यो बीएफबीएस गोर्खा रेडियो नै हो र श्रोता तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता दोस्रो घण्टामा फेरि पनि नमस्कार अनि स्वागत गर्ने श्रोता तपाईँहरूलाई। र दोस्रो घण्टामा यदि हामीसँग सम्पर्कमा आएर विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अथवा केही सन्देशहरू कसैलाई पठाउन चाहनुहुन्छ भने हामी माध्यम बनिदिन सक्छौँ। तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ र फेसबुक मेसेन्जर मार्फत पनि सम्पर्कमा आउन सक्नुहुनेछ। ब्रुनाईमा अहिले बिहानको 8:09 गयो श्रोता। लन्डन बेलायतमा अहिले बिहानको 1:09 गयो र त्यसै गरी नेपालमा बिहानको 6:00 लागि अब 6 मिनटै बाँकी रहेको छ भने अन्य स्थानमा पनि तपाईँहरू विभिन्न समयमा सुनिराख्नु भएको छ। कतै साँझ हुँदैछ, कतै रात पर्दैछ, कतै अझै चाहिँ बिहानको 3-4-5 गरेको अवस्थामा पनि सुनिराख्नु भएको छ। अब यता अलि पर अस्ट्रेलियातिर गयो भने हामीभन्दा अलि अगाडि हुनुहुन्छ उहाँहरू, 10:00 उहाँ 10:10 गइसकेको छ। 2 घन्टाको फरक छौँ ब्रुनाई र अस्ट्रेलिया। तपाईँहरूले पनि सुन्दै हुनुहुन्छ नि, तपाईँहरूलाई पनि न्यानो स्वागत छ श्रोता। सेरियामा अहिले 25 डिग्री सेल्सियस तापक्रम रहेको छ, 30 डिग्री सेल्सियस अधिकतम तापक्रम आज दिनभरिको। अहिले सेरियाको आकाश खुला हुँदै गएको छ श्रोता। अघि बिहान आउँदाखेरि काला बादलहरू मडारिरहेका थिए भने अहिले चाहिँ बादलीहरू चाहिँ पातलिँदै गएका छन् र सेता सेता हुँदै गएका छन्। अब चाहिँ पानी पर्दैन कि भन्ने त्योतर्फ ढल्किएको छ आजको मौसम सेरिया ब्रुनाईको। तपाईँहरूकोतिर के कसो छ यसो जानकारी गराउँदै गर्नुहोस्। अजय धिमालले गाउनुभएको को आयोबाट कार्यक्रम सुरु गऱ्यौँ भने अब चमेली गीत सुन्न जाउँ एक देव लिम्बूको साथमा।

0: 하다하라고.
1: चमेली चमेली चमेली एकदेव लिम्बुले गाउनुभएको गीत सुन्यो श्रोता. अब आजको राशिफल त्यतर्फ लागिहालौँ श्रोता. सुरु गरौँ मेष राशिबाट. नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ. मेहनतले दिएको फाइदा दिलाउनेछ भने सहयोगहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्. छोटो समयमा पनि केही प्रतिफल पाइनेछ भने विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्. अलिकति होसियार रहनुपर्ने भयो आज मेष राशि. वृष राशिका श्रोता, अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखारता आउनेछ. सुखद समाचारले उत्साह जगाउनेछ. बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ. विभिन्न भौतिक साधन प्राप्त हुनेछन् र धन तथा ज्ञानको भण्डार बढ्नेछ. मिहिनेत भने अलिकति गर्नुपर्ने हुन्छ. मिथुन राशि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ. विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ. अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ. पछिका लागि जग बसाउने समय छ मिथुन राशि हुने श्रोता. कर्कट राशि, पछिका लागि खर्चनुपर्ने समय रहेको हुँदा धेरै कार रकम जो गर्नु पर्ला. शोखले विलासी वस्तुमा खर्च गराउनेछ. उठ्न पर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ. दिगो योजनाका लागि ऋण कर्जा लिनुपर्ने पनि हुन सक्छ. सिंह राशि, अरूको मुख ताक्ने बानीले पछि परिनेछ. आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ. लगानीतर्फ लागत बढ्नेछ. पछिका लागि गरिएको मेहनत र लगानीले फाइदा दिनेछ. कन्या राशि, पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ. विशेष भेटघाटले उत्साह जगाउनेछ. प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय छ. तुला राशि, काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ. दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सक्नुहोला. अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्. तापनि प्रयत्न गर्दा पछिको फाइदा हुने काम सम्पादन गर्न सक्नुहोला. वृश्चिक राशि, स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाउनुहोला. मेहनत परे पनि समयमा काम बन्न नसक्छ नबन्न सक्छ. सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्. शुभ चिन्तक समेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्. त्यो तर्फ अलिकति ध्यान दिनुपर्ने भयो आज वृश्चिक राशि हुने श्रोता. धनुराशि, बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ. माफ गर्नुहोस्, बोल्दा बोल्दै यहाँ सर्क्यो, खोकीले सर्क्यो भनौँ, थुकले सर्क्यो. अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ. आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु पर्ने देखिन्छ भने आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ. अरूको भरपर्दो लाभ उठाउन नसकिएला. मकर राशि, प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ. स्रोत साधन जुड्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ. प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मन नगे फाइदा उठाउन पनि सक्नुहुनेछ मकर राशि हुने श्रोता. कुम्भ राशि, समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ. धेरै मेहनतले मात्र चिताएको काम सम्पादन हुने देखिन्छ. पहिलेका कमजोरीलाई सुधार गर्न भने सक्नुहोला आज. र अन्तिममा मीन राशि, परिस्थिति अनुसार निर्णय लिन नसक्दा काम दोहोऱ्याउनु पर्ने हुन सक्छ. हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ. भेसुरमा दिइएको आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउने सक्नेछन्. नसोचेको धन प्राप्त हुनाले घरायासी अभाव पनि पुरा हुन सक्ला आज मिथुन राशि हुने श्रोताहरू. हजुर, सुन्दै हुनुहुन्थ्यो आजको लागि तपाईँको राशिफल। हामी सधैँ नै भन्ने गर्दछौँ श्रोता, प्राय राशिफल चाहिँ अब जे जस्तै भए पनि राम्रो सोच, राम्रो विचार अनि राम्रो कर्म गर्न नछोड्नु होला। कसैले कतै पनि आफ्नो कर्ममा चाहिँ अडिग भएर लागि पर्नु होला। तपाईँको समय अवश्य नै राम्रो शुभ हुनेछ, फलदायी हुनेछ। कर्ममा विश्वास गर्न नछोड्नुहोस् र आफ्नो धर्म नछोड्नुहोस्, यति भन्ने रुचाएँ। अब चियाको बोटैमा अर्जुन कटुवालले गाउनुभएको गीत सुन्दै अब तपाईँहरूको पनि कतिको चिया पिउने बेला भएको छ होला। चियाको बोटैमा गीत सुन्दै चियाको रसस्वादन गर्नुहोस्।

0: SBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, इसारा सुगम राईले गाउनु भएको मिठो गीत सुन्यो श्रोता हामीले। र यदि तपाईँहरू अझै पनि हामीसँग जोडिन चाहनुहुन्छ नि, समय छ, अझै पनि हामी दोस्रो घन्टाको पनि मध्य भागमा मात्रै पुग्दैछौँ, अझै 1.5 घन्टा जति बाँकी छ। ब्रुनाईमा बिहानको 8:28 गएको छ श्रोता। र अब भने एकैछिन आजको डेली सप्लिमेन्ट अन्तर्गत सोसियल मिडियाको ट्रेन्डको विषयमा चाहिँ परेको छ, र के ट्रेन्डमा भएछन् यो हप्ता अथवा यो यी समयमा के छन् भनेर अब हाम्रो बसाइमा केही चर्चा गर्नेछौँ। यो हप्ता सामाजिक सञ्जालमा धेरै रोचक ट्रेन्डहरू भाइरल भए। टिकटक, इन्स्टाग्राम, एक्स र युट्युब सर्ट्समा मानिसहरूले एआई, नोस्टेल्जिया, फ्यासन, मिम कल्चर र सर्ट फर्म रियाक्सन भिडियोहरूलाई निकै रुचाए। आज हामी कुरा गर्दैछौँ यो हप्ताभरि सामाजिक सञ्जालमा छाएका केही रोचक, अनौठा र विश्वव्यापी ट्रेन्डहरूको बारेमा। सुरु गरौँ श्रोता सबैभन्दा ठुलो ट्रेन्डबाट। यो ट्रेन्ड हो एआई मेट गाला ट्रेन्ड। यस वर्षको मेट गाला पछि इन्स्टाग्राम, टिकटक वा एक्समा एआईले बनाएका सेलिब्रिटी फ्यासन तस्विरहरूको बाढी नै आयो। मानिसहरूले यदि म मेट गालामा गएको भए यस्तो देखिन्थे होला भन्दै एआई जेनेरेटेड फ्यासन एडिट्स पोस्ट गर्न थाले। केही तस्विरहरू यति वास्तविक देखिन्थे कि धेरै मानिसहरूले ती साँचो हुन् भनेर विश्वास गरे।

एक्जाजरेटेड प्यानिक भनिन्छ नि, अतिरञ्जित यो त्रास वा भयो, ओहो बसायो ल, काम गरेको जस्तो, थकित भएको जस्तो देखिने अभिनय गर्ने, लाखौँ भ्युज पाएको यो ट्रेन्डले जेन जेडको ह्युमर स्टाइल देखाएको छ। त्यस्तै गरी टिकटकमा द डेभिल वेयर्स प्रादा टू चलचित्रको डायलगहरू पनि भाइरल बने, विशेष गरी एन्ड एमिली द्याट्स ओल भन्ने अडियो प्रयोग गरेर मानिसहरूले व्यङ्गात्मक र नाटकीय रिल्सहरू चाहिँ बनाएका रहेछन्। अब नोस्टाल्जिया ट्रेन्ड त झन् झनै ठुलो बनिरहेको छ। 2026 इज न्यू 2016 यो ह्यासट्याग टिकटक र इन्स्टाग्राममा अत्यन्तै लोकप्रिय भएछ श्रोता। मैले त त्यति अब चलाउँदिनँ, मलाई त त्यति थाहा भएन, तर तपाईँहरू चलाउँदै हुनुहुन्छ भने पक्कै पनि तपाईँको यो स्टोरिजमा आएको होला, तपाईँले पनि कतै न कतै बनाउनु भएको होला। मानिसहरूले 2016 को स्न्यापच्याट फिल्टर्स, बोटल फ्लिप च्यालेन्ज र पुराना सेल्फिज अनि केयर फ्री सोसियल मिडिया भाइब्स पुनः चाहिँ रिक्रिएट गर्न थाले। धेरै युवाहरूले अहिलेको अत्याधिक पोलिस्ड कन्टेन्ट भन्दा पुरानो र इन्टरनेट एरा रमाइलो भएको प्रतिक्रिया जनाएका रहेछन्। यससँगै कोजी एस्थेटिक, स्लो लिभिङ, माइक्रो ब्लग्स र नोस्टाल्जिक एडिट्स पनि निकै ट्रेन्डिङ रहन सफल रहे। अब एउटा साँच्चै अनौठो ट्रेन्ड, ब्राजिलको विस्लिङ वाट्सएप ग्रुप, तपाईँहरूले सुन्नुभएको थियो। ब्राजिलमा यस्ता वाट्सएप ग्रुपहरू बने जहाँ बोल्न र टाइपिङ गर्न नपाइने रहेछ श्रोता, केवल सिटी फुक्न पाइन्छ। मानिसहरूले गीतको मेलोडी, चराचुरुङ्गीको आवाज र फनी विसल पठाउन थालेका रहेछन्। टिकटकमा ती क्लिपहरू भाइरल भएपछि विश्वभर मानिसहरू अचम्मित भएका छन्। त्यस्तै गरी सोसियल मिडियामा इन्फ्लुएन्स कल्चर अझै शक्तिशाली बन्दै गएको पनि देखियो। अनि अब क्यान्स फिल्म फेस्टिभलमा इन्फ्लुएन्सर्सको कुरा त छोड्नै भएन। यस वर्षको क्यान्समा ट्रेडिसनल सेलिब्रिटिजहरू भन्दा टिकटक र इन्स्टाग्राम इन्फ्लुएन्सरहरूको बढी चर्चा भएछ श्रोता। फिल्म प्रमोसनका लागि स्टुडियोहरूले कन्टेन्ट क्रिएटरहरूसँग सहकार्य गर्न थालेका छन्। अहिले सोसियल मिडिया इन्फ्लुएन्सरहरूले फिल्मको चाहिँ सक्सेसमा पनि प्रभाव पार्न थालेका चाहिँ देख्न थालेका छौँ हामीले श्रोता। एउटा रमाइलो भारतीय ट्रेन्ड, मे 13 धेरैले मे 13 डे भनेर मिम र रिल्स बनाए। हिन्दी गीत मे 13 को शब्दसँग मे 13 मिल्ने भएकोले यो महिनाको मे महिनाको 13 तारिक चाहिँ हिन्दी शब्द मे 13 म तिम्रो भनेको होला सायद। यो चाहिँ यो ट्रेन्ड हरेक वर्ष भाइरल हुने गरेको रहेछ र यो हप्ता पनि मे 13 को दिन भाइरल नै भएछ। यस वर्ष त गुगल इन्डियाले समेत यसमा सहभागिता जनाएको थिए श्रोता। हजुर, अब यो हप्ताको सोसियल मिडिया ट्रेन्डहरू यिनै रहे श्रोता, अझै धेरै छन्, तर यो चाहिँ ठक्क तपाईँहरूलाई सुनाउँदाखेरि पनि रमाइलो लाग्छ होला भन्ने तरिकाले मैले यहाँ प्रस्तुत गरेँ। अब यो चर्चालाई यहीँ रोकौँ। अब डिएनएक्स र बिमला कणेल नेपालीले गाउनु भएको ओइ सरिता सुनौ।

0: BFBS गोरखा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

दर्शन सलामा डेभिड शङ्कर अनि सहिमा श्रेष्ठले गाउनु भएको मिठो गीत सुने श्रोता तपाईँहरूलाई पनि मेरो दर्शन सलाम र फेरि पनि स्वागत छ, पुनः स्वागत छ। कार्यक्रमको दोस्रो घण्टामा छौँ। बिहानको 9 बज्नको लागि अब 13 मिनट 12:30 मिनट रहेको छ ब्रुनाईमा श्रोता। यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, विशेष गरी जो चाहिँ अब यो शिक्षा क्षेत्रमा अलिकति जाँगर चलाउने तर्खरमा हुनुहुन्छ, तपाईँहरूको लागि यो जानकारी उपयोगी हुनसक्छ। बिएफबी ग्यारिजन एजुकेसन सेन्टरले चाहिँ अब आइजिएसएससी म्याथ्स को लागि रजिस्ट्रेसनहरूको डेट निकालेको छ। 25 जुन भित्रमा चाहिँ तपाईँले दर्ता गरिसक्नुपर्नेछ र दुईवटा पेपर हुन्छ, पेपर 1 र पेपर 2 इक्जाम। पेपर 1 चाहिँ 8 अक्टोबरमा हुन्छ, त्यस्तै पेपर 2 14 अक्टोबरमा। र यो आइजिएसएससी म्याथ्सको लागि भने तपाईँले पैसा तिर्नुपर्ने हुन्छ। फी ब्रुनाई डलरमा तोकिएको छ $165.17, $165.17 चाहिँ तपाईँहरूले रजिस्ट्रेसन फी तिर्नुपर्ने हुन्छ। त्यस्तै अर्को A1 र B1 वर्कसप पनि हुन गइरहेको छ, यो ग्यारिजन एजुकेसन सेन्टरको गेलेपलीका क्लासरुममा हुन गइरहेको छ। A1 को वर्कसप चाहिँ 21 मे 2026 हुनेछ बिहानको 9 बजे भने, B1 को वर्कसप चाहिँ 21 मेकै दिन बिहानको 10 बजे। A1 को वर्कसप सकेपछि तत्पश्चात चाहिँ B1 को वर्कसप हुने भएको छ। र पक्का पक्की इक्जाम चाहिँ, टेस्ट चाहिँ A1 र B1 को 12 जुनमा हुन्छ श्रोता। 21 मेभित्र तपाईँले चाहिँ अब A1 र B1 को वर्कसप गरिसक्नुहुन्छ अनि 12 जुनमा चाहिँ तपाईँहरूले टेस्ट बस्नुहुनेछ। रजिस्ट्रेसन चाहिँ 22 मेभन्दा अगाडि अथवा त्योभन्दा पछाडि चाहिँ नगर्नुहोस्, 22 मेभन्दा अगाडि गरिसक्नुपर्ने हुन्छ। $255 चाहिँ रजिस्ट्रेसन फी लाग्छ। र यो कार्यक्रमहरू सम्बन्धी तपाईँहरूको अन्य केही प्रश्नहरू छन् भने ग्यारिजन एजुकेसन सेन्टरमा कप्रोल किरण योङ्या गुरुजीलाई चाहिँ सम्पर्क गर्नुहोला। बिहानको 10 बजेदेखि 5 बजेसम्म चाहिँ उहाँ उपलब्ध हुनुहुनेछ। हजुर, अब एउटा गीत सुन्छौँ। गीत परेको छ गौरव दर्पण र सृष्टि हिङमाङले गाउनुभएको पूर्वै रमाइलो। यो गीतलाई हिजो मैले कसरी छुट्याएछु, हाम्रो शेर्पा छुल्टिम भाइले चाहिँ कोरिया, साउथ कोरियाबाट मगाउनु भएको थियो यो गीत। मैले चाहिँ हिजो अन्तर्वार्ता अलिकति लामो थियो र म त्यतातिर टाइम मिलाउने मा ध्यान दिएकोले उहाँको यो अनुरोधलाई छुट्याएछु र मैले पछि उहाँलाई सम्पर्क गरेर आज बजाइदिन्छु भनेको थिएँ। भोइस म्यासेज पठाउनु भएको थियो र यो गीत मार्फत चाहिँ उहाँले उहाँ लगायत बिएबिएस सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई समर्पण गर्न चाहन्छु भनेर भन्नुभएको थियो। माफी मागे मैले, अब गीत सुन्नतर्फ लागौँ। पूर्वै रमाइलो गौरव दर्पण र सृष्टि हिङमाङ लिम्बुको आवाजमा

हजुर, जताहेरै पनि पूर्वै रमाइलो मिठो गीत अनुरोध गरी पठाउने श्रोता हुनुहुन्थ्यो शेर्पा छुल्टिम। हिजो पठाउनु भएको थियो, आज बज्यो, त्यसका लागि मैले क्षमा याचना गरिसकेँ श्रोता। अब हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको पनि अन्ततिर आइपुगिसकेका छौँ श्रोता। अब जाँदा जाँदै दोस्रो घण्टालाई बिट मार्दै चाहिँ एउटा गीत सुन्दै बिदा हुन्छु दोस्रो घण्टाबाट। सदीक्षा कटेल अनि समीर खरेलले गाउनुभएको आँखा झिम झिम झिम भो भन्ने गीतबाट, र यो गीत सँगसँगै तपाईँहरूले नेपालबाट चाहिँ समाचार सुन्नुहुनेछ। त्यस पछाडि तेस्रो यानि कि अन्तिम घण्टामा हामी फेरि भेट्नेछौँ। गीत सुनेर रमाइलो गर्नुहोला। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पिसी तोक्न आदेश दिएको विषयले हिजो न्यायालय कानून व्यवसायको छाता संस्था नेपाल भारदेखि संसद समेत तरंगित भए। इजलासले आदेश दिँदा समेत रजिस्ट्रारले हिजो रिट दर्ता गर्न मानेनन्। उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,
1: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन। यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र सम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा ठले कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
2: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अभोइड गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो। यो चाहिँ सामान्य हो।
1: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित पुगेको मात्रै लिखत दर्पित गर्ने हो उहाँहरूले त्यो दर्पित गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दर्पित गर्यो भने पनि त्यसकै नियम 10 दर्पित आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दर्पित बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
2: भाँड भैलोमा चिन्ह थाल्यो अब
1: भाँड भैलो त निरन्तर थिँदै थियो अब त्यसरी बाहिर आएको थिएन अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोजिया होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने।
2: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा?
1: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नु भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
2: सच्याउने चाहिँ के छ उपाय?
1: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो हिमालमा गएर खाए पनि लाग्छ मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि। कसले खाए के अर्थ गर्यो?
0: कैद कट्टा सम्बन्धी नियमावली नबन्दा 65 भन्दा माथिका 500 भन्दा धेरै ज्येष्ठ नागरिक कारागारमै छन्। ज्येष्ठ नागरिक ऐन 2063 दफा 12 अनुसार 65 उमेर पुगेका ज्येष्ठ नागरिक कैद सजाय कट्टा भई जेल मुक्त हुन पाउँछन्। 65 उमेर पुगेकाले 25%, 70 उमेर पुगेका 50% र 75 उमेर पुगेकाले 75% कैद सजाय कट्टाको सुविधा पाउन सक्छन्। कानूनको यो दफा अनुसार कैद मुक्त भइसक्नु पर्ने धेरै कैदी कानून कार्यान्वयन नहुँदा हालसम्म पनि जेलमै छन्।

0: यो BFBS गोर्खा रेडियो हो।
1: नमस्ते अनि स्वागत छ BFBS गोर्खा रेडियोको प्रत्यक्ष प्रसारण कार्यक्रम प्रभातकालीन आवाजमा म धनराज राई तपाईँहरूको साथमा छु। ब्रुनाईमा अहिले बिहानको 9:10 गएको छ। अब कार्यक्रम सकिने बेला भएर हो कि के हो श्रोता, यो अन्तिम घन्टामा आइपुग्दा त उल्टो उल्टो बोल्न थालिए जस्तो लाग्यो। 10 बज्न त आँटेकै छैन, 10 बज्नको लागि अझै 49 मिनट बाँकी छ र तपाईँ हुनुहुन्छ मझेरी आयो फेरि प्रभातकालीन आवाजको तेस्रो यानि कि अन्तिम घन्टामा। हजुर, ब्रुनाईमा अहिले बिहानको 9:11 जाँदा जान आँटेको छ बोल्दा बोल्दै, र सेरिया ब्रुनाईको मौसमी कुरा तपाईँहरूलाई भनिहाल्नु पर्यो। अपडेट खासै बदलाव त आएको छैन, तर आकाश खुलिँदै गएको छ र अलिकति शीतल भएको हो कि भन्ने महसुस भएको छ। हावा अलि अघि सुरुमा भन्दा अलिकति बढी नै चलिरहेको छ, मन्द गतिमा भन्दा अलिकति मध्यम गतिमा पनि नभनौ, मन्द गतिलाई चाहिँ नागेर गएको छ। त्यही भएर अलिकति शीतल महसुस भएको छ, तर टेम्परेचर भने फिल्स लाइक भनिन्छ नि 30-31 डिग्री सेल्सियसको वरिपरिको जस्तो चाहिँ अनुभूति हुन्छ। कार्यक्रम सुरु भयो तेस्रो घन्टाको। कालीपारे दाई आभा मुकारुङ अनि बेगम गन्धर्वले गाउनु भएको गीतबाट आमा मुकारुङको धेरै गीतहरू मध्येमा यो गीत पनि निकै राम्रो अनि चर्चित गीत हो। उहाँलाई यो गीतले पनि हामीले चिन्ने गरेका छौँ। हजुर, आज हो मङ्गलबार 19 मे 2026। तदनुसार जेठको 5 गते विक्रम सम्वत 2083। आजको कार्यक्रममा तपाईँहरूले सुनेर साथ दिँदै हुनुहुन्छ, पर्सनल मेसेज चाहिँ नपठाउनुहोस् न भनेको तपाईँहरूले मलाई वाट्सएपमा पठाउनुहुन्छ, र हुन त त्यो पनि एक किसिमले हामीसँग कनेक्टेड नै हुनुहुन्छ भएको तपाईँलाई सजिलो लागेर त्यसरी पठाउनुहुन्छ। अब त्यहाँ तपाईँले पठाउनु भएको चाहिँ अब फेरि मैले यता नेटवर्कमा अलिक अप्ठ्यारो लाग्छ, बजाउनै नहुने त होइन तपाईँहरूको अनुरोध गीतहरू, यता अफिसियल साइट भनौँ न, यो चाहिँ मेरो वाट्सएपमा गर्नुहुने चाहिँ अलिकति चोर बाटो भयो भन्न मन पर्यो, तर चोर बाटो नभनेर तपाईँले सही सदा सहायता देखाउनु भयो। सुनेर चाहिँ यता सजिलो लाग्छ, मसँग पर्सनली कनेक्ट हुनु सजिलो लाग्छ, त्यही भएर त्यताबाट गर्नुहुन्छ। भयो भने हाम्रो अफिसियल हामीले भनेका फोन गर्नुहोस्, बरु मेसेज गर्नुहोस् के अरे फेसबुकमा अथवा इमेल गर्नुहोस्, त्यो भयो भने हामी सबै सुरक्षित हुन्छौँ। यति चाहिँ मैले आग्रह गरेँ कार्यक्रमको तेस्रो घन्टाको सुरुवाती चरणमा। अब गीत सुनिहालौँ। पुरानो गीत परेछ लाइनमा, कुमार बस्नेतले गाउनुभएको छ कसकी हौ नातिनी।

अब कुमार बस्नेत जस्तो पोइ पायो भने खै को जाने को नजाने. अब त्यो समयको कुमार बस्नेत र अहिलेको समयको कुमार बस्नेतको कम्पेयर गर्न त नहुने हो श्रोता, तर पनि अब यसरी उहाँले सोधिहाल्नु भयो. अब कति इच्छुक हुनुहुन्थ्यो होला, अब समयले साथ दिएन. उहाँको समयमा तपाईँहरू हुनुहुन्थेन नै होला, कति हामी पनि थिएनौँ ले गर्दाखेरि यो गीतको रूपमा मात्रै हामीले बुझाउँछौँ र कसकी हौ नातिनी नै भन्नुभएको छ उहाँले. अब उहाँले त्यो गीत कहिले गाउनु भएको, उहाँले त्यो समयमै कसकी नातिनी भनेर प्रश्न तेर्साउनु भएको छ. अब उहाँसँग जाने कुरै भएन होइन श्रोता, गीत सुनेर रमाइलो गर्ने हो. यो समयमा हामीलाई बिमला थेबे पान्दाग लिम्बू दिदीले सम्पर्क गर्नुभएको छ र उहाँले चाहिँ एउटा कुनै पनि एउटा पूर्वेली गीत सुनाइदिनु होला भन्नुभएको छ. दिदी एकैछिन प्रतीक्षा गर्नुहोला भन्न मैले तपाईँलाई अनुरोध गरेँ. तपाईँको गीत एकैछिनमा म बजाइहाल्नेछु, गीत तयारी छ. त्यो गीत बजाउनुभन्दा अगाडि हामी केही चर्चा गर्नेछौँ र त्यस पछाडि तपाईँको गीत बजाउनेछौँ. अहिलेका लागि भने फेसबुक क्रस अल्मोडा उप्रेतीले गाउँदै हुनुहुन्छ यो गीतलाई.

0: रेडियो हो कसरी पत्ता खोजी सेवामा रहेकाहरूको पाउनेदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, Gorkha Radio. Gorkha Radio.

हजुर, जिन्दगीको रेल चाहिँ परान नछुटिन्जेल र सँगै रहने कुरा गर्दै हुनुहुन्थ्यो सुमन टिभी अनि अन्जु पन्तले। विश्वकप अब आउन पनि साह्रै धेरै छैन श्रोता, र एउटा हिजो एउटा समाचार देखेको थिएँ र आज तपाईँहरूसँग सेयर गर्न मन लाग्यो श्रोता। यो विश्वकपका लागि चाहिँ इङ्ल्यान्ड नेसनल फुटबल टिमका खेलाडीहरूले अमेरिकामा हुने प्रतियोगितामा आफ्नै ओछ्यानका सामग्री लैजाने भएका रहेछन्। किन होला भनेर सोच्दै हुनुहुन्छ होला तपाईँहरूमध्ये कतिले, त्यो समाचार पढ्नु पनि भयो, देख्नु पनि भयो होला र कति अलिकति हास्यास्पद पनि लाग्यो होला कतिलाई। कारण चाहिँ किन रहेछ भने श्रोता, होटलका ओछ्यान चाहिँ अत्यन्तै कडा भएको र कोठाहरू राम्रोसँग साउन्ड प्रुफ नभएको चाहिँ गुनासा आएपछि यस्तो निर्णय गरिएको रहेछ श्रोता। ह्यारी केन सहितका खेलाडीहरूलाई आरामदायी निन्द्रा दिलाउन विशेष गद्दा, तकिया, आँखा छोप्ने मास्क र कान थुन्ने उपकरणहरू पनि उपलब्ध गराइने रहेछ। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुसेल र फुटबल सङ्घले नै वैज्ञानिकहरूको सहयोगमा खेलाडीहरूको निन्द्रा र आरामलाई प्राथमिकता दिएका रहेछन्। अमेरिकाको गर्मी र रातिको खेलपछि खेलाडीलाई राम्रो विश्राम मिलोस् भनेर घरमै जस्तो घरकै जस्तो वातावरण बनाउने योजना बनाइएको रहेछ। विशेष गरी यो बेलायती इङ्ल्यान्ड बेलायत भन्दा पनि इङ्ल्यान्डका नेसनल यो 2026 वर्ल्ड कपको टिम जो छ त्यसका लागि, उनीहरूका लागि खेलाडीहरूलाई आफ्नै कम्बल र परिवारका तस्विरहरू समेत लैजान प्रोत्साहन गरिएको छ। अब तस्विर त अहिले त के बोक्लान् र मान्छेहरूले सबै डिजिटल प्लेटफर्ममा नै हेरिहालिन्छन्, कल पनि अब भिडियो कल फेस टु फेस कल भइहाल्छ, तर पनि सुझाइएको रहेछ। तर तस्विर बोकेको चाहिँ महत्त्व नै अर्कै हुन्छ। यसो सिरानीमा आफ्नो घर परिवार, आफ्नो प्यारो मान्छेहरूको छोराछोरी श्रीमती आमा बुवाको तस्विर राख्दाखेरि एक किसिमको प्रेरणा नै अर्कै मिल्छ, त्यो अब हामीले भन्नै परेन। यो कदमले आधुनिक फुटबलमा खेलाडीको फिटनेस र मानसिक अवस्थालाई कति महत्त्व दिइन्छ भन्ने चाहिँ देखाउँछ यो इङ्ल्यान्डको सानो कदमले। हुन त अन्य देशहरूले पनि गरेका होलान्, तर अब विशेष त हामीले समाचारहरू हेर्ने चाहिँ माध्यम भनेको इङ्ग्लिस पेपरहरू नै हुन्छन्, त्यही भएर यस्तो भएको श्रोता। अहिले विश्वस्तरका खेला टोलीहरूले चाहिँ केवल प्रशिक्षण मात्र होइन, निद्रा, खानपान र मानसिक स्वास्थ्यलाई पनि जितको मुख्य आधार मान्न थालेका छन्। हुन त यो यसपालि मात्र होइन, यो कुराहरू पहिला पनि भएका, पहिलाका यो अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा नभएको त होइन नला पक्कै पनि, तर समाचारका रूपमा भने पहिलोपल्ट चाहिँ भएको भनेर आएको छ। सायद हुन पनि सक्छ र नहुन पनि सक्छ। यो चाहिँ पुरानो चाहिँ कथा कवि के अरे यो समाचारहरूलाई खोतल्नु पर्ने चाहिँ हुनसक्छ, तर यो राम्रो प्रयास हो। यो चाहिँ खेलाडीको मोराल बुस्ट गर्नका लागि पनि यसले पक्कै नै सहयोग गर्छ। अब एउटा पूर्वेली भाकाको गीत सुन्छौँ, राईको ज्वाइँ भन्ने गीत छ श्रोता, नोगेन लिम्बू र अमिता राईले गाउनुभएको छ। यो गीत चाहिँ हाम्री दिदी रेगुलर

पुरा अमिता राय बीचमा र यो गीतलाई चाहिँ मैले राखेको थिएँ हाम्री दिदी विमला थेबे पान्दा को अनुरोधमा, र आशा गर्दछु उहाँले यो गीतलाई भरपूर रूपमा मनोरञ्जन लिएर लिनुभयो होला, र उहाँले अघि थम्स अप धन्यवाद भनेर पठाइ पनि सक्नु भएको छ, सुन्दै हुनुहुँदो रहेछ, साथ दिँदै हुनुहुँदो रहेछ, त्यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहे दिदीलाई, र तपाईँको दिन शुभ रहोस् दिदी। अब फेरि एउटा गीत सुनौ, अन्जु पन्त र निशान भट्टराईले गाउनु भएको छ हल्का हल्का लजाएर।

0: business, cu oricare radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
2: यो PFBS
0: गोर्खा रेडियो हो।

Rose Mokhtan ko awaz ma tamang selo sune srota hiu paryo fururu maichang nitkai mitho josilo tapai haru kati ta nachnu parne bhayo hola yaha ma pani kursi ma basera yo git bajdai garda kheri tauko samma chai eso eso chai gare eso eso garda pheri mero tauko ni hallaudai raichu tara maile pani ramailo mane yo git sunera tapai harule pani pakkai ramailo mannu bhayo hola nepalko yo taplejung jillako ताप्लेजुङै भने जस्तो लाग्यो यो तेह्रथुम तेह्रथुम जिल्लाको यो चोलुङ पाक पुग्नु भएको छ श्रोता यो चोलुङ पाक चाहिँ प्रकृतिलाई पुज्ने ढुङ्गालाई इतिहासको प्रतीक मान्ने लिम्बू सभ्यताका रूपमा हामी चिन्दछौँ यही सभ्यताको मौलिकता संस्कृति र इतिहासलाई नयाँ पुस्तासम्म जोगाइराख्ने उद्देश्य छ है तेह्रथुमको यो विशेष गरी लाली गुराँस नगरपालिकामा पर्दो रहेछ नगरपालिकाले निर्माण गरेको चोलुङ पार्क अहिले पूर्वी नेपालको चर्चित सांस्कृतिक पर्यटकीय गन्तव्य स्थल बन्दै गरेको रहेछ श्रोता हिजो अस्तिको दिन आएको समाचार रहेछ यसो तपाईँहरूसँग केही छोटो चर्चा गरौँ भनेर ऊ गरेको यो भेटे ढुङ्गै ढुङ्गाले बनाएको यो पार्क अहिले केवल घुम्ने स्थल मात्र होइन लिम्बू समुदायको इतिहास जीवनशैली र सभ्यताको जीवित सङ्ग्रहालयको रूपमा स्थापित हुँदै गएको छ सामाजिक सञ्जालमा पार्कका तस्विर र भिडियोहरू भाइरल बन्न थालेपछि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् पार्कमा आउने पर्यटकको सङ्ख्या बढेसँगै अहिले नगरपालिकाको महत्त्वपूर्ण आम्दानीको स्रोत समेत बन्न पुगेको छ यो चोलुङ पार्क श्रोता चोलुङ लिम्बू भाषाको शब्द हो यो अहिले हामीले पढ्दै जाँदा नै थाहा पाइसक्यौँ लिम्बू भाषामा चोको अर्थ लक्ष्य र लुङको अर्थ ढुङ्गा भन्ने बुझिन्छ हाम्रो राई भाषामा पनि कतिपयहरूले लुङलाई ढुङ्गै भन्ने गर्छौँ कतिपय होइन प्रायः सबैले नै लुङलाई ढुङ्गा नै भन्ने गरिन्छ हाम्रो बायुङ भाषामा पनि त्यही भन्छौँ अर्थात् चोलुङ भनेको लक्ष्य प्राप्तिको प्रतीकात्मक ढुङ्गा हो पार्कभित्र प्रवेश गर्ने बित्तिकै विभिन्न आकारका अग्ला अग्ला ढुङ्गाका स्तम्भहरूले आगन्तुकलाई स्वागत गर्छन् ती ढुङ्गाहरू केवल सजावटका सामग्री होइनन् लिम्बू सभ्यताको मौन इतिहास हुन् भनेर चाहिँ समाचारहरू समाचार लेखिएको छ पाकका विभिन्न भागमा गाडिएका ढुङ्गाका स्तम्भहरूले प्राचीन लिम्बू समाजको सामाजिक संरचना न्याय प्रणाली र सांस्कृतिक अभ्यासको झल्को दिने गर्दछन् कुनै समय गाउँमा विवाद समाधान गर्दा सामाजिक निर्णय सुनाउँदा वा सम्झौता गर्दा ढुङ्गा गाड्ने परम्परा रहेको स्थानीय बुढापाकाहरूले बताउने गरेका छन् हजुर यो चोलुङ पार्क अब नेपालमा हुनुहुन्छ भने तपाईँहरू यसो समय मिलेको खण्डमा भ्याउनुहुन्छ भने सपरिवार जानुहोस् तपाईँहरूले आन्तरिक पर्यटनलाई पनि प्रोत्साहन दिनुहुनेछ अब यो समाचार पढेपछि म पनि एकपल्ट कस्तो रहेछ भनेर जाने इच्छा जागेको छ समय मिलेको खण्डमा अवश्य नै ताप्लेजुङतिर अब यसो के रुट प्लान गर्नुपर्ने अवस्था सृजना भएको महसुस भयो श्रोता अब हेम गुरुङले गाउनुभएको उदास मेरो जिन्दगीमा सुन्छौँ श्रोता

उदास मेरो जिन्दगीमा तिमी आएनौ। हेम गुरुङको आवाजमा सुन्यो श्रोता, पुरानो गीत, मिठो गीत, भावुक गीत, र कतिपयलाई त यो गीतले तपाईँहरूको पुरानो समयमा पनि लग्यो होला भन्ने पूर्ण विश्वास लिएको छु मैले। ब्रुदाईका श्रोता, तपाईँहरूको लागि एउटा रिमाइन्डर आएको छ। यो अब हरि राया हलिडेज सुरु हुन आँटेको छ, विशेष गरी 28 मे बिहिबारको दिन पर्ने रहेछ। अस्ति 17 मेमा चाहिँ यो जुनलाई देखिएपछि चाहिँ हरि रायाको यो आइदिल आधा भन्ने पब्लिक हलिडे हुन्छ, त्यो चाहिँ अब 28 मेको लागि तय गरिएको रहेछ यो पब्लिक हलिडे बिहिबार। त्यो दिन चाहिँ अब तपाईँहरूले छुट्टी हुन्छ, ले गर्दाखेरि तपाईँहरूको गाडी साडीमा तेल सेलहरू हाल्नुपर्ने छ भने त्यो अहिले नै गरिहाल्नु होला, पछि भने अलि नपाउनु होला है, फेरि दुःख पाउनु होला। हजुर, अब ऐशेलीको पात सुन्छौँ श्रोता। गीता सेन्चुरी र नारायण राईको आवाजमा रहेको गीत, र यो गीत नै आजको हाम्रो कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ श्रोता। यो गीत पछाडि तपाईँहरूले नेपालबाट आएको 5 मिनटको ताजा समाचार सुन्नुहुनेछ भने त्यस पछाडि आज मझेरी कार्यक्रमलाई लिएर आउनुहुनेछ। पहिलो र दोस्रो घन्टामा हाम्री तालिमरत बहिनी, नयाँ प्रेजेन्टर जो चाहिँ तालिमको दौरानमै हुनुहुन्छ, बिना गुरुङ, उहाँलाई पाउनुहुनेछ भने मझेरीको तेस्रो घन्टामा नूतन राई बहिनी आउनुहुनेछ। तपाईँहरू सबैले उहाँहरूलाई पनि साथ सहयोग दिनुहोला। बिना बहिनीको सन्दर्भमा हिजो नै भन्यौँ हामीले, उहाँलाई सुझाव दिनुहोस् कसरी इम्प्रुभ गर्न सक्नुहुन्छ भनेर। तपाईँहरू नै हो हाम्रो चाहिँ सुझाव दिने, कम्प्लेन दिने, कम्प्लिमेन्ट दिने, त्यो गर्नुहोला। अब भने म बिदा हुन्छु, हामी भोलि फेरि बिहानको 7 बजे भेटौँला। नमस्ते, बाई बाई।

0: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले न्यायालयमा अन्यल बढेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभयो। प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान 8 बजेका लागि संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। गोर्खा वेलफेयर ट्रस्टले पाल्पा जिल्लाको विकट रम्घा गाउँपालिका 4 बागचौरमा रहेको अमर आधारभूत विद्यालयमा अध्ययनरत बाल बालिकाको पढ़ाईमा सहज होस् भन्ने उद्देश्यले डेस्कबेन्च सहयोग गरेपछि करिब 42 विद्यार्थीले सहजताका साथ पढ्ने अवसर पाएका छन्। बुटवलबाट छवि पाण्डे।
1: 7 कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब 42 विद्यार्थीहरू डेस्क बेन्च नभएकै कारण भुइँमै बसेर भए पनि पढिरहेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीका अनुसार स्कुलको डेस्क बेन्च पुरानो भएकोले फुत्किने र हल्लिने भएको कारण समस्या परेको बेला गोर्खा वेलफेयर ट्रस्टले नयाँ फर्निचर बनाइदिएपछि विद्यार्थीलाई पढाइमा सहज भएको छ।
2: हाम्रो काम चाहिँ 25 4 कम्फर्टेबल पहिला चाहिँ समस्या थियो, सबै चाहिँ पहिलाको चाहिँ बिग्रेर भत्केर चाहिँ गर्थ्यो, नटहरू कुटिएर चाहिँ त्यो हल्ला मर्लुङ थियो। गोर्खाहरूले चाहिँ सहयोग गर्नुभएर राम्रो भयो।
1: विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीले विद्यार्थी संख्या बढे पनि अब केही वर्षको लागि डेस्क बेन्चको समस्या नपर्ने बताउनुभयो। सनमाइका लगाएर बनाएकोले डेस्क बेन्च बलियो बनेको र काम गुणस्तरीय भएको उहाँको भनाइ छ। प्रधानाध्यापक सिन्जालीका अनुसार डेस्क बेन्चको समस्या समाधान भएकोले अब विद्यालयले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनेछ। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार कुल 150,000 लगातमा 25 डेस्क बेन्च तयार भएको छ। सरकारको आँखा नपुगेको उक्त विद्यालयमा अध्ययनरत बालबालिकाले कापी किताब भुइँमा होइन अब डेस्कमा राखेर सहजता साथ पढाइ गर्न पाउने भएका छन्।
3: पोखरा महानगरपालिका 13 बगरकोट कसेरीको विजयपुर खोला किनारमा गएको फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको 25 बलौटे जमिनमा पोखरा 22 पुम्दी भुम्दीका 32 सुन्दर बरालले व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको थियो। उहाँले फागुनमा सरस्वती जातका 3,500 बिरुवा लगाउनु भएको थियो। अहिले बरालले औसतमा दैनिक 200 तरबुजा बिक्री गरिरहनु भएको छ। उहाँका अनुसार प्रति किलो 60 दरले दैनिक 12,000 रुपियाँको कारोबार भइरहेको छ। बरालका अनुसार यो वर्ष 15 लाख रुपियाँ बराबरको कारोबार गर्ने लक्ष्य छ। उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा लगाइएको तरबुजाको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो। किसान भरत बहादुर पराजुलीले पनि यही ठाउँमा 11 रोपनी जग्गामा तरबुजा खेती गर्नु भएको छ। उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। यो वर्ष 3 लाख भन्दा बढी आमदानी हुने उहाँको अपेक्षा छ। बारीमा काँक्रो सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेका छन्। उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बिउ र मल्चिङ प्लास्टिक 50% अनुदानमा उपलब्ध गराएको छ। तरबुजा खेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ। यो क्षेत्रमा अघिल्लो वर्ष 1,50,00,000 तरबुजा उत्पादन भएको थियो। यो वर्ष भने असिना र पानीका कारण क्षति भएकाले केही कमी आउने उहाँको भनाइ छ। यो क्षेत्रमा 25 किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन्।
0: इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विजयी भएको हो। जितसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 5 गुमाएर भेट्टायो। हैदराबादका इशान किशनले 70 रन बनाउनु भयो। आइपीएल क्रिकेटको अङ्क तालिकामा हैदराबाद 13 खेलमा 16 अङ्कका साथ तेस्रो। हवस् त, खबर यति नै। नमस्कार।
4: PFBS, Gorkha Radio.

हेलो अनि नमस्कार बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण बीएफबी ब्रिटिश फोर्सेस ब्रुनाई परिवार लगायत संसारमा रहनुभएका सबै श्रोतालाई स्वागत गर्न चाहन्छु कार्यक्रम मझेरीमा। मझेरी कार्यक्रम हाम्रो 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुनेछ ब्रुनाई समय अनुसार। स्वागत गर्न चाहन्छु सम्पूर्णलाई म बिनाको तर्फबाट। हजुर, जहाँ भए पनि युके होस्, ब्रुनाई होस्, नेपाल होस् वा वर्ल्डको जुनसुकै कुनामा होस्, गीत संगीतले हामी सबैलाई बाँधेको छ। त्यस कारणले गर्दा सधैँ मुस्कुराइरहनु, सधैँ सुनिरहनु बीएफपीएस गोर्खा रेडियोलाई। भर्खरै सुन्नुभयो काले केटाले नामक गीत, निकै रोमाञ्चक रमाइलो नाच्ने खालको गीत सुनेर तपाईँहरूको बिहानीको सुरुवात भइसक्यो होला भन्ने पूर्ण विश्वास गरेकी छु। अब आजको कार्यक्रममा चाहिँ हामीले विभिन्न गीत सङ्गीतहरू त ल्याउने नै छौँ, त्यसको साथसाथै केही जानकारी, केही गतिविधिको बारेमा जानकारीहरू पनि दिनेछु, मनोरञ्जनको सामग्रीहरू पनि टनै ल्याएको छु। यसका साथसाथै हामीसँग जोडिनु हुन पनि अनुरोध गर्दछु। हजुर, जोडिनको लागि सबैभन्दा सजिलो उपाय भनेको अहिले हामी सबै सामाजिक सञ्जालमा चाहिँ निकै सक्रिय छौँ, त्यसमध्येमा पनि फेसबुक एकदमै सजिलो रहेको छ। बीएफबीएस गोर्खाको मेसेन्जरमा गएर तपाईँहरूले चाहिँ मेसेज पठाउन सक्नुहुनेछ, कसैलाई शुभकामना अथवा गीत डेडिकेट गर्न चाहनुहुन्छ, कुनै पनि सन्देश दिन चाहनुहुन्छ भने फेसबुकमा बीएफबीएस गोर्खाको मेसेन्जरमा गएर जोडिन सक्नुहुनेछ। यसै गरी स्टुडियोको फोन नम्बर रहेको छ सिभिलियनको लागि, दुईवटा नम्बरहरू रहेका छन्, 3224167 अनि 3220098। यसै गरी मिलिटरीको लागि 9419333284 अनि इमेल गर्न सक्नुहुनेछ, हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ bfbsgorkha@bfbs.com। हजुर, यसै गीत सङ्गीतको सङ्गालो लिएर आइसकेका छौँ मझेरी कार्यक्रममा। अब ढिला नगरी अर्को गीततर्फ लागौँ है त। गीतको बोल रहेको छ चाइनेजो जिन्दगानीमा, गाउँदै हुनुहुन्छ सुजन चापागाई अनि सलिना बिके।

पनि स्वागत छ मजुरी कार्यक्रमको पहिलो घण्टामा छौँ हामी म सेवामा हाजिर भइसकेकी छु बिना गुरुङ तपाईँहरूको नयाँ प्रस्तुता तालिम रत नै छु तर धेरै कुरा बिगार्दै सिक्दै जान्दै आइरहेको छु विभिन्न प्रतिक्रियाहरू मेरो दिदी बहिनीहरूले दिनुभएको प्रतिक्रियालाई पनि आत्मसात गर्दै म अघि बढ्दैछु मलाई पूर्ण साथ दिनुहुन्छ भन्ने आशा गरेकी छु हिजो थियो मन्डे र आज ट्युजडे भइसकेको छ मन्डे त हामीले कटाइसक्यौँ र ट्युजडे पनि हामी त्यस्तिकै रमाइलो बनाउनेछौँ प्रोडक्टिभ बनाउनेछौँ भनेर म उपस्थित भइसकेको श्रोता हजुर ब्रुनाईमा अहिले 10:16 गयो र ब्रुनाईको बाहिरी मौसम हेर्नु पर्दाखेरि चाहिँ बिहान आज त्यस्तो घाम चर्केको थिएन बच्चालाई पुर्याउन जाँदाखेरि ठिकै थियो आज अनि यसो मौसम हेर्नु मौसम विवरण हेर्नु पर्दाखेरि चाहिँ सेरियामा अहिलेको तापक्रम रहेको छ 28 डिग्री सेल्सियस अधिकतम तापक्रम 31 डिग्री सेल्सियस भने न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र मौसम पूर्वानुमानले लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनेर अनुमान गरेको छ हल्का वर्षा अनि मन्द गतिमा हावा बग्नेछ यसै गरी काठमाडौँतर्फ नेपालतर्फ लागौँ श्रोता काठमाडौँमा अहिले भर्खरै बिहानको 8:02 गयो र काठमाडौँको मौसमको कुरा गर्नुपर्दाखेरि अहिलेको तापक्रम रहेको छ 25 डिग्री सेल्सियस अधिकतम तापक्रम 29 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस काठमाडौँमा पनि त्यस्तै हल्का वर्षा अनि मन्द गतिमा हावा भनिएको छ अब लागौँ लन्डनतर्फ युनाइटेड किङडममा अहिले समय भएको छ 3:17 गयो रातिको समय छ एकदमै बिहानी भनौँ न उहाँको त्यहाँको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ अहिलेको तापक्रम रहेको छ 11 डिग्री रातिको समय छ गुड मर्निङ भन्न अलि छिटो होला लन्डनमा चाहिँ हजुर अब ढिला नगरिकन यो मौसम विवरण र समय त बताइहाले अब अर्को पनि मिठो गीततर्फ लागौँ एकदेव लिम्बू गाउँदै हुनुहुन्छ आहाई

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर सरर र काठमाडौँ सहर भनेर छेवाङ लामाले गाउनु भएको थियो यो मिठो गीत. यो निकै नै रमाइलो गीत र काठमाडौँ नेपालको सम्झना दिलाइदियो यो गानाले. फेरि पनि स्वागत गर्न चाहन्छु म जेरी कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ. आज म नौलो प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ. तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला. पक्कै पनि शुभ दिन अनि शुभ बिहानी भन्न चाहन्छु यो ब्रुनाईको स्टुडियोबाट. कार्यक्रममा गीत सङ्गीतले पूर्ण भरिभराउनेछ. त्यसको साथसाथै तपाईँहरूको सन्देश अनि माया त पक्कै पनि दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु. र आजको कार्यक्रममा हामी विविध गीत सङ्गीतको साथसाथै विभिन्न जानकारी अथवा गतिविधिको बारेमा जानकारी अनि केही इन्ट्रेस्टिङ फ्याक्टहरू पनि लिएर आएका छौँ. हजुर, तपाईँहरू सबै सर्भिङ सोल्जर्स अथवा भेटरन्स अनि परिवारजनप्रति सम्मान व्यक्त गर्दै म बिना उपस्थित भइसकेको छु. फेरि पनि कतिपय गीतहरू चाहिँ सुन्नका लागि होइन, महसुस गर्नका लागि पनि बनेको हुन्छ. जस्तै अघिल्लो गीत, यदि तपाईँ अफिसमा बोर्ड हुनुहुन्छ अथवा ट्राफिकमा कतै जाँदै हुनुहुन्छ अथवा ब्यारेकमा काममा पनि आराम गर्दै हुनुहुन्छ होला, त्यसको लागि डोन्ट वरी, म छु एज अ एन्टरटेनमेन्ट पार्टनर बिएफपिएस गोर्खा रेडियोमा. हजुर, आजको दिनलाई लिएर आज 19 मे रहेको छ. आज 19 मेको हिस्ट्रीमा हेर्नु पर्दाखेरि चाहिँ के कस्ताहरू फ्याक्टहरू थिए त आजको दिन के भएका थिए भन्ने बारेमा थोरै चर्चा गर्छु. तपाईँहरूलाई न्युमेटिक ह्यामर के हो भन्ने बारेमा थाहा छ. पक्कै पनि यो कन्स्ट्रक्सन साइटहरूमा चाहिँ धेरै देख्नुहुन्छ त्यो जुन त्यो यत्रो ठुलो सामानले चाहिँ त्यो सिमेन्ट हुन्छ नि त्यसलाई चाहिँ फुटाइरहेको हुन्छ. त्यो ह्यामर चाहिँ हामी सामान्यत यस उपकरणलाई चाहिँ ड्रिल पनि भनेर चिन्छौँ. सन् 1892 मे 19 दिनमा चाहिँ अमेरिकी इन्जिनियर चार्ल्स ब्रेडी किङले यो न्युमेटिक ह्यामर चाहिँ आविष्कार गर्नुभएको थियो. अब म साझा गर्न चाहे अर्को पनि एउटा इन्ट्रेस्टिङ घटना. त्यो चाहिँ नेदरल्यान्ड्स अर्थात् हल्यान्डसँग सम्बन्धित छ. सन् 1896 आजकै दिन कार्ल बेन्च भनेको चाहिँ उहाँ चाहिँ मर्सिडिज कारको चाहिँ उहाँ फाउन्डर हो अनि उहाँकै सरनेमबाट चाहिँ बेन्च राखिएको छ. उहाँले निर्माण गर्नुभएको पहिलो मोटर गाडी चाहिँ बेन्च प्याटेन्ट मोटर वागन नेदरल्यान्ड्स पुगेको थियो आजको दिन. यही घटनाले त्यहाँ अटोमोबाइल युगको सुरुवात गरेको मानिन्छ. तपाईँलाई अचम्म लाग्न सक्छ कि त्यो गाडी 3 पाङ्रे थियो. अनि रोचक कुरा चाहिँ के छ भने मर्सिडिज बेन्च आज पनि विश्वकै सबैभन्दा प्रतिष्ठित लग्जरी कार ब्रान्डहरू मध्येमा एक मानिन्छ. अहिले त टेक्नोलोजीले निकै फड्को मारिसक्यो. श्रोता, विद्युतीय गाडीहरूमा ठुलो लगानी भइरहेको छ. यसको साथै मर्सिडिजकै कुरा गर्नुपर्दा चाहिँ इक्यु श्रृङ्खलाका इलेक्ट्रिक मोडलहरू जस्तै इक्युएस र इक्युई चाहिँ विश्वभरि नै निकै लोकप्रिय बन्दै गइसकेका छन्. अब ब्रुनाईको कन्टेक्स्टमा त हाम्रो त्यस्तो धेरै चोइस छैन, तर पक्कै पनि युके गएर चाहिँ आफूले मन परेको गाडी किनेर चलाउनु है त भन्न चाहन्छु. हजुर, अनि यसको साथसाथै आजको अत्याधुनिक लग्जरी कार उद्योगको सुरुवात पनि यही साधारण 3 पाङ्रे मोटर गाडीबाट भएको थियो. आजको दिन नेदरल्यान्ड पुगेको यस बेन्च प्याटर्न मोटर वागन भन्ने अटोमोबाइलले अनि आधुनिक अटोमोबाइल इतिहासको आधारशिला पनि मानिन्छ. हजुर, अब फेरि पनि ढिला नगरिकन तपाईँहरूको रिक्वेस्टहरू छन् होला. हामी पक्कै पनि रिक्वेस्टलाई चाहिँ आदर गरेर हामीले गीत खोजेर चाहिँ सुनाउने कोसिस नै गर्नेछौँ. यसको साथसाथै तपाईँहरूको दिन राम्रोसँग चल्दै होला, शुभ दिन भन्न चाहन्छु. अब ढिला नगरी अर्को गीत पनि सुनौँ है त. गाउँदै हुनुहुन्छ फेरि पनि एकदेव लिम्बुले, उहाँले फिजेको केस भनेर गाउनु भएको छ. यो निकै नै चर्चित युवा माझहरूमा अहिलेको चर्चित गीत सुन्नुहोला र इन्जोय गर्नुहोला.

स्वागत छ फेरि पनि बीएफपीएस गोर्खा रेडियोको मजेरी कार्यक्रममा। पहिलो घण्टामा हुनुहुन्छ तपाईँहरू। भर्खरै सुन्नुभयो एकदेव लिम्बुले गाउनु भएको फिजेको केस, यो निकै न सुरिलो अनि मेलोडियस गीत सुनेर बिहानको मुड फ्रेस गराइसक्नु भयो होला पक्कै पनि। अब जोडिरहनुहोस् किनकि यात्रा अझै पनि जारी छ र मुड हामी यसो बनाउँछौँ, यति मिठो मिठो गीतहरू ल्याउनेछौँ र तपाईँहरू रिक्वेस्ट पनि गर्न सक्नुहुनेछ। मन छुने धुनपछि अब केही नयाँ स्वादका गीतहरू पनि ल्याउने नै छौँ। रेडियो चाहिँ नबदल्नु होला किनभने बेस्ट अझै आउन बाँकी छ। हजुर श्रोता, तपाईँको साथ र माया, विशेष गरी हाम्रो बिएफपी परिवारहरूको मनोरञ्जनको लागि नै यो हाम्रो बिएफबिएस गोर्खा रेडियो चाहिँ तत्पर रहेको छ हर समय। अब नयाँ तन्दुरुस्ती र नयाँ जोसका साथ हामी फेरि उपस्थित भएका छौँ तपाईँहरूमाझ, र हतोत्साहित चाहिँ कहिल्यै नहुनुहोस् है साथीहरू, किन श्रोता, किनभने हरेक दिन नयाँ दिनले नयाँ आशा बोकेर आएको हुन्छ। तपाईँहरू जिन्दगीमा कुनै पनि मोडमा हुनुहुन्छ भने गीत सङ्गीत मात्रै एउटा यस्तो माध्यम हो जसले चाहिँ तपाईँहरूलाई त्यो दुःखद क्षणबाट चाहिँ टाढा लैजान्छ, तपाईँहरूको मुड फ्रेस गर्छ, तपाईँहरूलाई एउटा पोजिटिभ साइडतर्फ चाहिँ लान्छ। त्यो एउटै माध्यम हो गीत सङ्गीत, र नेपाली गीत सङ्गीतको मुख्य थलो भनेको नै हाम्रो यो ब्रुनाईमा चाहिँ बिएफपिएस गोर्खा रेडियो नै हो। त्यस कारणले हामीलाई सुनिदिनु होला है त। हजुर, कार्यक्रममा विभिन्न गीत सङ्गीत त थिँदै नै छँदै नै छ र आउने नै छन्, र त्यसको साथसाथै केही इन्ट्रेस्टिङ फ्याक्टहरू हिस्ट्रीमा, अनि यसका साथसाथै हामी हरेक दिन चाहिँ विभिन्न सेगमेन्टहरू लिएर आएका नै हुन्छौँ। र आजको दोस्रो घण्टामा पनि म चलाउने छु, म बिना चाहिँ आज पहिलो र दोस्रो घण्टा चलाउने नै छु, र तेस्रो घण्टामा चाहिँ हाम्री नूतन दिदी फेरि तेस्रो घण्टा चाहिँ चलाउनुहुनेछ। अब ढिला नगरी हाम्रो पूर्वेली भाकाको सङ एउटा सुनिहालौँ है त, यो मुड फ्रेस गर्नलाई, तपाईँहरूको ट्युजडे चाहिँ अझ रमाइलो बनाउनको लागि चाहिँ यो एकदमै लोकप्रिय गीत गाउनु भएको छ सुनिता थेगिम अनि नोगेन हाङ सरुम्बाले, अनि यो मेरो पनि पर्सनल फेभरेट गीत हो, निकै नै रमाइलो छ, इन्जोय गर्नुहोस्।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनु पर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS गोर्खा रेडियो।

हजुर, कुराउनी जेरी अन टप मुभीबाट थियो यो गीत। निकै नै लोकप्रिय अनि एकदमै नाच्न मन लाग्ने तामाङ सेलो भाकाको यो गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला भन्दै म फेरि पनि स्वागत गर्न चाहन्छु मजेरी कार्यक्रममा। थकान जति भए पनि एउटा मिठो नेपाली गीतले मनलाई फेरि ताजा बनाइदिन्छ। परदेशमा जतासुकै हुनुहुन्छ, जतासुकै व्यस्त हुनुहुन्छ, जीवनमा नेपाली धुनहरूले छुट्टै ऊर्जा दिने गर्दछन्। नेपालको माया, आफ्नोपनको भावना अनि सङ्गीतको साथ, यही नै हो बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति। हजुर, भर्खरै हाम्रो फेसबुक मेसेन्जरमा चाहिँ एउटा रिक्वेस्ट आएको छ। रिक्वेस्ट पठाउने व्यक्ति हुनुहुन्छ छवि थापा मगर। उहाँ भन्दै हुनुहुन्छ, नमस्ते बिना बहिनी अनि नूतन बहिनी। नमस्ते छवि दाई अनि नूतन दिदीको तर्फबाट पनि नमस्ते। आज हजुरहरूको मिठो स्वरमा विभिन्न जानकारीहरू र मिठा मिठा गीतहरूको सङ्गालो रहेको मजेरी कार्यक्रम सुनेर भरपूर्ण मनोरञ्जन लिइरहेको छु। समयले साथ दिएमा झरीपछिको इन्द्रणी फसायो लमीले रचनाकार रमेश परियार, गायक बसन्त थापा र गायिका समीक्षा अधिकारीले गाउनु भएको गीत हजुर लगायत यस बेला यो कार्यक्रम सुनिरहनुभएका देश र विदेशका सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्दै सुन्न अनि सुनाउन चाहन्छु भन्नुभएको छ। हजुरहरूको बाँकी पल शुभ रहोस्, धन्यवाद। फोक्सटोन युके भन्नुभएको छवि थापा मगर। हजुर, धन्यवाद धेरै धेरै यो गीतको रिक्वेस्टको लागि। हामीले पक्कै पनि यो गीत चाहिँ हामीले रेडी गरेका छौँ। अब ढिला नगरी छवि थापा मगरज्यूको लागि हामी झरी पछिको इन्द्रणी गीत बजाउनेछौँ। गायक हुनुहुन्छ बसन्त थापा अनि समीक्षा अधिकारी। यो निकै मिठो रमाइलो गीत सुनेर सम्पूर्ण श्रोताहरू रमाइलो गर्नुहोला, मनोरञ्जन गर्नुहोला र ह्याप्पी ट्युजडे, इन्जोय।

भर्खरै सुन्नुभयो झरीपछिको इन्द्रेणी. हाम्रो दाई छवि थापा मगरले रिक्वेस्ट गर्नुभएको गीत थियो. दाई सुन्नुभएर सुनेर इन्जोय गर्नुभयो होला भन्ने आशा लिएकी छु. हजुर मारेक मझेरी कार्यक्रमको पहिलो घण्टामा छौँ हामी र आज विभिन्न गीत सङ्गीतको साथसाथै केही गतिविधिका जानकारी अनि विविध जानकारीहरू हिस्ट्रीमा भएका जानकारी इन्ट्रेस्टिङ फ्याक्टहरू लिएर आइसक्यौँ र भनी पनि सक्यौँ. त्यसै दौरानमा एउटा अर्को पनि फ्याक्ट अफ द डे चाहिँ म तपाईँहरूलाई सुनाउन चाहन्छु. तपाईँ अहिले हामी सबै बिहबी परिवार चाहिँ अहिले पानागा भन्ने ठाउँ वरिपरि बस्छौँ, सेरियामा बस्छौँ. अनि आज यही ठाउँ वरपरको एउटा अद्भुत र निकै विशेष तथ्य चाहिँ हेरौँ है त. ब्रुनाई संसारकै सबैभन्दा स्वच्छ र प्राकृतिक रूपमा सुरक्षित देशहरूमध्ये एक हो. यहाँको करिब 70-78% भूभाग हरियालीले भरिएको संरक्षित ट्रपिकल रेन फरेस्टले ढाकिएको छ. यसको अर्थ तपाईँ अहिले बेला जिल्लामा हजारौं वर्षदेखि जोगिएर बसेको एक अद्भुत प्राकृतिक संसारको बीचमा हुनुहुन्छ. यहाँका केही रोचक तथ्यहरू भन्नुपर्दाखेरि चाहिँ बोर्नियोको हरियो फोक्सो भनिन्छ ब्रुनाईलाई, किनभने आफ्नो अधिकांश जङ्गल संरक्षण गर्न सफल भएको छ यस देशले. र क्यानोपी वाकवेको रोमान्च भन्ने चाहिँ उलु टेम्बुरुङ नेसनल पार्कमा रहेको प्रसिद्ध क्यानोपी वाकवे जङ्गलको सतहभन्दा करिब 50 मिटर माथि रहेको छ र यहाँबाट हरियाली जङ्गल माथिको दृश्य साँच्चै स्वर्ग जस्तै देखिन्छ. दुर्लभ जीव जन्तुहरूको घर भनेर प्रोबोसिस मङ्की प्रजातिका मङ्कीको बारेमा त सुन्नुभएको होला र पक्कै पनि वाटर भिलेज जाँदाखेरि चाहिँ हाम्रो बोटको सञ्चालकहरूले चाहिँ देखाउने गर्नुभएको छ. यो प्रोबोसिस मङ्की चाहिँ बोर्नियो टापुमा मात्र भेटिन्छ र यही ब्रुनाईमा भेटिन्छ. साथै रङ्गीन चराचुरुङ्गी, दुर्लभ वनस्पति र विभिन्न वन्यजन्तुहरूले यो ठाउँलाई विशेष बनाएको छ. अनि ब्रुनाईमा जङ्गल ट्रेकिङ, रिभर सफारी, कायाकिङ र नाइट वाइल्ड लाइफ टुर निकै लोकप्रिय छन् र साथीभाइ अथवा परिवारसँग जङ्गलमा क्याम्पिङ गर्ने अनुभव पनि अविस्मरणीय हुन सक्छ. त्यसकारणले दाजुभाइ दिदीबहिनीहरू समय मिलाएर यस्तो गतिविधिहरूमा चाहिँ भाग लिनुहोला र रिफ्रेस हुनुहोला. यसै क्रममा तपाईँहरूको मनपर्ने ब्रुनाई एडभेन्चर कुन होला कृपया हामीलाई पनि भनिदिनुहोस् न है. हजुर अब पालो भएको छ. अर्को पनि गीतको रिक्वेस्ट आएको छ मलाई अहिले नूतन दिदीले चाहिँ सहयोग गर्दै हुनुहुन्छ. छपी आएको छ, उहाँ हुनुहुन्छ डन बहादुर जी सी. उहाँको मेसेज रहेको छ, हेलो बिनाजी आरामै हुनुहुन्छ? म आरामै छु दाई, म ठिक छु है. ड्युटी गर्दै मजेरी सुन्दैछु. हजुरको न्यू भोइस दामी लागेको छ. सङ बाई यो जुनीमा तिम्रो मान्छे भन्न सकिन डिबी थापाले गाउनु भएको सम्झना बिएफबिएस एफएम सुन्नुहुने सम्पूर्ण श्रोता स्पेसल हजुर ओके बाय फ्रम साउथ कोरिया भन्नुभएको छ. थ्याङ्क यू तन बहादुर जीसीज्यू. हजुरको लागि यो गीत रेडी भइसकेको छ र हामी मजेरी कार्यक्रमको पहिलो घण्टाको अन्त्यमा पनि आइसकेका छौँ. अब यो गीतसँगै यो जुनीमा तिम्रो मान्छे गीतसँगै नेपालबाट प्रसारण हुने समाचार सुन्नेछौँ. त्यसपछि फेरि मजेरीको दोस्रो घण्टामा हामी भेट्ने नै छौँ. सी यू.

0: सुदूरपश्चिमको डोटीमा दलित समुदायले आफ्नै समुदायमा सीमित परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यास तोड्न थालेका छन्। उनीहरूले ब्राह्मण पुरोहित मार्फत विवाह व्रतबन्ध र पूजापाठ लगायतका कार्यहरू गर्न थालेका छन्। यसले जाति विभेद न्यूनीकरणमा समेत ठूलो टेवा पुर्याएको देखिएको छ। नेपालगंजबाट तिलबहादुर केसीको रिपोर्ट।
1: डिपाइल सिलगढी नगरपालिका चारका प्रताप बेगलले आफ्नो छोराको व्रतबन्ध ब्राह्मण गणेश पन्तबाट गराउनु भयो। यस्तै शिखर नगरपालिका एकका प्रेम बेगलले पनि आफ्नो छोराको व्रतबन्ध बुवाको 84 लागबत्ती पनि पुरोहित पन्तबाटै गराउनु भयो।
2: हामीले हाम्रो समुदायमा अहिलेसम्म नभएको कार्यहरू गर्दाखेरि अरू समुदायका मान्छेहरूले पनि हामी हिन्दू र हामीले गर्दा केही फरक पर्दैन भन्ने खालको सन्देश जाओस् भन्ने पनि एउटा हाम्रो चाहना हो।
1: पछिल्लो समय दलित समुदायका परिवारले यसरी नै पहिलो पटक व्रतबन्ध पूजापाठ राशी पूजा विवाह काजक्रिया लगायतका संस्कार ब्राह्मण पुरोहितबाट विधिपूर्वक गराउन थालेपछि सामाजिक समानता र समावेशी अभ्यासको नयाँ सन्देश जान थालेको छ। धर्मशास्त्र र कानूनले सबै मानिसलाई समान रूपले हेर्ने भएकाले जातका आधारमा विभेदहरू गर्न नहुने रहेछ भन्ने कुरा पण्डितहरूले पनि बुझ्न थालेका छन्। गणेश पण्डित
3: अधिकारको लागि कानून र धर्मशास्त्रमा टेकेर आउनु भएको छ। हामीलाई मानव कसरी सम्झेको छैन, हजुरले मानव सम्झेर आउनु भएको छ। हजुरप्रति कृतज्ञता छौँ, भावुक छौँ भनेर सबै एकदम बोल्न नसक्ने अवस्था।
1: नेपालको संविधानले जातीय विभेद अन्त्य गर्दै समानताको अधिकार सुनिश्चित गरेको छ। यस्ता अभ्यासले समाजमा रहेको जातीय विभेदको दूरी कम गर्न र सामाजिक एकता मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। एमालेको हिजो बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टले भण्डारीको सदस्यता नवीकरण गरेको जानकारी दिनुभयो। यो निर्णयपछि नेपाली राजनीतिमा नयाँ बहस शुरू भएको छ। गुल्मीको धुर्कोट गाउँपालिकाको बेरुजिउ सुन्ने आएको छ।
4: हालै मात्र महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा बेरुजु शून्य देखिएको हो। धुर्कोट गाउँपालिकाको 1,38,67,51,000 रूपियाँको लेखा परीक्षण गरिएको थियो, जसमध्ये कुनै पनि रकम बेरुजु नआएको हो। गुल्मीको धुर्कोट सहित पर्वतको महाशिला गाउँपालिका र काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिकाको पनि बेरुजु शून्य आएको छ। महाशिलाले 81,84,83,000 र भारतले 1,13,71,90,000 रूपियाँ लेखा परीक्षण गराएका थिए। गुल्मीका अन्य पालिकाको बेरोजु रकम भने केहीमा घट्दो र केहीमा बढ्दो क्रममा देखिएको छ। जस अनुसार छत्रकोट गाउँपालिकाको 8,00,000, मालिकाको 11,00,000, सत्यवतीको 28,00,000, मदानेको 33,00,000 र इस्मा गाउँपालिकाको 47,00,000 रूपियाँ बेरोजु आएको छ। त्यस्तै रेसुङ्गा नगरपालिकाको 74,00,000, रुरू क्षेत्र गाउँपालिकाको 84,00,000, गुल्मी दरबारको 90,00,000 र काली गण्डकीको 1,06,00,000 रूपियाँ बेरोजु आएको छ। त्यस्तै चन्द्रकोट गाउँपालिकाको 1,23,00,000 र मुसीकोट नगरपालिकाको 4,37,00,000 रूपियाँ बेरोजु आएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। शून्य बेरोजु आएपछि धुर्कोट गाउँपालिका अध्यक्ष भोपाल पोखरेलले विगतका प्रतिवेदनमा पाएको सल्लाह सुझावलाई कार्यान्वयन गरेपछि सफल भएको बताउनु भएको छ। आगामी दिनमा यसै गरी नियम नीति र विधि अनुसार भुक्तानी प्रणालीलाई अगाडि बढाएर बेरुजु सकेसम्म शून्यमै कायम गर्ने उहाँको भनाइ छ।
0: कंगो र युगाण्डाका विभिन्न भागमा इबोला फैलिएपछि नेपाल सरकारका स्वास्थ्य नियन्त्रण एकाईहरूलाई निगरानी गर्न सुझाइएको छ। एकसाथ यता कंगो र युगाण्डामा फैलिएको इबोला संक्रमणका कारण 90 भन्दा बढीको मृत्यु भइसकेको छ भने 336 भन्दा बढीमा संक्रमणको आशंका गरिएको छ। दुवै देशमा गरी 15 जनामा इबोला पुष्टि भएको छ। यी दुई देशमा भएको घटना लगत्तै विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल अन्तर्राष्ट्रिय चासो घोषणा गरेसँगै नेपालले पनि जोखिम न्यूनीकरण तयारी शुरू गरेको हो। यसका लागि जोखिम समितिको बैठक बसेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न विमानस्थलका स्वास्थ्य कर्मचारीलाई निर्देशन दिएको जानकारी दिनुभयो। प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टिनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको उहाँको पनि भनाइ छ। सरकारले लागू गरेको नयाँ विज्ञापन नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी बनाउन कठिन भएको भन्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले चिन्ता व्यक्त गरेको छ।

नमस्कार, बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ तपाईँहरू सम्पूर्णलाई। म बिना गुरुङको साथमा हुनुहुन्छ। आज मजेरीको दोस्रो घण्टा सुरु भइसकेको छ। भर्खरै सुन्यौ उदित नारायण झा अनि दिपा झाले गाउनु भएको वर्षा तिमी छमछम। उदित नारायण झाका गीतहरूले पुस्तौंदेखि नेपाली मनहरू जोडिरहेका छन् र समय बदलियो, पुस्ता बदलियो, तर उहाँका गीतहरूको मिठास कहिले कम भएन। उहाँ नेपाली संगीत क्षेत्रका प्रेरणादायी व्यक्तित्व मध्ये एक पनि हुनुहुन्छ र उहाँको आवाज सुनासाथ धेरैलाई पुराना दिन र सम्झनाहरू त ताजा भए नै होला। हजुर श्रोता, हामी मजेरी कार्यक्रमको दोस्रो घण्टामा छौँ। विविध गीत संगीत मनोरञ्जन लिएर त आइसकेका छौँ, त्यसको साथसाथै जानकारी पनि लिएर आएका छौँ। हामीलाई सम्पर्क गरेर विभिन्न गीत संगीतहरू रिक्वेस्ट पनि आइसकेको छ। उहाँहरू सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। हामी सक्दो हजुरहरूको रिक्वेस्ट चाहिँ पुरा गर्ने कोसिस गर्ने नै छौँ, तर यदि मैले दोस्रो घण्टामा पुरा गर्न सकिनँ भने कृपया निराश नहुनुहोला। तेस्रो घण्टामा नूतन राई दिदी आउनुहुनेछ, उहाँ पनि कोसिस गर्नुहुनेछ सक्दो गीत बजाउनलाई। हजुर, शुभ बिहानी भन्न चाहन्छु। अहिले ब्रुनाईमा 11:12 गयो र शुभ दिन भन्न चाहन्छु। यति भन्दै गीत संगीतको प्रक्रिया त जारी नै छ। यति भन्दै अर्को मिठो गीततर्फ लागौँ है त। दुबो फुल्यो गीतको बोल रहेको छ र गायक हुनुहुन्छ हेमन्त राणा अनि रितिका श्रेष्ठ। इन्जोय गर्नुहोला।

हजुर, दुब फुल्यो गीत गाउनु भएको थियो हेमन्त राणा अनि ऋतिका श्रेष्ठले. यो गीत रहेको थियो कबड्डी कबड्डी कबड्डी फिल्मबाट. गीत सङ्गीतको जारी नै छ. त्यसको साथसाथै आज हाम्रो सोमबार पछिको ट्युजडे ट्युजडेको दिन चाहिँ हामीले चाहिँ विभिन्न सेगमेन्टहरू लिएर आएका हुन्छौँ, र मजेरी कार्यक्रमको दोस्रो घन्टामा चाहिँ हामीले इनोभेसन एन्ड टेक्नोलोजी भन्ने सेगमेन्ट पनि लिएर आइसकेका हुन्छौँ र आइसकेको पनि छु. अनि यसका साथसाथै श्रोताहरूले माया गरेर विभिन्न गीत सङ्गीतहरूको लागि चाहिँ डेडिकेट पनि गर्नुभएको छ. उहाँहरूको लागि गीत हामी रेडी गर्दै नै छौँ, सुनाउने पनि पक्कै छौँ र जानकारी पनि पक्कै दिने नै छौँ. आउने सेगमेन्टमा हामीसँग जोडिरहनु होला. हजुर, गीत सङ्गीत सुन्ने क्रममा अब फेरि पनि पालो भएको छ अर्को गीतको. गीतको बोल रहेको छ आगे आगे तोपेको गोला. यो अलि पुरानो गीत हो, तर पुरानो याद चाहिँ ताजा गरौँ है त. डेनी डेन्जोङपा अनि आशा भोसले गाउनु भएको यो गीत आगे आगे तोपेको गोला सुन्नुहोस् र बाँकी सेगमेन्टको पनि प्रतीक्षा गर्नुहोस् है त.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर, घुमी घुमी सुजन चापागाईले गाउनु भएको र शान्तिश्री परिवार परियारको यो मिठो धुन भएको गीत चाहिँ हामीले सुन्यौँ भर्खरै। सुजन चापागाई यस्तो गायक हुनुहुन्छ, उहाँको गीतहरू चाहिँ एकदमै मन छुने हुन्छ, कतिपय व्यक्तिहरूको जीवनसँग पनि मेल खान जान्छ र कतिपय गीतहरू यति रमाइला पनि छ, इन्स्टेन्टली हाम्रो मुड चाहिँ फ्रेस बनाइन्छ अनि रिफ्रेस बनाइन्छ। हजुर, पुनः पनि मजेरी कार्यक्रममा स्वागत छ। हामी अहिले मजेरी कार्यक्रमको दोस्रो घण्टामा छौँ र हामीले गीत सङ्गीतको साथसाथै केही कुराको चर्चा गऱ्यौँ अनि यसको साथसाथै जानकारीहरू पनि ल्याउनेछौँ। सदा चाहिँ आजको सेगमेन्टमा चाहिँ हाम्रो इनोभेसन एन्ड टेक्नोलोजी परेको छ र यो इनोभेसन टेक्नोलोजीको लागि चाहिँ मैले केही जानकारीहरू लिएर आएकी पनि पक्कै छु। त्योभन्दा पहिले हामीलाई अहिले गीत रिक्वेस्ट आएको छ, परदेशी घिमिरे माइलो, उहाँ भन्दै हुनुहुन्छ, हेलो नमस्ते बिनाजी, हजुरको लवली प्रोग्राम मजेरी सुरुदेखि सुन्दैछु है। मजेरी प्रोग्राम सुरुमा 16 इयर्स अगो पार्वती गुरुङजीले चलाउँदादेखि सुन्दै आएको छु अनि आज बिना गुरुङजीसम्म अब तपाईँ पनि पार्वतीजी जस्तै बेस्ट प्रोजेक्टर बन्नु प्रेजेन्टर भन्न खोज्नु भएको होला, बन्नुहुनेछ भन्दै अब आज तपाईँकै रोजाइमा एउटा कुनै पनि लोक भाका सुनाइदिनुहोला भन्दै तपाईँको रेडियो प्रोग्रामको उत्तर उत्तर प्रगतिको कामना थ्याङ्क्स भनेर भन्नुभएको छ। परदेशी घिमिरे माइलो दाई हजुरको लागि चाहिँ गीत मैले रेडी पारिसकेको छु। थ्याङ्क यू सो मच, मेरो प्रस्तुतिको चाहिँ थोरै भए पनि कमेन्ट गरिदिनु भयो र पक्कै पनि म सधैँ कोसिस गर्नेछु, म तपाईँहरूकै सेवाको लागि यहाँ उपस्थित भएकी छु। यो गीत सङ्गीत मनोरञ्जन दिनुका साथसाथै यसरी जोडिएर तपाईँहरूको गीत रिक्वेस्ट पनि पक्कै पनि बजाउनेछु। सो हजुरको लागि परदेशी घिमिरे माइलो दाई यो गीत बजाउन चाहन्छु, कुनै पनि भन्नुभएको छ लोक भाका। गीत चाहिँ मैले छानेको छु, झ्याप्पै गायक हुनुहुन्छ बद्री पङ्गेनी अनि ज्योति मगर। प्लिज इन्जोय गर्नुहोस् सम्पूर्ण श्रोता लगायत परदेशी घिमिरे माइलो दाई, इन्जोय।

हजुर झ्याप्पै बद्री पङ्गिनी अनि ज्योति मगर ज्यूले गाउनु भएको यो गीत निकै लोकप्रिय लोकभाका अनि लोकदोहोरी गीत हो. हाम्रो लोकदोहोरी भनेको चाहिँ हाम्रो मौलिक मनोरञ्जनको एउटा महत्त्वपूर्ण हिस्सा हो. पक्कै पनि सम्पूर्ण श्रोताले सुनेर मनोरञ्जन गर्नुभयो होला, स्पेसली हाम्रो रिक्वेस्ट गर्नुभएको दाईले. हजुर कार्यक्रममा मजेरीको दोस्रो घण्टामा छौँ र दोस्रो घण्टामा हामी सेगमेन्ट लिएर आउने गर्छौँ र आजको सेगमेन्ट रहेको छ इनोभेसन अनि टेक्नोलोजीको बारेमा. त्यसको लागि म थोरै चर्चा गर्छु. आजकल हवाई जहाजमा इन्टरनेट चलाउनु भएको छ कि छैन? मैले पक्कै पनि यहाँ ब्रुनाई 2022 सालमा चाहिँ ब्रुनाईबाट युके जाँदा हवाई जहाजमा चाहिँ इन्टरनेट चलाउन पाएको थिइनँ. तर जब म अघिल्लो वर्ष चाहिँ ब्रुनाईबाट युकेबाट ब्रुनाई आएँ तब चाहिँ मैले हवाई जहाजमा एयरप्लेनमा इन्टरनेट चलाउन पाएको थिएँ.

र यो प्रविधि चाहिँ निकै रोचक छ। विमानलाई आकाशमा उडाइरहेको एउटा फ्लाइङ वाइफाई राउटर जस्तै सोच्न सकिन्छ। तपाईँको फोनले सिधै जमिनको इन्टरनेट समात्दैन, बरु विमानभित्रको वाइफाईसँग चाहिँ जोडिन्छ। त्यसपछि विमानले इन्टरनेटलाई जमिन वा सेटेलाइट मार्फत बाहिर पठाउँछ। र यो इन्टरनेट कसरी आउँछ भन्दाखेरि चाहिँ दुई मुख्य तरिका छन् यसका लागि। एयर टु ग्राउन्ड एटिजी यो मोबाइल टावर जस्तै काम गर्छ। जमिनका टावरहरूले आकाशतिर सिग्नल पठाउँदा विमानले उड्दै गर्दा एक टावरबाट अर्को टावरमा स्विच गर्छ। विमान करिब 900 किलोमिटर प्रति घण्टा चाहिँ गतिमा उडिरहेको बेला पनि इन्टरनेट लगातार चलिरहनु ठूलो प्राविधिक उपलब्धि हो। अर्को तरिका भनेको चाहिँ सेटेलाइट इन्टरनेट हो। विमानको माथि रहेको एन्टिनाले सेटेलाइटसँग कुरा गर्छ र सेटेलाइटले सिग्नललाई पृथ्वीको ग्राउन्ड स्टेसनमा पठाउँछ। पुराना जियो स्टेसनरी सेटेलाइट्स पृथ्वीभन्दा करिब 35,786 किलोमिटर माथि हुन्छन् र त्यहाँ पुगेर फर्किन सिग्नललाई धेरै समय लाग्ने भएकोले कहिलेकाहीँ इन्टरनेट ढिला महसुस पनि हुन सक्छ। यसै गरी नयाँ स्टारलिङ्क जस्ता लो अर्थ अर्बिट सेटेलाइट्स भने धेरै नजिक हुन्छन्। त्यसैले अहिले केही विमानमा नेटफ्लिक्स र युट्युब पनि चलाउन पाउँछौ। किन इन्टरनेट स्लो हुन्छ भन्दाखेरि चाहिँ विमानमा सबै यात्रुले एउटै कनेक्सन बाँडेर प्रयोग गर्यो भने चाहिँ स्लो हुन सक्छ। अब फ्लाइटमा चाहिँ 100 मानिसले एकैचोटि भिडियो हेर्न थाले भने चाहिँ स्पिड तुरुन्तै घट्न सक्छ, ठिक घरकै वाइफाई जस्तै। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ सायद त्यो राउटर नजिकतिर बस्यो भने चाहिँ हाम्रो इन्टरनेट चाहिँ अलि छिटो चल्छ होला। रोचक तथ्य अर्को के छ भने चाहिँ आधुनिक विमानहरू चाहिँ धेरै सुरक्षित र सिल्डेड भए पनि एभिएसन नियमहरू बेटर सेफ देन सरी भन्ने सिद्धान्तमा आधारित हुन्छ र यसैले एयरप्लेन मोड अनिवार्य बनाइन्छ। तर विमानको आफ्नै वाइफाई प्रणाली भने विशेष रूपमा प्रशिक्षण गरिएको र सुरक्षित हुन्छ। हजुर, यति भन्दै म फेरि पनि लाग्छु अर्को गीत मनोरञ्जन तर्फ। गीतको बोल रहेको छ बादलु पारीको देशमा, गायक हुनुहुन्छ एसटी योगी अनि रेशमा पुन।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, उडायो हावाले नेपाली चलचित्र इन्टु मिन्टु लन्डनमा यो निकै लोकप्रिय रोमान्टिक गीत थियो र यो गीतलाई गाउनु भएको थियो हर्किलिस बस्नेत र निकिता थापाले. गीतको शब्द वा संगीत पनि हर्किलिस बस्नेतले नै तयार गर्नुभएको थियो. एकताकाको निकै चर्चित अनि रोमान्टिक गीतमा पर्छ. गीतका मुख्य कलाकारहरू चाहिँ धीरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह हुनुहुन्थ्यो. धीरज मगर चाहिँ मेरो पर्सनल फेभरेट नेपाली कलाकार हुनुहुन्छ. हजुर, यस्तै मिठा गीत संगीतको क्रममा हामीलाई धेरै नै रिक्वेस्टहरू आएका छन्. आज चाहिँ पक्कै पनि श्रोताहरूले चाहिँ मलाई श्रोताले चाहिँ पक्कै पनि माया दिनुभएको जस्तो अनुभूति भइरहेको छ. अर्को गीतको रिक्वेस्ट गर्नुभएको छ हाम्रो रेगुलर लिसनर हुनुहुन्छ होला उहाँ पक्कै पनि, एनपी परदेशी दाई. उहाँले छोड्नु भएको मेसेज छ, नमस्कार प्रस्तुता मिसेस गुरुङ, केही दिनमै हजुरको प्रस्तुति प्रोग्रेस देख्दा निकै खुसी लागेको छ. किप इट अप है हजुर. धन्यवाद, धेरै धेरै धन्यवाद दाई. अहिले म र सहकर्मी मित्र मनिष खड्कासँगै सुनेर रमाइराखेका छौँ. समय मिलाएर भाइ मनिषको लागि गङ्गावर्धनले गाउनु भएको छपनीले छन छन दबकीले हान बोलको गीत राख्नु भए आभारी हुनेछु, धन्यवाद भनेर भन्नुभएको छ. धेरै धेरै धन्यवाद एनपी परदेशी दाई. मेरो प्रस्तुतिको चाहिँ प्रतिक्रिया दिनुभएकोमा, मलाई प्रोत्साहन दिनुभएकोमा धेरै धेरै धन्यवाद. अनि हजुरले रिक्वेस्ट गर्नुभएको गीत पनि हामीले तयार गरिसकेका छौँ. छपनीले छान छान भन्ने गीत चाहिँ गङ्गावर्धन अनि दिव्या सन घिमिरेले गाउनु भएको. यो गीत सुनेर तपाईँको दिन चाहिँ रमाइलो गर्नुहोस्, खुसी रहनुहोस्, मुस्कुराउनुहोस् र स्वस्थ रहनुहोस् भन्न चाहँदै यो गीत बजाउँदैछु. इन्जोय गर्नुहोस् है त.

नमस्कार, फेरि पनि स्वागत छ। म जेरी कार्यक्रमको दोस्रो घण्टामा हुनुहुन्छ। म प्रस्तुता बिना गुरुङको साथमा। भर्खरै सुन्नुभयो एनपी परदेशी दाईले रिक्वेस्ट गर्नुभएको छपनीले छान छान भन्ने गीत। पक्कै पनि मनोरञ्जन लिनुभयो होला दाई अनि सम्पूर्ण श्रोता। हजुर, हामी समय त बितेको पत्तो नै थाहा हुँदैन रहेछ। अहिले ब्रुनाईमा छ 11:12 बज्नलाई चाहिँ लगभग 6 मिनट बाँकी रहेको छ। कार्यक्रमको लगभग अन्तिममा नै आइसकेका छौँ श्रोता। हामीले चाहिँ आज विभिन्न गीत संगीत, केही रोचक तथ्यहरू लगायत केही जानकारीहरू पनि ल्याउने कोसिस गर्यौँ। यही क्रममा मैले अर्को पनि जानकारी ल्याएको छु आजको इनोभेसन एन्ड टेक्नोलोजी सेगमेन्टमा। आज भोलिको ऊर्जा उत्पादन गर्ने नयाँ तरिकाहरू निकै रोचक बन्दै गएका छन्। नदीको पानी र हावाबाट त हामीले विद्युतीय निकाल्ने कुरा सुनेकै छौँ, तर अब हिँड्दा पनि बिजुली उत्पादन गर्न सकिने भएको छ। यस्तो इनोभेसन एन्ड टेक्नोलोजीमा चाहिँ जापान चाहिँ सधैँ अग्रपन्थी पङ्क्तिमै रहेको हुन्छ। जापानमा चाहिँ पाइजो इलेक्ट्रिसिटी भन्ने प्रविधि चाहिँ प्रयोग भइरहेको छ, जसमा चाहिँ सेन्सर भएको भुइँमा चाहिँ मानिसले पाइला टेक्दा चाहिँ दबावबाट सानो मात्रामा विद्युतीय उत्पादन हुन्छ। यसले गर्दाखेरि चाहिँ एलइडी बत्ती, सूचना बोर्ड जस्ता उपकरण चलाउन प्रयोग गरिन्छ। र यो सबैभन्दा चर्चित उदाहरण चाहिँ टोकियोको सिबुया स्टेशन हो। यहाँ चाहिँ 2008 सालमा परीक्षणका रूपमा विशेष पावर जेनेरेटर, फ्लोर टाइल्स राखिएको थियो र स्टेसनमा दैनिक लाखौं मानिस हिँड्ने भएकाले प्रत्येक पाइतालाबाट चाहिँ आउने सानो ऊर्जा जम्मा हुँदै जान्छ। र यस पाइताला एक पाइतालाले चाहिँ करिब 0.01 वाटसम्म ऊर्जा उत्पादन गर्न सक्छ भन्ने परीक्षणले देखाएको थियो। र यसले गर्दा चाहिँ विभिन्न डिजिटल सूचना बोर्ड, सजावटी बत्तीहरू चाहिँ चलाइएका थिए। यति भन्दै हामी कार्यक्रमको अन्तसम्म पनि आइसकेका छौँ। मजेरीको दोस्रो घण्टा चाहिँ समापन गर्ने बेला भइसकेको छ। मलाई बिनालाई चाहिँ, नयाँ प्रस्तुता बिनालाई चाहिँ आजको 2 घण्टा चाहिँ सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सकारात्मक प्रतिक्रियाहरू दिनुभएको श्रोतालाई पनि निकै धन्यवाद। गीत सङ्गीत जानकारीले चाहिँ भरपूर मनोरञ्जन गर्नुभयो होला भन्ने पूर्ण आशा लिएकी छु। र अबको तेस्रो घण्टामा चाहिँ हाम्रो नूतन राई दिदी आउनुहुनेछ र हामी अर्को कार्यक्रममा भेट्ने नै छौँ आगामी दिनहरूमा। आजको लागि चाहिँ म सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। र यस यो आउने गीतको बोल छ तिमीलाई के थाहा सानो, अनमोल गुरुङ र अस्मिता अधिकारीले गाउनु भएको छ। यस लगत्तै नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ र तेस्रो घण्टा मजेरी कार्यक्रममा पाउनुहुनेछ नूतन राई दिदीलाई। आजको लागि धेरै धेरै धन्यवाद र यो गीत तिमीलाई के थाहा सानो इन्जोय गर्नुहोस् र ह्याप्पी ट्युजडे, मङ्गलबार मङ्गल रहोस्। बाई बाई।

0: pe line buddy
1: on air
0: app ma
1: ani smart speaker ma band hos
2: play bfbs
0: you bfbs gotha radio ho
1: gotha radio
3: गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका तीन दमेकको देउराली खानीमा 45 लाखको लगानीमा खानेपानी योजना सम्पन्न गरेको छ। योजनाबाट स्थानीय 34 घर परिवारलाई सुविधा भएको छ। बुटवलबाट छवि पाण्डे।
4: गोर्खा वेलफेयर ट्रस्टको 37 लाख र स्थानीयको 9 लाखको श्रमदान गरी कुल 45 लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरू निकै खुसी भएका छन्। उक्त आयोजना अन्तर्गत स्थानीय 34 घर परिवारका करिब 200 जनसङ्ख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौँ देखेको खानेपानीको सपना पूरा भएको बताउनुभयो।
5: पहिला त बिजिटल लिङ्कको नै जाने गर्दाखेरि पानी खानु नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिएको नै कोही बिजुली काट्दिने कोही पहिरो लाने त्यस्तो भएर पानी नआउने क्या सर त्यस्तो समस्या थियो। महिलाहरूले पनि पानी बगाउनु काग्रीमा महिलाहरूलाई धेरै सुविधा भयो, पुरुषलाई धेरै सुविधा भयो, धेरै आनन्द छ, धेरै खुसी।
4: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका तीन दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिनु नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
6: सम्पन्न भएर बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो धेरै वर्ष पहिला, अब 40 वर्ष भएको थियो राम्रो भएको, अब अहिले चाहिँ एक घर एक धारा भएपछि।
4: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
3: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको छ। नयाँ पुस्ताले पेसा अंगाल्न छाडेपछि गाइने संस्कृतिको अस्तित्व जोगाउनै मुस्किल परेको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
7: हरियाली डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भीड लाग्छ। तर त्यही भीडबीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ सारङ्गीको मधुर धुन। भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका छ जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ। उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिला गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अंगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
8: हामी पछाडि चाहिँ बजाउँदैन होला सायद, अहिले हाम्रै डामाले हामी जस्तै केटाहरू सबै नै बजारै हिँड्दै योभन्दा पछाडिको पिरियडले बजाउँदैन पनि उनीहरूलाई लाज भएर होला नि, यस्तो के मागेर हिँडिरहेको भन्ने नै हुँदो कतिलाई डोली पेसा अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
7: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अंगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ। पुनः मौसम गन्धर्व।
8: हाम्रो संस्कृति अब आफूले यसरी नै देखाएर हिँडिरहनु परेको छ। कुनै ठाउँ यस्तो होमस्टे खोलिदिएर चाहिँ टी गाएर अरू अब सिक्ने मान्छेहरू पनि भेटिन्छ, मान्छेहरूले भन्छ हामीलाई पनि सिकाओ भाइ भन्छ, अब त्यसरी एउटा केही खोलेर राखिदिए त हुन्थ्यो नि त, हामीले जाने कुरो त सिकाउँदा नि हुन्थ्यो। त्यो पोखरातिर अब त्यसरी सिकाइरहेको छ, काठमाडौँमै सिकाइरहेको छ, तर खै यताउँदी अब केही गरेको छैन हाम्रो जिल्लामा।
7: गन्धर्व पेसा केवल जीविकोपार्जन माध्यम मात्र नभई नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा पनि हो। तर संरक्षण र पुस्तान्तरणको अभावमा यो पेसा हराउने जोखिम बढ्दै गएको छ। सारङ्गीको धुनसँग जोडिएको नेपाली मौलिक संस्कृति जोगाउन अब राज्य स्थानीय तह र समुदाय सबै सबैले साझा पहल गर्नुपर्ने देखिन्छ।

0: स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त खुलाएको छ।
1: मन्त्रालयले सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी छवटा प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नाम सिफारिस गर्न आवेदन खुल्ला गरेको हो।
0: खबर यति नै। नमस्कार।

Express Gorka Radio. हामी भने हाम्रो कार्यक्रम मछेरीको तेस्रो घण्टामा भने प्रवेश पनि गरिसकेका छौँ। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा। समय पनि कति छिटो बितेर जाने त जब तपाईँहरू हामीसँग हुनुहुन्छ। अनि हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि नमस्कार। श्रोताहरू, आज भने हाम्रो नयाँ एकदमै तालिमरत बहिनी बिना गुरुङले भने हाम्रो कार्यक्रम मझेरी पहिलो पटक करिब दुई घण्टाको कार्यक्रमहरू सञ्चालन भने गरि नै सकेकी छिन्। हुन त नयाँ अनुभव भए पनि बहिनीले चाहिँ एकदमै मेहनत र आत्मविश्वासका साथ कार्यक्रमहरू प्रस्तुत पनि गरि नै सकेकी छैन। अब यहाँहरूको माया साथ र सुझाव अपेक्षा पनि गरेका छौँ। हजुरहरूलाई आजको मझेरी कार्यक्रम कस्तो लाग्यो? बहिनीको बोल्ने शैली, प्रस्तुति वा गीत छनौटबारे खुलेर प्रतिक्रिया दिनुहोस् है। यहाँहरूको सुझावले भने बहिनीलाई चाहिँ अझै पनि राम्रो बन्न प्रेरणा भने पक्कै पनि मिल्ने नै छ। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको बसाईको पहिलो गीत पनि सुनिसक्नु भएको छ। अर्जुन सापकोटा र समीक्षा अधिकारी र मेलिनाको झ्यालीको। अबको बसाईमा भने अनमोल गुरुङ र अस्मिता अधिकारीको बाबरी।

हजुर, अनमोल गुरुङ रश्मित अधिकारीको बाबरी। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरी अन्तर्गत भने चाहिँ हाम्रा निकै नै श्रोताहरूले आज पनि गीत सङ्गीतहरू अनुरोध गर्नुभएको थियो, अनि कतिजना अझै पनि एक दुईजना हाम्रो श्रोताहरू हुनुहुन्छ, उहाँहरूको गीत सङ्गीतहरू चाहिँ अलिकति हाम्रो बिना बहिनीको कार्यक्रम यानि कि पहिलो र तेस्रो घन्टा अन्तर्गत चाहिँ अलिकति व्यस्तताले गर्दा बजाउनु भने सक्नु भएको छैन, तर केही छैन, म पनि यो तेस्रो घन्टामा अवश्य पनि तपाईँहरूका रोजेका गीत सङ्गीतहरू लिएर आइ नै सकेको छु र सुनाउने जमर्को पनि गर्ने नै छु। श्रोताहरू, हाम्रो कार्यक्रम सुनेर रमाइलो पनि गर्दै गर्नुहोला, अनि आफ्नो गीत सङ्गीत रुजाएका गीत सङ्गीतहरूको लागि भने चाहिँ अलिकति समय पनि छुट्याउँदै गर्नुहोला भनेर पनि म भन्न चाहे। अहिले भने चाहिँ ब्रुनाईमा दिउँसोको 12:17 पनि गइ नै सकेको छ श्रोताहरू, अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै बिहानको समय यानि कि मौसम अनुसार भने चाहिँ केही पनि फेरबदल चाहिँ भएको देखेको छैन, एकदमै घाम भने झलमल लागि नै रहेको छ। हुन त यो ब्रुनाईको एउटा विशेषता पनि हो, जहिले पनि ब्रुनाईमा घाम त भइ नै हाल्छ, यदि कहिलेकाहीँ समय धुमियो भने यानि कि मौसमहरू धुमेर आयो भने चाहिँ अलिकति अचम्म मान्नुपर्ने हुन्छ, तर घाम भनेको चाहिँ प्राय लागि नै रहेको हुन्छ है। त यो चाहिँ तपाईँहरूको अलिकति जानकारीको लागि, हुन त ब्रुनाई भन्ने बित्तिकै कतिपय श्रोताहरूलाई त थाहा भएकै कुरा हो, एकदमै ब्रुनाईमा गर्मी हुन्छ अनि गर्मी ठाउँ हो भनेर चाहिँ ब्रुनाईलाई पनि चिनिने गरिन्छ। श्रोताहरू, आज भने हाम्रो कार्यक्रम मझेरी अन्तर्गत विभिन्न विधाका गीत सङ्गीतहरू पनि ल्याइ नै रहेका छौँ, किनकि गीत सङ्गीतहरू भनेको एकदमै मनलाई आनन्द दिने त भइ नै हाल्यो, अनि तपाईँहरूको लाई चाहिँ तपाईँहरूको दिनलाई पनि एकदमै शुभ बनाउन अनि तपाईँहरूको रोजाइका गीत सङ्गीतहरू बजाउन भने चाहिँ आइ नै सकेका छौँ। अबको बसाइमा भने फेरि लागिहालौँ अर्को गीततर्फ, अनमोल गुरुङ र स्मिता अधिकारीको तिमीलाई के थाहा सानो।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नु भएको छ एकदमै रमाइलो लोकदोहोरी, यानि कि नाचौ नाचौ लाग्ने गीत थियो, शान्तिश्री मगर र सागर आली मगरको युके बस्ने दाई। श्रोताहरू, हामी छौँ हाम्रो कार्यक्रम मझेरी, अनि मझेरीको तेस्रो घण्टामा म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा। अनि हाम्रो तेस्रो घण्टाको रूपरेखा बमोजिम भने चाहिँ हामी जहिले पनि समसामयिक विषयहरू लिएर आउने नै गर्छौँ, अनि कसैको अनुरोधका गीत सङ्गीतहरू पनि बजाउने नै गर्छौँ। तर आज भने मैले अलिकति समसामयिक कुराहरू पनि लिएर आइसकेको छु, जसमा चाहिँ परेको छ कि श्रोताहरू, यो कानमा चाहिँ इयरबड्स लगाएर सुत्दा चाहिँ के हुन्छ, किनकि कतिपयहरूको बानी पनि हुन्छ कानमा चाहिँ यो इयरबड्सहरू लगाएर सुत्ने, होइन, गीत सङ्गीतहरू सुन्ने त हुन्छ, तर यस्तो कुराहरू चाहिँ हामीले सुत्दाखेरि लगायो भने चाहिँ यसले के कस्ता असरहरू अनि फाइदाहरू गर्छ, त यो बारेमा अलिकति बुझौँ। श्रोताहरू, अहिले भने धेरैले चाहिँ यो राति सुत्ने बेलामा कानमा इयरबड्सहरू हालेर सङ्गीतहरू, यो पोडकास्टहरू एकदमै सुन्ने पनि गर्छन्। बाहिरको हो हल्ला या पार्टनरको घुर्ने बानी वा मनमा खेलिरहेका अनगिन्ती कुराहरूलाई चाहिँ शान्त पार्न धेरैले यस्तो पनि गर्ने गर्छन्। तर रातभर भने कानमा इयरबड्स लगाएर सुत्न पूर्ण रूपमा सुरक्षित छ कि छैन, यसले कानमा कस्तो कुराहरूको असर पुर्याउन सक्छ, यो बारेमा अलिकति जानौँ। श्रोताहरू, इयरबड्सले चाहिँ एकदम मोइस्चराइजरहरू कानभित्रको चाहिँ थुन्न सक्छ भनेर भनेको छ। हाम्रो कानको पालको काम भनेको चाहिँ आवाजभित्र छिराउने त हो नै, तर सँगसँगै कानभित्रको मोइस्चराइजरहरूलाई चाहिँ बाहिर निकाल्ने पनि काम गर्छ। यसका लागि भने कान चाहिँ एकदमै खुला भने हुनपर्छ, तर कानलाई पुरै टम्म पार्ने इयरबड्स प्रयोग गर्दा भने कानभित्रको मोइस्चराइजरहरू चाहिँ, यानि कि मोइस्चर चाहिँ बाहिर निस्कन भने पाउँदैन, अनि यसले गर्दा कानभित्र चाहिँ ब्याक्टेरियाहरू यो मौलाउने, यानि कि ब्याक्टेरियाहरू फैलिने वातावरण बन्छ, र कानको संक्रमणहरू चाहिँ एकदमै बढेर जान्छ, यानि कि संक्रमण हुने जोखिमहरू चाहिँ बढ्न जान्छ भनेर पनि भनिएको छ। त्यस्तै गरेर अर्को पनि रहेको छ श्रोताहरू, यो छालाहरू चिलाउने र एलर्जी हुने खतरा पनि बढेर जान्छ भनेर भनिएको छ। लामो समयसम्म र हरेक रात इयरबड्सहरू लगाउँदा भने यसको सामग्रीका कारण कानको भित्री छालाहरू एकदमै चिलाउने वा एलर्जी हुने समस्याहरू हुन सक्छ। छालाहरू चिलाएर कनाउँदा भने चाहिँ संक्रमणको खतरा अझ बढेर जान्छ भनेर पनि भनिएको छ। तर श्रोताहरू, यस्ता समस्या हुन नदिन हामीले केही उपायहरू पनि अपनाउन सक्छौँ है त। सबैभन्दा राम्रो उपाय भनेको आवाजको मात्रा कम गर्नु पनि हो भनेर भनिएको छ। श्रोताहरू, लामो समयसम्म ठुलो आवाजमा सङ्गीत सुन्दा भने कान कहिले निको नहुने गरी बिग्रेर जान सक्छ, त्यही भएर चाहिँ हामीले एकदमै होस् भने पुर्याउनु पर्छ है भनेर पनि भनिन्छ। त्यसैले सुत्ने बेला आवाजहरू एकदमै कमहरू राख्नुपर्छ। तर सुत्ने बेला भन्ने चाहिँ एकदमै धेरै ठुलो आवाजमा सुन्न वा बाहिरको आवाज पुरै ठप्प पार्ने इयरबड्सहरू भने चाहिँ लगाउनु एकदमै खतराको रूपमा पनि हुनसक्छ। यसले गर्दा चाहिँ एकदमै यो हुन्छ नि, मान्छेको अघि पनि मैले यसमा समेटिसकेको छु, यसले चाहिँ एकदम मोइस्चरहरू कम गर्छ, एलर्जी हुन्छ, चिलाउँछ, अनि कानहरू इन्फेक्सन भएर जान्छ भनेर पनि भनेको छ। यो त थियो हामीले इयरबड्सहरू राति सुत्दाखेरि कानमा लगाउँदा चाहिँ के कस्ता असरहरू गर्छ भन्ने कुराहरू पनि भनिसकेका छौँ, अनि यसलाई चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुरा पनि अलिकति मैले भनि नै सकेको छु। तर सुरक्षित रूपमा सुत्नको लागि अब यदि तपाईँहरूलाई चाहिँ एकदमै यो इयरबड्स नलगाइ हुँदैन भने जस्तो लाग्छ भने चाहिँ अन्य विकल्पहरू पनि हुनसक्छ, जस्तो कि तपाईँलाई चाहिँ खुल्ला सुत्नको लागि चाहिँ गीत सङ्गीत सुन्नै पर्छ जस्तो लाग्छ भने चाहिँ हजुरहरूले चाहिँ एकदमै खुल्ला खालका इयरबड्सहरू चाहिँ किन्ने, होइन, अनि आफ्नो कानलाई चाहिँ पुरै टप्प तरिकाले चाहिँ बन्द नगर्ने, अनि कानको भित्र नपस्ने खालका सफ्ट हेडब्यान्ड वा हेडफोनहरू चाहिँ प्रयोग गर्न पनि सक्नुहुन्छ। यसले चाहिँ हावाहरूलाई एकदमै ओहोर दोहोर हुन दिन्छ र जुन मोस्टहरू थियो त्यो चाहिँ जम्न पनि पाउँदैन भनेर पनि भनिएको छ। हजुर श्रोताहरू, मैले आज भने यो समसामयिक अन्तर्गत चाहिँ कानमा इयरबड्सहरू लगाएर सुत्दा के कस्ता बेफाइदाहरू हुन्छ अनि यसलाई चाहिँ हामीले कसरी नियन्त्रणहरू गर्न सक्छौँ भन्ने बारेमा लिएर आइ नै सकेको थिएँ। आशा छ तपाईँलाई सुनेर भने पक्कै पनि केही न केही फाइदा त भयो नै होला। श्रोताहरू, मैले यो विषयमा आज ल्याउनुको कारण चाहिँ कतिजनाको चाहिँ एकदमै बानी पनि हुन्छ, घरमा बस्दा पनि इयरबड्सहरू एकदमै लगाउने, म्युजिकहरू सुनिराख्ने,
या कतै हिर्तुल गर्दा पनि होइन सजिलो होस् भनेर चाहिँ एकदमै कानमा इयरबड्सहरू लगाएर पनि डुलिरहेका पाउँछौँ। अनि अघि मैले यहाँ भने अनुरूप चाहिँ कतिलाई निन्द्राहरू नलाग्दा चाहिँ गीत सङ्गीतहरू सुनेर पनि एकदमै सुत्ने बानी हुन्छ नि, इयरबड्सहरू चाहिँ नलगाइ हुँदैन भन्ने कुराहरू मैले भने, तर यसका पनि धेरै बेफाइदा फाइदाका कुराहरू थिए। मैले भने अलिकति भनि नै सकेको छु, फाइदा त के भन्न के भन्नु र अब लगाएपछि बेफाइदा त छ, तर यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुराहरू पनि लिएर आइसकेको छु। त्यसैले यदि तपाईँहरूको चाहिँ त्यस्तो बानीहरू छ भने चाहिँ पक्कै पनि यहाँ आजदेखि चाहिँ अलिकति भए पनि त्यसलाई सामान्य गर्नुहोला, कन्ट्रोल भने गरेर लानुहोला, किनकि यसले फाइदा भन्दा पनि तपाईँहरूको आफ्नो स्वास्थ्यलाई पनि बेफाइदा पक्कै पनि गरि नै रहेको हुन्छ। श्रोताहरू

स्टाइल भनेर भन्नुभएको छ। अबको बसाइमा भने तपाईँले नै रोज्नु भएको गीत यो हिन्दी गीत कान्छी रे कान्छी सुन्न सक्नुहुनेछ। हजुर, तपाईँहरूको यो समय साथको लागि धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो कार्यक्रमलाई साथ अनि माया दिएर सधैँ जोडिनुहोला। अबको बसाइमा हजुरको रोजाइको मिठो गीत।

कान छिरे कान्छे यो गीत भने चाहिँ हरे राम हरे कृष्ण हिन्दी फिल्मबाट लिएको थियो। हजुर हजुरले यदि यो समयमा सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूको पनि यो गीतले मन त छुए नै होला। अनि यो गीतलाई भने चाहिँ आज अनुरोध गर्नुभएको थियो हाम्रो रेगुलर श्रोता हुनुहुन्छ उहाँ कुल गुरुङ। उहाँ चाहिँ अहिले युके वेस्ट लिज योर्कसायरबाट आउनुभएको थियो। धन्यवाद तपाईँको रोजाइको गीत सायद तपाईँले पनि सुनेर पक्कै पनि आनन्द त लिनु नै भयो होला। श्रोताहरू हाम्रो कार्यक्रम अन्तर्गत थुप्रा थुप्रै गीत सङ्गीतहरू छन् होइन, रमाइला कुराकानी लिएर आइ नै सकेका छौँ, तर कहिलेकाहीँ चाहँदा चाहँदै पनि समयको कारणले गर्दा कति कुराहरू भन्न पाएको हुँदैन, तर पनि केही छैन, जति सक्दो जति भ्याउँदो भने हामी तपाईँहरूको लागि भनेर उपस्थित त भइ नै सकेका छौँ। फेरि पनि लागिहालौँ गीत सङ्गीततर्फ नै। स्वप्न सुमन र समीर श्रेष्ठले गाउनुभएको जे छौ तिमी।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS कुलकर्म रेडियो हो।

हजुर श्रोताहरू, सुनिसक्नु भएको छ, एकदमै रमाइलो गीत मैले आफूले चयन गरेर हजुरमाझ राखी नै सकेको छु। अब एन्ड द स्टिम इन्जिन्सको हे साइला, हजुर यो गीत चाहिँ म आफ्नै परिवारलाई पनि अलिकति यही कार्यक्रम मार्फत डेडिकेट पनि गर्न चाहन्छु। अहिले भर्खरै भने चाहिँ मेरो श्रीमान हुनुहुन्छ प्रवीण, उहाँ चाहिँ अहिले न्युजिल्यान्डमा हुनुहुन्छ, उहाँको लागि अनि हाम्रो परिवारहरू देवर यानि कि मेरो भाइ प्रमोद अनि त्यसै गरी बहिनी सम्झना र छोरा छोरीहरूको लागि चाहिँ मैले डेडिकेट गर्न चाहेँ। त सायद सुनि पनि सक्नु भयो होला, योभन्दा अगाडि खास गरी मैले भन्नुपर्ने थियो तर अलिकति भने यहाँ समयहरू गीत सङ्गीतहरूको तलमाथि भएको कारणले मैले अघि भन्न सकिनँ, तर भने अहिले मैले भनिसकेको छु। यही गीत मार्फत म चाहिँ आजको यही कार्यक्रमबाट पनि हजुरहरूलाई सम्झिन चाहे। श्रोताहरू, त्यस्तै गरेर अर्को हाम्रो श्रोता फेरि पनि आइ नै सक्नु भएको छ, उहाँ हुनुहुन्छ केवी तामाङ। उहाँले भन्नुहुन्छ, नमस्ते बिएबिएस रेडियो सुनेर बस्ने सबैलाई भनेर भन्नुभएको छ। हाम्रो तर्फबाट पनि हजुरलाई नमस्ते। म तपाईँको लभली प्रोग्राम सुन्दैछु, मलाई हिमचुलीमा घाम लागे खमाइलो भन्ने सङ सुनाइदिनुहोला भनेर भन्नुभएको छ केवी तामाङ लन्डन हेरो। हजुर, तपाईँहरूकै लागि भनेर हामी जहिले पनि हाम्रो कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौँ। यदि तपाईँहरूले नै रोज्नुभएका गीत सङ्गीतहरू सुनाउन सकेनौँ भने, तपाईँहरूका रोजाइका कुराकानीहरू पनि गर्न सकेनौँ भने त हामीले हाम्रो कार्यक्रम सञ्चालन गरेको त अलिकति औचित्य नै हुँदैन होला जस्तो लाग्छ। त्यही भएर हामी उपस्थित छौँ, यसरी नै सदैव जोडिरहनुहोला, साथ अनि माया भने दिँदै गर्नुहोला। अबको विषयमा हजुरले नै रोज्नुभएको यो रमाइलो गीत

हजुर श्रोताहरू, यो थियो एकदमै सुमधुर प्रस्तुति रामचन्द्र काफ्लेले गाउनुभएको हिमचुलीमा घाम लाग्यो घमाइलो। यो गीतलाई भने चाहिँ अनुरोध गर्नुभएको थियो हाम्रो श्रोता केबी तामाङज्यूले, उहाँले लन्डन हेरोबाट। श्रोताहरू, हाम्रो कार्यक्रम अझेरी अन्तर्गत भने चाहिँ मिठा मिठा गीत सङ्गीतहरू, विभिन्न विधाकाहरू, नयाँदेखि एकदमै पुरानो गीत सङ्गीतहरू राखि नै रहेका छौँ। आशा छ तपाईँहरूको कहीँ न कतै मनमुटुमा कुनै कुनै गीत सङ्गीतहरू बसि पनि सके होला, किनभने कति गीत सङ्गीतहरू त कतिको आफ्नो एउटा एकदमै फेभरेट पनि हुन जान्छ। सायद हामीले यो तेस्रो यानि कि 3 घन्टासम्म चाहिँ कहीँ न कहीँ बजाएर तपाईँहरूको मनलाई त पक्कै पनि छोए नै होला भन्ने आशा पनि लिइसकेका छौँ। श्रोताहरू, त्यसै गरेर हाम्रो अर्को श्रोता पनि हुनुहुन्छ, उहाँ हुनुहुन्छ छवि थापा मगर। उहाँ भन्नुहुन्छ, नमस्ते नूतन बहिनी भनेर भन्नुभएको छ। नमस्ते दाई, हजुरको मिठो स्वरमा मझेरी कार्यक्रम सुनिरहेको छु, शुभ दिन, फोस्टन केन्ट भनेर भन्नुभएको छ। दाई, हजुरलाई पनि यो तपाईँको यो समयको लागि धेरै धेरै धन्यवाद। हजुरको पनि आजको आफ्नो दिन चाहिँ एकदमै शुभसँग व्यतीत होस् भनेर पनि यही रेडियो मार्फत भन्न चाहन्छु। श्रोताहरू, अब भने फेरि एकजना हाम्रो श्रोता यानि कि खर्क गुरुङ मामा आइसक्नु भएको छ। मामाले भन्नुहुन्छ, हाई नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ। नमस्ते मामा, कार्यक्रम मझेरी सुनेर मनोरञ्जन लिइरहेछु र समयले साथ दिएमा एउटा लोक भाका गीत सुनाइदिनु भएमा म आभारी हुने थिएँ भन्नुभएको छ। गीतको बोल चाहिँ आमा तिमी रुन्छौ भनेर भन्ने गीत रहेको छ। सम्झनामा हजुर लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भनेर भन्नुभएको छ। मामा, तपाईँ त हाम्रो कार्यक्रम यानि कि हाम्रो बिएबिएस गोर्खा रेडियोको नियमित श्रोता हुनुहुन्छ, अबको बसाइमा हजुरले नै रोज्नुभएको यो मिठो गीत सुन्नुहुनेछ। अब भन्दै ब्रुनेमा पनि दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको अन्त्यमा पनि आइसकेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबै श्रोतालाई मनैदेखि धन्यवाद। अब भने म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भोलि यही रेडियो मार्फत यही समयमा भेट्नेछौँ। तबसम्मका लागि सबैजना एकदमै सुख हुनुहोस्। हस्त, नमस्ते, बाई बाई, शुभ दिन।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमा शुरू गर्न लागेको योजनाबद्ध आक्रमण स्थगन गरिएको घोषणा गर्नुभएको छ। कतार, साउदी अरेबिया र युएई जस्ता खाड़ी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरान विरूद्ध आक्रमण रोकिएको उहाँले दावी गर्नुभएको छ।
4: Getting very close to making a deal, and if we can do that where there's no nuclear weapon going into the hands of Iran, I think, and if they're satisfied, we will be probably satisfied also.
3: चेतवनको इच्छा कामना एक कुलबागमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनजना बाल बालिकाको मृत्यु भएको छ। 9 वर्षीय नेमुना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय मनिता चेपाङको ज्यान गएको हो। नमुनाको यही जेठी गते घरमा नै मृत्यु भएको थियो। सञ्जयको गत शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो भने मनिताको आज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गत वैशाख 29 गति श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी परेका थिए। मृत बाल बालिकाका बुबा आमा भने सकुशल छन्। नेपालमा आयोडिनको कमीबाट हुने जनस्वास्थ्य समस्या फेरि बढ्न सक्ने भन्दै चिकित्सक र जनस्वास्थ्य कर्मीले आयोडिन विहीन नुनको बिक्री वितरण तत्काल रोक्न सरकारसँग माग गरेका छन्। खुला सीमाका कारण भारतीय आयोडिन विहीन नुन सुपर मार्केट र पसलमा खुलेआम बिक्री भइरहेको र निजी क्षेत्रलाई नुन बिक्रीमा अनुमति दिएपछि गुणस्तरहीन नुन बजारमा बढेको उनीहरूको भनाइ छ। बाल रोग विशेषज्ञ डाक्टर टंक ब्राह कोटीका अनुसार आयोडिन विहीन नुनको प्रयोगले विशेष गरी बाल बालिका र गर्भवतीमा गम्भीर समस्याको जोखिम निम्त्याउन सक्छ। आयोडिन शरीरको विकास, मस्तिष्क वृद्धि र थाइराइड हर्मोन उत्पादनका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो। यसको कमीले गलगाँड, थाइरोइड समस्या, मानसिक तथा शारीरिक विकासमा अवरोध, प्रजनन समस्या र बाल बालिकामा न्यूरोलोजिकल समस्या देखिन सक्छ। नेपाल बार एसोसिएसनले आज लालटेन बालेर प्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालतले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्माको सिफारिश विरुद्धको रिट दर्ता गर्न नगरेको विरोधमा नेपाल बारले आज लालटेन बालेर विरोध गर्ने बताएको छ। हिजो कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिए पनि सर्वोच्च प्रशासनले आदेशको अवज्ञा गरेको छ। हिजो बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कायमकाम प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक रवैया देखाएको टिप्पणी गरेको छ। कंगो र युगाण्डाका विभिन्न भागमा इबोला फैलिएपछि नेपाल सरकारका स्वास्थ्य नियन्त्रण इकाइलाई निगरानी गर्न सुझाइएको छ।
5: एकसाथ यता कंगो र युगाण्डामा फैलिएको इबोला संक्रमणका कारण 90 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 336 भन्दा बढ़ीमा संक्रमणको आशंका गरिएको छ। दुवै देशमा गरी 15 जनामा इबोला पुष्टि भएको छ। यी दुई देशमा भएको घटना लगत्तै विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल अन्तर्राष्ट्रिय चासो घोषणा गरेसँगै नेपालले पनि जोखिम न्यूनीकरण तयारी शुरू गरेको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउनेलाई विशेष निगरानी गर्न विमानस्थलका स्वास्थ्य कर्मचारीलाई निर्देशन दिएको जानकारी दिनुभयो। प्रभावित व्यक्ति फेला परेमा क्वारेन्टिनमा राख्ने र परीक्षण गर्ने गरी तयारी भइसकेको उहाँको भनाइ छ।
3: गुल्मीको धुरकोट गाउँपालिकाको बिरुजु शून्य आएको छ।
6: हालै मात्र महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा बिरुजु शून्य देखिएको हो। धुरकोट गाउँपालिकाको 1,38,67,51,000 रुपियाँको लेखा परीक्षण गरिएको थियो, जसमध्ये कुनै पनि रकम बिरुजु नआएको हो। गुल्मीको धुरकोट सहित पर्वतको महाशिला गाउँपालिका र काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिकाको पनि बिरुजु शून्य आएको छ। महाशिलाले 81,84,83,000 र महाभारतले 1,13,71,90,000 रुपियाँ लेखा परीक्षण गराएका थिए। गुल्मीका अन्य पालिकाको बेरोजु रकम भने केहीमा घट्दो र केहीमा बढ्दो क्रममा देखिएको छ। जस अनुसार छत्रकोट गाउँपालिकाको 8,00,000, मालिकाको 11,00,000, सत्यवतीको 28,00,000, मदानेको 33,00,000 र इस्मा गाउँपालिकाको 47,00,000 रुपियाँ बेरोजु आएको छ। त्यस्तै रेसुङ्गा नगरपालिकाको 74,00,000, रुरू क्षेत्र गाउँ गाउँपालिकाको 84 लाख, गुल्मी दरबारको 90 लाख र काली गण्डकीको 1,06,00,000 रुपियाँ बेरोजु आएको छ। त्यस्तै चन्द्रकोट गाउँपालिकाको 1,23,00,000 र मुसीकोट नगरपालिकाको 4,37,00,000 रुपियाँ बेरोजु आएको।
2: यो BFBS गोर्खा रेडियो।

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित देवता गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान गणेशले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै विषय बिन्दुलाई लिएर हामी चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आजको कार्यक्रममा हामी केही विषयको चर्चा गरौँ जुन विषयले मनुष्यहरूको दिमागमा अत्यन्तै ठुलो प्रभाव पार्ने गर्दछ। जस्तो विद्याको कुरा, धनको कुरा र शक्तिको कुरा वास्तवमा हामी निरन्तर रूपमा गरिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ र जताततै जहाँसुकै पनि यसैको चर्चा, यसैको चिन्तन, यसैको प्राप्तिको प्रयत्न यही देखिन्छ र कति लाभ हुन्छ, कति हानि हुन्छ वास्तवमा त्यतातिरको कुनै चिन्तन देखिँदैन। वास्तवमा यो एउटा भयङ्कर अवस्था हो भनेर जानकारहरूले चिन्तन गरेका छन्। किनभने धन प्राप्ति भएर मात्र हुँदैन, विद्या प्राप्ति भएर मात्र हुँदैन र शक्ति प्राप्त भएर मात्र हुँदैन, तिनीहरूको सदुपयोग हुन्छ कि हुँदैन वास्तवमा जानकारहरूले, बुद्धिमानहरूले र आफ्नो सुकृतको रक्षा गर्नेहरूले, आफ्नो मार्गलाई सही तरिकाले अगाडि बढाउनेहरूले यस कुरामा विचार गर्ने गर्दछन्। अर्थात् बुद्धिमानहरूले, आफ्नो कल्याण चाहनेहरूले शक्तिको प्रशंसा गर्दैनन्, धनको प्रशंसा गर्दैनन्, विद्याको प्रशंसा गर्दैनन्, तर त्यो जुन मात्रामा आफूसँग छ त्यसको सदुपयोग गरियो कि गरिएन यसमा उनीहरूको दृष्टि रहन्छ र यसलाई उनीहरू प्रमुख रूपमा मान्दछन्। किनभने धन, विद्या र शक्ति जोसुकैसँग पनि हुन सक्दछ तर त्यसले मनुष्यले आर्जन के गर्छ त्यो वास्तवमा महनीय विषय छ। त्यसैले आजको कार्यक्रममा हामी पनि यही विषयमा शास्त्रको पङ्क्तिलाई अगाडि राखेर चर्चा गरौँ, शास्त्रको पङ्क्तिको आश्रय लिएर चर्चा गरौँ र शास्त्रको भावलाई बुझ्ने चेष्टा गरौँ। शास्त्रले भन्छ, विद्या विवादाय धनम मदाय, शक्ति परेशाम परिपीडनाय, खलस्य साधो विपरीतमेतत् ज्ञानाय दानाय च रक्षणाय। वास्तवमा यहाँ विद्या, धन र शक्तिको कुरो छ। विद्या विवादको लागि हुन्छ, धन मतको लागि हुन्छ र शक्ति अरूलाई पर अर्थात् अर्कालाई दुःख दिनका लागि हुन्छ। कसका लागि? खलस्य, खलको लागि, दुष्टको लागि विद्या विवादको विषय हुन्छ, धन मतको विषय हुन्छ र शक्ति परपीडनको विषय हुन्छ। तर त्यही विषय साधुको लागि के हुन्छ? यसको विपरीत हुन्छ। कस्तो भन्दा, विद्या ज्ञानको लागि हुन्छ, धन दानको लागि हुन्छ र शक्ति अरूको रक्षाको लागि हुन्छ। वास्तवमा यहाँ शक्ति, विद्या र धन एउटा वस्तु हो तर त्यसको सदुपयोग र दुरुपयोगले दुष्ट र सज्जनताको एउटा वर्ग खडा गरेको छ र मनुष्यको चिन्तन के छ, मनुष्य कस्तो हो र यसको सोच अर्थात् यसको भित्री गुह्य के छ, यसको मर्म भनेर यदि जान्ने हो भने यिनै कुराहरूलाई आधार मान्नुपर्छ भनेर बताइएको छ। जस्तो विद्या जसले प्राप्त गर्छ, विद्याले मातेर विवादमा उत्रिन्छ दुष्ट, दुष्टले विद्या प्राप्त गर्न सक्छ, दुष्टसँग विद्या हुँदैन भन्ने कुरा छैन। किनभने इतिहासमा हामीले देखेका छौँ, रावण ब्राह्मण थियो र सबैभन्दा बुद्धिमान र विद्वान थियो, वेदको भाष्य गरेको थियो, वेदको व्याख्या गरेको थियो र उसले नजानेको कुनै पनि शास्त्र थिएन, सामान्य ऊ थिएन, तर पनि ऊ दुष्ट थियो। त्यसैले उसको विद्याले कुनै पनि काम गरेन, केवल विवाद गर्ने र अधर्मलाई आश्रय दिने भयो।
त्यस्तै धनी ऊ भन्दाको त्यो त्रिलोकीको धनी हो, तर मदले यसरी मातिएको थियो कि वास्तवमा त्यसको जसरी व्याख्या गरे पनि हुनसक्छ। त्यसै गरी शक्ति त्रिलोकीमा ऊभन्दा शक्तिशाली कोही थिएन, इन्द्रभन्दा पनि शक्तिशाली, देवताहरूभन्दा पनि शक्तिशाली वास्तवमा ऊ थियो, तर उसको यति नै एउटा चिजहरू विद्या विवादको लागि भयो, धन मतको लागि भयो र शक्ति अरूलाई परिपीडनका लागि भयो। त्यसै गरी यो खल अर्थात् दुष्टको यो लक्षण हो भने सज्जनको केही उदाहरणहरू हामी हेरौँ, तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आजको यस कार्यक्रममा विद्या, धन र शक्तिको सदुपयोग र दुरुपयोग अथवा दुष्टता र सज्जनताको मूल्यको हामी चिन्तन गरिरहेका छौँ। शास्त्रले भनेको छ, विद्या विवादाय धनमदाय, शक्ति परेशान परिपीडनाय, खलस्य साधो विपरीतमेतत् ज्ञानाय दानाय च रक्षणाय। विद्या, धन र शक्ति दुष्टको जीवनमा प्राप्त भयो भने त्यो विद्या विवादको विषय हुन्छ, विवादले शास्त्रको मर्यादालाई उल्लङ्घन गर्छ र समाजलाई विशृङ्खलित पार्छ र शास्त्रको मर्मलाई तोडमडोड गरेर मनमोजी हुने स्थिति बनाउँछ। धनको मदले मातिएर मनुष्यले अनेक कुकर्महरू गर्ने गर्दछन् र आफूलाई नष्ट गर्ने गर्दछन् दुष्टहरूले, र शक्तिको दुरुपयोग गरेर संसारमा रहेका अन्य प्राणीहरूलाई पीडित गर्नमा उनीहरूले त्यो शक्तिको प्रयोग गर्दछन्। त्यसैले उनीहरूको पहिचान दुष्टता हो। त्यसै गरी साधुले के गर्छन् त्यो पनि हामी हेरौँ। यसको विपरीत हुन्छ साधुको स्वभाव। जस्तो साधुसँग विद्या छ, विद्या भएको कोही व्यक्ति यदि ज्ञानको लागि विद्याको प्रयोग गर्छ र ज्ञानमा आधारित रहेर आफ्नो आचरण जीवनचर्यालाई अगाडि बढाउँछ भने त्यो वास्तवमा विद्या ज्ञानको विषय भयो र त्यो व्यक्ति साधु हो भनेर जान्नुपर्दछ। त्यसै गरी धन भएको व्यक्ति यदि दान गर्छ र दानमा ऊ प्रवृत्त छ भने त्यो साधुको रूपमा स्वीकार गर्ने व्यक्तित्व हो, र शक्ति पनि छ र त्यसलाई उसले अरूको रक्षाका लागि यदि प्रयोग गर्छ भने त्यो साधु हो। साधुले विद्यालाई ज्ञानको रूपमा स्वीकार गर्छ, धनलाई दानको रूपमा ग्रहण गर्छ र शक्तिलाई अरूको रक्षाको लागि प्रयोग गर्छ। त्यसैले यी लक्षणहरू भएको जो व्यक्ति छ त्यो साधु हो। यसको विपरीत जो विवाद, मद र अरूलाई पीडित गर्ने व्यक्तित्व छ त्यो दुष्ट व्यक्तित्व हो। यसरी पहिचान गर्नुपर्दछ र हामीले प्राप्त गर्न चाहेको पनि यिनै चिज हुन्, विद्या, धन र शक्ति। कतिले प्राप्त पनि गरेका छौँ, कतिले तिनमध्ये एउटा, तिनमध्ये दुईवटा र तिनैवटा पनि पर्याप्त मात्रामा प्राप्त गरेका छौँ, अथवा थोरै मात्रामा कम प्राप्त गरेका छौँ। तर जति प्राप्त गरेका छौँ त्यसको सदुपयोग हामीले गरेका छौँ कि छैनौँ, त्यो हामी आफैले आफ्नो सज्जनता र दुष्टताको मापन गर्न सकिन्छ। यदि हामीसँग भएको विद्या ज्ञानमा उपयोग गरिएको छ, ज्ञानका लागि विद्याको चाहना राखिएको छ, अथवा प्राप्त भएको विद्याको सदुपयोग गरिएको छ, अथवा ज्ञान अथवा सही मार्गमा हिँड्ने, सत्मार्गमा हिँड्ने जो चेष्टा छ त्यसलाई हामीले प्राप्त गरेका छौँ, त्यस्ता चेष्टाहरूमा अग्रसर छौँ भने हामी साधुको कोटीमा आफूलाई राख्न सक्छौँ। र यदि अर्को विपरीततर्फ हामी यात्री बनेर दौडिरहेका छौँ भने वास्तवमा हामीलाई हामीले दुष्टताको कोटीमा राख्नुपर्दछ, र दुष्टताको कोटीमा रहेर हाम्रो जीवन यापन गर्ने जो स्थिति छ त्यसले हामीलाई कहाँ पुर्याउँछ त्यो वास्तवमा लुकेको कुरा छैन। त्यसैले त्यसबाट बच्नका लागि यो विद्या विवादाय धनमदाय, शक्ति परेशान परिपीडनाय, खलस्य साधो विपरीतमेतत् ज्ञानाय दानाय च रक्षणाय, यसको मर्मलाई बुझ्ने चेष्टा गरेर जीवनको पथलाई परिवर्तन गर्नु आवश्यक छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दुष्टता र साधुताको जो एउटा सीमा छ अथवा त्यसको भेद गर्ने विषय छ त्यसको चर्चा गरिरहेका छौँ। एउटा पद्यलाई लिएर, विद्या विवादाय धनम मदाय शक्ति परेशम परिपीडनाय खलस्य साधो विपरीत मेतत ज्ञानाय दानाय च रक्षणाय, यसैको हामी चर्चा गरिरहेका छौँ। हामीले रावणको उदाहरण दिएर दुष्टताको अलिकति चर्चा गर्यौँ। अब भगवान् श्रीराम जो सज्जनको रूपमा स्वयं भगवान नै अवतरित भएर लीला गर्नुभएको छ, किनभने यी सबै चिजहरू संसारी मनुष्यहरूमा एकै ठाउँमा प्राप्त हुन दुर्लभ छ, त्यसैले भगवान् स्वयंले यसको लीला गर्नुभएको छ। भगवान्को विद्या ज्ञानको लागि छ, किनभने उहाँ स्वयं विद्यावान हुनुहुन्छ र उहाँले आफ्ना गुरुहरूबाट विद्याहरू प्राप्त गर्नुभएको छ र त्यो ज्ञानको लागि अथवा संसारमा कसरी आफ्नो सही मर्यादामा रहन सकिन्छ त्यसमा उहाँले प्रयोग गर्नुभएको उदाहरणहरू हामीले देखेकै छौँ, बुझेकै छौँ। त्यसै गरी जो धन उहाँ त्रिभुवनको ऐश्वर्यको मालिक हुनुहुन्थ्यो, भगवान् स्वयं राजकुमार भएर आउनुभएको थियो दशरथ राजा कहाँ, तर उहाँले त्यो सबै राजाको पद युवराज बनाउने जो अवस्था थियो त्यसलाई चटक्कै छोडेर अयोध्याले पृथ्वीको शासन गर्थ्यो त्यतिखेर, र पृथ्वीको राज्यलाई छोडेर वन जान अत्यन्तै प्रसन्नतापूर्वक अगाडि बढ्नुभयो र त्यो भाइलाई दिने जो पिताजीको इच्छा अर्थात् परिस्थिति थियो त्यसलाई स्वीकार गर्नुभयो र भगवान्सँग शक्ति कोसँग हुन्छ र त्यसको सही सदुपयोग दुष्टको दलनमा प्रयोग गरेर शक्तिको प्रयोग यसरी गर्नुपर्दछ र मनुष्यहरूको अर्थात् प्राणीहरूको रक्षामा लगाउनु पर्दछ भनेर भगवान्ले त्यो लीला गरेर देखाउनु भएको छ। त्यसैले यो विद्या विवादाय धनम मदाय शक्ति परेशम परपीडनाय खलस्य साधो विपरीत मेतत ज्ञानाय दानाय च रक्षणाय, यसैको मर्ममा हाम्रो पनि दृष्टि जान सकोस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय बेलायतबाट प्रसारण हुने यो नमस्ते युके कार्यक्रममा यहाँहरू सबैलाई न्यानो स्वागत गर्न चाहन्छु। आशा गर्छु तपाईँहरू बेलायतवासी भिउजिसक्नु भएको छ, मजाले पानी परिरहेको छ ठाउँ ठाउँमा। आज त तापक्रम अलिकति बढ्छ, चिसो छ बिहानको समय, हावा पनि चलिरहेको छ। हावाको गति आज 30-45 माइल प्रति घन्टाको गतिमा हावा चल्छ, दक्षिण पश्चिमी हावा, जसले अलिअलि न्यानोपना त ल्याउँछ तर अझै स्टिल चिसो छ। त्यो अझै टाइम लाग्छ यहाँबाट हट्नको लागि, तर पनि हावा चाहिँ छ है, अधिक जोडको हावा। बादल लागिरहेको छ धेरै ठाउँमा, पानी पनि परेको छ ठाउँ ठाउँमा, दिउँसो परि पनि रहन्छ भन्नु पऱ्यो। अलिअलि घाम लागे पनि फेरि बादल लाग्ने, अलिअलि पानी पर्ने, यस्तै मौसम मिश्रित प्रकारको हुन्छ आज। र अझ डिटेलमा त हामी एकछिनमा जानकारी गराउँला, तर हावाको गति छ आज निकै नै, यसो केयरफुल रहनु होला। एकदम धेरै त होइन, तर पनि यसले तपाईँ हाम्रो यात्रालाई इनफ गरी हुने गरिकन ढिलो गराउन सक्छ, अथवा वी नेभर नो होइन। अलिकति आफू त सधैँ केयरफुल रहनुपर्छ। यो एक्सिडेन्ट भन्ने कुरा चाहिँ जब हामी केयरलेस हुन्छौँ नि त्यतिखेर चाहिँ हो हुने, अलिकति केयरफुल भएर हिँड्ने हो, केयरफुल भएर चल्ने हो, होइन, समयमै अगाडि जाने हो, हिँड्ने हो भने चाहिँ त्यो हुँदैन र केयरफुल हुनुपर्छ भनिन्छ होइन। एनिवे, अब

आज बिहानीको यो शो नमस्ते युके कार्यक्रम लिएर म आशा उपस्थित भएको छु। यहाँहरू सबै सबैमा शुभ शुभ समयको कामना गर्न चाहन्छु र न्यानो नमस्कार बेलायतबाट टक्राउन चाहन्छु हामीलाई जहाँ जहाँ सुन्दै हुनुहुन्छ यहाँहरू सबै सबैमा शुभ समयको कामना गरौँ। बिहानको 6:38 गइसकेको छ। आज मीना सिंह अनि प्रमोद खरेलले गाउनुभएको छोटो मिठो निकै जोसिलो गीतबाट हामीले कार्यक्रमलाई सुरुवात गऱ्यौँ। हामी एक हौ नेपाली भावनाले भरिएको गीत नै थियो। अब यसपछि चाहिँ प्रताप दास र अनि अनु चौधरीले गाउनुभएको गीत प्रस्तुत गर्नेछु म र अन्य गीत सङ्गीतहरू छँदै नै छन् तपाईँको लागि भनेर टन्न छन् हाम्रो आजको प्लेलिस्टमा। 9 बजेसम्म नै तपाईँ हामीले यो गीत सङ्गीतहरू सुन्छौँ र आज कुराकानी पनि सुन्छौँ। आज चाहिँ न्युट्रिसनिस्ट दीपक घलेसँगको कुराकानी सुन्न नभुल्नु होला। धीरज घले, माफ गर्नुहोस् दीपक होइन, धीरज घलेसँगको कुराकानी सुन्न नभुल्नु होला। उहाँसँगको कुराकानी 8 बजेपछिको समयमा हुन्छ। हामीले खाने खाद्य पदार्थमा हुने जुन पौष्टिक तत्त्वहरू हुन्छ यो किन जरुरी छ, होइन, यो कसरी खाने हो, कति कति मात्रामा आदि इत्यादिको कुरा हामी फेरि उहाँसँग गर्छौँ र यो छ 8 बजेपछिको समयमा साथै रहनुहोला। अब गीत मैले राखेँ यतिखेर प्रताप दास अनुचन्द चौधरी अघि नै पनि जनाएको थिएँ उहाँहरूको गीत आउँदैछ भनेर। हजुर, सुरु भएको छ, अब एकछिन उहाँहरूलाई सुनाऊ।

एक्सप्रेस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्. यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ.

0: वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। फेरि पनि आशा गर्छु साथै हुनुहुन्छ। यो बिहानीको समय अहिले 6:51 गएको छ, यहाँ बेलायतको 7 बज्ने लाग्यो, 7 बजे समाचार सुरु हुन लागेको छ। अब एउटा गीत सुन्दै हामी त्यतातिर लाग्छौँ, तर अहिले चाहिँ प्रश्न, यो प्रश्नमा पनि गीतै छ। यो गीत गाउने कलाकारहरूको नाम चाहिँ तपाईँले चिन्नुपर्छ। अब यो साताको प्रश्नतिर हामी एकैछिन ध्यान दिन्छौँ।
1: यो आवाज कसको हो?

हजुर, यो गीत गाउने कलाकारहरूको आवाज चिन्नुपर्छ यहाँहरूले। को को हुनुहुन्छ? महिला हुनुहुन्छ एकजना, अर्को पुरुष हुनुहुन्छ कलाकारहरू, होइन? दुईजनाको नाम राखेको छु, दुईवटा नाम पठाइदिनुहोस् बस, यति नै हो मैले खोजेको यसपालि, प्रश्न यही नै हो। हजुर, यही गाउने कलाकारहरू को को हुनुहुन्छ नाम बताउनुहोस्। पहिले त गीतै चिन्नु पऱ्यो तपाईँले, होइन? मेन कुरा त्यहाँनिर पो छ त कन्फ्युजन, त ध्यान दिएर सुन्नुहोस् है त गीत। ओके, एउटा गीत चाहिँ यस्तो छ, होइन, अलिकति सुनाउँछु है म। महिला कलाकारले, महिला कलाकारको आवाज चाहिँ फेरि यस्तो छ।

हजुर, मैले महिलाको आवाज पनि सुनाएँ, पुरुषको आवाज पनि फेरि एकचोटि सुनाएँ रिपिट गरिकन। अब यसलाई फेरि रिपिट गर्छु नेक्स्ट आवरमा। प्रश्न यही नै हो, इन्जोय गर्दै हुनुहुन्छ होला पक्कै पनि भन्ने सोचिरहेको छु। लेख्दै गर्नुहोस् हामीलाई, भरे 9 बजीसम्म नै म साथ हुन्छु। यहाँहरूको मेसेज पनि राख्छु होइन, र एन्सर त म नोट गरिरहेको छु। हिजो एकजनाले उत्तर पठाउनु भएको थियो 50-50% हजुर चाहिँ टार्गेटमा लाग्ने गरिकन, तर आज चाहिँ फेरि यहाँहरूले फेरि पठाउनुहोस्, आज भोलि पर्सि होइन शुक्रबार बिहानसम्म पठाउन सक्नुहुन्छ। अब गीत फेरि अर्को एउटा म राख्छु, तर गीतभन्दा अगाडि एकचोटि हाम्रो क्यालेन्डर हेरौँ होला। पात्रो आजको दिनको कुरा गर्नुपर्दाखेरि आज मङ्गलबार हो, आज विक्रम सम्वत कति हो त, आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 5 गते हो मङ्गलबारको दिन। तदनुसार 19 मे सन् 2026 दिन। अब आजको दिनको कार्यक्रमलाई साधना सरगम साथीहरूले गाउनुभएको यो गीतबाट अगाडि बढाउँ।

0: સૈન્ય સમુદાયમાં પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં.
1: बैठक शुरू हुन साथ प्रधानमन्त्री र मन्त्रीहरूलाई जवाफदेही बनाउन माग गर्दै उहाँले उठेर विरोध जनाउनु भएको हो. उहाँले प्लाकार्ड देखाउँदै संसदमा उठ्नु भएको थियो. सभामुखले साम्पाङलाई विषयमा ध्यान आकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढेको छ. मोरक्कोका एक नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्. 40 वर्षीय पुरूष युसेफ इसैदीलाई विमानस्थल सुरक्षा कार्यालय गौचरको टोलीले पक्राउ गरेको हो. विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार उनी 3 वैशाखको दिउँसो 5 बजे इन्डिगो एयरलाइन्सको फ्लाइट मार्फत काठमाडौँबाट मुम्बई जान लागेका थिए. उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको हो. उनीबाट स्विजरल्याण्डको नम्बर भएको अर्को राहदानी समेत बरामद भएको प्रहरीले बताएको छ. दुई फरक देशका राहदानी भेटेपछि उनलाई पक्राउ गरिएको एसपी सिलवालले बताउनु भएको छ. उहाँ उनीमाथि तपनुसन्धानका लागि अध्यागमन विभाग कालिका स्थान पठाइएको छ. ट्राफिक प्रहरीले वैशाखको 29 गतेदेखि आजसम्म 13,090 सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारवाही गरेको छ. यो अवधिको कारवाहीबाट 1,18,06,013 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जनाएको छ. ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार कार्यवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 629 छन् भने राइड सेयरिङ सम्बन्धी नियम उल्लङ्घन गर्ने 1,036 छन्। यसै गरी रातोबत्तीमा उल्लङ्घन गर्ने 1,282, तीव्र गतिमा सवारी चलाउने 778, लेन मिच्ने 540, फुटपाथ अतिक्रमण गर्ने 640, नो हर्न क्षेत्र उल्लङ्घन गर्ने 1,646 तथा एकतर्फी सड़कमा सवारी प्रवेश गराउने 762 चालक कार्यवाहीमा परेका हुन्. नेपाली बजारमा आज सुन चाँदीको भाव बढेको छ. हिजो तोलामा 800 रूपियाँ बढेको सुन आज प्रतितोला 500 रूपियाँ बढेको छ. नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 2,95,300 रूपियाँमा किनबेच भइरहेको छ. हिजो 2,94,800 थियो. यस्तै आज चाँदीको मूल्य पनि बढेको छ. हिजो प्रतितोला 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 5,085 रूपियाँमा किनबेच भइरहेको छ. स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त खुलाएको छ.
2: मन्त्रालयले सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 6 प्रतिष्ठानका उपकुलपति पदमा नाम सिफारिस गर्न आवेदन खुल्ला गरेको हो. उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिबाट वैशाख 31 स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले उल्लेख गरेको छ. कार्यविधिमा प्रतिष्ठानलाई चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, नव प्रवर्धन र जनशक्ति उत्पादनका उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सक्षम, निष्पक्ष, अनुभवी, दूरदर्शी तथा नतिजामुखी नेतृत्व छनौट गर्ने उद्देश्य उल्लेख गरिएको छ.
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमा सुरु गर्न लागेको योजनाबद्ध आक्रमण स्थगन गरिएको घोषणा गर्नुभएको छ. कतार, साउदी अरेबिया र युएई जस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरान विरुद्ध आक्रमण रोकिएको उहाँले दावी गर्नुभएको छ.
3: Getting very close to making a deal, and if we can do that where there's no nuclear weapon going into the hands of Iran, I think, and if they're satisfied, we will be probably satisfied also.
1: ब्राजिलका फरवार्ड नेमार जुनियर फिफा विश्वकपका लागि घोषणा गरिएको 26 सदस्य टोलीमा अटाउनु भएको छ. मुख्य प्रशिक्षक कार्लो एसेन्टोलीले घोषणा गरेको टोलीमा नेमारले स्थान पाउनु भएको हो. पछिल्लो समय चोटसँग जुधिरहेका नेमार टोलीमा पर्ने नपर्ने चासो ब्राजिलियन समर्थक बीच थियो. विश्वकप खेल्ने टोलीमा स्थान बनाएसँगै उहाँले 4th विश्वकप खेल्नुहुने भएको छ. यसअघि उहाँले 2014-18 र 2022 विश्वकप खेलिसक्नु भएको छ. कङ्गो र युगाण्डाका विभिन्न भागमा इबोला फैलेपछि नेपाल सरकारका स्वास्थ्य नियन्त्रण इकाइलाई निगरानी गर्न सुझाव दिइएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

मन पगालो तम्रै मायाले देविका वन्दना अनि बाबुल गिरीले गाउनुभएको गीतसँगै हामीले कार्यक्रम नमस्ते युगेलाई अगाडि बढायौँ। बिहानको 7:09 पनि गएछ। गुड मर्निङ यहाँहरू सबैलाई फेरि पनि र न्यानो नमस्कार पनि टक्राउन चाहन्छु साथमा, जहाँ जहाँ गुड मर्निङ भन्ने शब्द चाहिँ यहाँहरूको लागि अहिलेको लागि तत्कालको लागि लागुन नहुनसक्छ। हजुर, त्यसैले गर्दाखेरि नमस्कार टक्राउँदै सबैलाई शुभ शुभ समयको कामना पनि गर्न चाहन्छु। म आशा यहाँहरूसँगै आज 9 बजेसम्म रहने हो, लेख्दै गर्नुहोला तपाईँसँग। हजुर, उत्तर फेला पार्नुभयो भने लेख्दै गर्नुहोला आज पनि। र मैले प्रश्न त अघि नै राखिसकेको छु, यो घन्टामा फेरि पनि म प्रश्न रिपिट गर्नेछु। यदि छुट्याइहाल्नुभयो भने bfbs.com को क्याचअपमा गएर यसो सुन्न सक्नुहुन्छ यहाँहरूले। अब आजको मौसम, आज मात्र होइन भोलि पर्सिको मौसमको चर्चा गर्दैछौँ, गर्न लागिरहेका छौँ। अब यो विकेन्डमा तपाईँहरूको वा साकेला उभौली होइन, अनि यस्तै गरिकन गोर्खा कप, थुप्रै कार्यक्रम छन् तपाईँहरूको। अब त्यसपछि त्यस्तै गरिकन अब तपाईँहरूको यो मेयर 23 तारिकको दिनमा भारसेली समाजको पनि भयो होइन, भारसेली समाजको नम्बरी भेटघाट पनि छ। 1991 इन्टेकका नम्बरीहरूको 35 एनिभर्सरी पनि छ तपाईँहरूको। वेदर अनुसारको रेडी भएर जानुहुनेछ पक्कै पनि। यो मौसम चाहिँ अलि न्यानो हुन्छ है, दक्षिणी हावा बिस्तारै चल्दैछ त्यसैले गर्दाखेरि न्यानोपना पनि बढ्दैछ। र आज अब आज प्राय बादल पानीको मौसम हुन्छ, कतिपय ठाउँमा जहाँ पानी पर्छ त्यहाँनिर चाहिँ असिना पनि आउनसक्छ है, सानो सानो मेघगर्जन पनि हुनसक्छन् कतिपय ठाउँमा। र हावाको गति चाहिँ आज अलिक तीव्र छ, 30-45 माइल प्रति घन्टाको गतिमा हावा चल्छ आज, दक्षिण पश्चिमी हावा छ र यसले अलिकति न्यानोपना बिस्तारै ल्याउँदै जान्छ। हिजोभन्दा त आज अलिकति न्यानो भइसक्छ। र आज लन्डन अनि नर्वेजतिर 18 डिग्री सेल्सियस, इभन हल एरियासम्म 18 डिग्री सेल्सियस हुन्छ भने कार्डिफ र बेलफास्टतिर 16 डिग्री सेल्सियस, माथि स्कटल्यान्डमा 12-16 डिग्री। भोलि बुधबार बिहान पख प्रायःजसो नर्दर्न आयरल्यान्ड, इङ्ल्यान्ड र वेल्समा चाहिँ सुक्खा हुन्छ, घाम पनि लाग्छ, तर पछि फेरि यी स्थानमा बादल लाग्छ र घाम बादलको स्थिति हुन्छ यी ठाउँमा। इङ्ल्यान्डको पश्चिमी अनि केही उत्तरी भेग र वेल्स अनि स्कटल्यान्डको स्कटल्यान्डमा चाहिँ हल्का पानी पर्न सक्छ। दक्षिणी हावा निरन्तर चलिरहन्छ भोलि बुधबार पनि, तापक्रम अझै बढ्छ। लन्डन अनि नर्विचतिर 20 डिग्री सेल्सियस, इङ्ल्यान्डको पूर्वीय भेगतिर चाहिँ अलि न्यानो हुन्छ भोलि र आज पनि त्यस्तै हो। अनि कार्डिफ भयो बेलफास्टतिर 17 डिग्री, माथि स्कटल्यान्डमा 13-16 डिग्री सेल्सियसको तापक्रम हुन्छ। अब त्यसपछि बिहिबारको हेरौँ, बिहिबार हेर्दाखेरि यो न्यानोपना अझै बढ्दै जान्छ दक्षिणी हावा चल्ने कारणले गर्दाखेरि, यो दक्षिणी हावाले न्यानोपना ल्याउँछ। तर मौसम चाहिँ फेरि प्राय बादल लाग्छ अनि यो नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड अनि उत्तरी इङ्ल्यान्डमा पनि त्यतातिर चाहिँ हल्का पानी पनि पर्छ। दिउँसो इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्डको पूर्वीय उत्तर पूर्वी भेगतिर चाहिँ फेरि घाम पनि लाग्छ र तापक्रम बिहिबारको दिन अझै बढेर लन्डनमा भयो नर्विचतिर 23 डिग्री सेल्सियस पुग्छ। इङ्ल्यान्डको पूर्वीय भेग अगेन यो न्यानो हुन्छ। कार्डिफतिर, बर्मिङहामतिर, लिभरपुलतिर 21 डिग्री सेल्सियस पुग्छ भने बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा म्याक्सिमम भनेको 18 डिग्री सेल्सियस पुग्छ। र त्यसपछि फ्राइडे घमाइलो दिन छ, फ्राइडे इङ्ल्यान्ड वेल्सको लागि, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा भने बादल लाग्ने पानी पर्ने स्थिति हुनसक्छ, तर पछि इङ्ल्यान्डको स्कटल्यान्डको दक्षिणी भेगतिर पनि घमाइलो हुन्छ र एकदम घमाइलो दिन भोलि पर्सि होइन निको पर्सि फ्राइडे शुक्रबारको दिनमा हुन्छ र फेरि तापक्रम पनि त्यस्तै नै बढ्छ। हजुर, दक्षिणी हावा निरन्तर चलिरहन्छ, तापक्रम लन्डनमा 27 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ है यो फ्राइडे शुक्रबारको दिनमा। बर्मिङहामतिर भयो हल एरियातिर 26, कार्डिफतिर, न्यू क्यासलतिर 24, बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा 14-20 डिग्री सेल्सियससम्म हुने सम्भावना छ। हजुर, फ्राइडे शुक्रबार निकै घमाइलो पनि हुने इङ्ल्यान्ड वेल्समा अनि तातो पनि हुने, न्यानोपना बढ्ने। र शनिबारको दिनमा चाहिँ फेरि इङ्ल्यान्डको पूर्वीय भेग घमाइलो नै रहन्छ, यो इङ्ल्यान्डको मध्य दक्षिणी भेगतिर चाहिँ पानी पर्छ, त्यहाँबाट अलिअलि पानी परिरहन्छ होइन समुद्र किनारतिर प्राय,
अलिअलि इङ्ल्यान्डको वेल्सको उत्तरी इलाकातिर पनि नर्दर्न आयरल्यान्डमा पनि माथि स्कटल्यान्डतिर छिटफुट पानी पर्छ केही स्थानमा मात्रै अलिअलि अन्यथा सुक्खा नै रहन्छ घाम बादलको स्थिति रहन्छ धेरै ठाउँमा र शनिबार पक्का तपाईँहरूको यो साकेला हुने ठाउँतिर चाहिँ घमाइलो नै देखिरहेको छु 27 डिग्री सेल्सियसको तापक्रम हुन्छ शनिबार 27 डिग्री भनेपछि तपाईँले मेलामा जाँदाखेरि के तयारी गरेर जानु पऱ्यो कस्तो लुगा लगाएर जाने भन्ने कुरा तपाईँले अहिले नै रेडी गर्नु पऱ्यो होइन माइन्डसेट त्यो बनाएर जानु पऱ्यो र त्यो लन्डन वरिपर चाहिँ 27 हो बर्मिङहामतिर 26 हल एरियातिर कार्डिफतिर न्यू क्यासलतिर 24 माथि स्कटल्यान्डतिर हेर्ने हो भने चाहिँ 19 डिग्री सेल्सियस को तापक्रम हुन्छ त्यसो त सन्डेको दिनमा चाहिँ एकदमै घमाइलो झन् सन्डे झन् हजुर पुरै घमाइलो जताततै घमाइलो लन्डनतिर यसो हेर्दा अलिअलि घाम बादल देख्छु तर पनि घमाइलो नै हुन्छ कन्टिन्यू अब आइतबार सोमबार मङ्गलबार बुधबार म्याक्सिमम् टेम्परेचर 27 डिग्री सेल्सियस नै हुन्छ लन्डन एरिया वरपर सो यो छ अगाडिको स्थिति लुकिङ गुड अहेड एज अलवेज हजुर अब गीत सुनौ एलिना चौहान अनि कृष्ण बिक गाउँदै हुनुहुन्छ प्रस्तुत गीत

लट्ठ पार्ने भन्ने गीत थियो एलिना चौहान अनि कृष्ण विकले गाउनु भएको. समय बिहानको 7:18 गएको छ. अब एकचोटि फेरि पात्र हेरौँ. आजको वैदेशिक विनिमय दर के छ जानकारी लिउँ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 5 गते मङ्गलबारको दिन. तदनुसार आज 19 मई सन् 2026 दिन हो र आजको यो पाउन्ड स्टर्लिङको दरभाव हेर्दाखेरि पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.48 रुपियाँ छ. बिक्री दर 206.28 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.48 रुपियाँ. बिक्री दर 206.28 रुपियाँ. अनि सुन र चाँदीको मूल्य हिजोभन्दा अलिकति बढेको छ. हिजो 2,94,000 समथिङ थियो भने आज 2,95,300 रुपियाँ पुगेको छ. 2,95,300 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य छ आज 5,085 रुपियाँ. 5,085 रुपियाँ आज चाँदी प्रति तोलाको मूल्य छ. नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको यो आजको रेट भयो. अब गीत सुनौ फेरि अर्को. कृष्ण कार्की गाउँदै हुनुहुन्छ अहिले यतिखेर.

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
0: यो PFBS गोर्खा रेडियो हो।

समय 7:30 भयो, बिहानको 7:30 गएको छ। अब एकछिन राशिफलतिर ध्यान दिउँ हामी। सबभन्दा पहिले मेष राशि। आज मेष राशिको लागि कुनै रमाइलो समाचारले मन खुसी रहनेछ। साथीभाइसँगको कुराकानीले नयाँ सोच ल्याउला। काममा फुर्सदिलो देखिनेछ। दिन चहल पहलका बीचमा बित्ने सङ्केत छ। वृष राशि। आज घर परिवारसँग बसेर मिठो समय रमाइलो गरिकन बित्नेछ। आवश्यक कुरामा ध्यान जान सक्छ। मन केही शान्त र सन्तुष्ट रहला। सरल व्यवहारले सबैको मन जित्नेछ। मिथुन राशिको आज बोलीले अरूलाई आकर्षित गर्न सक्नुहुनेछ। नयाँ चिन्जानबाट फाइदा होला। मनमा नयाँ योजना उम्रन सक्छ। दिन उत्साह र रमाइलोपनले भरिएला। कर्कट राशि। मनले शान्त वातावरण खोज्नेछ। आज पुराना सम्झनाले हल्का भावुक बनाउन सक्छ। आफ्ना कुरा सबैलाई नभन्नु नै राम्रो हुन्छ। आज पूजा पाठतर्फ रुचि बढ्ला। सिंह राशिको भने मित्रहरूसँग भेटले प्रसन्न रहनेछ मन। नयाँ योजना वा कामको कुरा चल्न सक्छ। आशा गरेको सहयोग प्राप्त होला। दिन रमाइलो वातावरणमा बित्नेछ र आजको लागि तपाईँको दिन सामान्य राम्रो छ भने। अब कन्या राशिको हेरौँ। कन्या राशिलाई काम, आज काममा तपाईँको मेहनतले चम्किने समय छ। जिम्मेवारी राम्रोसँग पुरा गर्न सकिएला। आज वरिष्ठ व्यक्तिबाट राम्रो शब्द पनि सुन्न पाइनेछ। राम्रा कुराहरू निरन्तर प्रयासले फाइदा हुनेछ। तुला राशि। नयाँ कुरा सिक्ने चाहना बढ्नेछ। टाढाको व्यक्तिसँग रमाइलो संवाद हुन सक्छ। भाग्यले साथ दिएको महसुस होला र आज घुमफिरको योजना पनि बन्ला। वृश्चिक राशि। आज मनका कुरा चाहिँ अलिक कम नै व्यक्त गर्दा राम्रो होला। खर्च गर्दा सोचेर अघि बढ्नु उपयुक्त हुनेछ। सानो कुराले मन अलि चिसो बन्न सक्छ। धैर्यले सहजता ल्याउनेछ। धनु राशिको हेरौँ। आज नजिकका व्यक्तिसँग समझदारी बढ्ला। सहकार्यबाट राम्रो उपलब्धि हात पार्न सक्नुहुनेछ। भेटघाटले मन खुसी बनाउनेछ। सम्बन्धमा मिठास पनि थपिएला। मकर राशि। कामको व्यस्तताले समय छिटो बित्नेछ। शरीरलाई आराम दिनु आवश्यक पर्नेछ। नियमित काममा ध्यान दिँदा फाइदा हुनेछ। सानो सफलता पनि खुसीको कारण आज बन्न सक्छ। कुम्भ राशि। मन रमाइलो र सृजनात्मक बन्नेछ। आफूलाई मनपर्ने काममा समय बित्ला। प्रेम भाव अझ नजिकिने सङ्केत छ। मनोरञ्जनले दिन सजिलो बनाउला। अन्तमा मीन राशि। घरको वातावरणतर्फ मन तानिन सक्छ। परिवारसँग बसेर मनका कुरा गर्न सकिएला।

0: BFPS
1: BFPS
0: Gorkha Radio
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौं त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि

0: गजबको गीत सुनिरहेका थियौँ हामीले सेन्ट म्यान को, अनि उहाँको साथमा फेरि यङ 22 थुप्रै हुनुहुन्थ्यो यहाँनिर त कलाकारहरू त मन पराउनु भयो होला पक्कै पनि. इन्जोय गऱ्यौँ हामीले यो गीत, नयाँ शैलीको फेरि अर्को गीत हामी इन्जोय गर्नुपर्छ. फिल्म गोबर गणेशको गीत छ है, अब एकछिनमा तान बुनाको झोला रेडी हुनुहोला तपाईँ यसो कम्मर मर्काउनको लागि. बिहानको 7:43 गएको छ अहिले, हामी प्रश्नतिर लाग्ने बेला भएको छ. हामीले हजुर प्रश्न, यसपालिको प्रश्नमा गीत छ, आवाज तपाईँले चिन्नुपर्छ. प्रयास गर्दै हुनुहुन्छ यहाँहरूले, प्रयास गर्दै हुनुहुन्छ. पहिले गीत, यो पहिले प्रश्न सुनौ है एकछिन.
1: यो आवाज कसको हो?

0: यो आवाज कसको हो?
1: हजुर, यो आवाज कसको हो? कसको हो? एक्चुअली दुईटा कलाकारको नाम भन्नुपर्छ यहाँहरूले, महिला अनि पुरुष कलाकारको. प्रयास गर्दै हुनुहुन्छ यहाँहरूले, खोज्दै गर्नुहोस्. होमवर्क यही नै हो यसपालिको लागि. अलि मेहनत गर्नुपर्छ है यसपालिको होमवर्कको लागि, चाहिँ अलि एक्स्ट्रा मेहनत गर्नुपर्छ. गर्दै हुनुहुन्छ हामीलाई थाहा छ, तर पनि हाम्रो कतिले चाहिँ अझै अधुरो अधुरो छ क्या. हजुर, भन्नु पऱ्यो. हाम्रो खर्क मामाले त यसरी भोइसमा पठाउनु भएको छ है उहाँको, अलिकति सुनाऊ त, केही भन्नुभएको छ यसबारेमा. म अलिकति तपाईँलाई सुनाउँछु उहाँको कुरा. ओके, कसरी सुनाऊ, यहाँनिर फेरि सुरु गरौँ है. हजुर, उहाँले भन्नुभयो.
2: गुड मर्निङ आशा भान्जी, म खर्कबहादुर गुरुङ ओल्ड सोडबाट. तपाईँको प्रश्न उत्तरले त निकै दिमाग ख्याउनु पर्ला जस्तो भयो. लाइब्रेरीलाई भने त कुमार बस्नेत लगाएर थुप्रो देखाएको रहेछ, कुन्डो कुन्डो. तर आई गेस
1: गेस गर्नुभएको छ उहाँले. हजुर, र यसो छक पनि दिनुहोस् है, यसो भनिदिनुहोस् है भनेर भन्दै हुनुहुन्छ कि उहाँले. फेरि ट्राई गर्ने पर्ने भयो, फेरि ट्राई गर्नुपर्छ, भनिदिनु होला है भान्जी भनेर भन्दै हुनुहुन्छ. हजुर, अब भन्नै पर्ने भयो, फेरि ट्राई गर्नुहोस् भनेर. गीत त राम्रोसँग सुन्नु होला है यहाँहरूले, गीत राम्रोसँग सुन्नु होला. सब छनक त्यही गीतमै छ. गीत चाहिँ दुईवटा स्वर मैले सुनाएको छु. गीतमा ध्यान दिनु होला राम्रोसँग, यसो गीत ध्यान दिनुहोस् त. म फेरि सुनाएँ है.

ओके गीत फेरि पनि सुनाएँ मैले. गीतमा ध्यान दिनुहोस् त, त्यो गीत बिट त एउटै छ. ओके गीत राम्रोसँग सुन्नुभयो, राम्रोसँग सुनेर खोज्ने होला. हजुर बिट उस्तै उस्तै चड्के चड्के गीत छ, तर हजुर मैले बिचमा अलिकति ग्याप पनि गरेर सुनाएको छु नि. खोज्नुहोस् है, ध्यान दिनुहोस्. ओके यति नै भन्छु ल आज, किन भन्दाखेरि अब तपाईँहरूलाई मौका दिनु पऱ्यो नि यसो होमवर्क गर्ने, होइन दिमाग खियाउने मौका पनि दिनु पऱ्यो यहाँलाई. त्यसले गर्दाखेरि यति नै, अहिले यति नै गर्दै अब गीत सुनाउँछु म अर्को एउटा गीत. तपाईँहरूको मेसेजहरू निकै नै आएका छन्, तीमध्ये कतिले एन्सर भन्नुभएको छ, गुड मर्निङ मेसेजहरू थुप्रै नै छ बिहानदेखि आएका, होइन अहिलेसम्म हाम्रो को कसले पठाउनु भएको छ बिहानदेखि, को को हुनुहुन्छ भने ओके हाम्रो झुम्बहादुर गुरुङज्यू, लगनजी, विष्णु गुरुङ, ज्ञानु गुरुङ, नुतन भुषाल, निता कोइराई, शिवकुमारी गुरुङ, खिमबहादुर गुरुङ, अघि बिहानै उहाँ त हिँडिसक्नु भएको छ उता आफ्नो स्थानमा, होइन हाम्रो हिँड्ने ठाउँ हामी बिहानै वकिङ लागिसकेका छौँ भन्नुभएको छ. उहाँहरूको ब्युटिफुल स्थानमा फोटो हिजो पठाइदिनु भएको थियो. अनि तारा चेम्जोङ, तारा प्रसाद चेम्जोङज्यू, राम राई, खर्के गुरुङ मामाको त भर्खर भोइस सुनाएँ, शोभा गुरुङ दिदी पनि आउनु भएको छ अल्डोसर्टबाट, हाम्रो धनु गुरुङ पनि आउनु भएको छ है उतै फान्ब्रोबाट, र उहाँले चाहिँ आज स्पेसल म्यासेज उहाँको छ. आज त हाम्रोतिर पनि मजाले पानी परेको छ दिदी, चिसो चिसो मौसम छ, हजुर पनि न्यानो भएर बस्नु होला, हिजो त अफिसमा हिटर छैन भन्दै हुनुहुन्थ्यो, आज छ कि छैन कि सिरक ओढेरै कार्यक्रम गर्ने हो दिदी, हल्का रमाइलो भन्दै हुनुहुन्छ. हजुर हामी त यहाँ कहिलेकाहीँ यस्तै हो, सिरक ओढेर गरिरहेको हुन्छ पातलो पातलो, एकदम बाक्लो त होइन है, तर यस्तै हुन्छ जाडो महिना प्रायः जसो कि एक तले छत भएको चिसो, त्यो हिटर कहिले आउँछ कहिले आउँदैन, फेरि कस्तो भने सर्टन लिमिट टाइम हुन्छ कि यसको, टाइममा अन गर्ने टाइममा अफ हुने आफै हुन्छ अटोमेटिक, त्यसैले गर्दाखेरि सो कहिले काहीँ त कठ्याङ्गेर बस्नुपर्छ, आज पनि चिसो चिसो नै छ भन्नु पऱ्यो, अलिक बाक्लो लुगा लगाइएको छ. र अनि उहाँले के लेख्नु भएको छ अर्को, दिदी आज यो सो मार्फत एउटा कुरा भन्न चाहन्छु, हिजो तुलसी बस्नेत दाईको सोमा जिन्दगीको यात्रा गीति कथा सुनेको थिएँ, जुन हजुरहरूकै नियमित श्रोता ललित गुरुङ र सती गुरुङको लेखाइरहेछ, उहाँहरूको कथा रहेछ, र त्यो गीती कथाले मन धेरै छोएको थियो, त्यसपछि उहाँहरू नै हुनुहुन्छ होला भनेर फेसबुकमा म्यासेज पठाएको थिएँ, साँच्चै उहाँहरू नै हुनुहुँदो रहेछ, हिजो उहाँहरूसँग मिठो भलाकुसारी गर्ने मौका मिल्यो, हामी त सधैँ ललित दाई सती दिदी भनेर भन्दै आएको सुन्दै आएको, होइन उहाँहरू त मेरो बुवा आमाको उमेरको हुनुहुँदो रहेछ, त्यसैले आज यही कार्यक्रम मार्फत उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मिठो भलाकुसारीको लागि अनि माया र आत्मीयताको लागि. त्यसैले दिदी अब हजुरले बजाउनु हुने जुनसुकै गीत जुनै पनि गीत उहाँहरूको लागि नै डेडिकेट गरिदिनु होला उहाँहरू दुईजनालाई. बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद मिठा मिठा गीतहरू सुनाउँदै नाता मिठा मिठा नाता गाँच्ने मौका दिएकोमा. आज मेरो सन्देश विशेष रूपमा बुवा ललित गुरुङ र आमा सती गुरुङलाई नै हो, उहाँहरूलाई धेरै धेरै माया र नमन नमन अनि सम्मान भन्नुभएको छ है. हजुर सबै गीतहरू उहाँलाई डेडिकेट गर्नुभएको छ धनु गुरुङ बहिनीले, यो गीत पनि पक्कै उहाँहरूको लागि हुन्छ होइन, सबै उहाँहरूको लागि नै हो यहाँहरूको लागि नै हो यो गीत म राख्छु. हाम्रो गङ्गा थापा आमा पनि आउनु भएको छ है भर्खरै, अनि छवि थापा दाई पनि सुन्दैछु है बहिनी भन्दै हुनुहुन्छ, छवि थापा दाईसँग बिहानै यहीँ गेटमा भेट भएको थियो हाम्रो एनी भाइ, यहीँ हामी सँगै यहीँ काम गरिरहन्छ, बिहान हाम्रो सँगसँगै सुरु हुन्छ, कहिले काहीँ भेट हुन्छ एनी भाइ. हजुर अब गीत सुनाउ आउनुहोस्, योगेश काजी, शान्ति श्री परियार र मदन सेन्चुरी उहाँहरूले गाउनुभएको गीत.

तानबुनाको झोला मन पराउनु भयो होला यो गीत. फिल्म गोबर गणेश चलचित्रको गीत थियो. योगेश काशी, शान्तिश्री परियार साथीहरू गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. अब यो गीतपछि फेरि अर्को एउटा छोटो मिठो गीत अल राइट भन्ने गीत हामी सुन्छौँ मिस्टर डीको. हामीले एकचोटि पहिले पनि सुनेका थियौँ, फेरि आज पनि लिस्टमा छ. सो यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ र समाचारपछि आज न्युज पेपरका हेडलाइनहरू हुन्छन् र न्युज पेपरका हेडलाइनहरू पछि चाहिँ आज हामीले पोषण सम्बन्धी कुराकानी सुन्छौँ. हाम्रो शरीरको लागि जुन हामीले खाद्य पदार्थहरूबाट प्राप्त गर्छौँ पोषण तत्त्वहरू, तिनको बारेमा चर्चा हुनेछ आज पोषणविद सँग नै. हजुर, उहाँ धीरज घले हुनुहुन्छ, एक न्युट्रिसनिस्ट. यस सम्बन्धी उहाँले यहाँ बेलायतमा आएर अध्ययन गर्नुभएको अमेरिकाबाट र यहाँ मास्टर पनि गर्दै हुनुहुन्छ अहिले यसै विषयमा, र तपाईँहरूलाई रसमुरी इलाकामा मद्दत पनि गर्दै हुनुहुन्छ त्यतातिर विभिन्न प्रोजेक्टहरू यसै सम्बन्धी उहाँले गर्नुहुन्छ. प्रोजेक्टमा संलग्न पनि हुनुहुन्छ. उहाँसँगको यो न्युट्रिसन पोषण सम्बन्धी कुराकानी हामी सुन्छौँ 8 बजेपछिको समयमा, र त्यसपछि अब उहाँको कुराकानी दुई भागमा हुन्छ होइन. र गीत सङ्गीत बिचबिचमा छँदै नै छन्, लेख्न नभुल्नु होला. तपाईँको कार्यक्रम सम्बन्धी चर्चा पनि समयले भ्याउन्जेल म गर्नेछु. र यसपालिको जुन प्रश्न मैले राखेको छु यसको लागि स्पेसल पुरस्कार चाहिँ 9 लोकदोहोरी स्वर्णिम साँझ को लागि 2 टिकट छ है, जुन 30 मे शनिबारको दिनमा हुन्छ एम्पायर हल अल्डरसटमा. यसको लागि 2 टिकट पाउनुहुन्छ.

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा भावी प्रधान न्यायाधीश प्रस्तावित मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। नेकपा र एमालेका सदस्यले भने सुनवाईमा हतार नगर्न भनेका छन्। संसदीय सुनवाई समितिको बैठक आज बिहानदेखि शुरू भएसँगै शर्मामाथि परेका उजुरी र वहाँका कार्ययोजना सांसदहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेको छ। 11 उजुरी मेलबाट र 5 लिखित निवेदन सुनवाई दर समितिमा दर्ता भएको छ। समिति सभापति बोध नारायण श्रेष्ठले आजै उजुरीकर्तासँग छलफल गर्ने र आजै शर्माको सुनवाई गर्ने भनेपछि एमाले सांसद पद्म अर्याल र नेकपा सांसद वर्षमान पुनले कम्तीमा अध्ययनका लागि एकाध दिन चाहिने भन्दै हतार नगर्न माग गर्नुभएको छ। संसदीय सुनवाई समितिले प्रधान न्यायाधीश शर्मा विरूद्धका उजुरीकर्ताको कुरा सुन्न थालेको छ। समिति बैठकले शर्मा विरूद्ध परेका 16 उजुरी खोलेर उजुरीकर्ताको कुरा सुन्न थालेको हो। उजुरीकर्ताले सर्वोच्चको न्यायाधीशका रूपमा शर्माले बेन्च फिक्सिङ गरेकोदेखि उहाँ नेपो बेबी भएको र न्यायाधीश नियुक्त भएपछि एमाले नेताहरूको आशीर्वाद थाप्न पार्टी कारणले बल्खु गएको आरोप लगाएका छन्। यस्तै उजुरीकर्ता टंक प्रसाद आचार्यले काठमाडौँ महानगरको फोहोर व्यवस्थापन बारे पेश भएको रिट खारेज गरेर शर्माले 2 अर्ब भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ। यो रिट खारेज गर्दा देशलाई वार्षिक 1 खर्ब रूपियाँ नोक्सान भएको आचार्यको दावी छ। उहाँले यो विषयमा प्रमाण संकलनका लागि छानबिन समिति बनाउन माग समेत गर्नुभएको छ। समितिमा आचार्यले शर्माको योग्यतामाथि नै प्रश्न उठाएपछि नेकपा सांसद वर्षमान पुनले सुनवाई गरेरै सर्वोच्चको न्यायाधीश बनेका शर्मा प्रधान न्यायाधीश किन बन्न अयोग्य भनेर सोध्नु भएको थियो। जवाफमा आचार्यले एसएलसी पास गरेका मान्छेलाई झुक्याएर सिधै मास्टर्सको परीक्षाको मान्यता दिने कि नदिने भनेर प्रतिप्रश्न गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्ण कुमार कार्कीको विवादित प्रकरणबारे सदनमा आवाज उठेको छ। कार्कीमाथि नाइजेरियाकी युवतीलाई अलपत्र पारेको आरोप लागिरहेका बेला प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा सांसद पार्वती बिक
4: एकजना सत्तापक्षका सांसदले इजरायली एकजना महिला नागरिकलाई गर्भवती बनाएर मान्यजी बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्र त्यत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायक अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो? हाम्रो राष्ट्रियताको विषय फरियनहरूले हाम्रो कन्ट्रीलाई कसरी हेर्छन् र हामीलाई कुन ढुङ्गले बुझ्छन् भन्ने कुरा मैले बुझिराखेको छु। मलाई लाग्थ्यो हामी सबै काँचको सिसाभित्र छौँ, हामी सबैलाई सबैजनाले वाच गरिराखेका छन्, त्यसैले हामी सबै श्रेष्ठ हुने कि भन्ने कुरा लाग्थ्यो। त्यसो हुन सकेन। माननीय सभामुख महोदय, मैले सम्माननीयलाई यो कुरा जान्न चाहन्छु कि यथार्थ घटना के हो, यो सदन स्पष्ट हुन चाहन्छ। यदि हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सही हुँदैन। यदि यथार्थ हो भने पनि सम्बन्धित माननीयलाई सिधै कारवाहीको दायरामा ल्याउनु पर्छ।
3: नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार खेरुङले सीमा क्षेत्रमा भन्सार करबारे सर्वोच्च अदालतको आदेश अझै कार्यान्वयन नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खेरुङ
5: सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको भान्सामा चाहिने अत्यावश्यक वस्तु औषधि लगायतका विषय आयात गर्ने सन्दर्भमा नागरिकलाई आतंकित गर्ने सरकारको निर्णयलाई हरकतलाई अदालतले रोकेको आदेश अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या जिउका त्यौँ छ। सर्वसाधारण जनताको पेटमा लात्ती हान्नको सट्टामा ठुला ठुला तस्करहरूलाई समाउन म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। निवर्तमान गृहमन्त्रीज्यू प्रकरणमा छानबिन समिति गठन भएको छ, केही दिनमा म सफाई पाउँछु भन्ने उहाँको अभिव्यक्तिले 3 विषयका विज्ञ सम्मिलित आयोग सत्ता र शक्तिको आश र त्रासमा निष्पक्ष छानबिन गर्ने दायराबाट नउम्कोस्, उम्कियो भने सरकारकै सुशासन सम्बन्धी दिनहुँ जप्ने गायत।
3: प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाउनु भएको छ। बैठक शुरू हुन साथ प्रधानमन्त्री र मन्त्रीहरूलाई जवाफदेही बनाउन माग गर्दै उहाँले उठेर विरोध जनाउनु भएको हो। उहाँले संसदमा उठेर प्लाकार्ड देखाउनु भएको थियो। सभामुखले साम्पाङलाई यो विषयमा ध्यान आकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझैबाट फेरि शुरू गर्ने योजना बनाइरहेको खुलासा गर्नुभएको छ। तर गम्भीर वार्ता चलिरहेको भन्दै मध्यपूर्वका थुप्रै नेताहरूले युद्ध रोक्ने गरेको अनुरोध आफूले स्वीकार गरेको पनि बताउनु भएको छ। तेह्रानले आणविक हतियार नराख्ने गरी सम्झौता नहुने भनेर आफूलाई जानकारी गराएको पनि ट्रम्पको भनाइ छ। वाशिङटनबाट बीबीसीकी सराहा स्मिथ।
2: Donald Trump said his Middle East allies had told him they believed a deal was possible with Iran that would be acceptable to the United
3: States.
0: BFBS Gorkha Radio.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. बिहानको 8 बजिसक्यो, 8:11 पनि गएको छ. हामीले एउटा दामी गीत सुन्दै थियौँ, साहिल लिम्बू, मेलिना राई, विजय मगर उहाँहरूले गाउनुभएको राईले नै राय लाने हो भन्ने लाने सल्लाह हो भन्ने गीत थियो. भिजुअल पनि राम्रो छ यो गीतको, यो गीतको भिडियो पनि राम्रो छ, मैले गीत पनि हेरेको थिएँ र मन पराउनु भयो यो गीत. अब आजको कार्यक्रम नमस्ते युकेमा यहाँहरू सबैलाई न्यानो स्वागत नमस्कारका साथ गरिसकेपछि लान्छु म यहाँहरूले अब न्युजपेपरका हेडलाइनहरूतर्फ. अगाडि पेजमा के छन् तिनको एकैछिन चर्चा गरौँ. हुन त साह्रै धेरै विषय त होइनन् यसमा, चाहिँ अब यहाँको राजनीतिक विषयहरूदेखि लिएर अन्य विषय प्रसङ्गहरू यहाँ छन् नै. र यो न्युजपेपरका हेडलाइनहरू सकिसकेपछि चाहिँ आज हामीले पोषणविद धीरज घलेजीसँगको कुराकानी सुन्छौँ. एकछिनमा खानेकुरा पोषण होइन, यसमा पाइने न्युट्रिसन, पौष्टिक तत्त्वहरू, कति खाने, कसरी खाने, यो कुरा गर्नेछौँ. प्रतीक्षा गर्दै गर्नु होला, एकछिनमा राख्नेछु म. आजको पत्र पत्रिकाको हेडलाइनहरूमा हामीले हेर्दाखेरि आज चेल्सी फ्लावर सोको बारेमा हामीले निकै आकर्षक तस्विरहरू देख्न सक्छौँ. त्यहाँ सेलिब्रिटीहरू जानुभएको होइन र हेर्नुभएको, राजासँग भेट गर्नुभएको यो तस्विर पनि हामीले देखिरहेका छौँ. र उहाँहरू त्यहाँ जानुभएर यसो हेर्नुभएको, गफगाफ गर्नुभएको होइन, त्यो प्रसङ्ग आज छ. र हिजोको कुरा आज राखिएको छ भन्नु पर्यो. र आजदेखि, आज मङ्गलबार हो, मङ्गलबारदेखि चाहिँ पब्लिकको लागि, सर्वसाधारणको लागि यो खुल्ला हुँदैछ. चेल्सी फ्लावर्स हो, हरेक वर्ष यस्तो राम्रो राम्रो फुलहरू यो स्प्रिङको सिजनमा, वसन्त ऋतुको समयमा त्यहाँ प्रदर्शन गरिन्छ. सो तपाईँ पनि गएर इन्जोय गर्न सक्नुहुन्छ आरएचएस चेल्सी फ्लावर सो. यसमा चाहिँ सर डेभिड बेकम हुनुहुन्थ्यो होइन, एलन टिचमार्स अनि राजा रानी उहाँहरू पनि त्यहाँ यसो हेर्दै गरेको तस्विरहरू हामी देख्न सक्छौँ, कुरा गर्नुभएको होइन. र यो गार्डनमा कतिपय नयाँ कुराहरू, नयाँ प्लान्टहरू पनि त्यहाँ राखिएका हुन्छन्. र अहिले चाहिँ फेरि यो गार्डनमा सानो सानो मूर्तिहरू हुन्छ नि, सानो सानो सानो सानो, त्यो हो, त्यो चाहिँ पहिला नराख्ने भन्ने कुराको थियो, पछि फेरि राख्ने भएको छ होइन. यो चाहिँ ब्यान अहिले चाहिँ लिफ्ट भएको छ, पहिला ब्यान गरिएको थियो नराख्ने यस्तो सानो सानो मूर्तिहरू, सानो सानो मानिसहरूको भन्ने, अहिले चाहिँ फेरि राखिएको छ. यो ब्यान लिफ्ट भएको छ, सो त्यहाँ देख्न सकिन्छ. सायद म गएको त छैन, तर पनि तपाईँहरू गएर यसो हेर्न सक्नुहुन्छ. अब अहिले बाहिर जानको लागि महँगाई त्यस्तै छ होइन, प्लेनको भाडादेखि लिएर भनेको ठाउँमा सायद भनेको समयमा जान सकिएको छैन. त्यसैले पनि यो आन्तरिक पर्यटन अथवा यहीँभित्र के छन् कार्यक्रमहरू यहाँ हेर्दाखेरि चेल्सी सो फ्लावर सो पनि एउटा जानुपर्ने ठाउँ हो. अर्को प्रसङ्ग भनेको यहाँ बेलायतमा प्रधानमन्त्रीको लागि अगाडि आउने व्यक्तिहरूको चर्चा आज पनि हामी सुन्न सक्छौँ. एन्डी बर्मन हजुर ग्रेटर म्यान्चेस्टरका मेयर हुनुहुन्छ उहाँ, र उहाँ अब मेकरफिल्डबाट बाई इलेक्सन लड्ने, माइल इलेक्सनमा भिड्ने कुरा भइरहेको छ. र उहाँले कस्तो गर्न सक्नुहुन्छ होला त भन्ने कुराको पनि यहाँनिर पार्टीभित्र, लेबर पार्टीभित्र आफ्नै लेखाजोखा भएको पनि देख्न सकिन्छ. र युगभ सर्वेले चाहिँ अहिले एन्डी बर्मनले राम्रो गर्नुहुनेछ, मेम्बरहरूको चाहिँ राम्रो सपोर्ट पाउनुहुन्छ भन्ने कुरा निकालेको रहेछ 59%. र अब फेरि अरू, अहिले प्रधानमन्त्री अहिले हटिसक्नु भएको छैन होइन, उहाँले ब्याक हुन्छु भनेर त भन्नुभएको छैन, तर पनि यो अगाडि कस्तो अब अहिले प्रधानमन्त्रीले लगायत फेरि पूर्व स्वास्थ्य मन्त्रीले कति कस्तो गर्न सक्नुहुन्छ भन्ने कुराहरू त्यहाँ अलिकति झलक देख्न सकिन्छ. सो यो पनि एउटा छ प्रसङ्ग, र तस्विर पनि उहाँहरूको हामी निकै नै अगाडि पेजमा देख्न सक्छौँ. र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको च्यानल फोरमा यो म्यारिड एट फर्स्ट साइट भन्ने कार्यक्रम तपाईँले हेर्नुभयो होला होइन. र यो सो यहाँ युकेकै एउटा सो हो, र यसमा चाहिँ त्यहाँभित्र के भएको रहेछ भन्ने कुराहरू हामीले चाहिँ अहिले यो बिबिसी पानोरामाले इन्भेस्टिगेसन गरेर अगाडि ल्याएको रहेछ, त्यसमा चाहिँ हामीले त्यसबाट थाहा पाएका छौँ. भित्र के भएको रहेछ भने यो फिल्मिङ गर्ने बेलामा दुईजना महिलाहरू चाहिँ यौवन करणी काण्डमा परेका रहेछन् हजुर, रेप भिक्टिमहरू भनौँ न. र दुईजना महिलाहरू चाहिँ फिल्मिङको दौरानमा यो
केसमा परेका रहेछन् होइन, उनीहरूलाई यसरी करणी गरिएको रहेछ, र तेस्रो महिलाले पनि उनले पनि त्यो फिल गरेकी रहेछन्, उनलाई पनि जबरजस्ती करण गरिएको भन्ने. सो यो छ र यो यसमा चाहिँ अहिले यो प्रसङ्ग बाहिर आएको छ, यो बिबिसी प्यानोरामाले इन्भेस्टिगेसन अनुसन्धान गरेर यो ल्याएपछि, र यसमा अब च्यानल फोरले के भनेको छ होइन, अरूले के भनेका छन् आदि इत्यादि कुराहरू आएको छ. अहिले चाहिँ यो सबै एपिसोडहरू जुन चाहिँ यो च्यानल फोरमा चाहिँ यो हेर्न सकिन्थ्यो त्यो चाहिँ बन्द गरिएको छ होइन, सोसियल्सहरूमा पनि इभन, र होलिडे कम्पनी टियुआईले चाहिँ यसलाई स्पोन्सर गरेको थियो, अहिले त नगर्ने भन्ने कुराहरू पनि आएको रहेछ. सो यस सम्बन्धी प्रसङ्ग आज हामीले यसमा निकै नै देख्न सक्छौँ, पत्र पत्रिकामा देख्न सक्छौँ. र अर्को प्रसङ्ग भनेको यहाँका व्यक्ति पुरुषहरू ले चाहिँ बाहिर गएर बच्चाहरू किनेर ल्याइरहेका छन् रे. बच्चाहरू किनेर कसरी भन्दाखेरि चाहिँ महिलाहरूको पाठेघर प्रयोग गरिकन बच्चा जन्माइरहेका, हजुर, बाहिर कतिपय गरिब महिलाहरूको पेटबाट बच्चा आफ्नो जन्माएर चाहिँ बच्चालाई चाहिँ लिएर आएका, र यहाँनिर त रजिस्ट्रेसन गर्नुपर्छ होइन बच्चाहरूको, र रजिस्ट्रेसन गर्दाखेरि चाहिँ बच्चाहरू यसरी चाहिँ सरोगेट गरेको, अब फरेन सरोगेट भनौँ न, विदेशबाट अब यसरी अर्को महिलाको पाठेघर प्रयोग गरिकन बच्चा जन्माउने प्रक्रियालाई सरोगेट भनिन्छ होइन, र त्यो त्यस्तो प्रकारको फरेन सरोगेट बाट जन्मिएका बच्चाहरू यहाँ ल्याएपछि त आफूले अब आफ्नो रजिस्ट्रेसन गराउनुपर्छ होइन, त्यसले गर्दाखेरि हो यो रजिस्ट्रेसन गराउँदाखेरि चाहिँ बाहिर आएको रहेछ. यो झन्डै यो 2019 सालदेखि 2025 सालसम्ममा, गएको सालसम्ममा इङ्ल्यान्डमा मात्रै 130 यस्ता एप्लिकेसनहरू परे. सिङ्गल पुरुष होइन, एक्लो पुरुषले चाहिँ बच्चाहरू लिगली म चाहिँ यसरी मेरो सरोगेट बच्चालाई बाहिर चाहिँ यसलाई हुर्काउन पाऊँ, राख्न पाऊँ भनेर चाहिँ एप्लिकेसन गरेका, र यसरी हेर्दाखेरि झन्डै यहाँनिर कतिपय कोर्टमा पनि पुगेका छन् होइन, र यो यसरी डाटा रिलिज गरेको छ कि द चिल्ड्रेन एन्ड फ्यामिली कोड एडभाइजरी एन्ड सपोर्ट सर्भिसले चाहिँ अहिले यो डाटा रिलिज गरेको छ. सो यसरी चाहिँ अहिले निकै बढ्दो क्रम रहेछ अरे यो चाहिँ, र कतिपय क्याम्पेनरहरूले यस्तो गरिनु हुँदैन भनेर अगाडि पनि आवाज उठाइरहेका छन्. सो यो प्रसङ्ग पनि आजको पत्र पत्रिकाको एउटा अर्को हेडलाइन हो. र उता अमेरिका र इरानको खबर डेली जस्तो आइरहेको छ, र आज पनि फेरि नयाँ खबर चाहिँ राष्ट्रपति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ इरानसँग शान्ति सम्झौता हुन सक्ने फेरि आशा व्यक्त गरेका छन्, र हिजो चाहिँ अब आक्रमणको लागि एकदम रेडी भएको जानकारी गराउनु भएको थियो होइन. इरानमाथि आफूले आक्रमण गर्न लागेको कुरालाई चाहिँ अहिले रोकेको घोषणा गरेका छन्. कतार, साउदी अरेबिया अनि संयुक्त अरब इमिरेट्स उनीहरूको यो देशहरूको आग्रहमा चाहिँ उनले चाहिँ अहिले यो आक्रमणलाई, इरानमाथि गर्ने आक्रमणलाई रोकेका छन् र पोस्टपोन गरेका छन्, र गम्भीर वार्ता हुन लागेको बेलामा चाहिँ यसरी आक्रमण गर्ने कुरा आएको थियो, र यो किन भन्दाखेरि उता उनीहरूको शान्ति सम्झौतालाई फेरि मानेका छैनन् के कतिपय कुराहरू इरानले. यसमा चाहिँ तेहरानलाई चाहिँ परमाणु हतियार विकासको सबै प्रयासहरू त्याग्नको लागि चाहिँ भनिएको छ कि यो सम्झौतामा अमेरिकाको तर्फबाट, तर उनीहरूले मानेका छैनन्, त्यसले गर्दाखेरि यो भइरहेको छैन, मिलिरहेको छैन होइन. सो यो एकछिन फेरि रोकिएको छ, अब कहिलेसम्म भन्ने कुरा अझै पनि छैन, तर पनि एकछिनलाई, अहिलेलाई एकछिनलाई, एक दुई दिनलाई रोकेका छौँ भनेर उहाँले भन्नुभएको छ. सो यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा आइरहेको छ. यति नै गरौँ आजको लागि, अब गीत सुनौँ, अर्को एउटा गीत, हजुर, सन्तोष लामा गाउँदै हुनुहुन्छ यो गीत. गीत सुनेपछि हामी अरू गीत पनि, अर्को एउटा गीत पनि सुन्छौँ, र त्यसपछि चाहिँ आजको कुराकानीतर्फ लाग्छौँ. कुराकानीमा हुनुहुन्छ न्युट्रिसनिस्ट, पोषणविद दीपक, माफ गर्नुहोस् दीपक होइन, धीरज घले.

0: सर्विस गोरखा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: यो BFBS गोरखा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियोमा आज हाम्रो पाहुना हुनुहुन्छ धीरज घले र उहाँ एक पोषणविद हुनुहुन्छ अनि हेल्थ एन्ड वेलबिङ को लागि यता रसमुर एरियाको प्रोजेक्ट अफिसर पनि हुनुहुन्छ। उहाँसँग केही समय अगाडि हामीले यही प्रोजेक्टको बारेमा कुरा गरेका थियौँ तर आज चाहिँ हामी नितान्त पूर्ण रूपमा आहार विहार हाम्रो खाना र त्यसमा भएका पौष्टिक तत्व अनि त्यसको असर शरीरको लागि के हुन्छ अनि यस्तै गरिकन कसरी खाने त कति मात्रामा खाने आज यही विषयमा नै केन्द्रित रहेर कुराकानी हुनेछ उहाँसँग। अब उहाँलाई अविलम्ब म बिएफ बेसमा निम्त्याउन चाहन्छु। हेलो नमस्ते धीरज भाइ, नाइस टु स्पिक टु यु अगेन। वेलकम सर, आज फेरि बिएफ बेसमा। अब आज हामीले यहाँ चाहिँ अब अलिकति परिचय दिनुपर्दाखेरि चाहिँ धीरज घले उहाँ एक ब्रिगेड अफ गोर्खाजमा कार्यरत रहनु भएको पूर्व सैनिकको एक सन्तान हुनुहुन्छ जो अमेरिकामा एकाउन्टिङ विषयको अध्ययन गरेर पछि फेरि बेलायतमा आउनुभयो र लन्डनबाट उहाँले न्युट्रिसनमा डिप्लोमा गर्नुभएको छ। अब मास्टरको तयारीमा पनि हुनुहुन्छ भन्ने सुनेको छु। हजुर, उहाँ नै आज हाम्रो साथ हुनुहुन्छ। दीपक भाइ, कसरी चाहिँ यो तपाईँको विषय त पहिले यता बिजनेस एकाउन्टिङ थियो होइन, पछिल्लो समयमा फेरि तपाईँले न्युट्रिसन पोषण सम्बन्धी अध्ययन गर्नुभयो, किन यो विषयले तपाईँलाई आकर्षित गर्यो, किन यतातिर तपाईँ पछि लाग्नुभयो?
1: सो अकाउन्टिङ चाहिँ मैले लामो समयमा काम पनि गरेँ होइन, न्युट्रिसन सम्बन्धी चाहिँ मलाई पहिलादेखि नै हेल्थ एन्ड वेलबिङ सम्बन्धी पहिलादेखि नै इन्ट्रेस्ट पनि थियो, रुचि पनि थियो र मेन विशेष चाहिँ आफूलाई पनि एउटा इरिटेबल बाउल सिन्ड्रोम भनिन्छ कि आइबिएस भन्ने,
0: हजुर,
1: त्यो चाहिँ लामो समयदेखि भइरहेको थियो र मैले त्यसमा धेरै अब अमेरिकामा पनि जाँच गराएँ होइन, नेपालमै हाम्रो टप डक्टर्सहरूसँग सल्लाहहरू लिएँ र कुनै पनि समाधान नपाएपछि चाहिँ मैले आफैले अब इन्टरनेटमा खोज्दै होइन के हो कस्तो हो भन्ने कुराहरूको अनुसन्धानहरू गर्दा गर्दा नै यो न्युट्रिसन विषयप्रति चाहिँ अलि बढी रुचि भयो र मैले चाहिँ यो न्युट्रिसनको कोर्स चाहिँ लन्डनमा यसको जानकारीहरू लिएपछि चाहिँ म युके आएर यही कोर्सहरू गर्नको लागि चाहिँ आएको थिएँ सुरुमा चाहिँ। हजुर,
0: र
1: अहिले चाहिँ जति पढ्यो होइन त्यति जान्दै गएपछि इन्ट्रेस्टहरू पनि बढ्दै गएपछि चाहिँ अहिले चाहिँ मैले न्युट्रिसनमा एमएससी क्लिनिकल न्युट्रिसनमा मास्टर्स गर्दैछु।
0: तपाईँको आफ्नै समस्यालाई समाधान गर्नको लागि तपाईँले अध्ययन गर्नुभएको रहेछ यो होइन, र अब त्यो समस्या जुन आइबिएस भन्नुभयो त्यो समाधान भयो त?
1: हजुर, डेफिनेटली अब पहिलाको भन्दा त धेरै नै अलमोस्ट 90% नै राम्रो भएको छ, तर न्युट्रिसन चाहिँ यस्तो एउटा डेप्थ भएको विषय छ होइन, यसमा अब जति जान्यो त्यति अब कुराहरू यसलाई अप्नाउनु पर्ने आफ्नो जीवनशैलीमा आफ्नो खानपिनमा होइन, सो अब त्यहाँ पुग्न त अवश्य टाइम लाग्छ नै तर पहिलाको भन्दा त धेरै नै राम्रो भएको छ।
0: हजुर, न्युट्रिसन पढ्नको लागि कति समय लाग्दो रहेछ?
1: अन्डर ग्रेजुएटबाट सुरु गर्ने भने चाहिँ 3-4 वर्ष लाग्छ होइन, त्यसपछि यसमा अझ थप मास्टर्स पनि गर्न सकिन्छ स्पेसल आफ्नो स्पेसल एरिया अफ इन्ट्रेस्ट, जस्तो कसैलाई स्पोर्ट्स न्युट्रिसनमा इन्ट्रेस्ट होला होइन। मैले पढेको चाहिँ क्लिनिकल न्युट्रिसन, यो चाहिँ कस्तो हुन्छ भने डायटिसियन एउटा छुट्टै हो र न्युट्रिसनिस्ट छुट्टै हुन्छ कि, सो मैले पढेको विषय चाहिँ पोस्ट ग्रेजुएट 1 इयरको मास्टर्स प्रोग्राम हो, त्यो चाहिँ मैले पार्ट टाइम गरिरहेको भएर चाहिँ 2 वर्ष।
0: अब हामी तपाईँले अध्ययन गर्नुभएको विषयकै गहिराईमा प्रवेश गर्छौँ, यो न्युट्रिसन पोषण तत्व हाम्रो मानव शरीरको लागि किन अत्यावश्यक छ, यो भएन भने चाहिँ के हुन्छ?
1: न्युट्रिसन चाहिँ अब हाम्रो शरीरको लागि चाहिँ एकदमै महत्त्वपूर्ण एउटा तत्व भयो होइन, अब पोषण किन भन्दाखेरि चाहिँ हाम्रो दिनचर्या दिनौ अब हामीलाई शक्ति चाहिन्छ, एनर्जी चाहिन्छ, त्यसको लागि चाहिँ हाम्रो खानपिनबाट नै शक्ति आउने भएकोले होइन हामीले चाहिँ त्यही अनुसार मिलाएर खानुपर्ने हुन्छ, त्यसै गरेर हाम्रो शरीरमा बिल्डिङ रिपेयरको कामहरू भइरहेको हुन्छ हरेक क्षण होइन, अब जस्तै मर्मतको कामहरू हुँदाखेरि चाहिँ त्यो खानपिनबाट पाइने हामीले तत्त्वहरूबाट नै त्यो रिपेयरको कामहरू भइरहेको हुन्छ, त्यसै गरेर अब हाम्रो इम्युन सिस्टम होइन जस्तै कीटाणुहरू रोगहरूसँग संक्रमणसँग लड्ने एउटा शक्ति त्यसलाई जोगाउनको लागि त्यसलाई बचाइराख्नको लागि त्यो क्षमता बढाउनको लागि चाहिँ हामीलाई एकदमै राम्रो ब्यालेन्स्ड पोषण चाहिन्छ, त्यही नै भन्छु म चाहिँ। हजुर,
0: अब यो पोषण तत्त्वहरू त विभिन्न हुन्छन् होइन, न्युट्रिसन अब थुप्रै हुन्छ, हामीले त यसो कार्बोहाइड्रेट कुरा गर्छौँ, प्रोटिनको कुरा गर्छौँ, अरू के चाहिन्छ हामीलाई?
1: सो कार्बोहाइड्रेट यो चाहिँ सबै फुड ग्रुप्सहरू भयो होइन, बेसिक कार्बोहाइड्रेट्समा चाहिँ तपाईँको अन्न बालीहरू भन्छु म चाहिँ, जति पनि यो मकै चामल गहुँहरू यो सबै पर्न जान्छ होइन, त्यसपछि चाहिँ फ्रुट्स एन्ड भेजिटेबल्स भनेको छुट्टै एउटा सब ग्रुप कार्बोहाइड्रेट्समा चाहिँ छुट्याइदिएको हुन्छ। र फ्रुट्स एन्ड भेजिटेबल्सको चाहिँ अब सागहरू, फलफुलहरू, तरकारीहरूबाट चाहिँ हामीले भिटामिन, मिनरल्सहरू र फाइबर पाइने भएको भएर चाहिँ यो चाहिँ एकदमै हामीलाई जरुरी यो चाहिँ फुड ग्रुप पर्यो। त्यसै गरेर प्रोटिनमा तपाईँको माछा मासु पाइ नै हाल्यो, त्यसै गरेर डेरी पनि यसमा हामीले समावेश गर्न सकिन्छौँ। र शाकाहारी हुनुहुन्छ भने चाहिँ तपाईँले गेडागुडीहरू, दालहरूबाट चाहिँ प्रोटिनहरू पाउन सक्नुहुन्छ। सो मेजर फुड ग्रुप्सहरू चाहिँ यिनै हुन् भन्छु म।
0: हजुर, अब यो फुड ग्रुपको खानेकुराहरू हाम्रो शरीरलाई चाहिने चाहिँ के कति मात्रामा खाने हो भन्ने कुरा त त्यो म एकछिनमा कुरा गर्छु यहाँसँग होइन। तर अहिले चाहिँ अब जुन अहिले भन्नुभयो विभिन्न खाद्य पदार्थहरूमा पाइने जुन भिटामिनहरू, मिनरल्सहरू होइन, कार्बोहाइड्रेट, विभिन्न तत्त्वहरू, यो नपुग भएमा चाहिँ शरीरमा कुपोषण हुन्छ भनिन्छ होइन। कसैको शरीरमा मालन्युट्रिसन अर्थात् यो कुपोषण भएको छ भनेर कसरी देख्ने हो, त्यसका लक्षणहरू के हुन्छन्?
1: कुपोषण चाहिँ म अलिकति यसमा थप्न चाहेँ। कुपोषण चाहिँ हामीले दुइटै तपाईँको अन्डर न्युट्रिसन होइन, नेपालीमा चाहिँ अल्प पोषण भनिँदो रहेछ, र ओभर न्युट्रिसन पनि, फेरि अति पोषण पनि हुन्छ। सो कसै चाहिँ अब तपाईँको ओबिस, मोटोपन ज्यादा भएको खण्डमा चाहिँ उहाँ पनि यो

0: अनुसारको उचाइ नबढ्नु होइन, अब पुर्खोपन त्यसै गरेर वेस्टिङ भनिन्छ इङ्ग्लिसमा चाहिँ, त्यो चाहिँ नेपालीमा ख्याउतेपन भनिँदो रहेछ होइन, तपाईँको एज अनुसार वेट हाइट र वेट एज अनुसार चाहिँ नबढ्नु। सो तर यो चाहिँ तपाईँको युकेमा भन्नुपर्दाखेरि मोनिटर गरिरहेको हुन्छ हेल्थ केयर प्रोभाइडर्सहरूले होइन, अब नानी बच्चाहरू शिशुहरू जन्मेपछि चाहिँ यो चाहिँ कन्सटेन्टली उनीहरूले चाहिँ आफ्नो वेटहरू हाइटहरू चाहिँ नापि नै राखेको हुन्छ। र नेपालको कन्टेक्स्टमा कुरा गर्दाखेरि चाहिँ विभिन्न यो सङ्घ संस्थाहरूबाट चाहिँ फिमेल कम्युनिटी हेल्थ भलन्टियर्सहरूले चाहिँ यसलाई चाहिँ मेजर गरिरहेको हुन्छ यो सिम्टम्सहरू। र ओभर न्युट्रिसनको कुरा गर्नुपर्दाखेरि चाहिँ अति पोर्सन चाहिँ तपाईँको विशेष गरेर प्रोसेस फुडहरूबाट आउने भयो होइन, खानेकुराहरू बढी भएर र फिजिकल एक्टिभिटीहरू चाहिँ कम भएको खण्डमा चाहिँ अत्याधिक मोटोपन बढ्ने होइन, त्यसै गरेर ब्लड प्रेसरहरू बढ्ने, उक्त रक्तचाप र त्यसै गरेर डायबिटिज सुगर लाग्ने चाहिँ बढी सम्भावना हुने हुन्छ।
1: र अब यहाँ बेलायतमा चाहिँ अब खानेकुराहरू प्रशस्त पाइन्छन् र यहाँको मौसमी फुड पनि छ, बाहिरबाट नि आउँछ, तर यहाँको मौसम वेदर अनुसारको भिटामिनहरू चाहिँ कम भएको हुन्छ भन्ने हामी सुन्छौँ कि, किन भन्दाखेरि यहाँ अलिक जाडो ठाउँ, घाम लाग्ने समय अलिक थोरै हुने, त्यसैले गर्दाखेरि केही भिटामिनहरू कमी भइरहेको हुन्छ भन्ने सुन्छु होइन। विशेष गरिकन बेलायतवासीले चाहिँ के भिटामिनहरू खाद्य पदार्थबाटै मात्रै पुरा गर्ने हो कि घामबाट लिने हो कि अथवा कुनै भिटामिन पिल्सहरू खाएर लिनुपर्ने हो, तपाईँको सुझाव के छ यसमा?
0: युकेमा भिटामिन डी चाहिँ प्रायः व्यक्तिहरूको कमी नै हुन्छ होइन, किनभने तपाईँले भन्नुभएको जस्तै घाम नलाग्ने भएको कारणले चाहिँ भिटामिन डी डेफिसियन्सी चाहिँ देखाएकै हुन्छ। सो यसको लागि चाहिँ उहाँहरूले फर्स्टमा टेस्ट गर्नुपर्ने हुन्छ आफ्नो भिटामिन डी लेभल कति छ भनेर, त्यो चाहिँ टेस्ट गरेर थाहा पाएपछि ब्लड टेस्टद्वारा आफ्नो लेभल कति छ अनि त्यही अनुसार अब कुनै पनि जिपी या अरू हेल्थ प्रोभाइडर्स चाहिँ यतिसम्मको तपाईँले चाहिँ भिटामिन डी सप्लिमेन्ट खान सक्नुहुन्छ भनेर सल्लाह दिनुहुन्छ होइन। र त्यो पनि ठिक एउटा अवधि छुट्याइदिएको हुन्छ कि यति यति समयसम्म खानुहोस्, त्यसपछि फेरि हामी तपाईँको भिटामिन डी लेभल चाहिँ फेरि चेक गरेर कति छ अनि त्यसपछि त्यो सप्लिमेन्ट छाड्ने या त्यसमा होइन घटबट गर्ने भन्ने सल्लाह दिनुहुन्छ। भिटामिन डी चाहिँ फेरि निरन्तर रूपमा होइन खाइदियो विदाउट एडभाइस, त्यसले चाहिँ फेरि बढी हुने पनि सम्भावना खतरा हुनसक्छ। सो त्यो चाहिँ डेफिनेटली आफ्नो लेभल पहिला चेक गरेर मात्रै खाने सल्लाह दिन्छु। अर्को चाहिँ युकेमा फाइबरको कमी पनि एकदम देखिएको हुन्छ, विशेष गरेर हाम्रो वृद्ध अवस्थामा भएको व्यक्तिहरूको फाइबर मात्रा चाहिँ एकदमै कम भएको भएर फाइबरको यो पाउडरहरू हुन्छ क्या त्यस्तोहरू प्रिस्क्राइब गर्नुहुन्छ। तर सायद हाम्रो नेपाली समुदायमा चाहिँ यो त्यति लागू नहोला, किनभने हामी दालहरू त दैनिक रूपमा खाइरहेको हुन्छौँ र दाल चाहिँ एउटा फाइबरको एकदमै राम्रो स्रोत भएकोले।
1: हजुर, अब दाल तरकारीहरू हामी प्राय लिँदाखेरि चाहिँ त्यो रेसाजनक पदार्थहरू नै हुन् यी, जुन फाइबर चाहिँ अब हामीले प्रशस्त पाउँछौँ। अब फाइबर डे भनिन्छ, कहिले 7 a day, कसैको 10 a day होइन, 10 a day हो यस्तो हुन्छ नि कि, यो चाहिँ कुन चाहिँ सही होला? अब कति मात्रामा भन्दाखेरि पनि दिनमा कति चोटि चाहिँ अब फ्रुट भेजिटेबल खाने हो त?
0: हजुर, एनएचएसले चाहिँ के भनेको छ भन्दा एम फर 5% अफ डिफरेन्ट कलर्ड फ्रुट्स एन्ड भेजिटेबल्स भनिन्छ होइन, यो चाहिँ तपाईँको इन्द्रेणी भोजन भनौँ न, तपाईँको विभिन्न कलरको फ्रुट्स एन्ड भेजिटेबल्स पाइन्छ। सो हामी चाहिँ भेराइटी मिक्स गरेर चाहिँ 5% दिनमा चाहिँ खाने एउटा उद्देश्य राख्नुपर्छ भनेको छ।
1: अब त्यो पोर्सन कति मात्रामा खाने हो भन्ने कुरा पनि हाम्रो श्रोताले पक्का सोचिरहनु भएको छ। आज तपाईँबाटै सिक्छौँ हामी धीरज भाइ, हामी एकछिन ब्रेक लिन्छौँ है यो समयमा।

0: TBS Gorkha Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs

0: BFBS Gorkha Radio.
1: BFBS Gorkha Radio मा आज हाम्रो विशेष अतिथि हुनुहुन्छ एक पोषणविद धीरज घले र वहाँ रसपुर एरियामा हेल्थ एन्ड वेलबिङको प्रोजेक्ट पनि हेर्ने गर्नुहुन्छ वहाँ एक प्रोजेक्ट अफिसर पनि हुनुहुन्छ र वहाँलाई नै हामीले आज हाम्रो साथ राखिरहेका छौँ एकछिनको यो छोटो ब्रेकपछि पुनः निम्त्याउन चाहन्छु धीरज भाइ थ्याङ्क यू फर योर साथ आज भन्नु पर्यो हामीले अघि विभिन्न इन्द्रेणी कलरका कुरा पनि गऱ्यौँ होइन न्युट्रिसनकै कुरा गरिरहेका छौँ पोषण तत्त्व हाम्रो खाद्य पदार्थबाट हामीले जो लिन्छौँ र शरीरको लागि त्यो अत्यावश्यक हुन्छ भन्ने कुरा होइन र अब पोर्सनको कुरा गरौँ साइज अर्थात् कति मात्रामा खाने हो त अब ब्रेकफास्ट भिन्दै हुन्छ लन्च भिन्दै हुन्छ डिनर साइज भिन्दै हुन्छ त्यो साइज त छँदैछ अब त्यो एउटा प्लेटभित्रको विभिन्न खानेकुराको साइज पनि फरक फरक हुन्छ नि त होइन त्यो साइजको कुरा गरौँ न हामीले भात खान्छौँ नेपालीको त खाना भात नै हो होइन प्राय जसो एक छाक हामी भात खान्छौँ अब कति मात्रामा खाने हो त कार्बोहाइड्रेट कति माछा मासु दाल गेडागुरी अथवा सागपातको यो मात्रा कति हुनुपर्छ जस्तो अब बच्चाहरूको लागि छुट्टै होला होइन एक एडल्टको लागि प्राउड व्यक्तिको लागि छुट्टै होला अनि फेरि अब सिनियर सिटिजनहरू बुवा आमाहरू बाजे बोजूहरूको लागि छुट्टै हुनसक्छ अलिक उमेर बढी भएका व्यक्तिहरूको लागि होइन त्यसबारेमा हामी जानकारी लिउँ न अब
2: सो पोर्सनको कुरा गर्नुपर्दा चाहिँ युकेमा चाहिँ इट वेल गाइड भनेर प्राय हेल्थ केयर प्रोफेसनल्सहरूले चाहिँ त्यही चलाउनुहुन्छ होइन इट वेल गाइडमा चाहिँ के भनेको छ भन्दाखेरि तपाईँको दिनभरिको प्लेट अब जस्तै तपाईँ बिहानदेखि होइन बेलुकासम्म खाना खानुहुन्छ र मानौ तपाईँले बेलुका चाहिँ इभिनिङ टाइममा आफ्नो खाना सकेपछि चाहिँ यसो तपाईँले दिनभरिको खाना आफ्नो प्लेटमा अन्दाजी रूपमा होइन मनमा राखेर हेर्नुभयो भने चाहिँ एक तिहाई चाहिँ फ्रुट्स एन्ड भेजिटेबल्स भएको हुनुपर्छ जस्तो दिनभरिमा तपाईँले खानुभएको सागपातहरू फलफुलहरू सब्जीहरू चाहिँ तपाईँको प्लेटमा समग्रमा हेर्दाखेरि एक तिहाई भएको छ कि छैन भन्ने चाहिँ तपाईँले त्यसरी हेर्न सक्नुहुन्छ त्यसै गरेर अर्को भाग एक तिहाई चाहिँ तपाईँको कार्बोहाइड्रेट्सहरू होइन त्यसमाथि कम्प्लेक्स कार्बोहाइड्रेटहरू भनिन्छ जस्तै तपाईँको पास्ताहरू तर खस्रो होल विट पास्ताहरू भयो त्यसै गरेर तपाईँको रोटीहरू खानुहुन्छ भने होल विट रोटीहरू ब्राउन राइस त्यस्तोहरूबाट चाहिँ तपाईँको एक तिहाई भएको छ कि छैन तपाईँले अनुमान लाग्न सक्नुहुन्छ र त्यसपछि प्रोटिनको मात्रा अलि अझै कम अनि त्यसमा चाहिँ डेरीहरू पनि आयो डेरीको प्रडक्ट जस्तै अब दुध दही घिउ चिजहरू पनि आयो सो त्यसरी चाहिँ तपाईँले एउटा दिनभरिको खाना मैले कसरी खाइरहेको छु भनेर अनुमान लाग्न सक्नुहुन्छ होइन र इन्डिभिजुअल पोर्सन कति खाने भन्ने कुरामा चाहिँ तपाईँको अघि भने जस्तै फ्रुट्स एन्ड भेजिटेबल्स फलफुल सागसब्जीहरू चाहिँ 5 पोर्सन चाहिँ डे भनिन्छ होइन अब एउटा पोर्सन भनेको चाहिँ तपाईँको अन्तिमा अट्ने चाहिँ भेजिटेबल पोर्सन हुनु पर्यो त्यसै गरेर फ्रुट काटेर हाल्दाखेरि चाहिँ तपाईँको एउटा अन्जुलीमा अट्नु पर्यो त्यो चाहिँ एउटा पोर्सन भयो होइन त्यसै गरेर तपाईँको प्रोटिनहरू जस्तै माछा मासुहरू त्यस्तो खानुहुन्छ भने चाहिँ तपाईँको अगेन आफ्नो पाम भनिन्छ त्यो पाम चाहिँ पुरै अन्जुलीभरिमा हत्केलामा अट्नु पर्यो र भातहरूको पोर्सन चाहिँ आफ्नो फेस्टमा भनिन्छ क्या मुठीमा अट्नुपर्छ भनिन्छ तर यो चाहिँ हाम्रो नेपालीको लागि अलिक गाह्रै छ किनभने हाम्रो भात धेरै खाने चलन छ होइन
1: हजुर
2: कस्तो भयो भने यसमा अब अलिकति जोड्न चाहन्छु सायद हाम्रो जीवनशैली नेपालमा पहिला पहिला गाउँघरमा कस्तो थियो होइन त खाना धेरै खाएर दिनैभरि खेतमा काम गर्न जानुपर्ने अथवा त्यस्तो कन्टेक्स्ट हुँदाखेरि चाहिँ उहाँहरूले सायद धेरै खाएर एकैचोटि खाऊँ बरु धेरै खाऊँ भन्ने स्टाइल बसेको थियो होला होइन खाने शैली बसेको थियो तर अहिले हामी जति पनि सहरमा बिस्तारै आउँदै गयौँ होइन अब नयाँ हाम्रो जीवनशैलीहरू पनि चेन्ज हुँदै गयो पहिलाको जस्तो खेतमा गर्ने काम गर्ने चलन छैन तर हामीले खाने शैली चाहिँ सेम नै राख्यौँ भनौँ न सो इभन हामी अहिले सहरमा अब एभ्री 3-4 घन्टामा खान्छौँ तर खाने बेलामा चाहिँ हामीले यसरी खाइरहेको छौँ कि जसरी हामी दिनैभरि खेतमा काम गर्न जान लागेको जस्तो होइन अनि आमा बाबुले पनि त्यही सिकाउनुहुन्छ छोराछोरीलाई किन यति थोरै भात खाएको होइन भात अझै धेरै खानुपर्छ भनेर भन्नुहुन्छ र हामी त्यही माइन्डसेटबाट हुर्किएको छौँ कि सो हामीले चाहिँ त्यही कन्टिन्यू गरिरहेको छौँ र युके आएर पनि हामीले त्यही स्टिल कन्टिन्यू गरिरहेको छौँ सो हाम्रो भातको साइज चाहिँ डेफिनेटली हामीले कम गर्नुपर्ने हुन्छ र त्यसको साटो के गर्नु मिल्छ भन्दा हामीले बरु दालहरू थप्न मिल्छौँ वरिपरि होइन सागसब्जीहरू भेराइटी थप्न मिल्छौँ त्यसरी चाहिँ हाम्रो पोषणहरू पनि कन्ट्रोल गर्न सक्छौँ र हामीलाई अगाएको पनि महसुस गराउँछ
1: हजुर अघि प्लेटमा तपाईँले त्यहाँ 3 भाग लगाएर भन्नुभएको थियो होइन एक भागमा चाहिँ तरकारी सब्जी भेजिटेबल राख्ने, अर्कोमा दाल, अर्कोमा कार्बोहाइड्रेट भातहरू राख्ने. अब यो एउटा थालमा त्यो तपाईँले एक्जाम्पल बताउनु भयो, तर अब त्यो थालको साइज फेरि ठुलो हुनु भएन होइन त?
2: हजुर, थालको साइज पनि हेरी हेरी. हजुर
1: हजुर.
2: तर यसमा चाहिँ म के जोड्न चाहन्छु भन्दाखेरि, हुन त अहिले क्यालोरिजहरूको कुरा पनि आउला होइन, हामीले यो चाहिँ यति मात्रामा खाने अथवा यो नापेर खानु चाहिँ अलिकति अप्ठ्यारो हुनसक्छ, मान्छेलाई गाह्रो पनि हुनसक्छ. त्यो अब कसरी नाप्ने होला होइन, यो अन्दाज रूपमा भयो कि भएन भनेर झन् चिन्ताको विषय हुनसक्छ. त्यसै भएर नाप्नु भन्दा पनि म चाहिँ बरु तपाईँको प्लेटमा चाहिँ होइन, अब अघि भने जस्तै फ्रुट्स एन्ड भेजिटेबल्स आएको छ कि छैन, तपाईँले हरियो सागपातहरू खाइराख्नु भएको छ कि छैन, डेली दिनहुँ तपाईँले फ्रुटहरू खानु भएको छ कि छैन, भातको मात्र कति खाइराख्नु भएको छ, अथवा तपाईँले ढेँडोहरू खानु भएको छ भने ढेँडोको मात्र कति खाइराख्नु भएको छ होइन, त्यो चाहिँ तपाईँले बरु त्यसमा फोकस गर्नुभयो भने चाहिँ तपाईँको आशा खानपिन चाहिँ एकदमै हेल्दी भएर जान्छ.
1: कार्बोहाइड्रेट खाँदाखेरि अथवा प्रोटिन लिँदाखेरि अरू भेजिटेबलहरू लिँदाखेरि चाहिँ पोर्सन त हामीले प्लेटमा नापिहाल्यौँ अहिले होइन, तर पनि अब रफली यो ग्राममा भन्नुपर्दाखेरि चाहिँ दिनभरिमा कार्बोहाइड्रेट कति खानुपर्छ एकजना एडल्टले चाहिँ, दिनमा कति ग्राम कार्बोहाइड्रेट खानुपर्छ, कति ग्राम प्रोटिन लिनुपर्छ, अनि अरू कति कति ग्राममा लिनुपर्छ यदि ग्रामको हिसाबले भन्ने हो भने चाहिँ?
2: दिनमा अब क्यालोरिज पनि जोडिहालौँ यही सन्दर्भमा.
1: हजुर,
2: क्यालोरी चाहिँ 2000-2500 क्यालोरी खाने एभरेज एउटा व्यक्तिको लागि एनएचएसले चाहिँ डायटरी गाइडलाइन्स निकालेको छ होइन. सो 2000-2500 क्यालोरीमा चाहिँ कार्बोहाइड्रेटहरू चाहिँ तपाईँको 65% जस्तो आउट अफ 2000 क्यालोरिज त्यति आयो भने चाहिँ तपाईँको हेल्दी वेट मेन्टेन गर्नको लागि चाहिँ एकदम राम्रो भनेको छ होइन. त्यसै गरेर प्रोटिन चाहिँ तपाईँको आफ्नो वेटलाई 0.75 चाहिँ 1 मल्टिप्लाई गरेर त्यसरी चाहिँ त्यति ग्राम प्रोटिन खान सकिन्छ. जस्तै अब उदाहरणको रूपमा एकजना व्यक्ति 70 हुनुहुन्छ भने चाहिँ उहाँले 70 × 0.75 होइन, त्यो गर्दाखेरि चाहिँ तपाईँको 52.5 चाहिँ उहाँले प्रोटिन खाएको हुनुपर्छ दिनमा चाहिँ. त्यसरी चाहिँ अन्दाज रूपमा होइन, आफूले प्रोटिनहरू मात्र पुगेको छ कि छैन, आफ्नो कार्बोहाइड्रेट मात्र चाहिँ कति भइरहेको छ भनेर अनुमान लगाउन सक्नुहुन्छ.
1: अब यो क्यालोरी अब 2000 जति खाने खानुपर्छ भनेर अब गाइडलाइनमा पनि छ होइन, महिला पुरुषको फरक हुन्छ होला, अनि फेरि स्पोर्ट्स खेलकुद गर्ने खेलाडीहरू, जिममा एकदमै धेरै वर्कआउट गर्ने मानिसहरू होइन, अब बसेर काम गर्ने, दिनमा अफिसमा काम गर्ने मानिसहरू अथवा फ्याक्ट्रीमा उभिएर काम गर्ने, अलिक बढी फिजिकल काम गर्ने मानिसहरूको त क्यालोरी साइज र ग्राम पनि पोर्सन पनि त्यो के फरक हुन्छ?
2: हजुर, महिला पुरुषमा चाहिँ क्यालोरीको हिसाबमा फरक छ. जस्तै पुरुष हुनुहुन्छ भने 2500 क्यालोरी भनिन्छ, महिला हुनुहुन्छ भने 2000 क्यालोरी डायटलाई टार्गेट गर्नु भनिन्छ होइन. त्यसै गरेर तपाईँ अब यदि एथलिट, एउटा प्रपर एथलिट हुनुहुन्छ भने त्यही अनुसार फेरि डायट रिक्वायरमेन्ट्सहरू चेन्ज हुनसक्छ होइन. जस्तै अब तपाईँले एकदम म्याराथनहरू कुद्नुहुन्छ भने तपाईँलाई कार्बोहाइड्रेट्सको बढी जरुरत हुनसक्छ, कम्प्लेक्स कार्बोहाइड्रेट्सहरू चाहिँ एकदम राम्रो त्यसको लागि. त्यसै गरेर अब तपाईँ एकदमै वेट लिफ्टिङमा, जिमहरूमा बढी वेट लिफ्टिङहरू गर्नुहुन्छ भने तपाईँलाई फेरि प्रोटिनको अलिकति बढी आवश्यकता हुनसक्छ होइन. सो त्यो चाहिँ यस, इट डिपेन्ड्स होइन, तपाईँले अब कस्तो खालको काम गरिराख्नु भएको छ, तपाईँको जीवनशैली कस्तो छ, त्यसमा चाहिँ भर पर्छ. हजुर
1: हजुर, यहाँ बेलायतमा एकदमै यो हाई स्ट्रिटमा विभिन्न थरीका भिटामिनहरू पाइन्छन् र यो भिटामिनहरू चाहिँ मल्टिभिटामिनहरू पनि हुन्छ होइन, यसमा धेरै मानिसहरूको ध्यान गएको म देख्छु कि एकदमै त्यो मल्टिभिटामिनहरू लिने होइन, अनि एक्स्ट्रा त्यो खाने भिटामिनहरू आफै त्यो डक्टरसँग पनि सल्लाह नगरिकन आफै त्यो लिने गरिरहेको देख्छु कि मैले, यो के सही हो?
2: भिटामिनहरू चाहिँ प्राय यदि तपाईँको डिफिसियन्सी छ भने मात्रै लिने सल्लाह दिन्छु होइन. जस्तै अघि हामीले उदाहरणको लागि भिटामिन डीको कुरा गऱ्यौँ, र मल्टिभिटामिनहरू प्राय तपाईँको मात्रा चाहिँ सेफ अमाउन्टमै हुन्छ, किनभने त्यो युकेको रिक्वायरमेन्ट्स अनुसार चाहिँ उहाँले त्यो एकदमै सेफ डोसेजमा चाहिँ राखेको हुन्छ. सो यदि मल्टिभिटामिन लिनु मन छ भने त्यो लिँदा हुन्छ, तर म चाहिँ एज अ न्युट्रिसनिस्ट सकेसम्म चाहिँ खानाबाट नै आफ्नो भिटामिन्सहरू मिनरल्सहरू पाउने सल्लाह दिन्छु होइन. यदि कसैको अब डाइजेसनको प्रब्लम छ, जहाँ उहाँले खानाबाट पाउने न्युट्रियन्ट्सहरू राम्रोसँग अब्जर्भ गर्न सक्नुहुन्न, त्यस्तो बेलामा चाहिँ न्युट्रियन्ट्स भिटामिन्स मिनरल सप्लिमेन्ट्सहरू चाहिँ एकदमै काम लाग्न सक्छ. तर अगेन यो चाहिँ हेल्थ केयर प्रोभाइडरको एउटा सल्लाह लिएर चाहिँ लिनु सल्लाह दिन्छु म चाहिँ.
1: यहाँ हुनुहुन्छ न्युट्रिसनिस्ट अर्थात् पोषणविद धीरज घले, उहाँसँग हामीले न्युट्रिसन, खानाको साइज, पोषण आदि इत्यादि कुरा गरिरहेका छौँ। र अब आज चाहिँ यो कुराकानीको लागि यति नै पहुँच गरौँ। उहाँसँग अझै डिटेलमा कुराकानी अन्य छन् यसै सम्बन्धी, त्यो म अर्को अंशमा सुनाउनेछु। आजलाई चाहिँ कार्यक्रमको समय सकिनै लाग्यो, त्यसैले गर्दाखेरि म आशा छुटिनुपर्छ यहाँहरूबाट। बिहानको 8:56 पनि गइसकेको छ, एउटा गीत छ तपाईँहरूको लागि, र यहाँहरूको मेसेजहरू पनि छन्। यसपालिको प्रश्न के छ त्यो पनि मैले सुनाउनु पर्छ, होइन? प्रश्न एकचोटि म राख्न चाहन्छु अहिले जानुभन्दा अगाडि, एकदमै यो छोटो तरिकाले राखौँ।
0: यो आवाज कस्तो हो?

0: यो आवाज कस्तो हो?
1: हजुर, यो आवाज कसको? दुईजना कलाकारको आवाज छ, गायक गायिकाको, र यो गीत तपाईँले राम्रोसँग सुन्नुपर्छ है भनेर मैले भनिरहेको छु यहाँहरूलाई। फेरि होमवर्क गर्ने टाइम छ अझै पनि, शुक्रबार बिहान 8 बजीसम्ममा उत्तर पठाइदिनु होला। र यसपालिको विनरहरू दुईजना हुनुहुन्छ, र दुईजना अब हुनुहुनेछ भनौँ, दुईजनाले पाउनुहुन्छ एक एकवटा टिकट। यो टिकट चाहिँ के को लागि भन्दाखेरि 9 लोकदोहोरी स्वर्णिम साँझको लागि हो, जुन चाहिँ शनिबार 30 मेमा एम्पायर हल अल्डोसटमा हुँदैछ, र धुमधामका साथ हुनेछ। कलाकारहरू थुप्रै आउनुहुन्छ, लोकदोहोरी विधाका धेरै कलाकारहरूले तपाईँहरूलाई मनोरञ्जन गराउनुहुनेछ, र उहाँहरूको साथ पाउनुहुन्छ। यो चाहिँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले आयोजना गर्दैछ। टिकट दर केवल 20 पाउन्ड मात्र, एडभान्समा लिनुहुन्छ भने, ढोकामा लिनुहुन्छ भने 25 पाउन्ड, र नानीहरूको लागि अनि सिनियर सिटिजनहरूको लागि, जो नानीहरू चाहिँ 6 देखि 12 वर्षकाको लागि, उहाँहरूलाई 15 पाउन्ड मात्रै पर्छ है टिकट। सो यसको व्यवस्था जो हो गर्दै हुनुहुन्छ होला। लौ त म आशा यहीँसम्म आएर छुट्टिन्छु अब आजको लागि। भोलि बिहानै फेरि हाम्रो भेटघाट सधैँ नै छ, बाँकी कुराकानी भोलि गरौँला है। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद, तपाईँहरूको मेसेजहरू पनि पाइरहेको छु, भोइस मेसेज पनि पाएको छु। समयले डाँडा काँडा सबै नाग्यो, त्यसैले गर्दाखेरि यो समयलाई मैले केही गर्न सकिनँ। छुट्टिन्छौँ हामी भोलि, हामीले गर्न सक्ने कुरा नै आएन नि त, होइन, कसैले पनि केही गर्न सक्दैनौँ कि हामीले यो समयलाई चाहिँ, तर हाम्रो यो कुराकानीहरू भोलि गर्न सक्छौँ नि, होइन, तपाईँहरू लेख्नुभएका प्रसङ्गहरू भोलि राख्न सक्छु म। आजलाई छुट्टिन्छु, नमस्ते।

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: श्रम संस्कृति पार्टीका सांसदले सभामुखको आदेश बेवास्ता गर्दै आज पनि संसदमा पर्चा देखाएका छन्। आज प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै सांसद हर्क साम्पाङले प्रधानमन्त्री सदनदेखि भाग्न नमिल्ने र जवाफदेही बन्नुपर्ने माग लेखिएको पर्चा देखाउनु भएको हो। हिजोको पर्चा प्रदर्शन पनि आइन्दा मर्यादा पालना गर्न आदेश दिएका सभामुख डोलप्रसाद अर्यालले आज भने आफ्नो ध्यान आकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बस्नु भएको थियो। हिजोको बैठकमा संस्कृतिका सांसदले रोस्ट्रममै पर्चा देखाएपछि सभामुखले मर्यादामा रहेर विरोध गर्न आदेश दिनुभएको थियो। प्रस्तावित प्रधान न्यायाधीश प्रस्तावित मनोज कुमार शर्माले वर्षौंदेखि थुप्रिएका मुद्दा आउँदो डेढ़ वर्षभित्र सिनोफानो गर्ने लगायतका 18 बुटी कार्ययोजना पेश गर्नुभएको छ। संसदीय सुनवाई समितिमा कार्ययोजना पेश गर्दै शर्माले प्रविधि मैत्री न्याय प्रणाली र भ्रष्टाचार मुक्त प्रशासनका कामका लागि वाचा गर्नुभएको छ। न्यायालयलाई पूर्ण रूपमा डिजिटल बनाउन एआई प्रयोगका सम्भावित अध्ययन भर्चुअल माध्यमबाटै बहस र बयान लिने तथा मुद्दाको मिसिललाई विद्युतीय प्रणालीमा राख्ने बहसको प्रत्यक्ष प्रसारण र अडियोलाई शब्दमा उतार्ने प्रविधिको शुरूआत गर्ने पनि उहाँको कार्ययोजनामा उल्लेख छ। अदालतमा हुने भ्रष्टाचार र बिचौलियाको छलखेल रोक्ने आचार संहिता उल्लंघन गर्ने न्यायाधीश र कर्मचारीमाथि कड़ा कार्यवाही विपन्न र असहाय वर्गका लागि निशुल्क कानूनी सेवाको व्यवस्था मिलाउने भन्दै शर्माले हरेक 4 महिनामा प्रगति विवरण सार्वजनिक गर्ने लगायतका कार्ययोजना पनि ल्याउनु भएको छ। राज्यसभाका सांसद केपी खनालले पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ। आज संसद बैठकमा बोल्दै वहाँले वर्तमान सरकारले सुकुम्बासी व्यवस्थापनमा काम गरिरहँदा विगतदेखि सत्ता चलाउँदै आएका दलहरूले गलत हल्ला फैलाइरहेको भन्दै आपत्ति जनाउनु भएको हो।
4: भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासका नाममा वर्षौंदेखि राजनीति गर्दै आएकाहरूले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासमा बसिरहेकाहरूलाई यथास्थितिमै बसिरहन चाहिरहेका छन्। सभामुख महोदय, भूमिहीन सुकुम्बासीलाई सड़कमा उतारेर उनीहरूमाथि सरकारले डोजर चलाउँदैछ भन्ने भ्रम फैलाइँदैछ। सरकारले सुकुम्बासीमाथि डोजर चलाएर उनीहरूलाई सड़कमा ल्याउन खोजेको होइन। सरकारले त आफ्ना नागरिकमाथि लागेको सुकुम्बासीको अपमानजनक ट्यागलाई हटाएर उहाँहरूलाई सम्मानित सामाजिक र आर्थिक जीवन र व्यवस्थित बसोबास दिन खोजेको हो। नागरिकको गरिबी र अभावलाई नै आफ्नो राजनीतिक करियर बनाएर एजेन्डा बनाउनेहरूले यतिका वर्षमा यो देशमा लाखौं नागरिकलाई सुकुम्बासी र भूमिहीन हुन बाध्य बनाए। उनीहरू फेरि पनि चाहन्छन् कि यो देशमा कोही न कोही सुकुम्बासी भइरहन्, कोही न कोही खोलाको किनारमा बसिरहन् भन्ने उनीहरूको अझै पनि चाहना छ। यस्ता विषयमा कसैले राजनीतिक करियर बनाउने सोच राख्नु भएको छ भने कृपया आफ्नो सोच चेन्ज गर्नुहोस्।
3: राज्यसभाका सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर 2 भगवान हराएको भन्दै भगवानको रक्षा गर्न माग गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेल,
5: सम्माननीय सभामुख महोदय, हामी धेरैलाई लाग्छ भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्, उत्खनन गर्नुपर्ने अवस्था छ, अतिक्रमण बढिरहेको छ। यो हिसाबले गर्दाखेरि मेरो एकजना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्यो। पछिल्लो घटना सम्झाउन चाहन्छु सम्माननीय सभामुख महोदय। रातो मच्छिन्द्रनाथको जात्रा जुन 1600 वर्षदेखि हामी चलाइरहेका छौँ, रातो मच्छिन्द्रनाथको खास गरेर त्यो धोमाको दायाँ बायाँ राख्ने हितिमङ्ग जुन 9 फिट लामो हुन्छ, त्यसको चोरी भयो, हरायो। त्यो हराएको पनि 1-1.5 महिना भयो। त्यो 80-90 किलोको हुन्छ, त्यो कहाँ गयो कसो गयो थाहा छैन। हामी अहिले जात्रा मनाइरहेका छौँ। म सम्माननीय सभामुख ज्यू मार्फत गुठी संस्थानलाई र प्रहरीलाई
3: सबै प्रक्रिया पूरा गरेर पनि इजरायल जान नपाएका यी नेपाली युवाहरू आन्दोलित बनेका छन्। उनीहरूले आज राजधानीको माइतीगढ मण्डलामा प्रदर्शन गरेका छन्। इजरायल जान योग्य भए पनि गोला प्रथाबाट छनौट गर्दा नपरेका युवाहरूले प्रदर्शन गरेका हुन्। 2 वर्षदेखि पर्खिँदा पनि पालो नआएको भन्दै उनीहरूले गुनासो गरेका छन्। अब इजरायल पठाउँदा पुरानाका लागि छुट्टै कोटाको व्यवस्था गर्न उनीहरूले माग गरेका छन्। अर्कोतर्फ सरकार र सम्बन्धित निकायको गैर जिम्मेवार पूर्ण कार्यशैलीका कारण आन्दोलनमा उत्रनु परेको पनि उनीहरूले बताएका छन्। उनीहरू तत्काल आफ्नो माग पूरा गर्न आग्रह गरेका छन्। पहिलो पटक विश्वकपमा ब्लू वेभ उपनामले चिनिने कुरासाओ पनि खेल्ने भएको छ। कुरासाओले पहिलो पटक विश्वकपको मुख्य चरणमा स्थान बनाएको हो। कुरासाओले फिफा विश्वकप 2026 लागि आफ्नो 26 सदस्यीय टोली घोषणा गरेको छ। टोलीलाई डच प्रशिक्षक डिक एडभोकेटले प्रशिक्षण दिनुहुनेछ। समूह ईमा परेको कुरा साओले कोच डी डायोपोर इक्वेडर र जर्मन विरुद्ध खेल्नेछ। क्रसाओको जनसंख्या मात्र 155,000 छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर ह्युमन त्यसै मर्ने नै भयो अत्यन्त लोकप्रिय गीत लोकप्रिय गायकको आवाजको यो गीत राख्दै कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो श्रोताहरू सञ्चालक विनोद यस कार्यक्रम यानि कि काठमाडौँको सौगातलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु आज हामी मङ्गलबारको कार्यक्रम गर्दैछौ पुरानो गीत सुन्नुभयो असाध्यै मन पराएको चर्चित गीत सुन्नुभयो र आजको दिनको कुरा गरौँ सबभन्दा पहिला समय कुरा गरौँ जेठ महिनाको पाँच गते हो श्रोताहरू आज यो वर्ष यानि कि 83 लागेर पनि अर्को महिना लागिसक्यो श्रोताहरू वैशाख गयो जेठको सुरुवातमा छौँ हामी मङ्गलबार हो आज चाडपर्वहरू मैले त्यस्तो केही देखिनँ तर भने अबको ठिक तीन दिनपछि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस छ यानि कि जेठ महिनाको 8 गते त्यसपछि युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती आउँदैछ 4 दिनपछि तर हाम्रा मित्र हुनुहुन्छ गोपाल बरालीजी आज ओगलडुङ्गा पुग्नु भएको रहेछ ओके त्यो बारेमा उहाँले लाइभ कुराकानी गर्छु भनेर भन्नुभएको छ केही क्षणमा यानि कि अर्को चरणमा सिद्धिचरण श्रेष्ठको जन्म जिल्ला ओखलडुङ्गाबाट उहाँले रिपोर्ट गर्नुहुन्छ यसलाई हामीले साहित्यिक जिल्ला पनि भन्ने गर्दछौँ खासै तरको कुरा आयो तर साहित्यिक गतिविधि चाहिँ त्यतिको भइरहेको छैन भन्ने उहाँको आशय रहेछ अघि मलाई फोन गर्नुभएको थियो म सालिक नजिकै पुगौँ कि बजारबाट कुरा गरौँ भन्दै हुनुहुन्थ्यो जहाँ पुग्नुहुन्छ अपडेट दिनुहोस् भने मैले एनिवे श्रोताहरू मैले युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको कुरा गर्दाखेरि यो कुरा निस्किहाल्यो अर्को चरणमा सुन्नुहोला यानि कि नेपालको समय चाहिँ 2:55 सुन्नुहोला है त बेलायतमा करिब 10:05 गएको हुन्छ त्यो बेलामा सुन्नुहोला भने अन्य कुराहरू के छन् त मैले समयको कुरा सधैँ गर्ने गर्छु नेपालमा अहिले ठिक दिनको 1:57 जाँदैछ र आफ्टरनुनको समय हो चिया खाने समय हो अफिसतिर हो भने ब्रेक लिने यानि कि खाजा खाने समय हो खाजा खान मजा आउँछ भनेर भन्नुहुन्छ होइन अफिसतिरको खाजा क्यान्टिनमा बडो मजा आउँछ घरतिर पनि अहिले चाहिँ मकैको सिजन सुरु हुन थियो पोलेको मकै अनि अलि नुन खोर्सानी अनि चिया खाँदा मजा आउँछ तपाईँहरू कहाँ कहाँ हुनुहुन्छ त्यस्तै प्रकारले आफ्नो घर परिवार परिवेश र नेपालका खाजालाई सम्झनु भएको छ होला देश विदेशमा हुनुहुन्छ बेलायतको कुरा गर्दाखेरि बिहानको 9:13 गयो यहाँलाई गुड मर्निङ छ अमेरिकामा न्युयोर्कमा अहिले ठिक बिहानको समय 4:13 गएको छ भने वेस्ट कोस्टमा बिहानै छ त्यसले गर्दा आराम गर्दै हुनुहुन्छ होला सुत्दै हुनुहुन्छ होला म डिस्टर्ब गर्न चाहन्न जापानतिर हुनुहुन्छ भने बेलुकी 5:13 गयो यहाँलाई पनि गुड इभिनिङ भन्न चाहन्छु र काम सकेर फर्किँदै हुनुहुन्छ होला बिस्तारै पुग्नु होला है हतार नगर्नुहोस् भने आज मैले सिएनएनमा देखेको थिएँ संसारमा सबैभन्दा मोस्ट पपुलेटेड सिटी कुन हो साङ्घाई हो कि न्यू दिल्ली हो कि टोकियो भन्ने अप्सन दिएको थियो मलाई त कता कता साङ्घाई लागेको थियो तर आई वाज कम्प्लिटली रङ टोकियो चाहिँ मोस्ट पपुलेटेड सिटी पो रहेछ त होइन त्यस कारणले तपाईँ त्यहाँ आउनुहुन्छ भने बेलुकीको 5:13 जाँदैछ यो भनौँ न अब घुइँचो तपाईँहरू चाहिँ अब ट्रेनमा बसमा जाँदै हुन्छ भने हाम्रो नेपाली थुप्रै हुनुहुन्छ बिस्तारै जानुहोस् आरामपूर्वक आफ्नो बेलुकीको समय परिवारसँग साथीभाइ बसेर मिला मनाउनुहोस् है त भन्दै अब हामी आजको दिन मैले त कुरा गरिसकेको छु आज चाडपर्व केही छैन तर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस चाहिँ अबको 3 दिनपछि छ एक्सपर्ट ल्याएर कुराकानी गरौँला त्यो दिन भने आजको समाचार के छन् टप न्युजतिर लान चाहन्छु पहिलो न्युज चाहिँ 12खबरी.com लेख्दछ कान्समा नेपालको पहिलो आधिकारिक स्टल राखिएको समाचार छ चलचित्र विकास बोर्डले फ्रान्सको 79 क्यान्स फिल्म फेस्टिभलमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक आधिकारिक स्टल राख्ने भएको छ यो नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्धन र छायाङ्कन सम्भावनालाई विश्व बजारमा पुर्याउने ऐतिहासिक पहल हो जसमा चलचित्र एलिफेन्ट इन द फगलाई विशेष प्राथमिकता दिएको छ श्रोताहरू र नेपालको अहिले काम उमेर जस्तो लाग्छ मलाई सुनिता डङ्गोलजी पनि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्थ्यो र उहाँले चाहिँ आफ्नो कार्यभार चाहिँ सबभन्दा पहिला मेयरसिप भनौँ न अब भित्र मेट्रोपोलिसको जिम्मेवार व्यक्तिलाई दिँदै हुनुहुन्थ्यो एउटा मैले कता कता युट्युबमा देखेँ र उहाँले सबभन्दा सिनियर बाई एज को त्यहाँको व्यक्तिलाई दिँदै हुनुहुन्थ्यो राम्रो कुरा ताली बजिरहेको थियो श्रोताहरू ओके क्यान्सको केही फोटोहरू चाहिँ मैले पाएँ भने अवश्य पनि सेयर गर्नेछु तपाईँहरूलाई अन्य
समाचार के छन् त प्रधान न्यायाधीशमा सिफारिस भएका डाक्टर मनोज शर्माको सुनवाई 1:30 छ हतार हतार गरिएको भन्दै आपत्ति जनाएको छ। नेपालको समय त 2 भइसकेको छ, सुरु भयो होला भन्ने हामीले बुझ्न सक्छौँ, अन्दाज लगाउन सक्छौँ। प्रधान न्यायाधीशमा सिफारिस मनोज शर्माको संसदीय सुनवाई आज 1:30 सुरु हुँदैछ भन्ने करिब 2 घन्टा अगाडिको समाचार हो। उनी विरुद्ध 16 उजुरी परेका छन्। प्रतिपक्षीय सांसदहरूले हतारमा सुनवाई गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। समितिले आज सुनवाई सक्ने तयारी पनि गरेको छ भन्ने करिब 2 घन्टा अगाडिको समाचार हो। अहिले चाहिँ हामी कुराकानी गर्दा सुनवाई भइरहेको छ होला भन्ने अन्दाज गर्न सक्छौँ। पोखराको निरोड क्षेत्रमा सडक पेटी अतिक्रमण हटाउन सुरु भएको छ, अटेर गर्ने सवारी साधनलाई कारवाही भनेर रातो पार्टी लेख्दछ। पढौँ है त अलिकति। पोखरा महानगरपालिकाले निरोड क्षेत्रका फुटपाथमा अनधिकृत पार्किङ गर्नेहरूलाई हटाउन अभियान तीव्र पारेको छ। 3 दिनको सार्वजनिक सूचनापछि सोमबार 8 मोटरसाइकल नियन्त्रणमा लिएको छ। मंगलबारदेखि थप कडा कारवाही गरिने बताइएको छ। श्रोताहरू, देशकै कुरा गरौँ, विदेशको पनि कुरा गरौँ, यसलाई अन्य कुराहरू के छन् देशको हेर्दैछु। आज विभिन्न स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तर र तराईका भूभागमा तापक्रम बढ्ने अनुमान छ। सेतो पार्टीबाट लिएँ मैले यो समाचार। हाल नेपालमा पश्चिम वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने अनुमान गरेको छ। सुधारु बढ्दो छ, कतै कतै ठाउँमा चाहिँ 40 भन्दाखेरि डर लाग्दो छ होइन त। ओके, बारले आज दिउँसै लालटिन बाँधेर न्याय खोज्ने रे। यो उज्यालोमा लालटिन किन बाल्नु पर्यो होला, न्याय पाइन्छ भनेर। ओके, नेपाल बार एसोसिएसनको फोटो सहित यो समाचार बारखरी लेख्दछ। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदन दर्ता नगरेको विरोधमा आज दिउँसो लालटिन बाँध्ने निर्णय गरेको छ। बारले प्रशासनको क्रियाकलापलाई न्याय मार्गमा अवरोध र कामु प्रधान न्यायाधीशको आदेश अवज्ञा भएको ठहर गरेको छ। करिब 6 घन्टा अगाडिको समाचार रहेछ। अनि जडीबुटी प्रशोधन प्लान्ट अलपत्र परेको समाचार फेरि मैले लिएँ रातो पानीबाट। शुक्ल फाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लाखौं मूल्यका जडीबुटी प्रशोधन प्लान्ट अभाव बजार अभावमा अलपत्र परेका छन्। किसानले उत्पादित तेलको मूल्य ₹40,000 घटेर ₹5,000 पुगेपछि खेती छाडेका हुन् श्रोताहरू। बजार र मूल्य सुनिश्चित भए किसान पुनः खेती गर्न इच्छुक भएको समाचार छोटकरीमा। अब हामी अमेरिका तर्फ लागौँ। स्यान्टियागो मस्जिदमा गोलीकाण्ड भयो, 2 आक्रमणकारी सहित 5 मृत्युको समाचार राखौँ। स्यान्टियागोको क्लेरमोन्ट स्थित इस्लामिक सेन्टरमा भएको गोलीकाण्डमा 2 आक्रमणकारी सहित 5 मृत्यु भएको छ। प्रहरीले यस घृणा अपराधको रूपमा अनुसन्धान गरिएको छ। 17 र 19 वर्षका संदिग्धहरू नजिकैको गाडीमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। मारिनेमा एक सुरक्षा गार्ड पनि रहेका छन् श्रोताहरू। अब विदेशकै अन्य खबरहरू राख्ने क्रममा यहाँलाई लान चाहन्छु। कहाँ त भन्दा पहिला फुटबलको कुरा गरौँ। प्रिमियर लिगको उपाधि नजिक छ आर्सेनल। ओके, द गनर्सको यसपालि भाग्य चम्किने हो कि फेरि फिजल आउट हुने हो योभन्दा पहिलाको सिजन जस्तो, हेरिहालौँ। बारखरी लेख्दछ, आर्सेनलले रेलिगेसनमा परिचयको बर्नलीलाई 1-0 हराउँदै प्रिमियर लिग उपाधि नजिक पुगेको छ। कार्ड हार्वर्ड्सको पहिलो हाफमा गरेको गोल निर्णायक नै बन्न पुग्यो। आर्सेनलको 37 82 छ भने म्यान्चेस्टर सिटीको 1 कम खेलेर 77 छ। निकै फरक नै रहेछ श्रोताहरू, अलिक कम्फर्ट भयो होला जस्तो लाग्यो मलाई। गायिका सकिराले जितेन मुद्दा स्पेनको अदालतद्वारा 5,50,00,000 युरो फिर्ता गर्न आदेश दिएको समाचार छोटकरीमा। र स्पेनको अदालतले गायिका सकिरालाई कर ठगीको आरोपबाट सफाई दिएको छ। 5,50,00,000 युरो फिर्ता गर्न आदेश दिएको छ र अदालतले सन् 2011 सकिरा स्पेनमा 183 दिन नबसेको ठहर गरेको छ। सकिराले यसलाई सत्यको विजय भन्दै स्वागत गरेकी छिन् श्रोताहरू। अन्य खबरमा के छ त, इरानसँग शान्ति सम्झौता हुनेमा ट्रम्प फेरि आशावादी, रोके आक्रमणको योजना। BBC.com लिए समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण रोकेपछि शान्ति सम्झौताको आशा व्यक्त गरेका छन्। गम्भीर वार्ता भएको बताउँदै उनले स्वीकार्य सम्झौता नभए ठूलो आक्रमणको चेतावनी दिएका छन्। यो द्वन्द अमेरिकी मतदातामा अलोकप्रिय बन्दै गएको छ। 30%ले मात्रै अनुमोदन गरेको मैले आज CNNबाट सुने श्रोताहरू। ओके,
अघि मैले एउटा गीत बजाएको थिएँ, हुन त नाम अर्कै छ, यो गीत हो सदारु धुनबाटै थाहा हुन्छ होइन त? ओके, जति माया लागे पनि यसको बारेमा छोटो चर्चा गर्न मन लाग्यो आज. ओके, यो गीतका गायक सबैले चिन्नुहुन्छ होइन त? अरुण थापा, उहाँको छोटो चर्चा गरिहालौँ. अरुण थापाको जन्म 1952 भयो जनवरीमा, श्रोताहरू मृत्यु जुलाई 22 1999. म चाहिँ त्यतिखेर ब्रुनाईमा थिएँ, खबर सुन्दाखेरि स्तब्ध भएँ र उहाँका दुई गीतहरू दिनभरि नै लगाएको मलाई सम्झना छ र तपाईँहरू कहाँ हुनुहुन्थ्यो मलाई थाहा छन्, तर अवजन ब्रुनाई एक नेपाली गायक तथा गीतकार हुनुहुन्थ्यो. उहाँ सन् 2003 बिबिसीद्वारा गरेको अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार 165 देशका 500,000 भन्दा बढी मानिसहरूले उनको रचना ऋतुहरूमा तिमी हरियाली बसन्त हो भन्ने गीतलाई विश्वका सबैभन्दा लोकप्रिय 10 गीत मध्ये, नोट गर्नुहोस् प्लिज, विश्वका सबैभन्दा लोकप्रिय 10 गीतमध्ये 7 स्थानमा मतदान गरेका थिए. यो उनको सबैभन्दा प्रसिद्ध प्रेम गीत हो श्रोताहरू. र अन्य कुरा गर्दा व्यक्तिगत जीवन पनि अलिकति छोइदिउँकै जस्तो लाग्यो मलाई. किन हो, किन आज उहाँको सम्झना आयो, उहाँसँग उठबस गरेको सम्झना आयो. अरुण थापाको जन्म 6 जनवरी 1952 भारतको कोलकातामा भएको थियो. उनका बुवा गन्जु प्रसाद थापा थिए. अरुण थापा 3 महिनाको हुँदा उनका आमा बुवा नेपाल फर्किएका थिए. उनले नेपालको काठमाडौँमा जन्म र बाल्यकाल बिताएका थिए. उनले पहिलो पटक गणबहाल टोलको एउटा विद्यालयमा अध्ययन गरेका थिए रे श्रोताहरू. त्यसपछि काठमाडौँबाट आफ्नो एसएलसी पुरा गरे. त्यसपछि उनले पृथ्वीनारायण क्याम्पस पोखरामा आइए गर्न सफल भए. त्यहाँ आइए अध्ययन गरे तर सङ्गीत क्षेत्रमा करियर बनाउन उनले पढाइ चाहिँ बिचमै छोडे भनिएको छ श्रोताहरू. करियरको कुरा गरौँ, पहिलो पटक आफ्नो कलेज जीवनमा गीत गाउन सुरु गरेका थिए, विशेष गरी पोखरामै, र जहाँ उनी एक युवतीसँग प्रेममा परेका थिए रे. उनका धेरै गीतहरू उनीहरूको सम्बन्धको सम्झनामा आधारित थिए भनिन्छ. उनले धेरै गीत रेकर्ड गरे तर उनको करियरको सुपरहिट गीत जति माया लाए पनि अहिले आज सुन्नुभयो. कता कता बाइचान्स मेरो सिस्टमले यो गीत दियो र अरुण थापालाई सम्झना गर्न मन लाग्यो. तपाईँलाई के लाग्यो छ, तपाईँ पनि लेख्नुहुन्छ भने म कार्यक्रममा पढेर सुनाउँछु. बिएबिएस गोर्खाडीको फेसबुकमा लेख्नुहोस् है त. ओके, लोकप्रिय गायक बन्नु अघि उनले नेपाल ब्याङ्क लिमिटेडमा पनि काम गरेका थिए रे. दीप श्रेष्ठ र प्रसिद्ध अर्का गायक हाम्रा विष्टजी हुनुहुन्छ होइन त, ओम विक्रम विष्ट. उहाँको सबैभन्दा मिल्ने साथी त ओम विक्रमसँग त उहाँ त मितै लाउनु भएको थियो र उहाँसँग धेरै समय बिताउनु गर्नुहुन्थ्यो. उहाँको पहिलो पटक सन् 1971 रेडियो नेपालमा आफ्नो गीत रेकर्ड भएको रहेछ. अन्तमा अरुण थापा लामो समयदेखि फोक्सो र कलेजो सम्बन्धी रोगबाट पीडित थिए. उनको निधन 22 जुलाई 1999 विक्रम सम्बत 2056 श्रावण 5 गते साँझ 6:15 काट्नु भएको थियो भनेर यो कुरा लेखेको थियो. त्यो बेला म बेलायतमा थिएँ, माफ गर्नुहोस् ब्रुनाईमा थिएँ. ओके, आज गीत पनि बज्यो र एक एकदम प्रसिद्ध गायक र मित्र पनि को कुरा गर्नु पाउँदाखेरि कता कता दुःख पनि लागेको छ, कता कता अलिकति अलिक खुसी पनि छु, किनभने उहाँको जति गीत सुने पनि कामै हुन्छ होइन त. ओके, अब हामी यो जङ्क्चरमा कहाँ जाउँ त, तपाईँलाई एउटा अर्को गीत सुनाउँदै म अगाडि बढ्छु है त. अर्जुन पोखरेलको आवाजको गीत राख्दै, साथमा हुनुहुन्छ मनिषा सुनार. यो गीत राख्दै आजको पहिलो मेरो पाहुना हुनुहुन्छ नेपालगञ्जमा हुनुहुने दिलकेसीको रिपोर्टतर्फ जाउँ. नाकाहरूमा भारतीय सुरक्षा कर्मीहरूले निगरानी बढाएका छन् रे, डिटेलमा उहाँबाटै सुनौ यो गीत. यसलाई प्रस्तुत छ

एक्सप्रेस गोर्खा रेडियो आज प्रत्येक 3.6 seconds मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

Okay, यहाँले विभिन्न गीत सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा श्रोताहरू र नयाँ पुराना हिन्दी नेपाली ट्रेन्डिङदेखि लिएर लोक सबै जोनरका गीतहरू सुन्ने मौका पाउनुहुन्छ। तर कहिले कहिले त मैले चोइसमा राख्छु, कहिले हाम्रो लाइब्रेरी हुनुहुन्छ मीना थापाजी, उहाँले राखिदिनुहुन्छ, कहिले निशा गुरुङमाले राखिदिनुहुन्छ। तर तपाईँका पनि कुनै कुनै मन परेका गीत सबै राख्नु होला, कहिले कहिले म बजाउने कोसिस चाहिँ गर्छु है। त यति भन्दै अब हामी

0: 40 डिग्री हराइदियो भने त अब जेठको अलि मध्य भाग अन्तिमतिर गयो भने त यो तापक्रम अझै बढ्छ होइन, करिब करिब 42-43 डिग्रीसम्म 45 डिग्रीसम्म ताप मापन गरिएको छ। त्यसले 40 डिग्रीको अहिले छ, अहिले त 40 डिग्रीको हारिमा छ। बिहान र बेलुका चाहिँ यसो बजारतिर निस्किन सकिन्छ, बाहिर निस्किन्छ, निस्किन अत्यन्तै गाह्रो छ। अब चिसो पेय पदार्थको कारोबार चाहिँ वहाँ चाहिँ भइरहेको छ, किनभने मान्छेहरू बेलामा दैलत्ती होइन,
1: अहिलेको अहिलेको ट्रेन्ड अनुसार अब आफूलाई राहत दिनको लागि गर्मीबाट बस्नुलाई के के पेय पदार्थ बढी चलेको छ?
0: हो अहिले बढी चाहिँ अब बाल बच्चाहरूले बढी यो गर्ने भनेको आइसक्रिमहरू, अनि अलि अलि युवक अलि युवा पुत्र अलिकता चाहिँ अलि अलि उमेर पाकेकाहरूले चाहिँ अलि चिसो दही लत्तीहरू यो यो कारोबार चाहिँ अलिक बढी हुन्छ होइन, किनकि मान्छेहरूले चाहिँ हातमा राहत यो गर्मीबाट गर्मी चल्नको लागि आफ्ना पिए चिसो पिए पदार्थ चाहिँ बढी अलि चाहिँ उपयोग गर्ने त्यो कुखुको जुसहरू यस्तो चाहिँ जुस टाइपको पिए पदार्थहरू चाहिँ उपयोग अलिक बढी हुने गर्छ।
1: ज्यू अब अहिलेको त यो भयो, तपाईँ सानो हुँदाखेरि के थियो? अब आइसक्रिम पनि त्यति थियो होला, त्यतिखेर बरफ भन्ने त थियो होला होइन, त्यो पनि सिन्का हालेको बरफ थियो होला, अरू के थियो तपाईँ सम्झना गर्नुहुन्छ?
0: तपाईँले भने जस्तो हेर्नुहोस् अब यो गाउँ घरमा डुलाउने हुन्थ्यो होइन, खबर यसो प्याक गरेर ल्याउने होइन, अब यो प्रायः चाहिँ दुई प्रकारको बरफ पाइन्छ, एउटा चाहिँ दुधवाला गरीवाला नरिवालावाला बरफ होइन, अरूको चाहिँ रातो टाइपको सेतो टाइपको होइन, अहिले त्यसको परिमार्जन गरेर त्यसलाई उन्नत भनौँ न, अब अलिकति अलिकति फरक, अब अलिकति आइसक्रिमहरू होइन त्यस्तो टाइपकोहरू अब गाउँ घरमा पनि पाउन थाल्यो त, अलिकति पुरानो टाइपको लोक भइसकेको छ यसो र बनाएको होइन,
1: पहिला पहिला चाहिँ अब भनौँ न अब मलाई रिक्साको सम्झना आउँछ के, अब गर्मी ठाउँ विराटनगरदेखि लिएर वीरगन्ज भैरवा नेपालगञ्ज जहाँ जहाँ है सहर बजार भनौँ न ठुल्ठुलोमा चाहिँ रिक्सा खुब चल्थ्यो, त्यो गर्मीमा पनि रिक्सा चालकहरूले यो लू चल्नेमा पनि चलाएको देख्दाखेरि मनै अलिकति कस्तो भारी हुन्थ्यो, छिया छिया हुन्थ्यो, त्यही पनि जीविकोपार्जनको लागि उनीहरू त्यस्तोमा पनि भनौँ 45 डिग्रीको हारिमा पनि चलाएर हिँडेको मैले पाएको थिएँ। आजकल के छ त्यस्तो, त्यो पुस रिक्सा चाहिँ अथवा पेडल रिक्सा चाहिँ छैन क्या अरे अघि?
0: हो दाइ, पहिला पहिला कस्तो थियो भने नेपालगञ्जको विशेषता भनेकै नेपालगञ्जलाई अर्को सहरकारमा चिन्ने भनेको जस्तो एउटा चाहिँ धार्मिक सामाजिक सद्भावको सहर त चाहिँ भनेर चिनिन्छ नेपालभरि नै होइन नेपालगञ्जलाई, अर्को चाहिँ सहर भनेको यो रिक्साको सहर भनेर पनि चिनिन्थ्यो दाइ होइन, लगभग यो 5-6 वर्ष अघिसम्म पैदल रिक्साबाट र टाङ्गा विशेष गरी नेपालगञ्जमा टाङ्गाबाट चाहिँ रुपैडिया जाने होइन भारतको रुपैडिया जाने, रुपैडियाबाट चाहिँ सामान लिने नेपालगञ्ज फर्किने, लगभग करिब करिब 500 को हारिमा त टाँगै नै थियो होइन, त लगभग हामीले चाहिँ 1 दशकसम्मको अवधिलाई हेर्ने हो भने, तर अहिले चाहिँ टाँगाको त पुरै लोप भइसक्यो, अहिले चाहिँ पैदल रिक्सा पनि करिब करिब 0 प्राय जस्तो नै भइसकेको छ, अहिले चाहिँ अटो रिक्साहरूको प्रयोग चाहिँ एकदमै बढेको छ, अब धेरै बजारमै छ्यापछ्याप अटो रिक्साको छ, अब यो प्रविधिको विकाससँगै होइन मान्छेहरूले चाहिँ अलिकति आफूलाई पनि सुविधा उपयोगी सुविधा भोगी चाहिँ तिर मान्छेहरू छन् होइन, त्यसले गर्दाखेरि यो प्रविधिलाई चाहिँ मान्छेले चाहिँ अङ्गीकार गरेको देखिन्छ, तर पैदल अहिले चाहिँ त्यो रिक्सा एकदमै रोज मान्छेले पहिला पहिला रोजीरोटीकै लागि साँझ बिहान दैनिक जीवनयापनको लागि एकदमै समस्या हुन्थ्यो, गर्मीको यामा साँझ बिहान चाहिँ थाक टाँड्नको लागि काम नगरिकन उनीहरूको दिन चर्न गाह्रो हुन्थ्यो, तर अहिले अलिकति बदलिएको त परिस्थिति छ, तर तथापि यो आर्थिक अवस्था कमजोर भएका नागरिकहरूले श्रम नगरिकन जसको साँझ बिहानको जोर टर्दैन ती नागरिकहरूलाई चाहिँ यो उखरमलो गर्मीले भने समस्या नै बनाएको छ।
1: ओके ल त गर्मीको कुरा गरौँ, आज तपाईँ विशेष गरी गर्मीको भन्दाखेरि पनि सुरक्षा कर्मीहरूले भारततिर बोर्डरतिर खुब निगरानी गर्न थाले रे, के हो यो सुनाइदिनुहोस् त, यो बोर्डर टाउन बोर्डर सिटी बोर्डर एरियाको दुःख तकलिफ के हो सुनाउनुहोस् त प्लिज।
0: हो यो लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरू खास गरिकन भारतसँग जोडिएका छन्, कपिलवस्तु, दाङ, बाँकी, बर्दिया, होइन, त्यसपछि अलिकति पर हामी सुदूरपश्चिमको तिर जाउँ गयौँ भने यतातिर तराईसँग जोडिएको कैलाली र कञ्चन

0: यी क्षेत्रहरू चाहिँ भारतसँग जोडिएका जिल्लाहरू हुन्। यी जिल्लाहरूका मुख्य नाकाहरू पनि छन् र यहाँको लुम्बिनी कर्णाली र सुदूरपश्चिमका प्रमुख नाकाहरू अन्तर्गत पर्ने बाँकेको जमुना नाका हो, सत्र कैलाली कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका नै किन नहोस्, यी नाकाहरूबाट करिब करिब दैनिक मान्छेहरू 8-10 हजारको बिचमा ओहोर दोहोर गर्ने गर्छन्। कतिपय चाहिँ कामको सिलसिलामा भारत जान्छन् भने कतिपय नागरिकहरू दैनिक उपभोग्य वस्तुहरूको किनबेचका लागि पनि भारत आउन जाने क्रम चलिरहन्छ होइन। तथापि पछिल्लो पटक सरकारले जुन भन्सारमा कडाइ गर्यो, 100 रुपियाँदेखि बढी सामान लिनेहरूको लागि राजस्व चाहिँ तिर्नुपर्ने जुन बाध्यकारी निर्णय गरायो, त्यसपछि भारतीय बजारहरू एकदमै सुनसान प्राय छन्, बन्द जस्तै छन् दाइ। र त्यो सरकारको यो निर्णयसँगै पछिल्लो पटक भारतीय सुरक्षा कर्मीहरूले अस्वाभाविक तरिकाबाट चेक जाँचमा चाहिँ कडाई गरेका छन्। पहिला त्यस्तो चेक जाँच चाहिँ थिएन। पछिल्लो एक हप्तादेखि नेपालगञ्जको जमुना नाका अथवा सुदूरपश्चिमको कञ्चनपुर कैलालीमा रहेका गौरीफन्टा र यताचौकी ती नाका भएर जाने नेपालीहरूलाई फेस स्क्यान नगरिकन अहिले चाहिँ भारत प्रवेश गर्न पूर्ण रूपमा बन्द गरिएको छ। पुरै चाहिँ ठुलो लाइन देखिन्छ भारतमा, भारतको सुरक्षाकर्मीको चेक पोस्टहरूमा, किनभने दैनिक उपभोग्य वस्तुहरू लिनको लागि त मान्छेहरूको सङ्ख्या पुरै घटिसकेका छ, तर औषधि उपचारका लागि जाने, कामको लागि जाने ती नागरिकहरूलाई पनि ठुलो शास्ति बनाएको छ। यसले अलिकति आइडी कार्डहरू देखाए पनि हुन्थ्यो होइन, तर अहिले त्यो चाहिँ छैन। अहिले चाहिँ पुरै स्क्यान गरिसकेपछि मात्रै जाने जाने दिएको छ। त्यति मात्र होइन, खोलाहरू अनावश्यक तरिकाले राख्न तलाशी गर्ने
1: यो काम चाहिँ केही समयदेखि हाम्रो नयाँ सरकारको पोलिसी अनुसार 100 रुपियाँ भन्दा बढीका खरिदहरूलाई चाहिँ सौदाबाजीलाई भनिन्छ नि होइन, लाई चाहिँ अलिकति कन्ट्रोल गर्नको लागि भन्सार शुल्क राख्ने भनेपछि त्यसको रिटालिएटरी, त्यसको विरोधमा यो एक्सन भएको भनेर हामी सहजै बुझ्न सक्छौँ कि होइन, यो उनीहरूले बेला बेलामा यस्तै गर्छन् के भनेर लिउँ यसलाई?
0: हो, मैले त्यही हिजो भारतीय सुरक्षाकै एसएसबी भन्छ, एसएसबीका केही अधिकारीहरूसँग कुरा गर्ने बेलामा यो उनीहरूलाई चाहिँ माथिको आदेश हो, चेक जाँचमा कडाइ गर भनेर मात्रै भनिएको छ भनेर उनीहरूले माथिको आदेशका रूपमा उनीहरूले प्रतिक्रिया दिने गरेका छन् होइन। यद्यपि सीमावर्ती जिल्लामा, सीमावर्ती क्षेत्र जस्तो रुपैडिया भयो अथवा यो क्षेत्रका व्यापारीहरूले त्यहाँका चाहिँ सांसद र मुख्यमन्त्रीहरूलाई भेटिसकेपछि त्यहाँका व्यापारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। खास गरिकन यो नेपालमा भन्सारमा जसरी कडाइ गरिएको, यसले गर्दाखेरि हाम्रा चाहिँ बजार व्यवस्था पूर्ण रूपमा ठप्प भयो, त्यस कारण यो यसलाई समय सापेक्ष गराऊ भनेर नेपाललाई दबाब दिनका लागि पनि उनीहरूले आन्दोलन गरिरहेका छन्। त्यसको बातचितका रूपमा पनि हेरेको छ र कतिपयले चाहिँ अब यो नेपालीहरूलाई पनि अलिक कडाइ गर्दाखेरि यसले पनि नेपाल सरकारलाई अलिक दबाब हुन्छ र यो नाका खुल्नका लागि, व्यवसाय सञ्चालनका लागि अलिकति चाहिँ भन्सारमा पनि फेरबदल हुन सक्छ कि भन्ने किसिमको दबावका लागि पनि हुन सक्छ भनेर चाहिँ भनिएको छ। तथापि अहिले चाहिँ माथिको आदेश भनेर एसएसबीहरूले भन्ने गरेका छन्। त्यति मात्र होइन, उताबाट फर्किने जुन नेपालीहरू थिए, पहिला सुरुमा चाहिँ जो काम रोजीरोटी गरेर केही सामानहरू लिएर नेपालीहरू चाहिँ फर्किनुहुन्थ्यो होइन घर परिवारको लागि, अहिले उहाँहरूमाथि पनि तीव्र चाहिँ कडा गरिएको छ चेक जाँचमा, उहाँका सामानहरूदेखि लिएर उहाँको व्यक्तिहरूको फेस स्क्यानदेखि लिएर सामानहरूलाई एक्सरे गर्नेदेखि लिएर सबै चिजहरू खोल्दाखेरि झन्झटिलो पनि भएको छ होइन। सुरक्षाको हिसाबले त एउटा पार्ट होला होइन, तर अत्यन्तै चाहिँ दुःख दिने, अब कतिपय त 1 किलोमिटरसम्म पनि हिँडाएर चाहिँ पुग्नुपर्ने अवस्था छ होइन। त्यो बोर्डरमा चाहिँ अटो रिक्सा पनि बाटो वार पार गर्न दिएको छैन, नाकासम्म चाहिँ छोडिदिने, त्यसपछि हिँड्नुपर्ने अवस्था छ। भारी बोकेका केही सामानहरू लिएका नागरिकहरूले पनि ठुलो शास्ति खेप्नुपर्ने अवस्था सिर्जना भएको छ
1: यो गर्मीमा होइन त। अब विशेष गरी कहिले कहिले बोर्डरमा यस्तो कडी कडा हुनु चाहिँ स्वाभाविक मानिन्छ, किनभने कहिले कहिले चुनाव हुँदाखेरि भारततिर अथवा नेपालमा चुनाव हुँदाखेरि पनि कतै इन्फ्लुएन्स भइहाल्छ कि भन्ने, दुईतिरको कामलाई चाहिँ हामीले देखिरहेका थियौँ, भोगिरहेको थियौँ। अब अहिले बङ्गालको, वेस्ट बङ्गालको चुनावमा उता नेपालको पूर्वी नाकामा चाहिँ कडी कडाउ भएकै थियो, तर अचानक नयाँ सरकार आइसकेपछि र नयाँ सरकारको पोलिसी अनुसार चाहिँ हामीले 100 रुपियाँभन्दा माथिका किन बेचहरूलाई चाहिँ भनौँ न अब नेपालतिर बढी ल्याउने सरसामानमाथि कडाई गरेपछि उनीहरूको रिटालिएटरी एक्सन भए जस्तो बुझ्यो, यो हाई लेभलको कुरा भयो जस्तो लाग्यो मलाई। तर पनि अब बाँच्नु त पर्छ, अब तपाईँहरू कसरी बाँच्नु भएको छ हामीले सहजै अन्दाज लाउन सक्छौँ। अब भन्नुहोस् अरू कुरा केही छ?
0: अब यो जुन 100 रुपियाँको भन्सार शुल्कका कारण सरकारले आफ्नो विगतमा भएको नीतिलाई चाहिँ कार्यान्वयन गरेको छ भनेको छ होइन, भन्दा त सर्वोच्चले केही रोक त लगाएको छ, त्यसको कार्यान्वयनको पाठ चाहिँ अहिले यहाँसम्म देखिएको छैन, त्यसको परिवर्तन पत्र चाहिँ सरकारले नपठाएका कारणले गर्दाखेरि बाँकी जिल्ला प्रशासन कार्यालयले अहिले तत्कालको लागि भन्सार शुल्क यथावत रहेकै जानकारी गराएको छ होइन, कडाई गरेको र यसको प्रभाव चाहिँ के परिरहेको छ भने नेपाली बजारमा चाहिँ अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको छ होइन, अब यो अनुगमनको पाठ एकदमै फितलो देखिन्छ, अब सरकारले कम्तीमा पनि त्यो अनुगमनको पाठलाई सघन रूपमा अगाडि बढाउन सक्नु पर्थ्यो भन्ने आम नागरिकको होइन उपभोक्ता अधिकार कर्मीहरूको भनाइ छ, किनभनेदेखि भारतमा त्यही सामान चाहिँ जस्तो मानिलियौँ फलफुलकै कुरा गर्ने हो भने 80 रुपियाँ दर्जन चाहिँ केरा पाउँछ होइन, तर नेपालमा अहिले नेपालगञ्जको बजारमा तपाईँले यसो किन्न थाल्नुभयो भने 200 रुपियाँदेखि 250 रुपियाँको हाराहारीमा चाहिँ मूल्य तिर्नुपर्छ एक दर्जन केरा किन्नको लागि, भनेको यो एकदमै आकाशीयको देखिन्छ होइन, तर त्यसलाई चाहिँ नियमन गर्ने नियन्त्रण गर्नको लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चाहिँ एउटा संयुक्त बजार अनुगमन समिति छ र बाँकीमा संयुक्त बजार अनुगमन सघन रूपमा चाहिँ बजारमा निस्किन सकिरहेको छैन, तर यसको कारण चाहिँ के हो भन्दाखेरि अब अनुगमन समितिले होइन सरकारले चाहिँ हामीलाई बजेटको पाठबाट हेरेको छैन, अनुगमनमा जानको लागि केही स्रोतहरूको परिचालन गर्नुपर्ने हुन्छ, त्यो स्रोत चाहिँ सरकारले उपलब्ध नगराएका कारणले गर्दाखेरि यो बजार अनुगमन अलिकति मौसम जस्तो बनेको छ र दसैँ र तिहारको यो वार्तापमा त अलिकति हुन्छ होइन, तर अघि पछि चाहिँ बजार अनुगमन नहुँदाखेरि अचाक्ली मूल्य वृद्धि भएको छ, यसले गर्दाखेरि आम उपभोक्ताहरू चाहिँ ठुलो मारमा परेका छन् दाइ।
1: ल त अब तपाईँसँग बिदा लिनुपूर्वक क्विकली सोधिहालौँ, चारैतिरको कुरा हो, विशेष गरी तराईका भूभाग सहरतिर काठमाडौँतिर पोखरातिर सुकुमवासीको इस्यु आइरहेको छ, तपाईँलाई सोधिहालौँ त्यहाँ सुकुमवासीको इस्यु कस्तो छ, सुकुमवासी यदि छन् भने के भन्छन् त, छोटकरीमा अपडेट दिनुहोस् त प्लिज।
0: हो अब सर्वोच्च अदालतले सुकुम्बासीहरूलाई तत्काल डोजर नलगाउनका लागि आदेश जारी गरिसकेपछि बाँकेमा पनि डोजर चलेको छैन, अहिले बन्द छ र बाँकेको खास गरिकन नेपालगञ्ज उपमहानगरपालिकाको बजार क्षेत्रको अतिकर्मी संरचना चाहिँ हटाउने अभियान चाहिँ तीव्र गतिमा भएको थियो, अहिले रोकिएको छ। कोलपुर नगरपालिकाले आफ्नै कोलपुर नगर विकास समितिमा करिब 36 बिघा जमिन लालपुर्जाकै जमिन चाहिँ अतिक्रमणको चपेटामा परेको थियो, करिब करिब 747 घरधुरीलाई हटाइएको छ डोजर लगाएर, अहिले चाहिँ केही मानिसहरू जो चाहिँ स्क्रिनिङ गरिएको छ त्यसको लागि होल्डिङ सेन्टरमा राखिएको छ, उनीहरूलाई स्थानीय सरकारले बाँसको व्यवस्थापन गरेको छ तर खानपिनको लागि अलिक साथ भयो भन्ने कुरा गुनासो गरेका छन्, स्थानीय सरकारले त्यस बारेमा हेर्ने काम चाहिँ एउटा समिति नै बनाएर हेरिरहेको छ र अलिकति चाहिँ स्वास्थ्यमा पनि अलिक बदलका कारणले गर्दाखेरि स्वास्थ्यमा पनि पर्न सक्ने असरका बारेमा स्थानीय सरकारले आफै स्वास्थ्य कर्मीको टोली चाहिँ परिचालन गरेर उहाँ स्वास्थ्य कर्मीलाई पनि होल्डिङ सेन्टरमा चाहिँ 24 घन्टा परिचालन गरेको छ र अहिले अलिकति चाहिँ सुकुम्बासीहरू अलिकति आतंकी जस्तो भइरहेका छन् होइन, भोलि चाहिँ सर्वोच्च अदालतले फेरि चाहिँ आदेशलाई के गर्छ भन्ने यो भोलि फेरि हटाउँछ कि भन्ने किसिमको आशंका भए डर त्रास चाहिँ छ दाइ, तथापि करिब करिब लालपुर्जाको प्रक्रियामा रहेका अव्यवस्थित बसोबासी त्यसै गरेर दलित भूमिहीन सुकुम्बासी यो यसलाई चाहिँ दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्छ भन्ने किसिमको सुकुम्बासीहरूको माग छ र कतिपयले चाहिँ यो स्थायी बसोबासको व्यवस्थापन नगरिकन हठात्मा चाहिँ डोजर चलाउँदाखेरि त्यसले अत्यन्तै अमानवीय कार्य गरेको भनेर पनि भनिरहेका छन् होइन, यसमा चाहिँ वर्षौँदेखि को यो भूमि समस्यालाई सल्टाउने गरी राज्य लाग्नुपर्छ र सरकार लाग्नुपर्छ भन्ने भूमिहीनको माग छ, उनीहरूले चाहिँ आफूहरूलाई स्थायी व्यवस्थापन नगरिकन हटाउँदाखेरि हाम्रो चाहिँ बालबच्चाहरू आफू त यो समय बितिसक्यो तर बालबालिकाहरू जो विद्यालय गएर यहाँ छ होइन ती विद्यालयहरूमा पनि मानसिक रूपमा समस्या छ र जो चाहिँ अधिक गर्भवती महिलाहरू सुत्केरी महिलाहरू थियो उहाँहरूलाई पनि समस्या छ भनेर चाहिँ गुनासो गर्नुहुन्छ, यसलाई चाहिँ सरकारले दीर्घकालीन रूपमा समस्या समाधान गरिदियोस् भन्ने उहाँहरूको माग छ र अपेक्षा पनि त्यही नै छ दाइ।
1: ओके, अब तपाईँले नेपालगञ्जतिरको सुकुम्बासीको कुरै गर्दाखेरि आज एउटा फोटो देखेँ राशसम्म होइन, त्यो अब तपाईँ त्यहीँ बस्नु होला एकछिन, अर्का मित्रलाई म ल्याउन चाहन्छु समयको अभावमा। पोखरातिरको कुरा सुन्दाखेरि पोखराको अमरसिंह चोकका अस्थायी संरचना हटाइँदै भनेर फोटो देखेँ, अमरसिंह चोकमा 45 वर्षभन्दा अगाडिदेखि विभिन्न व्यवसाय सञ्चालन हुँदै आइरहेको 52 सटर संरचनाहरू मङ्गलबारदेखि बिहानदेखि डोजर चलाएर हटाइयो भन्ने फोटो पनि देखेँ, तर मुख्य कुरा चाहिँ के छ भने अलिकति यहाँ चाहिँ फरक अरू ठाउँभन्दा पछिल्लो समय त्यहाँका व्यवसायहरूसँगको लामो छलफल र आपसी सहमतिपछि महानगरले संरचना हटायो तर स्वतस्फूर्त रूपमा यो व्यवसायहरूले चाहिँ हटाएका रहेछन् भन्ने कुरा आयो। त्यसले गर्दाखेरि तपाईँ त्यहाँ हुँदाहुँदै सुन्दै गर्नुहोला, म हाम्रा मित्र यो फोटो सम्प्रेषण गर्ने राष्ट्रसभामा हाम्रा मित्र हुनुहुन्छ कृष्ण दवाडीजी, उहाँ लाइनमा हुनुहुन्छ, उहाँलाई ल्याइहालौँ है त। कृष्णजी मलाई सुन्नु भएको छ, नमस्ते। ओके, तपाईँको फोटो अगाडि छ, तपाईँले लेखेको कुरा अगाडि छ र साथमा हाम्रा मित्र दिल केसीजी नेपालगञ्ज पनि तपाईँको कुरा सुन्दै हुनुहुन्छ हगि। ल, यो चाहिँ अलिक चेन्ज आयो अरू ठाउँभन्दा, तपाईँ पहिले तपाईँले लेखेको समाचारलाई नै अगाडि राखेर मैले बोल्दैछु। भन्नुहोस् यो कसरी सम्भव हुन गयो? अम्बर सिंह चोक भनेपछि त्यहाँको अम्बर सिंह स्कुल फेमस स्कुल हो, त्यहाँ पढेका हाम्रा थुप्रै लाउरे समुदायहरू अहिले विदेशमा हुनुहुन्छ, उहाँहरूलाई पनि इन्फर्मेसन र चाहिँ एउटा चाहिँ क्वेरीको विषय हो। ल, बयान गरिदिनुहोस् न, के भयो, कस्तो भयो?
0: विनोद सर, हजुरले अघि भन्नुभयो जस्तै जुन अहिले देशभरि एउटा अतिक्रमी संरचनाहरू हटाउने अभियान नै चलेको सिलसिलामा अहिले पोखराको जुन अमरसिंह चोक जुन एउटा प्रतिष्ठित र ऐतिहासिक विद्यालयको समृद्ध विद्यालयको जमिनमा जुन 52 के अरे उस 52 सटरहरू अस्थायी संरचनाहरू त्यहाँ रहेका थिए, ती संरचनाहरू आज बिहान 8 बजेदेखि नै अत्यन्त शान्तिपूर्ण रूपबाट यहाँ खाली गराइँदैछ। लगभग आज बेलुकासम्म यो खाली हुने चरणमा छ र पोखरा महानगरका 3 डोजरले त्यो खाली गरिराखेको अवस्था छ। जुन अन्यत्र संरचना हटाउने बेलामा त्यहाँ स्थानीयहरूले प्रतिकार गर्ने, स्थानीयहरू विरोध गर्ने र डोजर नै रोक्ने अवस्था थियो भने यहाँ चाहिँ शान्तिपूर्ण रूपबाट नै यी टहराहरू हटाइएको छ। यसमा के छ भन्दाखेरि 45 वर्ष अगाडिदेखि त त्यहाँ व्यापार व्यवसाय गरेका सटरहरू थिए, उनीहरूले अत्यन्त न्यून शुल्कमा कम भाडा दरमा उनीहरू त्यहाँ बसिराखेका थिए भने विद्यालयले पटक पटक उनीहरूलाई हट्न आग्रह गरिराखेको थियो तर उनीहरूले हट्न मानेका थिएनन्। तर पछिल्लो पटक पोखरा महानगरले पनि 35 सार्वजनिक सूचना जारी गरेको र विद्यालयले पनि सूचना जारी गरिसके पछाडि उनीहरू यही वैशाख 23 व्यवसायी र पोखरा महानगर बिच एउटा समझदारी एउटा सहमति भयो र त्यो सहमतिमा के थियो भन्दाखेरि व्यवसायीहरूले त्यहाँका सामानहरू आफ्ना सामानहरू लैजाने र त्यो संरचनाहरू हटाउन चाहिँ संरचनाको व्यवस्थापनमा महानगरले सहजीकरण गर्ने र आगामी दिनमा जब जहाँ विद्यालयले एउटा सुविधा सम्पन्न पक्की संरचना व्यावसायिक भवन बनाउने योजना छ बनाएको छ त्यो भवनमा अहिलेका बसोबास गरिरहेका व्यवसायीहरूलाई प्राथमिकता दिने, त्यहाँ भवन बनिसके पछाडि उनीहरूलाई त्यहाँ राख्नको लागि व्यापार व्यवसाय गर्नका लागि सहम राख्नको लागि प्राथमिकता दिने भन्ने जुन महानगर सङ्घको सहमति पछाडि व्यवसायीहरू आफ्ना सामानहरू हटाउन जुन हिजोसम्मको समय जुन दिएको थियो 35 समय त्यो समय पुरा भइसके पछाडि उनीहरूले हिजो बेलुका नै ती सामानहरू आफ्ना सामानहरू अन्यत्र व्यवस्थापन गरिसके पछाडि आज शान्तिपूर्ण रूपबाट यी संरचनाहरूमा डोजर चलेको अवस्था छ।
1: ज्यू, सिम्पल कुरा के रहेछ भने सहमति भयो होइन, कसैलाई बिचल्ली बनाइएन र उनीहरूलाई आफ्नो व्यवसाय पनि कन्टिन्यू गर्नको लागि अर्को ठाउँ पनि दिने प्रतिबद्धता, राम्रो ठाउँ पनि होला होइन, त्यसले गर्दाखेरि उहाँहरूले पनि सहजै एकदमै सहर्ष स्वीकार गरेर त्यहाँ जानको लागि ठाउँ छोडिदिनु भयो, आफ्नो सामान पनि बिग्रेन, गर्दाखेरि सहरको ब्युटिफिकेसन स्कुलको यसो हेर्दाखेरि त्यो ठुलो एरिया मैले सधैँ नोट गरेको थिएँ अमरसिंह स्कुलको, तर अगाडिपट्टिको संरचनाले त्यहाँ भित्रपट्टि नदेखिने चौरो नदेखिने स्कुलको केही पनि नदेखिने गर्दाखेरि अब त्यो भत्किँदाखेरि त ए यो त स्कुल रहेछ, बच्चाहरू पढिरहेछन् खेलिरहेछन् भनेर चाहिँ बाहिरबाट देख्न सकिने अवस्था आयो होला जस्तो लाग्यो मलाई।
0: हजुर हजुर, विनोद सर, हजुरले भन्नुभयो जस्तै जुन अमरसिंह चोक भनेको पोखराको एउटा प्रवेश द्वार नजिकैको एउटा ठुलो केन्द्र एउटा बजार पनि हो र जुन त्यो अस्थायी संरचना टहराले गर्दाखेरि त्यो सौन्दर्यमा एउटा रास आइराखेको अवस्था पनि थियो भने विद्यालय पनि छेकिने अवस्था जुन हजुरले भन्नुभएको थियो र यी हटाइसके पछाडि अहिले स्पष्ट रूपबाट विद्यालय पनि देख्न सकिने र सँगसँगै हिमाल जुन पर्यटकहरू स्वदेशी विदेशी पर्यटकहरू पोखरा आउनुहुन्छ उहाँहरू चाहिँ त्यहीँबाट हिमाल देखेर एउटा मोहित हुन सक्ने अवस्था पनि अब देख्न सकिन्छ।
1: यो महत्वपूर्ण रहेछ. कति ठाउँमा हामीले स्कुल होस् अथवा कुनै कुनै पब्लिक प्लेसेसहरू हुन् ठुला ठुला पर्खाल नलगाएर त्यो ओपन एक्सेस गर्दा होइन राम्रो हुँदो रहेछ. किनभने विदेशको पनि तरिका त्यही छ, सेक्युरिटी त राख्नै पर्छ. तर चाहिँ जुन प्रकारको भनौँ न अब भित्र के छ भनेर देख्नै नमिल्ने नसक्ने गर्यो भने त्यसले चाहिँ अलि नआइज वेलकमिङ एटिच्युड हुँदो रहेछ के. त्यसले गर्दाखेरि यस्ता यस्ता कुराहरूलाई चाहिँ ध्यान दियो भने राम्रो होला. अहिले धेरै ठाउँमा चाहिँ पुरानो पुरानो नेपालमा पनि कति ठाउँमा चाहिँ ठुला ठुला पर्खाल भत्काएर भित्र देखिने खालको छेकबारहरू चाहिँ लगाएको मैले पाएको छु. गर्दाखेरि अमरसिंह चोकमा रहेको अमरसिंह स्कुलको चाहिँ गौरवशाली इतिहास फेरि हेर्न पाइने भयो. अर्को ताली पोखरा आउँदा खुसी पो लाग्यो त मलाई, होइन?
0: हजुर हजुर, हजुरले भन्नुभएको छ यो अमरसिंह विद्यालयको एउटा ऐतिहासिक पृष्ठभूमि छ. यो विद्यालय 2013 सालमा स्थापना भएको थियो र जुन दोस्रो विश्वयुद्धपछि पोस्ट वार रिकन्स्ट्रक्सन फन्डको सहयोगमा चाहिँ यो विद्यालय बन्यो र पछि नेपाल सरकारलाई हस्तान्तरण भइसके पछाडि यो अमरसिंह माध्यमिक विद्यालयको यसको नाम रहन गयो. र यो विद्यालय चाहिँ यो पोखरामा मात्रै होइन समग्र गण्डकी प्रदेशमै आधुनिक शिक्षाको विकासमा चाहिँ यो विद्यालयको महत्त्वपूर्ण योगदान रहेको छ. र यसको सम्पत्तिको कुरा गर्दाखेरि यो सार्वजनिक यसको आफ्नै जग्गा ठुलो जग्गा चाहिँ त्यो विद्यालयको रहेको अवस्था छ. र अहिले जुन महानगरले संरचना हटाइसके पछाडि यस विद्यालयको अझ गरिमा यसको महत्त्व र यसको अझै सौन्दर्यमा वृद्धि हुने चाहिँ देख्न सकिन्छ.
1: ओके, आज यति नै समय भयो. तपाईँले महत्त्वपूर्ण कुरा उजागर गरिदिनु भयो, मेरो आँखा पनि खोलिदिनु भयो. किनभने तपाईँको फोटो चाहिँ मैले राष्ट्रसँग देखेँ, नर्मली राष्ट्रसँग फोटोहरू मैले हाम्रो श्रोतालाई देश विदेशमा देखाउने गर्छु विथ डिस्क्रिप्सन होइन क्याप्सन सहित. तपाईँको नाम पनि त्यहाँ रहेछ, त्यस कारण मैले फोन गरिहालेँ. र विशेष गरी त्यहाँ पढेका हाम्रा लाउरे समुदायहरू अहिले मेनली युके हङकङ अन्य ठाउँमा हुनुहुन्छ, उहाँहरूले आफ्नो पुरानो स्कुलको बारेमा सुन्न पाउनुभयो र फेरि पनि स्कुलको पुरानो शैली चाहिँ आम जनताले देख्न पाउने स्थिति आएछ. खुसी लाग्यो. थ्याङ्क यू भेरी मच यो तपाईँको राम्रो कामको लागि, सही कामको लागि है. त मैले बिदा लिएँ. थ्याङ्क यू कृष्णजी. भोलि चाहिँ के छ भन्दै हुनुहुन्थ्यो तपाईँले, एकजना ल्याउँछु भन्नुभएको थियो, अलिकति इन्फर्मेसन दिइहाल्नुहोस् त.
0: विनोद सर, मैले भोलि चाहिँ मैले एकजना अतिथिसँग कुराकानी गर्ने योजना.
1: विषय के नि?
0: यो पोखरा उपत्यका नगर विकास समितिको पूर्व अध्यक्ष हुनुहुन्छ. विषय चाहिँ जुन पोखरा बस पार्कको कुरा छ र सँगसँगै फेवातालको विषय पनि छ र उहाँ अतिथिकै अतिथिले पहिलो पटक फेवातालका सन्दर्भमा एउटा उहाँको नेतृत्वमा आयोग बनेको थियो र त्यही उहाँकै आयोगले उहाँकै प्रतिवेदनमा टेकेर सम्मानित सर्वोच्च अदालतले जुन फेवातालको 65 मिटरको मापदण्ड कायम गर्न आदेश गर्यो. विश्वप्रकाश स्वामीथाने हुनुहुन्छ र म भोलि उहाँसँग कुराकानी गर्न रेडियोमा कुराकानी गर्न गइराखेको छु.
1: डिटेलमा सोध्नु होला है, कडा कडा प्रश्न र चाहिँ महत्त्वपूर्ण प्रश्न राख्नु होला भन्दै मैले तपाईँसँग बिदा लिएँ धन्यवादको साथमा है त कृष्णजी. थ्याङ्क यू सो मच. मैले कृष्ण दवाडीजीसँग बिदा लिएँ. एलिना चौहान र कृष्ण बिखेको आवाजको गीत सुनाउँदै अब लागौँ समाचारतर्फ.

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मामाथि संसदीय सुनवाई शुरू भएको छ। सिंह दरबारको संसदीय सुनवाई समितिमा शर्मा विरूद्ध परेका 16 उजुरीमाथि छलफल भइरहेको हो। यसअघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको थियो। उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता, क्षमता र कार्यदक्षतामाथि प्रश्न उठाएका छन्। मकवानपुरका उजुरीकर्ता दीपक नेउपानेले शर्माको शैक्षिक प्रमाणपत्र मगाएर विस्तृत अध्ययन गर्न माग गर्नुभएको छ। अर्थमन्त्री गयल भएको विषयमा एमाले सांसद राजेन्द्र राईले अड्डी लिएपछि प्रतिनिधि सभाको आजको बैठक केही बेर स्थगित भएको छ। विनियोजन विधेयकमाथि छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नदेखिएपछि सांसद राईले आपत्ति जनाउँदै नबोल्ने अडान लिएपछि सभामुख टोल प्रसाद अर्यालले बैठक स्थगित गर्नु परेको हो। सदनमा सांसद राईको आक्रोश र सभामुखको अनुरोधका केही अंश
4: जसले विनियोजन विधेयक 83 सिद्धान्त र प्रथमता पेश गरौ ऊ नहुँदा मैले कसरी कुरा राखौँ? सभामुख महोदय तपाईँलाई सुनाएर हुन्छ, मान्यजीवलाई सुनाएर हुन्छ, हुँदैन। अर्थमन्त्री नायन्जेलसम्म यही ड्यासमा बस्छु।
5: मान्य सदस्यले आफ्नो भनाइ राख्दै गर्दा मान्य मन्त्री आइपुग्ने कुरा भएको छ, अगाडि बढ्नुहोस्।
4: होइन, म परम्परा स्थितिलाई म बदल्न चाहन्न। किन चाहन्न? यहाँ हेप्नु भयो क्या? मैले अस्ति पनि भनेको नि त, प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? अब प्रतिपक्षलाई दिनुहोस्, हामी चलाउँछु यो देश। हिम्मत छ हामीसँग यो देश चलाउने? हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ। तपाईँ प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, कसरी चल्छ यो सदन? आज उहाँले पेश गर्नुभएको यो विनियोजन विधेयकमा मैले छलफल गरेर के उपलब्धि हुन्छ? हुन्न, त्यसैले गर्दाखेरि म आइन्जेल त बल्दै बल्दिनँ। हेर्नुहोस् ल,
5: मान्य सदस्य, मान्य मन्त्री आउँदै नै हुनुहुन्छ, त्यस कारणले आफ्नो कुरा अगाडि बढाउँदै गरौँ।
4: होइन, उहाँ आएपछि मेरो कुरा राख्नेछु।
5: मान्य सदस्य के गरौँ, अर्थमन्त्रीज्यू आउँदै हुनुहुन्छ, हजुरले सुरु गर्दै गरौँ, अर्थमन्त्री आएपछि समय काउन्ट गरौँ। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटका लागि स्थगित हुन्छ।
3: संसदमा अर्थमन्त्री नदेखिएपछि सत्तापक्षका सांसदहरू पनि खनिएका छन्। आज बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुने क्रममा रासोपा सांसद अमरेश कुमार सिंह,
6: परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन, बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्रीजीले पनि बस्ने सिस्टम छ, परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ। हामी 5-4 चोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसदको औचित्य समाप्त हुन्छ, पार्लियामेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लियामेन्ट्री सिस्टम अङ्गीकार गरेर छ, जहाँ अल पार्लियामेन्टर्स इक्वल हुन्छ र प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि सांसदले, जनताको कुरा सरकारले राखिन्छ र सम्पूर्ण मन्त्रालयमा। यो म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ? नयाँको नाममा सबै चिज भत्काउने होइन, त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाउँ चेन्ज गरौँ न, किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ।
3: उहाँले मधेसलाई सरकारले समेट्न नसकेको भन्दै चर्को असन्तुष्टि पनि जनाउनु भएको छ।
6: जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन, किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि सबै बिलो छ, कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेसल प्याकेजको घोषणा हामी सोचेका थियौँ, किनकि मधेसको सरकारमाथि अधिकार पनि किन छ भने सबभन्दा बढी भोट मधेसले दिया थियो, समानुपातमा पनि दिया छ, प्रत्यक्षमा पनि दिया छ। तर मधेस भर्खरमा हिजो आए, सभामुख बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ, किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ, यस्तो राज्य चल्दैन, राज्य सबैको।
3: श्रम संस्कृति पार्टीका सांसदले सभामुखको आदेश व्यवस्था गर्दै आज पनि संसदमा पर्चा देखाएका छन्। आज प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै सांसद हर्क साम्पाङले प्रधानमन्त्री सदनदेखि भाग्न नमिल्ने र जवाफदेही बनाउनु पर्ने माग लेखिएको पर्चा देखाउनु भएको हो। हिजोको पर्चा प्रदर्शन पछि आइन्दा मर्यादा पालना गर्न आदेश दिएका सभामुख टोल प्रसाद अर्यालले आज पनि आफ्नो ध्यान आकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बस्नु भएको थियो। हिजोको बैठकमा संस्कृतिका सांसदले रोस्ट्रममै पर्चा देखाएपछि सभामुखले मर्यादामा रहेर विरोध गर्न आदेश दिनुभएको थियो। श्रम संस्कृतिका सांसदले लोकगीतका फुदा जोडेर सरकारको खोजी गरेका छन्। गएको चैत्रमा भोजपुरमा होरीले उडाएका टहराबारे गृह मन्त्रालय पुगेर राहत दिन माग गर्दा पनि सुनवाई नभएको भन्दै सांसद ध्रुवराज राईले सरकारको उपस्थिति खोज्नु भएको हो।
7: केन्द्र सरकार खोइ, सामान्य सभामुख महोदय,
2: मैले धेरै अगाडि चैत 1 र 2 गते हावाहुरीले उडाएको जनताहरूको घरको विषयमा मैले सदनमा सरकारलाई अनुरोध गरेको थिएँ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: हजुर, पुरानो गीत सुन्नुभयो यहाँले कहिले? पुराना गीतहरू हक्कल चुक्कल आउँदाखेरि पनि आनन्दै आउँछ होला, होइन त? बच्चु कैलाशको आवाज थियो, अथवा उहाँको पुरा नाम कैलाश बहादुर बस्नेत है, जानकारीको लिउँ र लागि राखौँ। बेटर नोन एज बच्चु कैलाश भनेर भनिन्छ। उहाँ चाहिँ 1938 जन्मनुभयो, जुलाई 30 सिङ्गर, कम्पोजर, लिरिसिस, नेपाली यो क्षेत्रका मानिएका, तर अहिले उहाँले सबै काम त्यागेर बस्नुभएको छ घरमा। मैले एकताली भेटेको थिएँ, एकताली आउनुहोस् न आउँ भनेर मैले अनुरोध गर्दाखेरि मैले उहाँ बाई द वे यसो अलिक कुरा गर्दाखेरि एउटा बिहामा उहाँलाई भेट भएको थियो, अनि उहाँको गाडी आइरहेको थियो, मैले हजुरलाई बाटोमा छोडिदिन्छु नि, म पनि त्यही बाटो जाने भनेर भन्दाखेरि ठ्याक्कै भाटभटी नै, जुन चाहिँ विशाल नगरको भाटभटी, पुरानो भाटभटी भन्नुपर्छ, ओरिजिनल, त्यहीँ नजिक बस्नुहुन्छ। मैले छोड्ने क्रममा मैले अनुरोध पनि गरेँ, अलिक कर पनि गरेँ, उहाँ जस्तो वरिष्ठ कलाकारलाई लिफ्ट दिँदा घरमा छोड्दाखेरि म आफै एकदम खुसी थिएँ। र उहाँले ल बाबु हुन्छ भनेर भन्नुभयो, परिवारसँग बस्नुभयो। मैले घरसम्म लाने क्रममा ल त हजुरको अन्तर्वार्ता काहीँ पनि सुनिन्न, बिएफबिएस गोर्खा ड्युटीमा कुरा गरौँ न त भन्दाखेरि, अर्सो त म कुरा गर्दिनँ, तिमीले भनिहाल्यौ, बोलाऊ न त भनेको धेरै भयो, मौकै मिलाएको छैन, उहाँ अलि अस्वस्थ पनि हुनुहुन्छ, र त्यसले गर्दाखेरि कुनै दिन मिल्यो भने उहाँसँग कुराकानी यहाँ ल्याउन नपाए पनि घरमै पनि गर्ने विचारै छ है। ओके, अब उहाँको कुरा आजलाई यति नै गर्दै हामी लागिहालौँ अर्का नेपालका चर्चित व्यक्तित्व साहित्यकारको कुरा गर्नको लागि। तयार भएर बस्नु भएको छ हाम्रा मित्र गोपाल बराडीजी, कहाँबाट बर्रा लिएर उहाँ चाहिँ धनकुटाबाट चाहिँ ओखलढुङ्गा पुग्नु भएको छ, चेक गरिहालौँ। गोपालजी नमस्ते। नमस्कार, म बाटोमा छु भनेर तपाईँले मलाई हिजो भन्नुभएको थियो क्यारे अघि। ओके, कति समय लाग्दो रहेछ धनकुटाबाट ओखलढुङ्गासम्म पुग्नुलाई?
1: धनकुटाबाट डाइरेक्ट गाडी आउँदैन, हामीले धरान झरेर धरानबाट करिब करिब 10-12 घन्टाको यात्रा गर्दा चाहिँ हामी ओखलढुङ्गा आइपुग्छौँ। पेटपुरको पटरीदेखि यता घुर्मीसम्म चाहिँ बाटो एकदमै पछि बाटो छ, एकदम धेरै पछि बाटो
0: यो बर्खा बर्खा लाग्ने बेलामा त्यस्तो कच्ची बाटो हिँड्नु हुन्न भनिन्छ नि, किन हिँड्यो त?
1: त्यो चाहिँ अब मूल बाटो पनि हो, यता आउने ओखलढुङ्गा आउने सदरमुकाममा आउने त्यसबाट आउने मुख्य बाटो पनि हो त्यो, अब विकल्प खास गरी अहिले हामी चाहिँ यहाँ कोशी प्रदेशका रेडियो कर्मीहरू रेडियोको क्षमता विकास कसरी गर्ने, मार्केटिङ कसरी गर्ने भन्ने विषयमा कोशी प्रदेशले आयोजना गरेको कार्यक्रम छ, ओखलढुङ्गा आइपुगेको छ। त्यसैको सिलसिलामा चाहिँ अहिले म तपाईँले अघि त्यसरी दिनु भने जस्तै अब नेपालको साहित्यकार जति अब एउटा नाम राख्ने सफल युग कवि पदि के अरे युग कवि पनि भन्छ कि विचरण श्रेष्ठ, उहाँको विषयमै कुरा गरौँ भनेर म आज उहाँको पार्कमा पनि अहिले आइपुगेको छु।
0: ल त कस्तो रहेछ पहिला पार्कको कुरा, उहाँको शालिगको कुरा गर्नुभन्दा पहिला अब आफू नगएको ठाउँ हुनाले अलिकति ओखलढुङ्गालाई बयान गरिदिनुहोस् न त। मैले त्यो त्यहाँको ओखल चाहिँ देखाएको छु फोटोमा, होइन, बजार कस्तो छ, त्यहाँको जनजीवन के कस्तो छ, कति एक्टिभिटी भइरहेको छ, यो मौसममा पानी कति परेको छ छैन कि, अलिकति बयान गरिदिनुहोस् न ओखलढुङ्गा, पहिला चाहिँ अलिकति बुझ्न चाहन्छु म।
1: यो ओखलढुङ्गा चाहिँ पहाडी जिल्ला हो र पुरानो जिल्ला पनि हो, जस्तो अब ओखलढुङ्गाकै कुरा गर्दा रुङ्गाटार तपाईँले सुनेको नाम पनि हो, रुङ्गाटार यही क्षेत्रमा पर्छ, अब यो चाहिँ पहाडीको टुप्पोमा परेको एउटा बजार छ, अब अलिक बढी न्यावली बजार एरियामा न्यावली समुदाय छन् भने अन्य जातिहरू छन्, शेर्पाहरू पनि छन्, जनजाति क्षेत्रीय बाहुनहरूको बसोबास पनि छ, तर मुख्य रूपमा बजारी एरियामा चाहिँ न्यावली समुदायको बजार छ, बसोबास छ बढी चाहिँ, अनि यहाँ चाहिँ अब अलि हरियाली वातावरण अलिक बढी छ, हरियाली धेरै छ यता, अब बस्ती त्यस्तो भने जस्तो धेरै उनी छैन, बजार एरियामा अनि गाउँ एरियामा अलिक सानो सानो खालको छ, तर राम्रो खालको सुन्दर बजार छ यो ओखलढुङ्गा। अब यति बेला चाहिँ अलिअलि घाम लागिरहेको छ, अहिले अब मौसम धमिलो धमिलो छ, विशेष गरी अब यो के यो मौसम वातावरण अनुकूलताको के कारणले भन्छन् वातावरण प्रदूषण अथवा के भन्ने यो जलवायु परिवर्तनको कारणले गर्दा पनि सबैतिर पानी पर्ने भइरहेको छ, अब एकैछिनमा घाम लाग्दा अत्याधिक गर्मी हुन्छ नत्र भने अब शीतल शीतलै जस्तो छ यहाँ चाहिँ अहिले।
0: अनि अब तपाईँले यो बयान गरिरहँदाखेरि अब तपाईँ ठ्याक्कै बजार अनि त्यो शालिगको छेउमा हुनुहुँदो रहेछ, के कस्तो एक्टिभिटी भएको छ, किनभने अब उहाँको भनौँ न अब लागि विभिन्न कार्यक्रम होला, अबको केही दिनमै के भन्छ उहाँको जन्म जयन्ती आउँदैछ होइन, के छ बयान गर्नुहोस् त प्लिज।
1: उहाँको चाहिँ एजेस्ट 9 गते अब जन्म जयन्ती पनि मनाइँदैछ। उहाँको जन्म चाहिँ 1969 साल जेठ 9 गते ओखलढुङ्गामै भएको, यहाँ ओखलढुङ्गाको सदरमुकामै भएको। उहाँको देवस्थान चाहिँ 2049 साल जेठ 22 गते भएको र उहाँको सम्मानका लागि यहाँ एउटा सर्जक चौतारी भन्ने कार्यक्रम यहाँको युवा पुस्ताहरूले सर्जक चौतारी भन्ने संस्था बनाउनु भएको छ। उहाँहरूले चाहिँ यो जेठ 9 गते चाहिँ ठ्याक्कै कविता प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ। यो चाहिँ अब यो पछिल्लो समयमा साहित्यिक कुरा गर्ने हो भने ओखलढुङ्गा चाहिँ साहित्यकारहरूको सर्जकहरूको राष्ट्रमा चर्चित व्यक्तित्वहरू जन्मेको ठाउँ, तर पछिल्लो समय चाहिँ साहित्यिक गतिविधि कम हुँदो रहेछ। अब साहित्यकर्मीहरू विशेष गरी मुख्य रूपमा यहाँ ओखलढुङ्गामा भन्दा पनि काठमाडौँ बस्दिने, काठमाडौँले ओखलढुङ्गामा भएका साहित्यकारहरू जुन नवाब पुस्ताहरू छन् उहाँहरूलाई नमानिदिने, त्यो कारणले गर्दा पनि लामो समयदेखि यहाँ ओखलढुङ्गामा साहित्यिक गतिविधि सुस्ताएको रहेछ। र एक वर्षको आसपासमा यहाँका युवा सर्जकहरूले मिलेर सर्जक चौतारी भन्ने बनाउनु भएको छ। उहाँहरूले चाहिँ यो श्रीचरण श्रेष्ठको स्मृतिमा लेख 9 गते कविता प्रतियोगिता गर्दै हुन्छ। उहाँहरूले पहिला नै कविता आह्वान गर्नुभएको थियो, त्यसबाट छनौट भएका 10 कविता चाहिँ त्यो दिन उहाँहरूले वाचन गर्ने कार्यक्रम रहेको छ। त्योभन्दा बाँकी अब यहाँ श्रीचरणको नाममा एउटा सङ्ग्रहालय पनि छ, सङ्ग्रहालयको संस्था छ, त्यसले पनि साहित्य दिन अब श्रद्धाञ्जली अथवा उहाँको विषयमा केही कार्यक्रम गर्ला, त्यो विषयमा तर औपचारिक चाहिँ भइसकेको छैन भनेर मैले सुनेको थिएँ। अघि मैले सर्जकहरूसँग पनि बस्दाखेरि त्यो के गर्ने भनेर उहाँहरूको चाहिँ टुङ्गो लागिसकेको छैन भन्ने चाहिँ मैले सुनेको छु।
0: ओके, अब यस्ता चर्चित व्यक्तित्व, यस्ता नेपालका धरोहरूको भनौँ न जन्म जयन्तीको बेलामा एक्टिभिटिजको बारेमा होइन अब अझै हुनुपर्ने हो, अझै बेस धेरै हुनुपर्ने हो जस्तो लाग्छ मलाई होइन। अब त्यो चाहिँ भएको त्यहाँ मात्रै होइन, देशभरि विदेशमा हुनुपर्ने हो जस्तो लाग्छ, किनभने उहाँको ठुलो योगदान छ यो क्षेत्रमा। भने अरू के तपाईँले के देख्नु भएको छ, के रिपोर्ट गर्न चाहनुहुन्छ अझै भनिदिनुहोस् त, अरू एक्टिभिटिजहरू अपडेट गर्न लायक छन्?
1: यहाँ चाहिँ जस्तो अब जुन अब धेरै साहित्यकारहरू जन्मेको ठाउँ व्याकुल माइलाको ठाउँ पनि यही हो। मेलावा दिदी अब गायिका त्यत्रो चर्चित व्यक्तित्व हुनुहुन्छ, यही ठाउँमा हुनुहुन्थ्यो होइन। यो ठाउँबाट जुन किसिमले साहित्यको विकासमा पछिल्लो चरणमा हुनुपर्ने यहाँ चाहिँ त्यति खालको देखिएन। अब त्यही भएर पनि युवा पुस्ता लागेको हो कि भन्ने मलाई लाग्छ। मैले जस्तो अब अहिले मसँग पनि एकजना युवा साहित्यकार सर्जक पनि मसँग सँगै हुनुहुन्छ, नवराज कार्की। उहाँलाई नै मैले विभिन्न यहाँको साहित्यको विषयमा के छ भनेर वर्ष जानकारी पनि दिएको थिएँ र उहाँले नै अहिले मलाई यहाँ नै ओखलढुङ्गाको पार्कमा उहाँले देखाइराख्नु भएको छ होइन। कतिपय कुराहरू उहाँले नै जानकारी दिइ पनि राख्नु भएको छ। अझ मैले उहाँलाई थोरै यो यहाँ ओखलढुङ्गाको साहित्यको विषयमा थोरै एक मिनट सोधौँ भन्ने चाहिँ मलाई लागिरहेको छ।
0: सुरु गर्नुहोस्, तपाईँ सोध्नुहोस्, नजिकै हुनुहुन्छ, म सुनेर बस्छु।
1: महाराजी, यहाँ ओखलढुङ्गाको पछिल्लो साहित्यिक अवस्था कस्तो छ, के छ?
2: वास्तवमै ओखलढुङ्गा जिल्ला चाहिँ साहित्य र सङ्गीतको उर्वर भूमि हो। हामीले सन्त ज्ञानदेल दास, त्यस पछाडि मेलवा देवी, त्यो पछाडिका जुन चरणहरूमा सिद्धिचरण श्रेष्ठहरूदेखि लिएर पछिल्लो चरणमा आइपुग्दाखेरि व्याकुल माइलासम्म जो देशले चिनेको छ, जो विश्वले चिनेको छ, उहाँहरूको कारणले गर्दाखेरि ओखलढुङ्गा साहित्य र सङ्गीतको दुवै क्षेत्रमा चाहिँ एकदम उर्वर भूमि मान्न सकिन्छ। र पछिल्ला यो बिचमा त्यो पछाडि उहाँहरू जब काठमाडौँ जानुभयो, अरू साहित्यकारहरू पनि थुप्रै जन्मभयो ओखलढुङ्गामा, त्यो बिचमा चाहिँ अहिलेको पछिल्लो चरणमा चाहिँ अलिकति साहित्यिक गतिविधिहरू अथवा सङ्गीतका गतिविधिहरू चाहिँ कमै मात्रामा भएको हो कि भन्ने भान भएपछि सिद्धिचरण सङ्ग्रहालय जो यो हामी जुन पार्कमा बसेर अहिले कुराकानी गरिरहेका छौँ, सिद्धिचरण पार्कमा रहेर कुराकानी गरिरहेका छौँ, जहाँ सिद्धिचरणको शालिक प्रतिमा रहेको छ, यहीँ व्यवस्थापन गरिरहेको त्यो समितिले चाहिँ सिद्धिचरण जन्म जयन्तीको अवसरमा चाहिँ 114 यो अब पर्सि आयोजना गर्दैछ र त्यसमा चाहिँ अघि तपाईँले पनि जोड्नु भएको थियो जुन सर्जक चौतारी संस्थाले पनि त्यहाँ आयोजना गर्दैछ, दुईवटा कोल्याबमा गर्ने कि भन्दा चाहिँ छलफल भइरहेको अवस्था छ। अब यसरी पछिल्लो चरणमा अहिले केही स्रष्टाहरू चाहिँ जुर्मुराइरहेको अवस्था छ, सङ्गीतका कार्यक्रमहरू पनि छिटफुट रूपमा हुन थालेका छन्। यो बिचमा चाहिँ पहिला योभन्दा अगाडि चाहिँ अलिकति न्यून मात्रामा थियो, ओखलढुङ्गामा जति हुनुपर्थ्यो जुन लेभलमा राष्ट्रिय स्तरमा होइन ओखलुङ्गाले जुन गर्व गर्न लायक नामहरू अहिले मैले पनि सुनाएँ, ती नामहरूले जुन गर्व गर्न लायक छ, तर पछिल्लो चरणमा चाहिँ त्यो नभएको कारणले गर्दाखेरि अहिले अलिकति दुर्मुर आएको हो कि भन्ने चाहिँ पार्नुभएको छ र हामी पनि लागिरहेका छौँ। हामी म आफै आबद्ध छु सरदर चौतारीमा, त्यहाँ सल्लाहकारको भूमिकामा छु। अब साहित्य र सङ्गीतको दुवै पाटलाई चाहिँ अगाडि बढाउने योजनाका साथ चाहिँ स्थानीय युवाहरू चाहिँ लागिरहेको अवस्था छ, तथापि स्थानीय सरकारहरूले चाहिँ हेरिरहेको अवस्था चाहिँ छैन।
1: किन जस्तो अब सिद्धिचरण श्रेष्ठ अब राष्ट्रको यत्रो गहना हुनुहुन्छ, उहाँको विषयमा स्थानीय सरकारले त्यति पहल गरेको छैन भनेर गुनासो पनि आइरहेको छ, यसको कारण के हुनसक्छ?
2: यस्तो सबैभन्दा ठुलो कुरा चाहिँ मलाई लाग्छ चेतनाकै कुरा हो, होइन? सिद्धिचरण श्रेष्ठको नाममा सिद्धिचरण नगरपालिका यहाँ स्थापना भएको छ, सिद्धिचरण राजमार्ग जुन तपाईँहरू यात्रा गरेर गोपालजी आउनुभयो होइन, ओखलुङ्गा सदरमुकामसम्म आइपुग्दाखेरि त्यो एउटा मित्रयादेखि यहाँ ओखलुङ्गा सदरमुकामसम्मको भाग र सोलु सल्लेदीसम्मको भागलाई पनि सिद्धिचरण राजमार्ग भनेर नामकरण गरिएको छ। त्यस पछाडि अर्को एउटा विद्यालयको नाम गामोदय यो कवि सिद्धिचरण सङ्ग्रहालय गामोदय यो कवि सिद्धिचरण माध्यमिक विद्यालय, तिनवटा नामहरू चाहिँ उहाँको नामबाट यहाँ जिल्लामा चाहिँ रहेको छ। अब मुख्यतः अब नाम भन्दा पनि काममा चाहिँ बढी फोकस गर्नुपर्ने हो, नयाँ पुस्ताहरू चाहिँ नयाँ सिद्धिचरणहरू जन्माउनु पर्ने हो, तर त्यो लगानी चाहिँ एकदम चेतनाको कमी हो जस्तो लाग्छ। किनभने स्थानीय सरकारले उहाँहरूले बजेट चाहिँ विकास चाहिँ केमा हो भने बढी जस्तो चाहिँ कन्स्ट्रक्सनको काममा, होइन? विकास निर्माण भनेको चाहिँ जस्तो यो संरचना बनाइहालौँ होइन, सडक बनाउने हो कि अथवा भवन बनाउने हो कि त्यसमा चाहिँ विकास बुझियो, तर यो साहित्यिक गतिविधि चेतनाको विकास शिक्षाको विकासमा चाहिँ कमै लगानी भएको जस्तो लाग्छ। अहिले पछिल्लो चरणमा जस्तो
1: यहाँ पार्क बनेको छ सिद्धिचरणको नाममा, होइन, बाहिरबाट मान्छेहरू पनि धेरै आउनुहुन्छ हेर्नुहुन्छ, अनि तपाईँहरूसँग उहाँहरूले चाहिँ कस्तो प्रतिक्रिया दिनुहुन्छ? उहाँहरूले सिद्धिचरणको विषयमा अध्ययन पनि गर्दाखेरि सिद्धिचरणको जुन योगदान छ त्यो किसिमको चर्चाहरू यहाँ नजन्मिँदा उहाँहरूले तपाईँहरूलाई तपाईँहरूसँग गुनासो त गर्नुहुन्छ होला नि?
2: मुख्यतः धेरै जसो बाहिरबाट आउने पर्यटकहरूले भन्ने गर्ने गुनासो र भन्ने कुरा चाहिँ जुन ओखलुङ्गा कविता पाठ्य पुस्तकमा पढेर आएका थियौँ त्यो लेभलको रहन्छ भन्ने खालको कुरा गुनासोहरू चाहिँ उहाँहरूबाट सुनिने गरेको छ। तर अब जति मात्रामा अहिले पछिल्लो चरणमा चाहिँ अलिकति केही विकास हुन थालेको छ, जुन पहिला यस्तो जति विकास भएको थिएन अहिले चाहिँ धेरै विकासहरू चाहिँ हुन थालेको छ र केही स्रष्टाहरू दुर्मुराउन थाल्नुभएको अवस्था छ। अलिकति केही गरौँ भन्ने हुटौटी बोक्ने स्रष्टाहरू पनि अहिले यहाँ जिल्लाभित्र रहेको कारणले पनि अहिले अलिकति केही फरक चाहिँ पाउन सकिन्छ। तर अहिले अब एउटा कविता प्रतियोगिता राख्ने भन्दा त्यही अघि पनि मैले प्रसङ्गमा जोडेँ, सिद्धिचरण नगरपालिकाले अलिकति बजेट व्यवस्थापन गरिदिएको छ, त्यो पनि बल्ल बल्ल मुस्किलले क्या त्यो खालको अवस्था। खास त साहित्य सङ्गीत अथवा भनौँ यो चेतनाको क्षेत्रमा होइन शिक्षाको क्षेत्रहरूमा चाहिँ कम्तीमा पनि उहाँहरूले आफै क्या बजेटहरू विनियोजन गर्ने वातावरण चाहिँ नभएसम्म चाहिँ यहाँ चाहिँ अब जस्तो साहित्यिक गतिविधिहरूको क्रियाकलापहरू चाहिँ एकदमै न्यून हुन्छ क्या। जस्तो चन्दा उठाएर साहित्यिक गतिविधि गरेर त कहिले साध्य पनि हुँदै रहन्छ, होइन? जुन लेभलमा स्थानीय तहहरू स्थानीय निकाय अथवा प्रदेश अथवा सङ्घ यी कार्यालयहरूबाट चाहिँ अब कम्तीमा पनि सरकारले नै कम्तीमा नै होइन अलिकति चासो दिने हो भने अझ यहाँ स्रष्टाहरू धेरै छन्, अब उहाँहरूलाई उहाँहरूको सम्वर्धनको लागि चाहिँ के प्रयास हुने थियो।
1: तपाईँले यहाँको विषयमा धेरै कुरा जानकारी दिनुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद।
0: ओके ल त समय पनि अलिअलि हाम्रो घर्किँदै छ, तपाईँले त्यहाँको स्थानीय साहित्यकारसँग कुराकानी गर्नुभयो होइन, अरू केही छ तपाईँको तर्फबाट गोपालजी?
1: मेरो भन्ने कुरा चाहिँ जस्तो ओखलढुङ्गा यति सुन्दर ठाउँ भएर पनि जति विकास हुनुपर्ने त्यो विकास हुन सकेको छैन, बाटोको अवस्था हेर्ने भने यति दयनीय अवस्था छ। त्यो विषयमा अब भौतिक पूर्वाधार मन्त्री पनि अहिले प्रदेशको यहीँको ओखलढुङ्गा निवासी हुनुहुन्छ, तर जति खालको विकास हुनुपर्ने त्यो चाहिँ देखिएन। तर यो चाहिँ नेता पनि धेरै उत्पादन भएको ठाउँ, बलबहादुर राई यही जिल्लाको ओखलढुङ्गाकी हुनुहुन्थ्यो होइन, अब अहिले अब रामरी कतिवटा अब एकराज कुमारहरू त्यो जिल्ला पनि हो यो, तर अब कति नेताहरू चर्चा राष्ट्रिय स्तरमा जति चर्चाको हुनुहुन्छ त्यो अनुसार चाहिँ ओखलढुङ्गामा विकास भएको छैन, सबैभन्दा विकास भएको छैन भन्ने कुरा म देखिन्छ। प्रवेशद्वार जहाँ राम्रो भइदिएन भने भित्रको कुरालाई मान्छेले त्यति चर्चा राख्दैनन्, बाटोको अवस्थालाई हेर्दा चाहिँ अब त्यति धेरै ध्यान दिए जस्तो मलाई लागेन।
0: सही कुरा भन्नुभयो। अब तपाईँसँग बिदा लिने बेला भयो, अर्को एउटा फेरि हामी त्यहाँबाट अर्को रिपोर्टतर्फ जानुपर्छ। ढाकाको कुरा गर्दै हुनुहुन्छ हाम्रो बहिनी बबिता राई तेर्थुमबाट, ढाकाको आफ्नै कथा गाथा छ, आफ्नै इतिहास छ, त्यसतर्फ जाउँ। तपाईँ त्यहाँ भएको बेलामा हुन त तपाईँले सुन्न पाउनुहोला, एउटा चाहिँ म उहाँको एउटा कविता चाहिँ वाचन गर्न मन लाग्यो है। सुन्नुहोला है त, किनभने तपाईँको कुरा मैले थपथाप गरेँ, कवि सिद्धिचरण श्रेष्ठको अलिकति छोटो जानकारी दिँदै मैले तपाईँसँग बिदा लिन्छु, मिल्यो भने सुन्नुहोला, मैले तपाईँसँग एकछिन बिदा लिएँ है त, थ्याङ्क यू सो मच।
2: हस् हस्
0: त, कवि सिद्धिचरण श्रेष्ठको कुरा गर्दाखेरि पिता विष्णुचरण र माता निरकुमारी श्रेष्ठमा पुत्र सिद्धिचरणका भने 9 सन्तान थिए। प्रथम पुत्र विश्वको चाहिँ 4 उमेरमा नै मृत्यु भएको रहेछ। उनले आफ्ना पुत्र शोकको बीडालाई विश्व व्यथा कृतिमा छताथुल्ल पारेका रहेछन्। यी महान कविले 13 कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए। विक्रम सम्बत 1990 विनाशकारी भूकम्प पश्चात उनले भूकम्पको कहानीहरूलाई बटुलेर भुइँचाला नापका नामक कविता संग्रह पनि लेखेका रहेछन्। नेपाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ। दुवै भाषामा प्रखर ज्ञान भएका युग कवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन्। उनका कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरू पाइन्छ। वसुधैव कुटुम्बम कुटुम्बकम् इनका कविता जति कसले पो चित्रण गर्न सक्छन् भन्ने उहाँको बयान गरेको पाइन्छ। श्रोताहरू, सायद कविता भने उनको स्वतन्त्रताको द्योतकको रूपमा लेखेको हुनुपर्छ भनेर बहुला कविताको यहाँ बयान गरेको छ। एक चरण वाचन गरिहालौँ र उहाँले लेखेकै मेरो प्यारो ओखलढुङ्गा गीत नानगोपालको आवाज लगाउँदै कार्यक्रम अगाडि बढाउन चाहन्छु। उहाँ लेख्नुहुन्छ बहुला कवितामा, आमा तिमीहरूले जेसुकै भन, आमा तिनीहरूले जेसुकै भन्नुन्, म बौला होइन, मैले गर्न नहुने केही गरेर हिँडेकै छैन, बोल्न नहुने केही बोलेर हिँडेकै छैन, आमा तिनीहरूले जेसुकै भन्नुन्, म बौला होइन, मेरो आँखा छ त्यसैले हेर्न पाऊ भन्छु, मेरो आँखा छ त्यसैले हेर्न पाऊ भन्छु, पेट छ खान पाऊ भन्छु, नाङ्गो भएर कोही नहिँडोस् भन्छु, आवाज कानले सुन्न पाओस् भन्छु, विचारलाई बोलीमा उतार्न पाओस् भन्छु, त्यत्तिकैमा पनि तिनीहरू मलाई बौला भन्छन्, आमा म बौला होइन। कस्तो मजाको उद्गार होइन, बौलापनमा उनको स्वतन्त्रता, देश मोह अथवा देश प्रेम अनि प्रजातान्त्रिक अभिव्यक्तिको स्वाद देखिन्छ। राणा शासन ढलेपछि उनको यो कविता भनौँ न अब अझै पनि त्यहाँ त्यो बेलामा पस्किन नसकेको र पछि यो पस्किएको भन्ने कुरा मैले कतै पाएँ। एनिवे श्रोताहरू, अब सन्दर्भ मिल्छ होला नानगोपालको यो गीत सुनौ, तपाईँलाई फेरि ओखलढुङ्गै लगाउँ है त।

0: हजुर, मेरो प्यारो ओखल ढुङ्गा नानगपाको बुलन्दस्वर र यो कविताको बारेमा हामीले धेरै कुराकानी गरिसक्यौँ र आज हामीलाई ओखलढुङ्गाबाट रिपोर्ट गर्नुहुने मित्र हुनुहुन्छ गोपाल बरालीजी, उहाँलाई धन्यवाद छ, र एकजना साहित्यकार कार्कीजी हुनुहुँदो रहेछ, उहाँलाई पनि धेरै धन्यवाद छ। मेरो प्यारो ओखलढुङ्गा गीत सुन्नुभयो यहाँले। तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल वक्षस्थलमा, यो कविको शैशव काल बित्यो, हाँस्यो खेल्यो बन्ज कुञ्ज घुम्यो, होइन त? कति राम्रो मेरो प्यारो ओखलढुङ्गा। ओके, यति भन्दै अब हामी लगौँ त तपाईँलाई ढाकाको कुरा सुनाउनको लागि। बबिता राई रिपोर्ट गर्नुहुन्छ तेह्रथुमबाट, त्यसतर्फ तपाईँलाई म लगिहाल्छु।
1: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु काम। तानमा चाहिँ म चोलो बुन्छु, कोट बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी लानुहुन्छ कहिले काहीँ, आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। यता घर बेटी आन्टीहरूले पनि बुन्नुहुन्छ, रुममेट हुनुहुन्छ मेरो दुईजना साथीहरू, उनीहरूले पनि बुन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। एकजना मेरो रुमको साथी र म चाहिँ नियमित भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
2: तेह्रथुमको फेदाब गाउँपालिका पाँच समदुकी सबिना लिम्बू, सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाई र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। आफ्नै कोठामा ढाका बुन्ने उहाँले ढाका बुनेर हुने आमदानीले आवश्यक खर्च टार्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्छ्यायम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाई खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
3: तान बुनेरै घरको ऋण पनि छिन्यो, अब अनि तान बुनेर अहिलेसम्म चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे, अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ, अब कान्छा छोरा यहाँ पढ्दैछ, अब यसमा 12 एक्जाम दियो, खर्चहरू मै भोर्छु तान बुनेर। अलिक ठुल्ठुलोहरू उसको बाबुले अहिले साडी नै बुन्दैछु। अहिले तान नबुन्दा त दुःख थियो नि, कति दुःख थियो, साथी चिन्थिन, अनि केही नहुँदा साथीले पनि कसैले पत्याउँदैन रहेछ, हेर्दैन रहेछ, होइन।
2: ढाकाको राजधानी थुममा ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ बजार र आसपासका गाउँका अधिकांश घरमा ढाका बुनकर भेटिन्छन्। ढाका बुनकरहरूले आफ्नै घर र कोठामा बुनेका ढाका कपडा स्थानीय पसल मार्फत देश विदेशका विभिन्न ठाउँसम्म पुग्ने गरेको छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। काम विशेष र घुमघामको सिलसिलामा म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रुमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा,
4: तेह्रथुमको ढाका चाहिँ अब जस्तो यो हामी अब लिम्बुनी ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ, नेपाल मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। अब यसको लागि चाहिँ तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ, यसलाई जसरी पपुलराइज गरेका छ होइन, अनि सबैलाई स्वीकार्य बनाएको छ, जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन, त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। आउँदाखेरि यहाँनिर केही न केही बनाउन साथीभाइहरूलाई आफ्नो परिवारलाई गिफ्ट बोक्ने गरेको पनि छ, र अब अहिले चाहिँ म नियमित आइराखेको छु किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेह्रथुममा, र हामीले यो यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ, त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ।
2: जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा निम्ति आइएका पाहुनालाई ढाकाकै केही न केही सामग्री मायाको चिनोको रूपमा प्रदान गर्ने प्रचलन पनि बढ्दै गएको छ। त्यस्तै देश विदेशमा रहेका आफ्ना आफन्तलाई कोसेलीको रूपमा पनि ढाकाकै सामान पठाइदिने संस्कृति पनि बढ्दो क्रममा छ। पत्रकार महासंघ तेह्रथुमका सचिव कृष्ण विदुखी गौतम,
5: मुख्य कोसेली के तेह्रथुमको भन्दा ढाका, ढाकाका विभिन्न प्रकारको अब ढाकाको झोला पनि बन्छ, झोलाहरू पर्सहरू पनि कोसेलीको रूपमा हामीले पठाउने काम गरिरहेछौँ। अब केटा मान्छेहरूलाई भने सर्ट भनौँ, टाई भनौँ, कोटहरू त्यस्तो चाहिँ हामीले पठाइरहेछौँ।
2: तानको सहायतामा हातले बुनेर तयार गरिने तेह्रथुमे ढाका कपडा स्वदेशमा मात्र होइन विदेशमा पनि प्रसिद्ध छ। नेपाली रहे बसेका विभिन्न मुलुकहरूबाट समेत तेह्रथुमे ढाका कपडाको माग आउने गरेको सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाका कपडाको व्यवसाय गर्दै आउनु भएकी अनिता इमसङले बताउनु भयो।
6: मेरो स्टाफहरू हुनुहुन्छ, उहाँले बनाएर ल्याइदिनुहुन्छ। धेरै हङकङ जान्छ अनि युके अनि फ्याटा फुट्टा चाहिँ अस्ट्रेलिया जापानतिर नै जान्छ। ढाकाको सबै आइटम कोट साडी मेन चाहिँ साडी होइन अनि अहिले के भन्छ वर्क गरेको ब्लाउजहरू भयो होइन।
2: तेह्रथुमे ढाका कपडाबाट साडी चोली मेखली कुर्ता सुरुवाल पछ्यौरा कोट टोपी मफलर रुमाल पर्स जुत्ता चप्पल जस्ता सामग्री बनाइन्छ। सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दा बढी ढाका कपडाका पसल सञ्चालनमा छन्। ढाका उत्पादक समाजका अध्यक्ष भीम लुवागुन।
7: समग्र जिल्लाभरि म्याङलुङ मात्रै नभएर बाटराईमा बसन्तपुर होइन लालीगुराँस अनि फेदाप छत्तर सबै पालिकामा लगभग सोरुमहरू छन्। दुई वर्ष अगाडितिर चाहिँ हामीले एकचोटि सबै हामीले पनि डाटा सङ्कलन गरेका थियौँ होइन। बुन्ने नै चाहिँ हामीले त्यतिखेर एक्ज्याक्ट त लगभग 5,000 भन्दा चाहिँ माथि नै सङ्कलन गरेका थियौँ। तेह्रथुम जिल्लाबाट बाहिर खपत हुने त लगभग अब एक वर्षमा कम्तीमा नभएको 5 करोडको चाहिँ जान्छ बाहिरसम्म।
2: परम्परागत रूपमा खाडीको कपडा बुन्ने गरेका तेह्रथुमका महिलालाई सन् 1983 ताका ढाकाबारे अध्ययन गर्न तेह्रथुम

0: अहिले राम्रो गतिमा लानको लागि ढाकाको ब्रान्डिङ मेड इन तेर्थुम लेख्नुको लागि ढाकाको ब्रान्डिङलाई उद्योग मन्त्रालयमा चाहिँ फरवर्ड भइसकेको छ। त्यसको परिपत्र आउने बित्तिकै अब यो सालदेखि ढाकाको चाहिँ ब्रान्डिङमा चाहिँ ढाकाको मेड इन तेर्थुम भनेर लेखिन्छ। त्यस पछाडि अब गुणस्तरमा चाहिँ लेभल टूको ट्रेनर ल्याएर उनीहरूलाई चाहिँ उत्पादनमा चाहिँ क्वालिटी क्वान्टिटीमा चाहिँ राम्रो किसिमको उत्पादन लक्ष्य राखेको हुनाले आगामी सालदेखि चाहिँ यो ढाकाको वृहत उत्पादनको लागि र क्वालिटी क्वान्टिटीको लागि कभरेज गर्नको लागि हामीले योजना तर्जुमा गरेका छौँ।
1: तेह्रथुमलाई देश विदेशमा चिनाउने थुप्रै महिला दिदी बहिनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन समेत टेवा पुर्याएको तेह्रथुमे ढाकाको थप प्रवर्धनका लागि तेह्रथुमे ढाका महोत्सव जस्ता प्रवर्धनात्मक इभेन्टहरू भने समय समयमा गर्न आवश्यक देखिन्छ।
2: हजुर, बबिता राईजीलाई धेरै धन्यवाद छ। ढाकाको कति राम्रो बयान गर्नुभयो, थ्याङ्क यू सो मच। कति जानकारी मैले पनि पाएँ भने अब यहाँलाई एउटा हिन्दी गीत सुनाउँ। तर आजको मेलमा एउटा जर्मनीबाट एउटा कमेन्ट आएको रहेछ, पढिदिइहालौँ। द्वारिका थापा मगर लेख्नुहुन्छ, नमस्कार विनोद सर, काठमाडौँको स्वागत कार्यक्रम सुन्दैछु। जर्मनीमा बसेर देश विदेशका ताजा खबरहरूको जानकारी लिए हजुर, धन्यवाद छ यहाँहरूलाई, सम्पूर्ण टिमलाई भन्नुहुन्छ। अनि लोकप्रिय गायक अरुण थापा मगर बारेमा पनि जानकारी पाए। कवि सिद्धिचरण श्रेष्ठ प्रति पनि हार्दिक श्रद्धा सुमन गर्दै विदा लिए। म द्वारिका थापा मगर हाल जर्मनी भन्नुभएको छ। जर्मनीको फ्ल्याग यसपालि जर्मन फुटबल टिम कस्तो छ? 2002 जर्मनी फाइनल पुगेको थियो, अनफर्चुनेटली 2-0 भएर ब्राजिलसँग हार्यो। तर त्यो टिम मा चाहिँ एकजना खेलाडीको खुब बयान गरेको छ। टिम चाहिँ असाध्यै कमजोर भनिएको थियो तर फाइनल पुग्यो। यो चाहिँ जापान र चाहिँ कोरियाले संयुक्त रूपमा चाहिँ आयोजना गरेको गेम थियो, होइन त 2002। त्यसमा एकजना खेलाडी थिए, त्यही खेलको खेलाडीको भरमा जर्मनी चाहिँ फाइनल पुगेको थियो, फाइनलमा हार्यो भन्ने ओलिभर खान, होइन रिमेम्बर, उहाँलाई चाहिँ म्यान अफ द टुर्नामेन्ट पनि दियो, नट ओन्ली म्याच, किनभने एकल प्रयासले उहाँलाई जर्मनीलाई चाहिँ उहाँले फाइनल पुर्याउनु भएको थियो 2002 वर्ल्ड कपको म कुराकानी गर्दैछु। ओके ल त भनिदिनुहोस् कुन सहरमा हुनुहुन्छ तपाईँ जर्मनीको, ह्याम्बर्ग हो कि कहाँ हो, जानकारी गराउनुहोस् भन्दै सुशान्त केसीले हिन्दी गीत गाउनु भएको रहेछ है। यो गीत राख्दै छोटो मिठो अर्को कुराकानीतर्फ लगौँ यहाँलाई।

0: एकछिनमा राख्छु। इन द मेन टाइम एउटा छोटो मिठो कुराकानी गर्न लागि हामी रूपन्देहीतर्फ जाउँ। त्यहाँ सुकुम्बासीहरूको देशव्यापी रूपमा प्रदर्शन भएको कुरा चाहिँ हिजो अस्तिको हो। यसलाई हाइलाइट गर्नको लागि अथवा अपडेट दिनको लागि छवि पाण्डेजीलाई स्वागत गरिहाले। छविजी नमस्ते। ओके, थुप्रै मैले चाहिँ छाता ओढेर चाहिँ प्रदर्शनमा आएको सरकार डिमान्ड गरेको देखेको थिएँ। ल भनिदिनुहोस् के भन्छन् त बुचोलमा आयोजित भूमिहीनहरू सुकुम्बासीहरू अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन भयो, 11 बुधे माग पनि प्रस्तुत गरेछन्, सुनाइदिनुहोस् प्लिज।
1: हजुर हजुर, निश्चित रूपमा चाहिँ यहाँले भने जस्तै सुकुम्बासीहरूको राष्ट्रिय सम्मेलन हिजो सम्पन्न भयो। त्यस अगाडि चाहिँ अस्ति चाहिँ के अरे चाहिँ सुकुम्बासीहरूले चाहिँ राष्ट्रिय भेला आयोजना के अरे राष्ट्रिय चाहिँ जुलुस आयोजना गरेका थिए। देशभरका करिब 22 जिल्लाका चाहिँ के अरे सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासीहरूले चाहिँ बुटोलमा वृहत प्रदर्शन गरेका थिए, जुन चाहिँ के अरे छाताको रूपमा चाहिँ के अरे चाहिँ देशव्यापी रूपमा अन्तर्राष्ट्रियमा समेत चाहिँ त्यो समाचार चाहिँ भाइरल भएको थियो, त्यो फोटोहरू पनि चाहिँ। अब यो बुटोलमा भएको राष्ट्रिय सम्मेलनले चाहिँ 11 बुधे माग पत्र प्रस्तुत गरेको छ। खास गरी यो माग पत्रमा चाहिँ के अरे चाहिँ जसको जोत उसको पोत भन्ने कुरा जुन चाहिँ अघिल्लो सरकारले चाहिँ संविधानमा जुन नीति लागू गरेको थियो त्यही अनुसार चाहिँ के अरे उनीहरू सुकुम्बासीले चाहिँ जग्गा माग गरेका छन्। यद्यपि सुकुम्बासी प्रदर्शनमा सुकुम्बासी कति आए, अव्यवस्थित कति आए, अनि त्यहाँ चाहिँ नक्कली सुकुम्बासीहरूको चाहिँ कति सङ्ख्या थियो त्यो भन्ने विषयमा चाहिँ त्यो त पछि सरकारले अनुसन्धान गर्ला। तर उनीहरू चाहिँ एउटा चाहिँ के अरे चाहिँ 10,000 के अरे एउटा जुलुस चाहिँ बुटोलमा चाहिँ एउटा माहौल सिर्जना गरेको थियो र सुकुम्बासीहरू चाहिँ अव्यवस्थित बसोबासीहरू चाहिँ ऐक्यबद्धता प्रदर्शन गरेका छन् र उनीहरूले छिट्टै नै चाहिँ काठमाडौँमा चाहिँ एउटा राष्ट्रिय चाहिँ फेरि चाहिँ प्रेस सम्मेलन गरेर राष्ट्रिय आन्दोलन घोषणा गर्ने भनेर तयारी गरेका छन्। यद्यपि सरकार कसरी जान्छ अबको दिनमा त्यसैमा चाहिँ उनीहरूको आन्दोलन पनि निर्भर रहन्छ भन्ने कुरा चाहिँ आइरहेको छ।
0: अब यसपालि चाहिँ जुन चाहिँ ज्ञापन प्रस्तुत गरियो 11 बुधे, त्यो चाहिँ हेर्नुभएको छ के माग गरेको छ त्यसमा मुख्य गरेर?
1: त्यसमा चाहिँ के अरे मागहरू चाहिँ जसको जोत हो उसको पोत हुनुपर्छ, अर्थात् जसले जग्गा चाहिँ के अरे कब्जा गरेको छ, ओगटेको छ, जसले जोतिरहेको छ, जसले बनाएर बसिरहेको छ, त्यही जग्गामा उनीहरूले चाहिँ त्यो अधिकार।
0: यो त म यहाँ हकवाला स्लोगन पो देखि त, जसको पोत उसको के भन्छ उनी भयो होइन?
1: हजुर हजुर, निश्चितमा त्यही नै म यहाँ जस्तो जस्तै पुरानो के अरे जुन चाहिँ यस अगाडिको सरकारले जुन चाहिँ कमिटमेन्ट गरेको थियो त्यो कमिटमेन्टलाई पुरा गर्नुपर्छ यो सरकारले पनि भन्ने छ। त्यही नै कुरा खास उनीहरूको माग भनेको त्यही नै हो, सारमा भन्दाखेरि चाहिँ त्यही मागलाई चाहिँ उनीहरूले चाहिँ चाहिँ केन्द्रमा राखेका छन्।
0: ओके, भने मतलब अहिलेको सरकारलाई मात्रै उनीहरूले दोष दिएका छैनन्, नाराबाजी गरेका छैनन्। पूर्ववर्ती सरकार र पूर्ववर्ती मन्त्रीहरू जस्तै त्यहीँकै विष्णु पौडेल हुन्छ, उहाँ विरुद्ध पनि ठुलो नाराबाजी भएछ कि?
1: एकदमै हजुरले भने जस्तै विष्णु पूर्व अर्थमन्त्री विष्णु पौडेल जो 2050 सालदेखि चाहिँ रूपन्देहीको राजनीतिमा एकदम दबावमा हुनुहुन्छ, उहाँकै सत्तामा हुनुहुन्छ, केन्द्रमा हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ विष्णु पौडेलले चाहिँ चाहेको भए यो समस्या तुरन्तै समाधान हुने थियो। 30 वर्षमा उहाँले केही पनि गर्नु भएन, त्यो हिसाबले चाहिँ उहाँ अब यो हामी सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्था भयो भने यसको सम्पूर्ण दोष चाहिँ विष्णु पौडेलले लिनुपर्छ। सत्तामा बस्दाखेरि पनि उहाँले चाहिँ केही गर्नु भएन, त्यसले गर्दा
0: केही गर्नु मात्रै भएन, उहाँ स्वयं पनि सुकुम्बासी घोषित भएर उहाँले चाहिँ जग्गा पनि प्राप्त गरेर त्यो जग्गा फेरि बेचेको भनेर सुनिन्छ। अलिकति फेरि त्यसलाई दोहोऱ्याइदिनुहोस् न प्लिज।
1: एकदम निश्चित रूपमा चाहिँ के उहाँले चाहिँ 2051 सालमा विष्णु पौडेलले चाहिँ सुकुम्बासी भनेर चाहिँ उहाँले चाहिँ बुटोलको दीपनगरमा 10.5 थोर जग्गा लिनुभएको थियो। सुकुम्बासी समस्या समाधान आयोगको तत्कालीन रूपन्देही कमिटीले चाहिँ के अरे समितिले चाहिँ उहाँलाई चाहिँ जग्गा पूर्जा दिएको थियो र उहाँले काठमाडौँ बसाइसराई गर्नुपर्ने अवस्था भएपछि उहाँले त्यो जग्गा बेचेँ भनेर चाहिँ भन्नुभएको छ र त्यो जग्गा चाहिँ बिक्री पनि भइसकेको छ र त्यसपछि उहाँ चाहिँ के अरे बुटोलमा उहाँ बुटोलको प्रतिनिधि भए पनि उहाँको बुटोलमा जग्गा जमिन केही पनि छैन।
0: ओके, भने मतलब त्यसरी सुकुम्बासी भएर सुकुम्बासीलाई नहेरेको आक्रोश उहाँ मात्रै होइन उहाँको पार्टीमाथि पनि परेको हुनाले यसपालिको भोट त्यो चाहिँ त्यो नदेखेको हो।
1: त्यो भन्दा पनि चाहिँ पूर्व मन्त्रीहरूले पूर्व सरकारले एमाले नेकपा एमाले नेपाली कङ्ग्रेस लगायतका सरकारले चाहिँ सुकुम्बासीवासीलाई केवल भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गरे, उनीहरूले चाहिँ वास्तवमा चाहिँ सुकुम्बासीलाई जरा दिन सक्थे, उनीहरूले चाहिँ धेरै पहिला चाहेकोमा सक्रियता देखाएको भए यो छ महिनामा एक वर्षमा हुने कुरा हो, तर 30 वर्षमा चाहिँ सुकुम्बासीलाई चाहिँ के गरेको अडर राखियो र अहिले पनि चाहिँ पछिल्लो चुनावमा पनि चाहिँ विष्णु पौडेलहरूले चाहिँ फेरि पनि त्यही मुद्दालाई उठाउनु भएको थियो, जुन मुद्दा चाहिँ अब हामी सरकारमा आएपछि फेरि सुकुम्बासीलाई पुरा दिन्छौँ भनेर फेरि उठाउनु भएको अवस्थामा चाहिँ सुकुम्बासीहरू पनि विचार के गर्ने, अब उनीहरू पनि आश्वासनको भरमा अब बाँच्ने अवस्था भयो र उनीहरूले चाहिँ फेरि पनि पाइन्छ कि भन्ने एउटा चाहिँ लोभमा चाहिँ के अरे कतिले चाहिँ एमालेलाई पनि भोट दियो होला, कङ्ग्रेसलाई पनि भोट दियो होला, अथवा राष्ट्रपतिलाई पनि भोट दियो होला, त्यो अवस्था चाहिँ के अरे त्यो बाध्यता पनि छ सुकुम्बासीहरूको चाहिँ भूमिहरूको पनि बाध्यता
0: त्यहाँको स्थिति हेर्दाखेरि इभन माओवादी नामको पार्टी अहिले भनौँ न अब एकदमै मिनिमाइज भइसकेको छ अरे होइन, त्यो अझै पनि माओवादीको नाममा चन्दा चाहिँ उठिरहेको छ अरे नि त
1: हजुरले भने चाहिँ एकदमै चाहिँ निश्चितमा चाहिँ माओवादी पार्टी के अरे चाहिँ को नाम चाहिँ लगभग चाहिँ प्रचण्ड सिंहले चाहिँ त्यो माओवादी पार्टी परित्याग गरिसकेपछि र नयाँ पार्टी जहाँ समाजवादी पार्टी खोलिसकेपछि माओवादी एक हिसाबले विस्थापित भइसकेको छ, उसको नाम पनि कहीँ सुनिँदैन, तर भित्रभित्र चाहिँ माओवादीको नाममा चाहिँ चाहिँ रूपन्देहीका व्यापारीलाई व्यवसायलाई उद्योगीलाई धम्क्याउने चाहिँ काम भइरहेको छ, यो काम पछिल्लो पटक हिजो सार्नु भएको छ, यद्यपि यसै गरी चाहिँ जसलाई धम्कायो जसलाई चिठी पठाइयो जससँग पैसा माग गरियो उहाँ स्वयं पनि पत्रकार हुनुहुन्छ भरत पोखरेल, किनकि चाहिँ उहाँको चाहिँ एउटा चाहिँ लुम्बिनी रेडिमिक्स कन्क्रिट प्रणाली छ, त्यो प्रणालीमा चाहिँ उहाँ के अरे त्यो माओवादीको नामबाट चाहिँ बैङ्क के अरे चाहिँ चन्दा के अरे चाहिँ असुलीकोलाई चाहिँ निरीक्षण भन्नाले आग्रह गरिएको चिठी प्राप्त भयो र उहाँलाई फोनमा एउटा पनि धम्की दियो तुरन्तै के अरे पैसा दिनु नभए के अरे हामीले कारवाही गर्छौँ भन्ने किसिमको चाहिँ त्यो अवस्था आयो र उहाँले चाहिँ अब आफू प्रेसमा संसारकर्मी भएको नाताले उहाँले सार्वजनिक गरिदिनु भयो, तर यस्ता घटनाहरू धेरै छन् रूपन्देहीका उद्योगिक व्यवसायले चाहिँ पीडित भएको चाहिँ अवस्था देखिन्छ, उहाँ एउटा चाहिँ उदाहरण मात्रै हो र उद्योगिक व्यवसायले त्यस्ता डरले धम्कीले चाहिँ गर्ने डराएको अवस्थामा चाहिँ गर्ने खुरुखुरु चन्द्र दिने खुरुखुरु पैसा दिने अवस्था चाहिँ यो घटनाले चाहिँ गरेर एउटा चाहिँ उदाहरण चाहिँ पेस गरेको छ र रूपन्देहीका उद्योगिक व्यवसायहरू चाहिँ चन्दा आतङ्कबाट आतङ्कित भएको एकदम समस्यामा परेको भन्ने कुरा चाहिँ यो भरत पोखरेलको हिजोको केसबाट चाहिँ प्रष्ट हुन्छ।
0: ओके अब अन्तमा अब माओवादी भन्ने जुन चाहिँ एउटा साख होइन नाम चाहिँ अब प्रचण्डले छोडिसकेपछि विप्लवले लिनु भएको छ, उहाँको उपस्थिति के छ, उहाँले त्यस यतिका वर्षसम्म बसेका सुकुम्बासीहरूलाई केही आश्वासन दिन आउनु भएको छ छैन के छ त?
1: पछिल्लो समय चाहिँ अब माओवादी नामको कुनै पनि संगठन कुनै पनि क्रियाकलाप कुनै पनि भेला जुलुस गोष्ठी यस्तो कुनै पनि देखिँदैन, केवल उहाँ चन्दामा मात्रै के अरे चाहिँ लागेको देखिन्छ, विप्लवको अवस्था पनि त्यही हो, उहाँ चाहिँ के अरे चाहिँ चुनावपछि चाहिँ कतै पनि देखिनु भएको छैन, यद्यपि उहाँ चुनाव पनि लड्नु भएन, पहिला चुनाव लड्छु भनेर चाहिँ उहाँ चाहिँ के अरे घोषणा पनि गर्नुभएको थियो, तर चाहिँ जनताको उसले डरले हो कि केले हो तर उहाँ पनि चुनाव लड्नु भएन र त्यसपछिको चाहिँ उहाँको चाहिँ सक्रियता खासै देखिँदैन, उहाँको चाहिँ पार्टीको चाहिँ हेड क्वार्टर चाहिँ कपिल वस्तुमा छ, तर कपिल वस्तुमा त्यस प्रकारको माओवादीको विप्लवको चाहिँ कुनै पनि गतिविधि कुनै पनि भेलाहरू कार्यक्रमहरू आयोजना भएको देखिँदैन।
0: ओके उपस्थिति देखिँदैन एक्टिभिटी पनि देखिँदैन भनेर मेरो समय आज छोटो भयो त्यसले गर्दाखेरि यो कुरालाई फेरि पनि भोलि पर्सि तपाईँले चाहिँ क्यारी अन गर्नुहोला, आजलाई समय दिनुभयो त्यहाँको अपडेट दिनुभएकोमा धन्यवाद छ। अप्रिय घटना चाहिँ केही घटेन नि होइन?
1: अब त्यस्तो चाहिँ खासै त्यस्तो केही पनि भएन, उनीहरूको जुलुसलाई चाहिँ चाहिँ अब उनीहरूले पनि जुलुस प्रदर्शनकारीले पनि संयमित भएर प्रदर्शन गरे र सुरक्षाकर्मी निकायले पनि चाहिँ एकदम जुलुसलाई चाहिँ अब संयमित रूपमा चाहिँ बस्नको लागि आग्रह गर्नको लागि चाहिँ उहाँ भेलाको लागि चाहिँ चाहिँ सब दुवै पक्ष चाहिँ एकदम संयमित भएर चाहिँ भएको हुँदाखेरि चाहिँ त्यस्तो चाहिँ अप्रिय घटना चाहिँ हुन पाएन।
0: ओके थ्याङ्क यू भेरी मच तपाईँलाई मैले बिदा लिएँ, फेरि भोलि पछि यसलाई चाहिँ फेरि हेर्नुहोस् कि कस्तो प्रकारले अगाडि बढ्छ, सरकारले 11 बुधेको जवाब के दिन्छ आश्वासन के दिन्छ त्यो फलो गर्नु है। हस् थ्याङ्क यू भेरी मच। ओके छवि पाण्डेजीलाई धेरै धन्यवाद छ, समयको अभावमा अब सिधै गीत नराखिकन लागिहालौँ आजको दैनिक समीक्षातर्फ। भीमजी आइसक्नु भएको छ समीक्षा सुन्नको लागि, हातुर हुनुहुन्छ हाम्रो श्रोताहरू। भीमजी नमस्ते, स्वागत छ यहाँलाई।
2: नमस्कार विनोदजी, धन्यवाद।
0: के के छ त भनिदिइहाल्नुहोस् न त।
2: विषयवस्तुहरू भनेको अब आजको करेन्ट विषय भनेको चाहिँ भावी प्रधान न्यायाधीशका लागि प्रस्तावित डाक्टर शर्मा, मनोज शर्मा होइन अनि उहाँसँगको आज चाहिँ अहिले त्यति बेला संसदीय विशेष सुनवाई समितिमा चाहिँ उहाँको सुनवाई चलिरहेको छ,
0: 1:30 बजे भनेको थियो, चलिरहेको छ
2: 1:30 बजे। उहाँ विरुद्ध केही निवेदनहरू पनि परेर, उजुरीहरू पनि परेर छ 15-17 वटा जति,
0: 15-17 वटा धेरै पर्यो त,
2: धेरै धेरै,
0: 2-4 वटा मैले सुनेको थिएँ योभन्दा अगाडिको सुनवाई समितिमा।
2: हिजो अलिक धेरै परेको छ, पर्दाखेरि चाहिँ उहाँ विरुद्ध चाहिँ कतिपयले चाहिँ खोलेर पनि कुरा राख्नु भएको छ, जस्तो एनसेलको लागि उहाँले के अरे कर छल्नको लागि सहयोग गर्नुभएदेखि केही मुद्दामा मिलेकोदेखि लिएर गएर उता उच्च अदालतमा 5 वर्ष लगातार काम नगरेको हो, यतापट्टि एमालेको पार्टी कार्यालयमा गएर चाहिने आशीर्वाद लिएको भइसके पछाडि, अनि नेपो बेबी भएको किनभने दामोदर प्रसाद शर्मा पहिला प्रधान न्यायाधीश नै हुनुहुन्थ्यो, उहाँलाई चाहिँ मैले विशेष अदालतमा देखाएको थिएँ जी, दामोदर शर्मालाई अहिले यता चितवनको के भन्छ देवघाट त्यो एरिया त्यहाँतिर गएर बस्नु भएको छ अरे, पुरा योगी जस्तो भएर सुनेको थिएँ मैले, मान्छे देख्दाखेरि पनि त्यस्तै देखिनुहुन्थ्यो कि, पुरा झट्टा झट्टा ट्याक्क पाले, दारी पनि लामलाम, पहिलेदेखि उहाँ त्यस्तो, मैले सुरुमा
0: देख्दाखेरि
2: उहाँको भतिज, त्यो कारणले गर्दाखेरि भनेर आउँछन् यस्ता आरोपहरू त नआउने कुरा छैन, तर संसदीय समितिले सुनवाई समितिले अब बहुमतको आधारमै कुरा गर्दाखेरि पनि रासो पाएको छ, प्रधानमन्त्री बालेन्द्र शाहकै जोडबलमा उहाँ अगाडि जानुभएको हो, त्यो कारणले गर्दाखेरि त्यहाँबाट फेल हुने भन्ने सम्भावना त देखिँदैन भावी प्रधान न्यायाधीशकै रूपमा, तर यही मुद्दाले गर्दाखेरि उहाँ विरुद्ध चाहिँ उहाँको सिफारिस उता न्याय परिषदले जुन सूची पठायो 6 जनाको त्यो चाहिँ संवैधानिक परिषदले भनेको प्रधानमन्त्री विपक्षी दलका नेताहरू सभामुख लगायतको उपस्थिति त्यो टोल कमिटी
0: एउटा क्लियर गर्नु पर्यो, यो सिफारिस त अहिलेको सरकारको भएको बेलामा को परिषदले त होइन नि, पहिलेकोले हो क्या होइन के हो
2: भन्नाले
0: यो जुन चाहिँ 6 जनाको नाम आयो
2: होइन न्याय परिषद न्याय परिषद अहिलेकाले नै हो, पठाउँदाखेरि चाहिँ लिस्ट पठाउने हो उनीहरूले भनेको, 3 वर्ष सर्वोच्च अदालतमा काम गरेको 3 वर्ष पुरा भएको छ कि छैन उनीहरूको चाहिँ लिस्ट
0: क्राइटेरिया भित्र सिरा छैन भन्ने
2: लिस्ट, 3 वर्ष भनेको 3 वर्षको चाहिँ मिनिमम क्राइटेरिया भयो, अनि यो 6 जनाको नाम सिफारिस गरेर भनेको सूची पठाएको थियो, त्यो सूचीभित्रबाट उसले सिफारिस गरेर पठाएको होइन कि, इलिजिबल क्यान्डिडेट को हुन सक्छन् भनिसकेपछि 6 जनाको नाम पठाइदियो, पठाइदिइसके पछाडि अब यसमा चाहिँ वरियातामा चाहिँ 1-6 सम्मको 1-2-3-4 गरेर उसले पठाइदियो, पठाइदिइसकेपछि पिक एन्ड चुज गर्दाखेरि 4 नम्बरको
0: बाट भनाइ छ, सिनियोरिटी टेम्पर बाई मेरिट वा चाहिँ मेरिट टेम्पर बाई सिनियोरिटी भन्छ कि होइन,
2: मेरिटको हिसाबले पनि सरकारको व्याख्या प्रवक्ताले जसरी भन्नुभयो बाहिर आएर भन्नुभयो त्यो चाहिँ गुमराहमा रहेको पाइयो, त्यो भनेको उहाँहरूले दिएको एउटा मात्र तर्क कस्तो थियो भनेदेखि अहिले डाक्टर शर्माले चाहिँ जति मुद्दाको
0: फैसला
2: गर्नुभयो त्यो सङ्ख्या चाहिँ सबैको भन्दा बढी देखिया छ भनेर उहाँले प्रवक्ताले आएर जसरी बाहिर भन्नुभयो, तर हरिफुयालको देखिया परे देख्दाखेरि तथ्यगत रूपमा हेर्दाखेरि चाहिँ त्यो भनेको चाहिँ एक हिसाबले गर्दाखेरि भनेको एउटा त देखाउनु त पर्यो नि त, किन भनेर एक खालको मेसेज त गयो तर रङ मेसेज थियो त्यो, अब यही विषयमा चाहिँ उहाँको सिफारिस चाहिँ गैर कानुनी छ अथवा पुग्दैन उहाँको योग्यता भनेर उहाँको सिफारिस विरुद्ध है उहाँको विरुद्ध भन्दा पनि उहाँको सिफारिस विरुद्ध चाहिँ अदालतमा रिट लिएर जाँदाखेरि दरपेट गरिदियो सबभन्दा सुरुमा प्रशासनले, त्यो भनेको चाहिँ प्रक्रिया पुरा भएको छ कि छैन मात्रै हेर्ने हो प्रशासनले हेर्दाखेरि होइन, त्यो प्रक्रिया पुरा भएको छ कि छैन भनेर त्यहाँ नभइसके पछाडि इजलासमा जाने अधिकार पनि हुन्छ फेरि होइन, त्यो सर्वोच्च न्यायालय ऐनले नै गरेको व्यवस्था त्यो अनुसार वकिलहरू चाहिँ भनौँ न अब कानुन व्यवसायहरू चाहिँ इजलासमा गए भनौँ न, त्यहाँ जाँदाखेरि जो सपना मल्ल प्रधानको पर्यो अब यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा आयो किनभनेदेखि उहाँ वरियतामा शीर्ष स्थानमा हुँदाहुँदै पनि उहाँ पर्नु भएन भन्ने कुरा आएको थियो, उहाँले चाहिँ दर्ता आज गर्नु हिजो त डेड लाइन समय नै तोक्नु भएको थियो अझै 1 बजे भनेर होइन, त्यो 1 बजे समय नै तोकेर भोलि पेसी तोक्नु भनेर उहाँले आदेश दिनुभयो, आदेश दिइसके पछाडि
0: यो चाहिँ संसदीय सुनाईको समयलाई ख्याल गरेर गरेको जस्तो देखियो होइन त, होइन 1:30 बजे यता त्यो सुनवाई त्योभन्दा अगाडि
2: भनेको आजको लागि पेसी अनि हिजोको लागि हिजो चाहिँ दर्ता गर्नु आजको लागि चाहिँ पेसी तोक्नु भनेर
0: यस्तो त सुपर फास्ट ट्र्याक भयो नि यो त,
2: त्यतापट्टि आएको थियो होइन. अब आइसके पछाडि यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा आयो. फेरि एउटा कस्तो हुन्छ भनेदेखि भोलि अब जागिर छोडिसके पछाडि मान्छेको शक्ति भनेको चाहिँ दाँत नङ्ग्रा फुकालेको
0: होइन
2: बाघ जस्तो भन्नु त्यो अर्थ हुँदैन होइन. अब त्यहाँको कर्मचारीलाई के थाहा छ भनेदेखि भोलिको दिन पछाडि संसदीय सुनवाईमा गइसके पछाडि भोलिको दिनपछि दुई तिन दिन पछाडि उहाँ प्रधान न्यायाधीश रहनुहुन्न. अब अहिलेसम्मको अथोरिटी
0: उहाँ नै हो
2: होइन. तर भोलि पर्सिदेखि उहाँ रहनुहुन्न, अर्को प्रधान न्यायाधीश आइहाल्नुहुन्छ. त्यो आइसके पछाडि उहाँले भने मान्नुपर्छ. भनिसकेपछि कर्मचारीहरू लुसुकको कार्यकर्ता छाडेर हिँडे. अब हिँडिसके पछाडि यहाँ भयो चाहिँ के भनेदेखि अथोरिटी आजसम्म होस् कहिलेसम्म होस् अथोरिटीले दिएको आदेश यदि कर्मचारीले माने
0: सजाको भागीदार
2: के हुन्छ भनेको चल्दैन, न्याय नै चल्दैन नि होइन. अब यो
0: हामी चाहिँ पल्टने हिसाबमा चाहिँ सजायको भागीदार हुन्छौँ होइन. तर यहाँ त कामै भएन भन्नु
2: खोजेको, कामै भएन होइन. त्यहाँ इजलास चाहिँ के अरे कार्यकक्ष नै छाडेर हिँड्ने भइसके पछाडि अब यहाँनिर आएको कुरा के छ भनेदेखि जस्तो मुख्य रजिस्ट्रार विमल पौडेल हुनुहुन्छ. अब रजिस्ट्रार उपरजिस्ट्रारको काम भनेको चाहिँ मुद्दा दर्ता गर्ने हो, प्रशासनिक कामको र पेशी तोकिदिने हो. उनीहरूले गर्दाखेरि भनेको यति मुद्दा आएको छ, पेशी मिलाएरै हुँदो रहेछ अदालतमा. म केही समय अगाडि यहाँ पाटन जिल्ला अदालत गएको थिएँ, उहाँहरूको मुद्दाको फर्स्ट आउट असाध्यै राम्रो थियो है. त्यति बेला हेर्दाखेरि पनि पेशी पनि मजासँग तोकिदिने त्यस्तो थियो. अब यहाँ उहाँले के भन्नुभएको छ भनेदेखि जो प्रस्तावित प्रधान न्यायाधीश हुनुहुन्छ डाक्टर शर्मा, उहाँको उहाँले चाहिँ मेरो विरुद्धमा आएको कुनै पनि रिट निवेदनहरू चाहिँ दर्ता नगर्नु भनेर पहिले आदेश दिनुभएको छ हामीलाई. त्यो कारणले गर्दाखेरि म दर्ता गर्न सक्दिनँ भनेर उहाँले भनेको कुरा बाहिर आयो. यो बाहिर आइसके पछाडि उहाँ सपना मल्ल प्रधान मल्ललाई चाहिँ झोक चल्यो. उहाँले त्यही भएर पनि अझै बढी हस्तक्षेप गर्नुभयो कि भन्ने पनि छ यहाँनिर देख्दाखेरि. अर्को एउटा भनेको चाहिँ उहाँ अहिले पछिल्लो समयमा सर कार्यपालिका र न्यायपालिका चाहिँ आम्ने सामने के स्थितिमा देखिन्छ देख्दाखेरि होइन. प्रतिपक्षी दलहरूको समर्थन त छ तर झिनो छ, त्यो आवाजले केही भेट्दा पनि भेट्दैन. अब यहाँनिर अलिकति गन्जागोलको स्थिति चाहिँ न्यायपालिकाभित्र देखिया छ. अब
0: जुन चाहिँ पहिला थियो तर सतहमा अहिले आयो,
2: सतहमा अहिले आयो. पहिलेदेखि अब जहाँसुकै हुन्छ राजनीति भन्ने
0: नभने होइन,
2: लबीदेखि लिएर गएर
0: हुनु नपर्ने ठाउँको चाहिँ भइरहेछ. यो पैमानामा भइरहेको रहेछ भन्ने बुझ्यो होइन.
2: भोलि पनि हुन्छ जस्तो लाग्छ मलाई. यो
0: स्केल त यस्तो त नहुनुपर्ने
2: होइन होइन. मलाई के लाग्छ भनेदेखि विनोदजी, यो संसारको सबै देशमा हुन्छ. जस्तो अमेरिकामा राष्ट्रपति चयन भइसके पछाडि न्यायाधीश राष्ट्रपतिले तोक्छन् नि, तर जब न्यायालयको फैसला आउँछ नि ट्रम्प विरुद्धै ठोक्छन् होइन.
0: भारत इन्दिरा गान्धीको पालामा त्यही भएको छ 75 को उसमा होइन,
2: यहाँ पनि छ. जस्तो मानौ सपना मल्ल प्रधान एमालेको संविधान सभामा सदस्य नै हुनुहुन्थ्यो एमालेको तर्फबाट
0: हो.
2: अब यहाँनिर जाँदाखेरि एमालेकै सिफारिसमा सुशीला कार्कीले उहाँलाई प्रधान न्यायाधीश हुँदाखेरि उहाँको कार्यकालमा उहाँले नियुक्ति पाउनु भएको सर्वोच्च अदालत पाउँदाखेरि, तर जब संसद विघटनको फैसला आयो नि, संसद विघटनको फैसला आउँदाखेरि संवैधानिक इजलासका 5 न्यायाधीश सबै एक भएर यो उल्ट्याएर समेत तोकेर शेरबहादुर देवाललाई उहाँ पनि हुनुहुन्थ्यो भनिसके पछाडि. अब यहाँ पुगिसके पछाडि चाहिँ हामीले मान्नुपर्छ कि विश्वास गरिदिनु पर्छ पर्दो रहेछ के भनेदेखि त्यहाँ गइसके पछाडि यो जामा होइन पेन्ट जेसुकै भनौँ त्यो चाहिँ फुकालेर न्यायाधीश चाहिँ अलिकति स्वतन्त्र भएर बस्नुपर्छ भन्ने कुरा चाहिँ
0: पहिला
2: अगाडि छ. तर कतिपय ठाउँहरूमा चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट जोडिन्छ. जस्तो उदाहरणको लागि अब त्यही मात्रै भयो, महासचिव हुनुहुन्थ्यो बारको महासचिव कि पोखरेल हाम्रो अहिले पनि हुनुहुन्छ न्यायाधीश चाहिँ, अब उहाँले चाहिँ रवि लामिछानेको मुद्दा हेर्नु भएको थियो. उहाँ कानुन व्यवसायी मात्रै हुँदाखेरि, तर अहिले त्यहाँ बसिसके पछाडि इजलासमा यहाँ सर्वोच्चको इजलासमा उहाँले न्यायाधीश हुनुहुन्छ. त्यहाँ बस्दाखेरि मैले हेर्न मिल्छ पहिला वकिल हुँदाखेरि पनि भनेर उहाँले आफैले तानेर हेर्नुभयो सुनेको उहाँले पोखरेलले मुद्दा हेर्दाखेरि भनिसकेपछि यहाँ धेरै कुरा छ कि यस्तो
0: धेरै छ होइन. अब यो यो अदालतकै कुरा गर्दा गर्दै आजको समय गयो, एउटै विषयमा हामीले कुरा धेरै बोल्छ. महत्त्वपूर्ण पनि छ किनभने अदालत चाहिँ निष्पक्ष हुनुपर्छ भन्ने भनाइ हो. आज सुधार हामी दुबईलाई बिदा दिनुहोस्. नमस्ते, शुभ दिन, फेरि भोलि भेटौँ. बाबा. We'll be right back.
3: यो BFBS गोरखा रेडियो हो। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय सुनवाई सकिएको छ। सिंहदरबारको संसदीय सुनवाई समितिमा भएको छलफलमा सांसदहरूले शर्मासँग विभिन्न प्रश्न सोधेका थिए। शर्माले आफूमाथि लागेको नेपो बेबीको आरोपको खण्डन गर्नुभएको छ।
4: एउटा अवधि पुरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत पुनरावर्तन अदालतको न्यायाधीशको रूपमा चाहिँ नियुक्ति पाएको थिएँ। त्यहाँ आफ्नो कार्य सम्पादन चाहिँ सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण चाहिँ पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छु। यो चाहिँ अब यो एउटा चाहिँ अब एउटा मलाई के लाग्दछ भन्दाखेरि चाहिँ अब यो सबैजनाले एउटा एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अरू केही मलाई लागेको छैन।
3: सुनवाई सकिएसँगै समितिले केही बेरमै निर्णय आउने जनाएको छ। सुनवाई समितिमा शर्मा विरूद्ध 16 उजुरीमाथि छलफल भएको हो। उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता, क्षमता र कार्यदक्षमाथि प्रश्न उठाएका छन्। अर्थमन्त्री गयल भएको विषयमा एमाले सांसद राजेन्द्र राईले अड्डी लिएपछि प्रतिनिधि सभाको आजको बैठक केही बेर स्थगित भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नदेखेपछि सांसद राईले आपत्ति जनाउँदै नबोल्ने अडान लिएपछि सभामुख डोलप्रसादले बैठक स्थगित गर्नु परेको हो। सदनमा सांसद राईको आक्रोश र सभामुखको अनुरोधका केही अंश।
5: जसले विनियोजन विधेयक 83 सिद्धान्त र प्राथमिकता पेश गरौँ, ऊ नहुँदा मैले कसरी कुरा राखौँ? सभामुख मात्रै तपाईँलाई सुनाएर हुन्छ? मान्यजीवहरूलाई सुनाएर हुन्छ? हुँदैन। अर्थमन्त्री नायन्जेलसम्म यही ड्यासमा बस्छु।
6: मान्य सदस्यले आफ्नो भनाइ राख्दै गर्दा मान्य मन्त्री आइपुग्ने कुरा भएको छ, अगाडि बढ्नुहोस्।
5: होइन, म परम्परा थितिलाई म बदल्न चाहन्न। किन चाहन्न? यहाँ हेप्नु भयो क्या? मैले अस्ति पनि भनेको नि त, प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? अब प्रतिपक्षलाई दिनुहोस्, हामी चलाउँछौँ यो देश। हिम्मत छ हामीसँग यो देश चलाउने? हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ। तै प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन? आज उहाँले पेश गर्नुभएको यो विनियोजन विधेयकमा मैले छलफल गरेर के उपलब्धि हुन्छ? हुन्न। त्यसैले गर्दाखेरि म आइन्जेल त बल्दै बल्दिनँ। हेर्नुहोस् ल,
6: मान्य सदस्य, मान्य मन्त्री आउँदै नै हुनुहुन्छ, त्यस कारणले आफ्नो कुरा अगाडि बढाउँदै गरौँ।
5: होइन, उहाँ आएपछि मेरो कुरा राख्नेछु।
6: मान्य सदस्य के गरौँ, अर्थमन्त्रीज्यू आउँदै हुनुहुन्छ, हजुरले सुरु गर्दै गरौँ। अर्थमन्त्री आएपछि समय काउन्ट गरौँ। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटका लागि स्थगित हुन्छ।
3: बजेटका प्राथमिकतामाथि छलफलमा चलिरहँदा अर्थमन्त्री नै नदेखिएपछि सत्तापक्षका सांसद नै खनिएका छन्। आज बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुने क्रममा बोल्दै राष्ट्रपति सांसद अमरेश कुमार सिंह,
7: परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छन्। परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यहीँ जान्छ। हामी पाँचौँचोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसदको अस्तित्व समाप्त हुन्छ, पार्लियामेन्ट्री सिस्टमको अस्तित्व समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लियामेन्ट्री सिस्टम अङ्गीकार गरिरहेको छ, जहाँ अल पार्लियामेन्टर्स इक्वल हुन्छ र प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि सांसदले, जनताको कुरा सरकारले राखिन्छ र सम्पूर्ण मन्त्रालयमा। यो म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ? नयाँको नाउँमा सबै चिज भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाउँ चेन्ज गरौँ न, किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ।
3: उहाँले मधेसलाई सरकारले समेट्न नसकेको भन्दै चर्को असन्तुष्टि पनि जनाउनु भयो।
7: जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन, किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि सबै बिलो छ, कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेसल प्याकेजको घोषणा हामी सोचेका थियौँ, किनकि मधेसको सरकारमाथि अधिकार पनि थिएन छ भने सबभन्दा बढी भोट मधेसले दिया छ, समानुपातमा पनि दिया छ, प्रत्यक्षमा पनि दिया छ। तर मधेस भर्खरमा हिजो आए, सभामुख बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ, किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ। यस्तो राज्य चल्दैन, राज्य सबैको।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण पुनः शुरू गर्ने योजना स्थगित गर्नुभएको छ। युद्ध अन्त्य गर्ने वार्ताहरू जारी भएका बेला ट्रम्पले कूटनीतिकलाई थप समय दिनका लागि खाड़ी क्षेत्रका सहयोगी राष्ट्रहरूले उहाँलाई योजनाबद्ध सैन्य कार्यवाही रोक्न अनुरोध गर्नुभएको थियो। तत्काललाई यो भने रोकिएको छ, तर उहाँले यदि सम्झौता हुन सकेन भने अमेरिकाले कुनै पनि बेला ठूलो आक्रमण शुरू गर्ने चेतावनी दिनुभएको छ।
8: BFBS, Gorkha Radio.

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले पनि पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम संगमको बसाइको उठान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु। सारङ्गी रुदै छ पारी वनमा, जीवेश सामलिङको स्वरमा रहेको यो गीतबाट आज मैले कार्यक्रम स्वर्णिम संगमको ढोका उगारिसकेको छु। अब लागू श्रोता, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 5 गते तृतीय तिथि मङ्गलबार, नेपाल सम्बत 1146। तदनुसार आज भने 19 मे सन् 2024। र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, मौसममा पनि आज सामान्य बदलाव त देखेको छ र नेपालमा आज सूर्योदय बिहान 5:12 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:46 जाँदा हुँदैछ। यो जानकारी पछाडि श्रोताहरू एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। तर यो गीत राख्दै गर्दा आदरणीय श्रोताहरू, आज बिहान एकाएकी एउटा अप्रिय समाचार, अप्रिय खबर पनि सुने। विशेष गरी हाम्रा बेबेस गोर्खा रेडियोका नियमित श्रोता हुनुहुन्थ्यो जो युएसए अमेरिकाको टेक्सासमा बस्नुहुन्छ, टेक्सास डायलासमा बस्नुहुन्थ्यो र स्काइप हामीले चलाइरहेको बेला सधैँ जस्तो स्काइपमा जोडिनुहुने हाम्रा धान्य प्रसाद दुलाल दाई, म उहाँलाई बा भन्ने गर्थे, धान्य बाको दुःखद निधनको समाचार सुन्न पुगे। उहाँ असाध्य रेडियो प्रेमी श्रोता हुनुहुन्थ्यो, युएसमा बस्नुहुन्थ्यो र त्यहाँ बसेर सधैँ जस्तो कार्यक्रम सुनेर स्काइपमा त सधैँ नै जोडिनुहुन्थ्यो। यद्यपि स्काइप हटे पश्चात पनि उहाँ कार्यक्रम चाहिँ सुनि नै राख्नुहुन्थ्यो, तर मलाई लेख्न अलिकति समस्या अलिक भनौँ ढङ्ग पुग्दैन भन्नुहुन्थ्यो। तर तुलसी बाबु, तपाईँको कार्यक्रम बीएबीएस गोर्खा रेडियो सधैँ नै सुन्ने गर्थे है भन्नुहुन्थ्यो अफेयरमा। तर आज बिहानै युएसको टेक्सास डालसमै बस्ने गीतकार पनि हुन्छ भूपेन्द्र न्यौपानेको एउटा पोस्ट देखे, जहाँ हामीले सदाको लागि हाम्रा प्रिय आदरणीय अग्रश्रोता धान्य प्रसाद दुलाललाई गुमाएको समाचार पढिसके पश्चात मैले भूपेन्द्र भाइलाई फोन गर्दाखेरि उठेन। सायद युएसको समय त्यहाँ मध्यरात भएको थियो होला र मैले उहाँकी जीवनसङ्गिनी बहिनी तारालाई फोन गर्दाखेरि उहाँले सबै कुरा बताउनुभयो। उहाँ नेपाल आउनुभएको रहेछ र झापा तोपगाछी आफ्नै निवासको अगाडि सडकमा चाहिँ एउटा तेज गतिमा आएको मोटरसाइकलले उहाँलाई ठक्कर दिएपछि उहाँ गम्भीर अवस्थामा उपचार गराइरहनु भएको थियो र हिजो साँझ उहाँको निधन भएको र आज अन्त्येष्टि हुँदैछ भनेर जानकारी गराउनु भयो। हामीले एउटा असल श्रोता रेडियो बेबेसलाई माया गर्ने अग्रज धान्य प्रसाद दुलाललाई गुमायौँ र उहाँको आत्माको चिरशान्तिको कामना गर्न चाहन्छु। यो बसाइमा उहाँको वैकुण्ठ बास होस् भन्न चाहन्छु र शोक सन्तप्त परिवारजनमा पनि हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु र हाम्रा अग्रज श्रोताको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली स्वरूप श्रोताहरू, यो बसाइमा म यतिखेर भने गीतकार पम्फा गुरुङले लेख्नुभएको एउटा गीत राखिहाल्छु रिमा गुरुङको स्वरमा।

आदरणीय श्रोताहरू, यो गीत मैले आज विशेष गरी दानियल शाहद्वा दुलाल बा जो युएसएको टेक्सास डालासमा बसेर बेबेस गोर्खाले सुन्नुहुन्थ्यो, सधैँ नै हामीलाई प्रेरणा जगाउने हाम्रा अग्रज आदरणीय बुवाको चाहिँ भनौँ निधन भएको दुःखद समाचार आज भूपेन्द्र न्यौपानेबाट जानकारी मिले पश्चात उहाँको चाहिँ नेपाल आएको बखत एउटा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिए पश्चात अस्पताल भर्ना गरेको र उहाँको घर अगाडि नै त्यो दुर्घटना भएको थियो र निधन भएको समाचार सुने पश्चात मैले उहाँप्रति श्रद्धा सुमन स्वरूप यो गीत राखेँ र पनि श्रोताहरू यहाँहरू माझमा आजको बसाइको बारेमा जानकारी दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको मङ्गलबारको बसाई घरदेश र परदेशलाई जोड्ने दिन हो, अर्थात् यता घर गाउँको वस्तुस्थिति हाल खबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम सडेम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। यसको लागि हामीलाई आवश्यक पर्नुहुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यतिखेर नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छन्, यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र यहाँहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु र यता घर गाउँको वस्तुस्थिति हाल खबर जस्ताको तस्तै तपाईँसम्म पुर्याउनेछु कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङको माध्यमबाट। जति चाँडो नम्बरहरू प्राप्त हुन्छ उति नै चाँडो म स्टुडियोको टेलिफोनबाट फोन डायल गर्नेछु र तपाईँका मोबाइल र टेलिफोन नम्बरहरूको प्रतीक्षा गर्ने क्रममा एउटा गीत राखिहाल्छु। यहाँहरू माझमा चन्द्रकुमार दोङको शब्द सङ्गीत रहेको यो गीतमा स्वर रहेको छ गम्बु शर्फाको।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

देउला तिमीलाई जाली रुमाल, जाली रुमालको कुरा थियो श्रोताहरू। रुमालै जाली भएपछि माया फेरि कस्तो हुने हो त्यसको चाहिँ अनुमान लाउन सक्नु पर्दछ। रोशन गुरुङको स्वरमा रहेको यो गीत राखेँ मैले, उदय सोताङको शब्द सङ्गीत रहेको थियो। र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण आदरणीय श्रोतालाई पुनः स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, आज मङ्गलबार, मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने दिन हो, अर्थात् यता घर गाउँको हाल खबर रेडियो तरङ्ग मार्फत तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यहाँका नम्बरहरू प्राप्त भइ नसकेको पनि जानकारी गराउन चाहन्छु। र गएको हप्ता गीतकार लिलाज कामाङजीले दाई भाउजूको नम्बर दिनुभएको थियो, दाईको नम्बर चाहिँ यहाँ मसँग सेभ रहेनछ, तर भाउजूको नम्बर फोन डायल गरेको थिएँ, सम्पर्क हुन सकेन। गीतकार लिलाज कामाङ उहाँ चाहिँ बेलायतमा हुनुहुन्छ, अक्सफोर्डमा बस्नुहुन्छ। र यो नम्बरमा मैले अन्य नम्बरहरू प्राप्त नभएको बखत यसो कुराकानी गरिहालौँ भनेर चाहिँ फोन डायल गरेको थिएँ, तर सम्पर्क हुन सकेन। र लिलाजी कार्यक्रम सुन्दै हुनुहुन्छ नि, तपाईँको दाजुको नम्बर चाहिँ यता इनबक्समा गर्नुभएको रहेछ, सायद कता पठाउनु भएको थियो, तर भाउजूको नम्बरमा चाहिँ फोन डायल गरे अहाँ उठेन, यही जानकारी गराए है त। र आदरणीय श्रोताहरू, तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने आज यहाँहरूले पनि आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल टेलिफोन नम्बर हामीलाई दिन सक्नुहुन्छ। र यो कार्यक्रम भनेको तपाईँका परिवारजन र साथी सङ्गीहरूको आवाज तपाईँसम्म पुर्याउने मात्र नभएर तपाईँको घर गाउँ अनि वस्तुस्थिति संसारभरिको श्रोतासम्म पुगोस् भन्ने हाम्रो उद्देश्य हो। जसले गाउँ चिनिन्छ, ठाउँ चिनिन्छ, अनि वस्तुस्थितिबारे पनि श्रोतालाई जानकारी मिल्नेछ। र यहाँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने नेपालमा रहेका यहाँहरूका आफन्तजनहरूको नम्बर दिन सक्नुहुन्छ। र तपाईँको गाउँटोलमा केही त्यस्ता भनौँ गतिविधिहरू हुँदैछन् भने, जस्तै पुनर्निर्माणको कुराहरू हुन्छन्, खेलकुद हुन्छन्, विभिन्न किसिमका भनौँ इभेन्टहरू हुन सक्दछ, त्यसको बारेमा पनि यहाँहरूले जानकारी पाउनुहुन्छ यहाँहरूका आफन्तजन परिवारजन साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बरको माध्यमबाट। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने विशेष गरी नेपालभन्दा बाहिर बस्ने तपाईँ आदरणीय श्रोताहरूले हामीलाई नम्बर पठाउन सक्नुहुनेछ। र तपाईँले दिनुभएका नम्बरमा म फोन त डायल गर्ने नै छु, उहाँले टेलिफोन उठाउनु भएछ भने त म कुराकानी गर्ने नै छु। र नम्बरहरू प्राप्त भइ नसकेको अवस्थामा यति बेला पनि एउटा गीत राख्न चाहन्छु, गायिका बानिका प्रधानको स्वरमा दिनेश सुब्बाको सङ्गीत, अनि गीतकार हुनुहुन्छ राखी गौचन। राखी गौचन यतिखेर त युएसएको क्यालिफोर्नियातिर बस्नुहुन्छ, र हिजो पर्न गएको उहाँको जन्मदिनको पनि हामी यही गीत मार्फत उहाँकै रचना मार्फत ह्याप्पी बर्थडे भन्न चाहन्छु, शुभकामना दिन चाहन्छु। अहिलेलाई पनि राखी गौचन लेख्नुभयो गीत बानिका प्रधानको स्वरमा।

मानिका प्रधानको स्वरमा रहेको यो गीत राखेँ मैले. नारी हस्ताक्षर गीतका राखी गौचनको कलमबाट लेखिएको गीत रहेको थियो अनि यसमा सङ्गीत भने दिनेश सुब्बाको रहेको थियो र यस बिचमा मैले हरि राईजीले एउटा नम्बर दिनुभएको थियो हाम्रो अन्तर्राष्ट्रिय चेली भने लेख्नुभएको छ. अन्तर्राष्ट्रिय चेलीले चाहिँ टेलिफोन पटक्कै उठाउनु भएन हरि राईजी. उहाँ लेख्नुहुन्छ, तुलसर नमस्कार, दुःखको खबरले झनै दुःखी बनाए.

उठाउनु भएनछ भने चाहिँ म कुराकानी गर्न असमर्थ हुनेछु र यति बेला उहाँले धन्यवादलाई पनि सम्झाउनु भएको छ बिएमएस गोर्खा रेडियो जति बेला हामी स्काइप प्रयोग गर्थ्यौँ र स्काइपमा धेरै श्रोताहरू जोडिनु हुन्थ्यो त्यो समय हरेक दिन जसो नि युएसएको टेक्सास डालासबाट हाम्रा धान्य प्रसाद बा जोडिनुहुन्थ्यो र कुराकानी मजाले गर्नुहुन्थ्यो तर दुःखको कुरा उहाँ चाहिँ नेपाल आएको बखत झापा तोपगाछी स्थित आफ्नै घरको अगाडिको बाटोमा भनौँ तेज गतिमा आएको एउटा मोटरसाइकलले ठक्कर दिएपछि बेहोस हुनुभएको रहेछ र उहाँलाई अस्पताल लगेको र आइसियुमा राखेको तर उहाँ बाँच्न सफल हुनु भएन। त्यही भएर मैले कार्यक्रमको उठानमा मैले हाम्रा धान्य प्रसाद बालाई सम्झना गरेँ। हरिराईजीलाई चाहिँ धन्यवाद दिन चाहन्छु। हाम्रा पुराना अग्र श्रोतालाई पनि यहाँले सम्झनु भयो र यहाँलाई धन्यवाद दिन चाहन्छु र यति बेलामा चाहिँ म यहाँहरू माझमा एउटा गीत राखिहाल्छु। डिम्पल मायालु बोलको गीत मिना राईले गाउनुभएको गीत हो। लक्ष्मण गुरुङले लेख्नुभएको गीतमा सङ्गीत भने शान्तिराम राईको छ।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर, आदरण सुधार बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने होमा पायम लिम्बुले बेलायतबाट एउटा नम्बर दिनुभएको छ र मैले उहाँले दिनुभएको नम्बरमा फोन सम्पर्क गरिसकेको छु र उहाँ हुनुहुन्छ पत्रकार हुन्छ पेसाले कविन्द्र शर्मा, जो अहिले अत्यन्तै प्राणघातक रोग क्यान्सरसँग लडिरहनु भएको छ र उहाँलाई अर्थात् कविन्द्र शर्मा बचाउ अभियानको लागि होमा पायम लिम्बू पनि जुट्नु भएको थियो र उहाँले पनि केही रकम उहाँलाई हस्तान्तरण गरिसक्नु भएको छ। यसै गरी अर्का पाँच थरका श्रष्टा गीतकार लिराज कामाङजी पनि जोडिनु भएको थियो, उहाँले पनि केही सहयोग गरिसक्नु भएको छ र अझै सहयोग गर्ने अभियानमा सायद उहाँहरू हुनुहुन्छ होला। र होमा पायमजीले चाहिँ यहाँ उहाँको नम्बर दिनुभएको छ र म कविन्द्रजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कविन्द्रजी नमस्ते। अनि अहिले तपाईँको स्वास्थ्य स्थिति के छ, सुधार उन्मुख छ कि के छ?
2: अहिले अब योभन्दा अगाडि एक महिना अगाडि रिपोर्ट हामीले चेक गरेको
1: थियौँ। हजुर हजुर,
2: त्यसमा चाहिँ अलिकति कलेजोमा बढी फैलिएको, छातीमा बढी फैलिएको देखाएको थियो होइन?
1: हजुर हजुर।
2: अनि फेरि किमो थप्नुपर्छ भन्ने हिसाबले फेरि किमो थप्न थाल्यो।
1: हजुर हजुर।
2: अहिले मेरो प्रत्येक हप्ता किमो चलिरहेछ, अनि 21 दिनमा इम्युनो चलिरहेछ। अहिले म राजीव गान्धी दिल्ली हस्पिटल, राजीव गान्धी क्यान्सर हस्पिटल दिल्लीमा उपचारमा छु।
1: ए, अहिले दिल्लीतिरै हुनुहुन्छ तपाईँ?
2: अहिले नेपालमा छु, अब पर्सि मेरो के अरे इम्युनो र किमो छ।
1: हजुर हजुर।
2: म फेरि पर्सि दिल्ली पुग्नुपर्छ।
1: भनेपछि अहिले तपाईँ चाहिँ उपचारमै हुनुहुँदैछ, फेरि फैलिरहेको कुरा भन्नुभयो होइन, अनि डाक्टरहरूको निगरानीमै हुनुहुन्छ होला उसो भने?
2: म निगरानीमै छु। एक हप्ताको किमो नेपालमा लगाउने, अर्को हप्ताको किमो दिल्लीमा लगाउने बनाएको छ।
1: हजुर हजुर।
2: म प्रत्येक 21 दिनमा दिल्ली पुग्नुपर्छ र स्वास्थ्य अवस्था अब अहिले अब दुखिरहेको, आज फेरि अर्कै हुन्छ समस्या, भोलि अर्कै समस्या देखाउँछ होइन?
1: हजुर हजुर।
2: अब अहिले जति पनि उपचारमा लागिरहेको छु, लाग्नु चाहिँ होइन, स्वास्थ्य अवस्था सामान्य छ, म बाहिर हिँडेर चाहिँ जान सक्दिनँ, गाडीमा चाहिँ अब जान सक्छु। यात्रै गर्न चाहिँ मलाई समस्या छ, किनभने धेरै कमजोर भएको छु।
1: अनि यो तपाईँले एउटा केमो यता एउटा केमो दिल्ली भन्थ्यो, त्यो दुइटै केमो नेपालमा लाउन किन समस्या छ र?
2: यस्तो रहेछ, अब यो अर्को किमो चाहिँ र इमो चाहिँ जोडेर दिल्लीमा लगाउँछ।
1: ए, त्यो चाहिँ नेपालमा छैन सुविधा?
2: नेपालमा इमोको सुविधा छैन, अनि फेरि किमो र इमो दिल्लीमा जोडेर लगाउने भएकोले मैले यताको किमो नेपालमा, किमो सिङ्गल चाहिँ म नेपालमा लगाउँछु,
1: भनेपछि अहिले त्यसो भने अब फेरि दिल्ली जाँदै हुनुहुन्छ। होमा पायमजीलाई अनि विश्वभरि रेडियो सुनेर बस्ने श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? उहाँहरूले तपाईँको जीवन रक्षाको लागि लडिरहनु भएको छ, भनौँ युद्ध स्तरमा आर्थिक सङ्कलन गरिरहनु भएको थियो होइन, अझै पनि गरिरहनु भएको छ जस्तो लाग्यो, क्युआर कोडहरू पठाइरहनु भएको रहेछ धेरैलाई होइन, केही भन्न चाहनुहुन्छ?
2: म एकदम अहिले आर्थिक समस्यामा छु होइन, म किनभने धेरै मेरो खर्च अहिले भइरहेको छ यो उपचारले, अहिले किमो थपेर।
1: हजुर।
2: जति पनि अब उमा दिदी म सम्झिन्छु, लीलाज दाई अब नेपालको अब गीतकार श्रेष्ठ दाई लीलाज दाईले पनि सम्झिन्छु होइन, उमा दिदीले पनि सम्झिन्छु, उहाँहरूको अभियानले उहाँहरूले सङ्कलन गरेर पठाएको पैसाले म अहिलेसम्म उपचार गरिरहेको छु होइन, एकदम म उहाँहरूप्रति म त जिन्दगीमा मैले उहाँहरूप्रति म बिर्सन सक्ने मेरो ऊ के अरे ऊ छैन होइन, उहाँहरूले सम्झिराख्नुपर्छ म धेरै कृतज्ञ छु। उमा दिदीले धेरै दुःख गर्नुभयो, अब लीलाज दाईले पनि धेरै दुःख गर्नुभयो, म उहाँहरूलाई धेरै धेरै सम्झिन्छु, अझै पनि आश गर्छु किनभने दिने मान्छेसँग आश लाग्दो रहेछ सर होइन, अनि म उहाँ क्रियाशील मान्छेहरू उहाँले अझै पनि दिनुहुन्छ कि भन्ने आश लाग्छ, किनभने पैसा भयो भने उपचार सम्भव रहेछ भन्ने कुरा मैले अलिकति धेरै बुझेको छु होइन, अब उपचार पैसा भएन भने हस्पिटल लै जाऊ भन्छ, अब पैसा भयो भने उपचार गर्छ, नभए जानुस् भनिदिन्छ, त्यो हिसाबले गर्दा पैसा भयो भने चाहिँ अझै सङ्कलन हुन्छ उमा दिदीहरूले लीलाज दाई काम्बाङ लीलाज काम्बाङ दाईहरूले अझै पनि सहयोग गर्नुहुन्छ, सहयोग जुटाउनुहुन्छ, उमा दिदीहरूले पनि अझै सहयोग जुटाउनुहुन्छ भन्ने आश गर्छु। र यो जस्तै बिएबिएस सुनेर सुनेर बस्नुहुने यो केवासी संसारभरका श्रोताहरूलाई पनि के भन्न चाहन्छु भने यहाँले जति सक्नुहुन्छ मलाई सहयोग गर्नुहोस्, म क्युआर पठाउनु तयार छु, मेरो क्युआर
1: उहाँसँगको सम्पर्क विच्छेद भएको छ, यद्यपि उहाँले क्युआर पठाउँछु भन्दै हुनुहुन्थ्यो, हामी कामना गर्छौँ हाम्रा पत्रकार मित्र कविन्द्र शर्माको शीघ्र स्वास्थ्य लाभको र धेरैभन्दा धेरै आर्थिक सहयोग पक्कै पनि उहाँलाई प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। टेलिफोन सम्पर्क विच्छेद भएछ। होमा पाइम लिम्बू जो बेलायतबाट जोडिनु भएको थियो उहाँलाई पनि धन्यवाद दिँदै यो बसाइमा प्रमोद खरेलको स्वरमा रहेको एउटा गीत राखिहाल्छु, जुन गीत लेख्नु भएको छ होमा पाइम लिम्बूले, सङ्गीत यसमा रहेको छ तारा प्रकाश लिम्बूको।

0: खोमा पायम लिम्बूको शब्द रचनाको गीत पश्चात यति बेला भने छवि थापा मगरज्यूले एउटा नम्बर दिनुभएको छ। उहाँले आफ्नो नाताले भिनाजु हुनुहुँदो रहेछ, उहाँ अवकाश प्राप्त सुबेदार हुनुभएको छ, तेलविक्रम बुढा थोकी। उहाँलाई हामी कार्यक्रममा स्वागत गरिहाल्छु। तेलविक्रम बुढा थोकीज्यू नमस्ते हजुर।
1: नमस्कार हजुर, नमस्कार।
0: अब तपाईँ अहिले कता बुटुलतिर हुनुहुन्छ, रूपन्देहीतिर?
1: हजुर, म अहिले घरमै छु, बुटुलतिरै छु।
0: कस्तो छ हौ त्यतातिरको मौसम आज?
1: हल्का बिहानको दिनमा अहिले बादलहरू पनि देख्दैछ, दिन देखिनको लागि, तर गर्मी चाहिँ एकदमै गर्मी छ।
0: गर्मी छ है?
1: हजुर,
0: गर्मीमा सबैभन्दा अब गर्मी बढेपछि चाहिँ तराईमा लामखुट्टेर सर्पको डर भन्छ। हुन त अहिले यो जलवायु परिवर्तन नै होला, पहाडतिर पनि किङ कोब्रा भेटिन थालिसकेको छ होइन, काठमाडौँमा पनि भेटेको कुरा आएको छ गोमन र किङ कोब्रा है। यो जलवायु परिवर्तनको कारणले पनि हुन सक्दछ भनेपछि अहिले गर्मी बढ्यो।
1: हजुर, गर्मी बढ्यो, ग्लोबल वार्मिङको रिपोर्टको हिसाबले पनि ग्लोबल नै अलिकति वार्मिङ बढिरहेको छ पहाडी क्षेत्रहरूमा पनि।
0: हजुर, अनि
1: कारणले गर्दा हामी पहाडमा छँदा यो लामखुट्टे भन्ने हामीलाई थाहै थिएन होइन।
0: हजुर,
1: अहिले चाहिँ त्यो ठाउँमा पनि पुगिसकेको छ कि हाम्रो पहाडमा,
0: पहाडतिर सबैतिर होइन।
1: हजुर,
0: अनि उसो भने पानी चाहिँ पर्दैछ घरिघरि?
1: पानी सिजन त पर्थ्यो, अहिले चार पाँच दिन परेको छैन।
0: ए,
1: बादलहरू चाहिँ तिर्खिएर छ।
0: अब तपाईँ पनि अब भूपो आर्मी नै हुनुहुँदो रहेछ भनेपछि त सुबेदार भनेपछि इन्डियन आर्मीमा हुनुहुन्थ्यो?
1: हजुर, म इन्डियन आर्मीमा थिएँ, ओल्डेस्ट गोर्खा बटालियन इन द वर्ल्ड भन्छ हाम्रो, 211 वर्ष भयो हाम्रो पल्टन स्थापना भएको।
0: हजुर,
1: अस्ति 24 अप्रेलमा हामीले त्यसलाई चाहिँ हामीले भूपोहरू मिलेर धुमधामले हामीले 211 स्थापना दिवस पनि मनायौँ। हाम्रो पुरानो पल्टन हो।
0: ए हजुर हजुर, अनि अहिले चाहिँ रिटायर लाइफ रूपन्देहीमा बिताइरहनु भएको छ बुटोलतिर, उता गुल्मी जानुहुन्छ कहिले काहीँ?
1: जान्छु।
0: ए, अनि आज छवि थापाले सम्झनु भयो, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: अब छवि थापाज्यूलाई अब अहिलेको नयाँ वर्षको 2083 भनौँ होइन, नयाँ वर्षको धेरै शुभकामना, सबै सुखी खुसी र निरोगी रहन् होइन, उहाँको सोचेको आँटेको सपनाहरू सब पूरा होस् र आफन्त हामी सबैसँग चाहिँ उहाँहरूले चाहिँ सम्झिरहनुहुन्छ, एकदम धन्यवाद छ उहाँलाई। उहाँकै आमाको बहिनीको छोरी हो मेरो श्रीमती पनि।
0: ए हजुर,
1: त्यसो भएको त्यताबाट हात पनि, अन्त पहिलेदेखि फेरि हाम्रो पुर्खेली माइती हुनुहुनेहरू।
0: हजुर,
1: अहिले मेरो छोरा बुहारी र छोरा लिलामणी हो, छोरी लिला पात्रमा नाम लिलामणी हो कि, तर बनाउँदाखेरि समीर नामले चिनिन्छ
0: हजुर
1: समाजमा, अनि मेरो ठुलो छोरो हो र बुहारी रेणुका र नातिनी समृद्धि पनि उहीँ युकेमै छ अहिले।
0: ए, उहाँहरू पनि युकेमै हुनुहुन्छ?
1: हजुर, युकेमै छ।
0: हजुर,
1: अस्ति वर्ष त एक महिना जति भयो गएको, हङकङमा थिए तिनीहरू, हङकङमा त उठेको छ।
0: हजुर,
1: अब सायद यो 24 गते हाम्रो मामा पर्नेको चक्रबहादुर राणा उहाँको 84 पूजा छ भन्ने सुनेछु।
0: हजुर,
1: त्यहाँ अवश्य पनि उनीहरू चाहिँ भेट हुनेछन् भन्ने मलाई चाहिँ एकदम ठुलो आशा छ।
0: हजुर हजुर,
1: हामी जति टाढा हामी हुन्छौँ त्यति चाहिँ हाम्रो सम्बन्ध चाहिँ प्रगाट हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: पक्कै पनि हो नि हजुर, साह्रै खुसी लाग्यो आज हजुरसँग यो छोटो संक्षिप्त कुराकानी गर्ने यो मौका दिइदिनु भयो हाम्रा छवि थापाजीले, उहाँलाई धन्यवाद। अनि यहाँले पनि टेलिफोन उठाइदिनु भएको, म हजुरलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त। नमस्ते।
1: नमस्कार
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो सुबेदार, रिटायर सुबेदार हुनुहुन्थ्यो, हाम्रा छवि थापा मगरजीको भिनाजु तिलविक्रम बुढा थोकीसित संक्षिप्त कुराकानी गरे र छवि थापाजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र घनबहादुर थापा मगरजु गीतकार पनि छ, नमस्कार तुलसर, दुःख खबर सुन्नमा आयो, हार्दिक श्रद्धाञ्जली, धान्य बुबाको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भन्नुभएको छ, कार्यक्रम सुनिरहनु भएको छ। गीतकार घनबहादुर थापा मगरज्यूलाई धन्यवाद दिँदै अब श्रोताहरू यहाँलाई म हाम्रो समाचारतिर लैजान चाहन्छु। गीतकार घनबहादुर थापा मगरले नि लेख्नुभएको एउटा सुमधुर गीत यहाँ माझमा राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ रामचन्द्र काफ्लेको, भने सङ्गीत यसमा राजकुमार मगरको रहेको छ।

0: सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मा प्रधान न्यायाधीश बन्ने निश्चित भएको छ। संसदीय सुनवाई समितिले शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेपछि अब राष्ट्रपतिले नियुक्ति गर्ने प्रक्रिया अघि बढ़नेछ। आजको सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले भने अदालतमा गुटबन्दी दरपीट विवाद तथा चर्चित मुद्दाका फैसलाबारे प्रश्न उठाएका थिए। शर्मा विरूद्ध सुनवाई समितिमा 16 उजुरी परेको थियो। आजको सुनवाईमा शर्माले नेपो बेबीको आरोपको खण्डन गर्नुभएको थियो।
1: आफ्नो योग्यता क्षमताले एउटा अवधि पूरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत पुनरावर्तन अदालतको न्यायाधीशको रूपमा नियुक्ति पाएको थिएँ। त्यहाँ आफ्नो कार्य सम्पादन सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छु। यो एउटा अब एउटा मलाई के लाग्दछ भन्दाखेरि अब यो सबैजनाले एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अरू केही मलाई लागेको छैन।
0: संवैधानिक परिषदले गएको वैशाख 24 गते चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदले पहिलो वरियताकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद भुइँयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेपछि विवाद र बहस चर्किएको थियो। यो दिन प्रधानमन्त्री वीरेन्द्र शाहको जोडबलमा चारजनाले शर्माको नाम रोजेपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विमती सहित नोट अफ डिसेन्ट लेख्नु भएको थियो। प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम आज सर्वसम्मत पारित भएसँगै सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा पनि तोडिएको छ। प्रधान न्यायाधीश नियुक्त भएपछि शर्माले 6 सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। 2027 असार 4 पर्साको वीरगंजमा जन्मिएका शर्मासँग कानून क्षेत्रको लामो अनुभव छ। उहाँले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज पनि हुनुहुन्छ। उहाँ 2052 सालदेखि कानून व्यवसायमा सक्रिय हुनुभएको हो। 2076 सर्वोच्च अदालतको स्थायी न्यायाधीश पनि बनेका शर्माले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशको काम पनि गर्नुभएको थियो। शर्माले संवैधानिक इजलास, न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतको सूचना प्रविधि समितिमा पनि काम गर्नु भएको छ। मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध अनुसन्धान गर्न प्रहरीले थप 3 म्याद पाएको छ। गैराती वीरगंजको होटलबाट पक्राउ परेका प्रसाईलाई आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरिएको हो। प्रहरीका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उकास्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रसाईमाथि अनुसन्धान भइरहेको हो। श्रम संस्कृतिका सांसदले लोकगीतका फुदा जोडेर सरकारको खोजी गरेका छन्। गएको चैतमा भोजपुरमा हुरीले उडाएका टहराबारे गृह मन्त्रालय पुगेर राहत दिन माग गर्दा पनि सुनवाई नभएको भन्दै सांसद ध्रुवराज राईले सरकारको उपस्थिति खोज्नु भएको हो।
2: केन्द्र सरकार खोइ। सम्मान्य सभामुख महोदय, मैले धेरै अगाडि चैत 1 र 2 गते हावाहुरीले उडाएको जनताहरूको घरको विषयमा मैले सदनमा सरकारलाई अनुरोध गरेको थिएँ। आजसम्म पनि केन्द्र सरकारबाट कुनै राहत 65 घरमा पुगेको छैन। 8 स्कुलहरूको छानाहरू उडाएको मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ। गृहमन्त्रीलाई हामीले भेटेर भनेको थियौँ यो आवाजहरू, भोजपुरी जनताको आवाजहरू नसुनेको कुरा आज मैले उभौली साकेलाको शुभकामनासँगै म अब चाहिँ सुन्नुहुन्छ कि भनेर अनुरोध गर्न चाहन्छु।
0: रासुपाका सांसद केबी खनालले पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ। सरकारले सुकुम्बासीको व्यवस्थापनमा काम गरिरहँदा पुराना दलहरूले गलत हल्ला फैलाइरहेको उहाँको आरोप छ।
3: भूमिहीन सुकुम्बासीलाई सड़कमा उतारेर उनीहरूमाथि सरकारले डोजर चलाउँदैछ भन्ने भ्रम फैलाइँदैछ। नागरिकको गरिबी र अभावलाई नै आफ्नो राजनीतिक करियर बनाएर एजेन्डा बनाउनेहरूले यतिका वर्षमा यो देशमा लाखौं नागरिकलाई सुकुम्बासी र भूमिहीन हुन बाध्य बनाए। उनीहरू फेरि पनि चाहन्छन् कि यो देशमा कोही न कोही सुकुम्बासी भइरहन्। यस्ता विषयमा कसैले राजनीतिक करियर बनाउने सोच राख्नु भएको छ भने कृपया आफ्नो सोच चेन्ज गर्नुहोस्।
0: श्रम संस्कृति पार्टीका सांसदले सभामुखको आदेश व्यवस्था गर्दै आज पनि संसदमा पर्चा देखाएका छन्। आज प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै सांसद हर्क साम्पाङले प्रधानमन्त्री सदनदेखि भाग्न नमिल्ने र जवाफदेही बनाउनु पर्ने माग लेखिएको पर्चा देखाउनु भएको हो। हिजोको बैठकमा श्रम संस्कृतिका सांसदले रोस्टरमै पर्चा देखाएपछि सभामुखले मर्यादामा रहेर विरोध गर्न आदेश दिनुभएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

0: हरिराईको सुर शब्द संगीत रहेको यो पूर्वेली मारुनी गीत राखेँ मैले यहाँहरू माझमा यसै गीतको साथ. आज मैले कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायको दोस्रो चरण अर्थात् दोस्रो घण्टा गठन गरिसकेको छु. र हरिराईजीले चाहिँ धनकुटामा रहने हाम्रो अन्तर्राष्ट्रिय चेलीको नम्बर दिनुभएको थियो. मैले दुईचोटि फोन डायल गरेँ, रिङटोन पुरै गए तापनि उहाँले टेलिफोन उठाउनु भएन. सायद कतै व्यस्त हुनुहुन्छ होला या रेडियो सुन्नुभएको छैन पनि जस्तो लाग्यो, किनकि रेडियो सुन्नुभएको भए उहाँले टेलिफोन उठाउनुहुन्थ्यो. र भने यहाँ यो व्यवसायको दोस्रो चरणमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै गर्दाखेरि बेलायतबाट टेकबहादुर कुलुङ राईजीले एउटा नम्बर दिनुभएको छ. उहाँले आफ्नो भतिज अजय अलङ्कारको नम्बर दिनुभएको छ. म अजयजीलाई स्वागत गर्न चाहन्छु. अजयजी नमस्ते.
1: नमस्कार हजुर सर.
0: बसाई काठमाडौँतिरै हो तपाईँको?
1: हजुर सर.
0: अनि घर चाहिँ तपाईँको कता पर्यो? पूर्व
1: मेरो पुर्थ्योली चाहिँ सोलुखुम्बु महाकुलुङ गाउँपालिका हो सर.
0: ए सोलुखुम्बु महाकुलुङ गाउँपालिका है?
1: हजुर महाकुलुङ गाउँपालिका 4 नम्बर वडा.
0: ए ल साह्रै खुसी लाग्यो सोलुखुम्बुको मान्छे पर्नु भएछ. अनि काठमाडौँको बसाई के कस्तो भइरहेछ?
1: बसाई ठिकै छ सर. हाम्रो आफ्नो कर्ममै हामी अगाडि बढिरहेको छौँ. म पेसाले चाहिँ म पनि संसारकर्मी.
0: ए केमा आबद्ध हुनुहुन्छ?
1: मेरो आफ्नै महाकुलुङ मिडिया प्राली भन्ने छ.
0: ए महाकुलुङ मिडिया प्राली. ए हजुर हजुर. यो भनौँ तपाईँको आफ्नै च्यानल हो यो?
1: हजुर अनलाइन न्युज पोर्टलहरू पनि छ.
0: ए हजुर
1: अनलाइन न्युज
0: पोर्टल. हजुर ए ल खुसी लाग्यो. अनि आज तपाईँलाई सम्झनु भयो काकाले. तपाईँ आफै पनि पेसाले पत्रकारिता गर्नुहुँदो रहेछ है, पत्रकार जस्तो मान्छे है. र पछिल्लो समय विशेष गरी अब तपाईँहरू धेरै युट्युबरहरू हुनुहुन्छ, सत्य तथ्य समाचारहरूलाई चाहिँ भनौँ श्रोतासम्म दर्शकसम्म पुर्याउनुलाई हाम्रो पनि शुभकामना छ. पक्कै पनि राम्रै काम गरिरहनु भएको छ होला. अनि काकाले सम्झनु भयो, काकालाई केही भन्न चाहनुहुन्छ?
1: एकदमै अब मेरो सेवा नमस्कार छ काका लगायत अब उहाँको सपरिवारलाई है. अब काकीले हामीलाई छोडेर जानुभएको पनि निकै लामो समय भयो. तर पनि अरू जो जो हुनुहुन्छ बेलायतमा उहाँहरूको सपरिवार एकदमै सकुशल होस् एकदमै सम्झेको छु. हामी अब भूगोल हिसाबले नेपाल अब युके संसारको जुनसुकै ठाउँमा रहे तापनि हाम्रो भावनाको हिसाबले होइन सोचाइको हिसाबले सँगै जस्तो पनि सँगै छौँ जस्तो महसुस हुन्छ. किनभने काकासँग अनलाइनहरूमा कुराकानी भइरहेको हुन्छ होइन. र त्यही काका सँगसँगै युकेमा रहनुभएका हाम्रो अब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र विशेष हाम्रो कुलुङ समुदायबाट पनि धेरैजना हुनुहुन्छ होइन. सबै सबैजनालाई र विश्वभरिको नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एकदमै एकमुष्ट सम्झिन चाहन्छु. जो जहाँ छौँ एकदमै स्वास्थ्य रहौँ एकदमै अब र नेपाली भाषीहरू जो जहाँ रहे तापनि नेपालको निम्ति नेपाली जनताको निम्ति समृद्धिको निम्ति सबैले पक्कै पनि सकारात्मक सोचौँ भन्न चाहन्छु.
0: हजुर पक्कै पनि तपाईँले भनिहाल्नु भयो, देश र जनताको लागि सबैले सकारात्मक सोच्यौँ होइन. देश रहे हामी रहन्छौँ होइन, हामी रहे देश रहन्छ, अनि भाषा संस्कृति रहे हाम्रो पहिचान जोगिनेछ. तपाईँले राम्रो कुरा गर्नुभयो, साह्रै खुसी लाग्यो. तपाईँ पनि मिडियामा आबद्ध हुनुहुँदो रहेछ. ल तपाईँको मिडियाको पनि उत्तरोत्तरको प्रगतिको कामना गर्न चाहन्छु. र विशेष गरी काठमाडौँ केन्द्रित रहेर तपाईँहरू यो भनौँ कार्यक्रम सञ्चालन गरिरहनु भएको छ कि अन्य मफसलतिर पनि पुग्नुहुन्छ?
1: हामी पूर्व पश्चिम सबैतिर पुग्छौँ सर. अस्ति भर्खरै मात्र 4,153 मिटरको हाई अल्टिच्युडमा रहेको यो साल्पा सिलुछो सिलिचोङ यो भोजपुर शङ्खसभा खोटाङ र सोलुखुम्बुको सिमानामा रहेको साल्पामा गएर पनि हामीले महोत्सव सम्पन्न गर्यौँ. हाम्रो प्रमुख अतिथि राष्ट्रिय गानको रचयिता रचनाकार व्याकुल माइलाज्यूको प्रमुख अतिथतामा हामीले अस्ति 18 गते सम्पन्न गरेर त्यहाँको पनि रिपोर्टिङ गरेर आयौँ. र हामी थुप्रैतिर पुग्छौँ र विशेष त हाम्रो केन्द्रीय अफिस चाहिँ काठमाडौँको अनामनगरमा रहेको छ. तर रिपोर्टिङको क्रममा हामी पूर्व पश्चिम सबैतिर पुगिरहेका हुन्छौँ सर,
0: सबैतिर भ्याइरहेको हुन्छ होइन। ल खुसी लाग्यो तपाईँसँग आज यसरी छोटो कुराकानी गर्ने यो मौका। मेसो जुराइदिनु, सेतुको काम गरिदिनु भयो तपाईँको काका टेकबहादुर कुलुङ राई, उहाँलाई पनि धन्यवाद र तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त। नमस्ते।
1: हवस् नमस्कार, थ्याङ्क यू सो मच सर।
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो हाम्रो टेकबहादुर कुलुङ राई ज्यूको भतिज अजय अलङ्कार, उहाँसित संक्षिप्त कुराकानी गरे र उहाँहरू दुवैजनालाई धन्यवाद पनि दिन चाहन्छु। र यति बेला भन्छ म यहाँ लीलानाथ राईले लेख्नुभएको एउटा रमाइलो गीत राख्न चाहन्छु, अमर श्रष्टा खेमराज गुरुङको स्वरमा।

0: SBS Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर आदर्श दारू मधेसी पहाडी हिमाली हौ हामी सबै नेपाली बनाऊ हामी सब मिली समृद्ध नेपाल सुखी नेपाली एउटा नारा थियो कुनै एउटा अमुख राजनीतिक पार्टीको समृद्ध नेपाल सुखी नेपाली भनेर यस्तै यस्तै भावको गीत रहेछ राजेन्द्र कुमार गुरुङको गीत रचना रहेको यो गीतमा सङ्गीत चाहिँ सचिन सङ्गीत पनि राजेन्द्र कुमार गुरुङकै रहेछ स्वर चाहिँ श्रोताहरू सुषमा लामा यसै गरी गुञ्जन केसी माफ गर्नुहोला सुषमा लामा गुञ्जन केसी र माया रामदासको रहेको थियो र यो गीतसँग जोडिएका यी तिन नाममध्ये गायिका सुषमा लामाको नम्बर मलाई एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट उपलब्ध गराउनु भएको छ र उहाँसित संक्षिप्त बोलिदिनुहोस् है पनि भन्नुभएको छ म सुषमाजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु सुषमाजी नमस्ते लास्ट सो फ्याफुल्ला है अनि यो नयाँ गीत आएको रहेछ हामी सबै नेपाली पक्कै पनि मेचीदेखि महाकालीसम्म हिमाल पहाड तराई मधेस सबैतिर छरिएर रहे तापनि हाम्रो पहिचान हाम्रो चिनारी भनेको नेपाली हो थोरै यो गीतको बारेमा पहिला बताइदिनुहोस् न कति भयो यो गीत रिलिज गर्नुभएको
1: यो गीत रिलिज गरेको त एक महिना जति भयो कि खोइ कति भयो मैले नि राम्रो हुनै भएन एक महिना जति भयो
0: एक महिना जति भयो देशभक्ति गीत होइन
1: यो चाहिँ रेकर्ड गरेर राखेको चाहिँ धेरै नै भएको थियो
0: ए
1: अनि त्यो भिडियो बनाउनै पाएको थिएन कि अनि अहिले पनि भिडियो त बनाएको छैन त्यही अलिअलि क्लिप्सहरू मात्रै काटेर हालेर त्यतिकै रिलिज गरेको यो जुन माहौल भइरहेको थियो हाम्रो देशको अनि यति बेला चाहिँ यो निकाल्यो भने अलिकति सपोर्ट हुन्छ कि भनेर भिडियो पनि नगर्नै त्यतिकै
0: हालेको लिरिकल्ली भिडियो भनौँ लिरिकल भिडियो चाहिँ लिएर आउनु भएको छ होइन
1: हजुर
0: हजुर अब गीत सङ्गीतमा कर्म गरिरहनु भएको छ यो गीतको सफलताको पनि शुभकामना दिन चाहन्छु हुन त अब अलिकति यो देशप्रेमको गीतहरू अरू माया प्रेमका गीतहरू जस्तो धेरै भ्युज र धेरै वाउ नपाउनु पनि सकिन्छ तर यो एउटा सन्तुष्टिको गीत हो मैले पनि देशको लागि गीत गाएको छु भन्ने चाहिँ हुन्छ
1: हजुर हजुर यो चाहिँ एकदमै हाम्रो राजेन्द्र अङ्कलले चाहिँ लेख्नु भएको
0: हो
1: अनि हाम्रो सचिन सिंह दाईले चाहिँ
0: अरेन्ज गर्नु भएको छ हैन
1: हजुर अनि अनि गीत एकदमै राम्रो छ खासै त अब भिडियो नभएर चाहिँ चलेको चाहिँ छैन भन्नु होला हाम्रो दुर्भाग्य हो कि के हो खै
0: होइन तपाईँलाई सन्तुष्टि मिल्यो भने सबभन्दा ठुलो कुरो यही हो नि
1: हामीलाई त एकदम सन्तुष्टि मिलेको छ यो गीत गाउँदा एकदम आनन्द पनि भएको थियो
0: अनि हजुर आज तपाईँलाई सम्झनु भयो हाम्रो आसेङले उता पृथ्वीको अर्को गोलार्ध बाटो एनपी परदेशीजीले
1: दाइले जानु है भनेर म फेरि घर गएको थिएँ कि अनि
0: ए बाहिर घरतिर जानुभएको थियो कुनै दिन हामी बसौँला नि केही छैन तपाईँको अन्य गीतहरू पनि श्रोतामा राखौँला लामो कुराकानी गरौँला आज चाहिँ यो फ्यामिली कनेक्टिङ भएर छोटो कुराकानी गर्ने जमर्को गरेको छु तपाईँसँग लामो कुराकानी गर्न त असमर्थ छु होइन अब एनपिजीलाई चाहिँ केही भन्न चाहनुहुन्छ कि अनि संसारभरिको श्रोताहरूलाई पनि केही भन्न चाहनुहुन्छ तपाईँकै अफिसियल युट्युब च्यानलबाट यो भिडियो पनि आएको रहेछ लिरिकल भिडियो भए पनि
1: माया गरिदिनु होला भन्न चाहन्छु अब देश प्रेमी गीत देशलाई माया गर्ने सम्पूर्णले त माया गर्नुहुन्छ होला सायद जस्तो लाग्छ अनि एनपी दाईलाई धेरै धेरै धन्यवाद दाईले एकदमै सपोर्ट गर्नुहुन्छ मलाई त्यसको लागि एकदमै थ्याङ्क यू भन्न चाहन्छु
0: पक्कै पनि तपाईँलाई खुबै माया गर्नुहुन्छ तपाईँले त गीत पनि गाउनु भएको छ नि उहाँको एउटा हे च्याङबा भनेर हाम्रो रोशन फ्युबा तामाङको सङ्गीत रहेको है
1: हजुर हजुर गाएको छु एनपी राईकै शब्दमा गाएको थिएँ मैले
0: ए हुन्छ हामी त्यो गीत पनि श्रोतामा राखौँला तपाईँसँग चाहिँ म यति कुराकानी गरेर आज भने बिदा हुन्छु है त नमस्ते हजुर आदरण श्रोताहरू उहाँ हुनुहुन्थ्यो गायिका सुषमा लामा उहाँसित संक्षिप्त कुराकानी गरे र सुषमा लामाजीलाई धन्यवाद दिन चाहन्छु टेलिफोन उठाइदिनु भयो एनपी परदेशीजीलाई पनि धन्यवाद दिँदै आऊ भने श्रोताहरू म यहाँहरू माझमा एउटा गीत राखिहाल्छु एनपी परदेशीकै गीत रचना रहेको यो गीतमा स्वर रहेको छ भर्खरै कुराकानी गरे सुषमा तामाङको सङ्गीत यसमा रोशन फ्युबा तामाङको रहेको छ अहिलेलाई भने यही गीत यहाँहरू माझमा

0: लासो च्याङवा फ्याफुल्ला यो गीत राखे सुषमा लामाको स्वरमा र सुषमा लामाको नम्बर चाहिँ नर्थ क्यारोलिनाबाट युएसएबाट प्राप्त भएको थियो र मैले संक्षिप्त कुराकानी गरिसकेको छु र यति बेला भने चाहिँ बेलायतबाट लीलाराज कामाङजीले बेलायतको पनि अक्सफोर्डबाट लीलाराज कामाङजीले पछिल्लो समयका चर्चित अनि अत्यन्त व्यस्त सङ्गीतकार हुनुहुन्छ शङ्कर थापा स्माइलको नम्बर दिनुभएको छ म शङ्करजीलाई कार्यक्रममा स्वागत गरिहाल्छु शङ्करजी नमस्ते
1: नमस्कार
0: सर्वप्रथम त अब तपाईँ नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहनु भएका एउटा सङ्गीतकर्मी हुनुहुन्छ निरन्तर ब्याक टु ब्याक राम्रा राम्रा गीत सङ्गीत श्रोतामाज ल्याइरहनु भएको छ र यसै क्रममा एउटा नयाँ गीतको अफिसियल भिडियो पनि यो आउँदो बिहिबार अर्थात् जेठ 7 गते रिलिज हुँदै रहेछ र यो गीतको सफलताको शुभकामना दिन चाहन्छु जसका गीतकार लीलाराज कामाङ जो अहिले बेलायतमा हुनुहुन्छ गायिका शान्तिश्री परियारको स्वर अनि तपाईँकै सङ्गीत रहेको गीतको भिडियो रिलिज हुँदै रहेछ र त्यसको पोस्टर पनि यहाँ मलाई हाम्रो अफिसियल पेजमा पोस्ट गर्नुभएको छ हाम्रा लीलाराज कामाङजीले र गीतको सफलताको शुभकामना दिँदै अब अलिकति यो गीतको बारे बताइदिनुहोस् न हामी भिडियो त रिलिज भएपछि हामी हेरि नै हाल्छौँ यो कस्तो प्रकारको गीत हो
1: यस्तो एउटा सर्वप्रथम त यो कार्यक्रम सुन्ने सम्पूर्णलाई नमस्कार अनि आदरणीय गीतकार हाम्रो लीलाराज कामाङ सरलाई पनि धेरै धेरै नमस्कार धेरै धेरै सम्झना मार्फत अनि यहाँलाई पनि धन्यवाद यसरी जोड्नु भएको लागि खासमा चाहिँ यो हाम्रो यो गीत चाहिँ विशेष गरी यो हाम्रो आदरणीय गीतकार लीलाराज कामाङज्यूको एकदमै एउटा चाहिँ नै एउटा स्टोरी सहितको एउटा उहाँले चाहिँ गीत लेख्दै गर्दा एउटा कथा स्टोरी सहित बुन्नु भएको एउटा ठुलो सपना बोकेर आफ्नो घरको दुःखलाई सम्झेर एउटा नारी अब वैदेशिक रोजगारीको लागि एउटा सपनाको महल बनाउने एउटा चाहिँ सोचका साथ विदेशतिर गएको र त्यहाँ जाँदाखेरि उसले भोग्नुपर्ने पीडा दुःख एउटा सपना चाहिँ त्यसै तुइएको आफू चाहिँ एक प्रकारको चाहिँ कष्टमा परेको खालको चाहिँ स्टोरीलाई बोध गराउँदै एउटा विशेष गरी पीडामा परेको एउटा नारीको वेदना जो चाहिँ विशेष गरी हाम्रो खाडी मुलुकहरूमा अथवा देशभन्दा बाहिर बसेर रोजगारीको लागि जानुहुन्छ र उहाँहरू अनायासै कहिलेकाहीँ चाहिँ नराम्रो फन्दामा पर्नुहुन्छ अप्ठ्यारो स्थितिमा पर्नुहुन्छ त्यो विषयलाई समेटेर बनाइएको एउटा गीत हो जसमा चाहिँ मैले जसमा चाहिँ मलाई सङ्गीत गर्ने जिम्मा दिनुभयो अब गीतको समग्र त कस्तो छ के छ भन्ने कुराहरू त अब भोलि अब आउने जेठ 7 गते नै यहाँहरूले प्रतीक्षा गर्नुपर्ने हुन्छ किनकि यो गीत निकै मिठो शान्तिश्री परियारज्यूको एउटा चाहिँ एकदमै मखमली आवाजमा प्रेजेन्ट भाषा नारीको व्यथा कथा दुःख एउटा सानोतिनो एउटा चाहिँ सर्ट एउटा मुभी टाइपकै एउटा कथा छ
0: भनेपछि भिडियो चाहिँ मुभी टाइपको राम्रै बनेको छ
1: एकदमै
0: तपाईँको र लीलाराजजीको अघिल्लो साङ्गीतिक सहकार्य मुना ठटाल र साईराज खाँतीले गाउनुभएको गीतमा पनि त्यो भिडियो पनि अलिकति सर्ट मुभी टाइपकै बनाउनु भएको थियो यो पनि त्यस्तै त्यस्तै बनेको रहेछ है उसो भने
1: हजुर उहाँको यस्तो हुन्छ कुनै गीतकारहरू धेरै प्रकारका हुन्छन् होइन कसैले एउटा कथा बुनेर अनि मात्रै त्यो कथामा बसेर गीत लेख्ने कतिले चाहिँ ऱ्यान्डमली आफ्नो भावना 8 लाइन 6 लाइन 10 लाइनमा सकिदिइहाल्ने त्यो प्रकारको गीतकार हुन्छ तर लीलाराज सरको सवालमा चाहिँ मलाई उहाँ म चाहिँ उहाँलाई कसरी फरक देख्छु भने प्राय उहाँले चाहिँ कमर्सियल भन्दा पनि समाजमा भएका पीडाका कुराहरू कष्टका कुरा एउटा जातिले एउटा परिवेशले एउटा समाजले भोगेका पीडाहरूलाई गीत मार्फत आफ्नो सन्देश एउटा स्टोरी मार्फत कोर्नुहुन्छ होइन यो छुट्ने बेला भन्ने हाम्रो पहिलो सहकारी यहाँले भने जस्तै साईराज भाइ र मुना ठटाल बहिनीको आवाजमा त्यो पनि लीलाराज कामान सरसँग मैले पहिलो मेरो सहकारी

0: है त संक्षिप्त कुराकानी मात्रै गरे है त नमस्ते
1: थ्याङ्क यू नमस्कार
0: हजुर श्रोताहरू उहाँ हुन्थ्यो शङ्कर थापा इस्माल र लिराज कामाङजीले नम्बर दिनुभएको थियो र उहाँको प्रतिक्रिया चाहिँ म केही छिनपछि पढ्ने नै छु तर यति बेला पनि यो गीतको बारेमा प्रसङ्ग उठिरहेको छ सुनिरहेको गीत हो र भिडियो पनि तयार भइसकेको रहेछ यो गीतको र यसको थम्बनेल पनि आइसकेको रहेछ विमला खुजुम अमित आलेम मगर अनि यसै गरी सुमन कटवाल लगायतको चाहिँ यो भिडियोमा अभिनय रहेको रहेछ र भिडियो आए पश्चात भिडियो चाहिँ यहाँले युट्युब च्यानल गरेर हेर्न सक्नुहुन्छ अहिलेलाई पनि चाहिँ म गीत सुनाइहाल्छु लास कामबाङजीले लेख्नुभएको यो गीत हो स्वर शान्ति श्री परियारको सङ्गीत भर्खरै शङ्कर थापा इस्मालसँग मैले कुराकानी पनि गरिसकेको छु लीलाजीको यो प्रतिक्रिया चाहिँ केही दिनपछि पढ्नेछु

0: SBS गोर्खा रेडियो।
1: जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठूलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठूलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिस लाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर, सदर बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टमा यति बेला पनि हङकङबाट सारु केटा एग्नेसजीले एउटा नम्बर दिनुभएको छ। उहाँ नमस्कार तुलसी दाजु, कार्यक्रम सुन्दैछु। आज लामो समयपछि फेरि सडिम सङ्गम फ्यामिली कनेक्टिङमा जोडिन आइपुगेको छु। सधैँ म नेपालमै हुने आफन्तजनको नम्बर दिन्थे, तर आज अलि भिन्न यतै हङकङदेखि आएका जिल्लावासी दाई भाइहरू जो हामी एउटै कम्पनीमा काम गर्ने गर्थ्यौँ, उहाँहरू यति बेला मुस्ताङ जोमसोङतिरको भ्रमणमा हुनुहुन्छ। उहाँहरू धेरैजना हुनुहुन्छ र यो नम्बर चाहिँ भाइ रन मेस्सी गुरुङको छ र नवीन भाइ, मणि दाई अनि सुमीर भाइ, दुत प्रसाद दाई सबैलाई सम्झेको छु है, समय मिले कनेक्ट गरिदिनु होला भन्नुभएको छ र उहाँले दिनुभएको नम्बरमा सम्पर्क भइसकेको छ। म उहाँलाई अर्थात् रन मेस्सी गुरुङज्यूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रन मेस्सी गुरुङज्यू नमस्ते।
4: नमस्ते नमस्ते।
3: अहिले ठ्याक्कै तपाईँहरू कता मुस्ताङतिरै हुनुहुन्छ कि कता?
4: हजुर, हामी अहिले मुस्ताङबाट अहिले झरेर लेती भन्ने ठाउँमा अहिले होल्ड
3: गरे। ए, भनेपछि मुस्ताङ मुक्तिनाथ दर्शन गरेर फर्कदै हुनुहुन्छ?
4: हजुर हजुर।
3: कति भयो हङकङबाट नेपाल आउनु भएको?
4: हामी आएको अहिले तीन हप्ता।
3: अब तपाईँहरू यता नेपाल घुम्दै गर्दा तपाईँहरूलाई मिस गर्नुभएको रहेछ हाम्रो सारु केटा एग्नेसजी, एउटै कम्पनीमा काम गर्ने भनिहाल्नु, उहाँ चाहिँ अहिले हङकङ बसेर बिएफएस गोर्खाले सुन्दै हुनुहुन्छ र उहाँहरूको के कस्तो भइरहेछ यो भ्रमण भनेर उहाँले जान्न चाहनु भएको छ। केही भन्न चाहनुहुन्छ? उहाँलाई पनि कस्तो मिस भइरहेको होला, सँगै जान पाएको भए हुन्थ्यो जस्तो पनि लागिरहेको होला यतिखेर।
4: हजुर हजुर, हामीले एग्नेस ग्रुपलाई एकदम मिस गरिरहेको
3: छ यो भ्रमणमा। हजुर,
4: अलिक भ्रमण हुँदा छन् उहाँलाई हाम्रो अपडेट चाहिँ फोटोहरू अपडेट गरेर पठाइरहेका
3: छन्। ए, त्यताको फोटोहरू पठाइरहनु भएको छ उहाँलाई, भनौँ मन कुटुक कुटुक पारिरहनु भएको छ।
4: हजुर हजुर हजुर।
3: त्यसरी रमाइलो भएको छ, तीन हप्ता बिताइसक्नु भएको छ, कहिले फर्कँदा हुनुहुन्छ हङकङ?
4: हजुर, हामी हाम्रो अब
3: एक महिना बस्नुहुन्छ भनेपछि अहिले मुस्ताङतिरबाट फर्किँदै रहेछ। मौसम कस्तो छ? बाटो मेन कुरा, अब समस्या त बाटोकै हुन्छ होइन? कस्तो छ मौसम अहिले, ठिक छ?
4: बाटो अहिले यता पर्वतको साइडमा अलिकति खराबै छ, माथिर म्याग्दी र पर्वतको बिचमा माथि चाहिँ
3: धेरै
4: राम्रो छ।
3: ए, भनेपछि तपाईँहरू सबैजना एकदम रमाइलो साथ घुमघाममा हुनु रहेछ। सबैजनालाई उहाँले सम्झाउनु भएको छ, उहाँले नामै कोट गर्नुभएको छ यहाँ। अब तपाईँको त भइगयो, त्यसपछि नवीन भाइ भन्नुभएको छ, मणि दाई भन्नुभएको छ, सुमीर भाइ अनि दुध प्रसाद दाई सबैलाई सम्झेको छु भन्नुभएको छ, उहाँले सम्झिनु भएको छ। सबैको तर्फबाट यहाँले पनि एकमुष्ट धन्यवाद दिन सक्नुहुन्छ है।
4: ल, दाईलाई पनि हामी धेरै मिस गरिराखेका
3: छौँ। हजुर,
4: अनि छिट्टै दाईसँग पनि यस्तै फेरि नेपाल आएर यस्तै टुर घुम्ने हामीले आशा राखेका छौँ। हजुरलाई पनि, हजुर गोर्खा रेडियोलाई पनि धेरै धेरै धन्यवाद।
3: हुन्छ, तपाईँहरूको
4: पुऱ्याइदिनु भएकोमा।
3: हजुर हुन्छ, तपाईँहरूको इन्टायर टिमलाई पनि धन्यवाद दिँदै बिदा हुन्छ है त। नमस्ते।
4: नमस्ते।
3: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो अहिले मुस्ताङमा हुनुहुँदो रहेछ फर्किने क्रममा। र यो नम्बर दिनुभएको थियो मलाई सारु केटा एग्नेसीले हङकङबाट थियो र नाम उहाँको नम्बर चाहिँ रन मेसी गुरुङको नम्बर थियो उहाँसित कुराकानी गरेँ धन्यवाद दिन चाहन्छु यसपछि मैले जानकारी गर्नुपर्ने हुन्छ एउटा नम्बर प्राप्त भएको थियो सिद्धिचरण नगरपालिका आठ जरङ्गी निवासी बद्री तामाङको नम्बर दिनुभएको थियो हाम्रा नियमित श्रोता हुनुहुन्छ उहाँ ओखलडुङ्गे कृष्ण गुरुङ दाईले यो नम्बरमा अघि फोन गरेको सम्पर्क भइरहेको थिएन अर्को एउटा नम्बर पनि प्राप्त भएको थियो जुन नम्बर हाम्रो अम्पुसा थापा काउचो दाईले दिनुभएको थियो गुल्मी धुर्कोट गाउँपालिका चाहिँ बेरुजी जिमा शून्य भनेर कुनै बेरोजी नदेखेको हुनाले पालिका अध्यक्षको नम्बर दिनुभएको थियो गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलको उहाँले चाहिँ टेलिफोन उठाउनु भयो तर उहाँ चाहिँ मिटिङमा हुनुहुँदो रहेछ छ बजीपछि गर्नु मिल्दैन भन्दै हुन्थ्यो हेरौँ साढे पाँचपछि के हुन्छ भन्दै हुनुहुन्थ्यो र यो राम्रो समाचार आएछ यसको बारेमा म अर्को हप्ता किनकि यो समाचार कहिले भाषी पनि हुँदैन गुल्मी धुर्कोट गाउँपालिकाको बेरोजीको बारेमा अध्यक्षजीसित म कुराकानी गर्नेछु आज चाहिँ निकै हो हल्ला बिच मिटिङमा हुनुहुँदो रहेछ मैले हाम्रा आदरणीय दाई हुन्छ अम्पर्सा थापा काउचो दाई उहाँलाई यही जानकारी गराएँ र यसबिचमा अब यहाँहरूका प्रतिक्रियाहरू त म पढि नै हाल्छु तर त्यसभन्दा अगाडि म एउटा गीत राख्न चाहन्छु माधव प्रसाद घिमिरेको गीत रचना अनि स्वर रहेको छ यसमा कर्णदासको

राष्ट्रकवि माधव प्रसाद घिमिरेको गीत रचना कडादासको स्वरमा रहेको गीत पश्चात बिएबस गोर्खारेडीको मंगलबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा अब नै तपाईँको प्रतिक्रियाहरू पनि समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ नूतन भुषालजी हुनुहुन्छ इजरायल भाच सम्झनामा गाउँघरको चुलोमा चियाको कितली छेउमा बसेर आँखाबाट आँसु खसाल्दै फुफू गर्दै आगो फुकेको यो तस्विरले त याद दिलाए। नमस्कार सर, सुनिरहेछु भन्नुभएको छ। नूतन भुषालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, तस्विर मन पराइदिनु भएको। छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सन के न्युकेबाट, नमस्कार तुलजी, कार्यक्रम सुनिरहेछु। धान्य प्रसाद दुलाल बुबाको असामयिक निधनले स्तब्ध बनायो। उहाँको मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवार जनहरूमा धैर्य धारण रहने शक्ति मिलोस्, हार्दिक समवेदना, सबैको पल शुभ पनि रहोस् भन्न चाहन्छु। आजको यो तस्विरले त गाउँको याद दिलाइदिनु भयो भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। तस्विर मन पराइदिनु भयो धान्य प्रसाद दाई, हाम्रा बुवालाई सम्झनु भयो, धन्यवाद दिन चाहन्छु। युएसएको टेक्सास डालासमा रहँदा सधैँ उहाँ कार्यक्रम सुन्नुहुन्थ्यो, स्काइपमा जोडिन्थ्यो, तर पछिल्लो समय स्काइप हामीले प्रयोग गर्न छोडे पश्चात पनि तुलसी बाबु कार्यक्रम त सुन्छु मलाई लेख्न आउँदैन भन्नुहुन्थ्यो, तर नेपाल आएको बखत दुःखद एउटा दुर्घटना परे, उहाँको निधन भएको मैले यहाँहरूलाई जानकारी गराएँ र तस्विर मन पराइदिनु भएकोमा चाहिँ छवि थापाजीलाई धन्यवाद दिन चाहन्छु। तस्विरको बारेमा आज रघु भट्टराईजीले चाहिँ लेख्नु भएन, नातिनीसँग व्यस्त हुनुहुन्छ कि गिटी अड्डातिर हुनुहुन्छ थाहा छैन, तर पनि कार्यक्रम सुन्नुभयो होला भन्न चाहन्छु। कुलराज दुराजीले नमस्कार भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मिनी कालीकोटी राईजीले तुल दाई मनिसुरबाट नै सुनेर बसिरहेछ है, बाहिर पानी परिरहेछ, आजको तस्विर सुन्दर छ, मैले पनि गाउँघरमा यसरी नै चिया पकाएको थिएँ भनेर लेख्नु भएको छ। अनि दाई पुरानो सामानहरू सम्झाउनु भयो, धन्यवाद भन्नुभएको छ, यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। लीलाराज कामाङजीको प्रतिक्रिया पढिहाल्छु, मैले शङ्कर थापा इस्मालसँग त मैले कुराकानी गरि नै सकेँ। तुलसी बस्ने सर नमन गरे, कविन्द्र शर्मा भाइलाई कार्यक्रममा ल्याउनु भएर उहाँको स्वास्थ्य स्थिति बारेमा जानकारी गराउनुहुने दिदी होमा पायम लिम्बूलाई धन्यवाद। मलाई खाना लाउन ओड्ने ओछ्याउनेलाई भगवान्को कृपाले अहिलेसम्म पुर्याउनु भएको नै छ, तर क्यान्सर जस्तो घातक रोगले ग्रसित युद्धको मैदानमा के विद्र लडाई गर्दै गर्दा थोरै सहयोग पुर्याउँदा पुण्य प्राप्त भएको जस्तो महसुस पनि गरेको छु। सम्पूर्ण सहयोगी मनहरूलाई फेरि पनि यतैबाट नमन भन्न चाहन्छु। अनि जिन्दगी सिक्काको पाटो भने जस्तै दुःख र सुखको पाटो हुन् भन्दै गर्दा अब बिस्तारै पर्खाइको घडीको सुई नजिक आइसक्यो, हाम्रो कोसेली याद र मेरो खबर पर्सि लिएर आउँदैछु। एक नारी अत्याचार र अर्को जातीय भेदभावको विषयलाई उठान गरेको छु, कथा र व्यथालाई पस्केको छु, बाँकी कुरा गीत आफैले बोल्नेछ। यसको लागि शङ्कर थापा इस्माइल, शान्ति छिरी परियार, विमला खुजुम लिम्बू, मनोज थापा मगर, सुनिता थेगी लिम्बू, सम्पूर्ण टिमलाई मनमुटुबाट धन्यवाद दिन चाहन्छु भनेर लेख्नु भएको छ। उहाँको यो मेरो खबर अर्थात् शान्ति छिरी परियारले गाउनुभएको, लिराज कामबाङजीले लेख्नुभएको यो गीतको अफिसियल भिडियो चाहिँ आउँदैछ र अर्को याद गीत पनि रिलिज हुँदैछ। त्यो गीत म बिएबस गोर्खा रेडियोको बिहिबारको कार्यक्रममा राख्नेछु र मनोज थापा र विमला खुजुमसित कुराकानी पनि गर्नेछु बिहिबार भन्न चाहन्छु र फेरि पनि धन्यवाद दिन चाहन्छु र गीतको सफलताको शुभकामना दिन चाहन्छु। सुन्दर थम्बेल पनि पठाउनु भएको छ, धन्यवाद दिन चाहन्छु। लिराज कामाङजीलाई होमा पायम लिम्बूले आहा तुलसीज्यू गाउँघरको याद दिलाइदिनु भयो, कालो कितली अनि चुलामा ओधान राखेको देख्न पाइयो, धन्यवाद भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र दुःख कुरा पनि सुन्यो, ज्यादै दुःख लाग्यो भनेर हाम्रो धन्यवादको कुरा गर्नुभएको होला, धन्यवाद दिन चाहन्छु यहाँलाई फेरि पनि। अनि डाक्टर दीपक मल्लजी हुनुहुन्छ, डाक्टर साहबलाई नमस्ते भन्न चाहन्छु, नमस्ते बिएबस गोर्खा फ्यामिली एन्ड इन्टायर अल भन्ने लेख्नु भएको छ। अनि आफ्टर लङ टाइम धेरै समयपछि बिएबस गोर्खा रेडियो सुनिरहेछु है, मेरो मनपर्ने रेडियो, सबैजनालाई स्वास्थ्य रहनुहोला भनेर लेख्नु भएको छ डाक्टर दीपक मल्ल, जो वीर हस्पिटलमा कार्यरत हुनुहुन्छ र वरिष्ठ मधुमेह विज्ञ पनि हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँका सामाजिक सञ्जालमा अत्यन्तै सकारात्मक पोस्टहरू हामी हेर्ने गर्दछौँ, डाक्टर साहबलाई यस्तै क्रियाशील रहिरहनुहोला पनि भन्न चाहन्छु, धेरै कुरा सिक्न पनि मिल्छ। डाक्टर दीपक मल्लज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो सुनिदिनु भएकोमा र यसरी समय निकालेर छोटो संक्षिप्त प्रतिक्रिया लेख्नु भएकोमा धन्यवाद दिन चाहन्छु। अनि खेलमती लिम्बूले बेलायतबाट सेवालु तुलसी आजको पाहुना माफ हुनुलाई, यो त
तिको जस्तो लाग्यो. सेवा र तुलसीज्यू, म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङ कुराकानी गीतहरू सुन्दैछु. म पनि बिरामीको लागि थोरै भए पनि डोनेट गर्ने थिएँ, लाउन कनेक्ट गरिदिनु पऱ्यो खेल मतिल लिम्बू भनेर लेख्नु भएको छ. मसँग उहाँको क्युआर अस्ति नै नुतनजीले पैसा पठाउँदा पठाउनु भएको थियो, सायद त्यो छ भने अब तपाईँ हामी फेसबुकमा छौँ कि छैनौँ म तपाईँलाई पठाइदिन्छु है त भन्न चाहन्छु. नत्र हाम्रा लीलराज घामबाङजी जिन्दाबाद भन्न चाहन्छु है, उहाँले पठाउनुहुन्छ. यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा. खेल मौती लिम्बूज्यूलाई पनि धन्यवाद दिँदै अब नि सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु. कार्यक्रमको नियमित समयले नेटो काटिसकेको अवस्था हो, मैले पनि बिदा माग्ने बेला भइसकेछ. आज जति पनि श्रोताले कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु. पुछारमा प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अल्ट्रोट युकेबाट तुलसीजी नमस्कार म कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ. प्रेम दाईलाई पनि धन्यवाद दिँदै कार्यक्रम पुछारमा गायिका मञ्जु पौडेल र प्रताप दासको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा सार्दै बिदा हुन चाहन्छु. तपाईँहरूकोमा केवल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते.

0: Pelain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार 25,000 रुपियाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारका अनुसार विस्थापित परिवारको विवरण रुजु गरी एकमुष्ट रूपमा पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिबारे सर्वोच्च अदालतले आउँदो सोमबार छलफल गर्ने भएको छ। देउवा लगायतले आफूहरू विरूद्ध जारी गरिएको पक्राउ पूर्जी विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनवाईपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आउँदो सोमबारका लागि प्राथमिकतामा राखी छलफल गर्न आदेश दिएको छ। छलफलमा पक्राउ अनुमति प्रक्रिया कानून सम्मत थियो कि थिएन भन्ने विषयमा बहस हुनेछ। साथै देउवा परिवारको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता, पूर्व प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र अदालतको क्षेत्राधिकार सम्बन्धी विषय समेत उठ्ने बताइएको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्मा प्रधान न्यायाधीश बन्ने निश्चित भएको छ। संसदीय सुनवाई समितिले शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेपछि अब राष्ट्रपतिले नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ। आजको सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले भने अदालतमा गुटबन्दी, दरपीठ विवाद तथा चर्चित मुद्दाका फैसलाबारे प्रश्न उठाएका थिए। शर्मा विरूद्ध सुनवाई समितिमा 16 उजुरी परेका थिए। आजको सुनवाईमा शर्माले नेपो बेबीको आरोप खण्डन गर्नुभएको थियो।
4: आफ्नो योग्यता क्षमताले एउटा अवधि पूरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत पुनरावर्तन अदालतको न्यायाधीशको रूपमा नियुक्ति पाएको थिए। त्यहाँ आफ्नो कार्य सम्पादन सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छु। यो एउटा अब एउटा मलाई के लाग्दछ भन्दाखेरि अब यो सबैजनाले एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अरू केही मलाई लागेको छैन।
3: संवैधानिक परिषदले गएको वैशाख 24 चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदले पहिलो वरियताकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियताका शर्मालाई रोजेपछि विवाद र बहस चर्किएको थियो। यो दिन प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा 4 शर्माको नाम रोजेपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विमति सहित अफ डिसेन्ट लेख्नु भएको थियो। प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम आज सर्वसम्मत पारित भएसँगै सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा पनि तोडिएको छ। प्रधान न्यायाधीश नियुक्त भएपछि शर्माले 6 सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। नेकपा एमालेकी सांसद पद्मकुमारी अर्यालले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मासँग न्यायपालिका र कार्यपालिकाको सम्बन्धबारे प्रश्न उठाउनु भएको छ। आज भएको संसदीय सुनवाईका क्रममा सांसद अर्याल,
5: नेपालको न्यायिक इतिहासमा पहिलो पटक 4 नम्बरको वरियतमा रहेका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको छ। यसले स्थापित वरिष्ठता र योग्यताको सिद्धान्तलाई कसरी आत्मसात गर्छ? के यसले भविष्यमा न्यायाधीशहरूमा कार्यक्षमता भन्दा राजनीतिक निकटता खोज्ने प्रवृत्तिलाई प्रोत्साहन दिँदैन? यो सिफारिसलाई कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको रूपमा हेरिएको छ। प्रधानमन्त्री संवैधानिक परिषदको यो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा कस्तो असर पार्छ? के तपाईँ प्रधान न्यायाधीश नियुक्ति भएपछि कार्यपालिकाका गलत निर्णयहरूमाथि निर्धक्क भएर अङ्कुश लगाउन सक्नुहुन्छ? अझै पनि सर्वसाधारणका लागि अदालत पहुँचभन्दा बाहिर र महँगो छ। लामो समय न्यायमा पहुँच आयोगको नेतृत्व गरिसक्नु भएको तर नतिजा कमजोर छ। यति बेला गर्न नसकेको काम अब 6 कार्यकाल पाउँदैमा गर्नुहुन्छ भन्ने आधार के छ? प्रश्न पारिदिनुहोस्।
3: अर्थमन्त्री डाक्टर सोनी मोहागले विपक्षी दलहरूलाई आफ्नै दस्तावेज अनुमोदन गराउनका लागि अर्को चुनाव कोर्नुपर्ने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री मोहागले,
6: जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार यहाँ जे प्रस्तुत गरिएको हो त्यो नै हो, किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका 100 आधारहरू भनेर वाचा पत्रमा उल्लेख गरेका थियौँ। त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरालाई मान्य हो भने त्यसैमा टेकेर आएका 100 शासकीय सुधारको मार्गचित्र, हाम्रो नीति तथा कार्यक्रम र अहिले बजेट अथवा विनियोजन विधेयक, यो विनियोजन विधेयक होइन, ठुलो अन्यल पाए मैले, विनियोजन विधेयक यो होइन, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो, त्यो अन्यल चाहिँ नरहोस्। त्यति मात्रै अन्यल नरहँदा पनि धेरै कुराहरू छर्लङ्ग हुन्छ भन्ने।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर त आदरणीय श्रोता पनि बडो मिठो गीत देउडा भाका रामचन्द्र काफ्लेको आवाजमा सुन्दर हुन्थ्यो र यही सुन्दर देउडा भाका सँगसँगै कार्यक्रम दिवाको शैलीको आजको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई कार्यक्रममा सुस्वागत ज्ञान अभिवादन गर्न चाहन्छु। म शिरीष सनवार तपाईँको सेवामा सधैँ चाहिँ आज पनि यो प्रस्तुतिलाई लिएर हाजिर भइसकेकी छु। यहाँहरू सबैले साथ दिनुहुन्छ भन्ने आशासहित आज फेरि पनि तपाईँको सेवामा म आइसकेँ। ठिक चार बजीसम्मको लागि आजको यो प्रस्तुतिलाई सधैँ चाहिँ तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ। अहिले पनि दिउँसोको 1:12 गएको छ। आज मङ्गलबार यस्तै मिठा मिठा लोकभाकाहरू सुनाउँदै तपाईँको यो समयलाई मनोरम बनाउने कोसिस गर्नेछु म। त समयको कुरा गरिसकेको छु, तिथिमितिको पनि कुरा गरिहाल्नुपर्छ। आजको अब नेपाली क्यालेन्डरलाई पल्टाइहाल्नु पर्दा विक्रम सम्बत 2083 साल जेठ महिनाको आज 5 परेको छ। तदनुसार 19 मे सन् 2026 परेको छ र आज चाहिँ हाम्रो अधिक ज्येष्ठ मासको शुक्ल तृतीया परेको छ। त यतिखेर कार्यक्रममा अब अगाडि बढ्नुपर्छ प्रिय श्रोतावृन्द। अगाडि बढ्नुपर्दा अब मौसमको नै अलिकति कुरा गरिहालौँ। मौसम आज अलिकति घुरमैलो खालको नै छ, पानी परिरहेको छ बिहानैबाट यतातिर पनि र विशेष गरिकन पूर्वी विभागहरूमा चाहिँ बिहानको पानी परेको कुरा अलिक कम भएर घाम लागेको छ, तर वर्षाको क्रम चाहिँ विभिन्न ठाउँमा जारी नै छ। ठाउँ ठाउँमा त एकदमै मेघ गर्जनको साथमा असिना वर्षा पनि भएको देखिन्छ, हावा पनि चलिरहेको छ। टेम्परेचर चाहिँ एभरेज जस्तै नै छ यो समयमा जुन हुनुपर्ने हो त्यति नै छ। बाहिर पानी परिहाले त पनि ज्यादै नै जाडो भन्ने चाहिँ छैन र आज राति पानी पर्ने जुन यो क्रम छ यो जारी नै रहनेछ भनेर भनिएको छ। तथापि केही भूभागमा चाहिँ कम भएर जानेछ, तर यो पश्चिम भेगहरूतिर राति पनि लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ। हावा चलि नै रहनेछ, ठाउँ ठाउँमा चाहिँ नै धेरै चाहिँ बाक्लो बादलको उपस्थिति पनि महसुस गर्न सकिन्छ है। त मौसमी विवरण पश्चात अब अगाडि बढ्छु म। अगाडि बढ्नु पर्दाखेरि आज चाहिँ अब एकैछिन पश्चात हाम्रो कुरा हुनेछ हेल्थ सेगमेन्टमा हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा, र सधैँ नै हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा कुरा गर्छौँ हामी। र यही सिलसिलामा आज चाहिँ हामी इन्टरनेसनल यो चाहिँ दिनहरूको पनि कुरा गर्नुपर्दाखेरि आज चाहिँ वर्ल्ड आइबिडी डे परेको छ र वर्ल्ड आइबिडी डे भन्ने बित्तिकै विश्व आइबिडी दिवस, यसमा चाहिँ नि संसारभरिमा नै इन्फ्लामेटरी बाउल डिजिजको बारेमा चर्चा परिचर्चा गरिन्छ र यसै विषयवस्तुमा चाहिँ नि आज म केन्द्रित रहनेछु। हाम्रो हेल्थ सेगमेन्टमा इन्फ्लामेटरी बाउल डिजिजको बारेमा केही कुराकानी गर्नेछु है। त र यसको साथसाथमा आजको दिनमा चाहिँ नि यो हाम्रो नाइफ क्राइम अवेरनेस विक पनि सुरु भएको छ र नाइफ क्राइम भन्ने बित्तिकै कति धेरै कुराहरू हामीले सुन्न सक्छौँ, सुन्न पाइरहेका पनि हुन्छौँ होइन। यसमा चाहिँ विभिन्न प्रकारको यस्तो अपराध जुन चाहिँ नाइफ यानि कि छुरा प्रहारसँग सम्बन्धित छ, यसको बारेमा नै जागरुकता बढाउनको लागि, यसको बारेमा नै सबैलाई सचेत गराउनको लागि यस्तो अवेरनेस डेजहरू मनाइन्छ र नाइफ क्राइम अवेरनेस विकको बारेमा चाहिँ म कार्यक्रममा आज अगाडिको चरणहरूमा केही कुराकानी गर्नेछु। सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहे र हेल्थ सेगमेन्टमा चाहिँ आज हामी यो हाम्रो इन्फ्लामेटरी बाउल डिजिजको बारेमा नै कुरा गर्छौँ, किनभने आज इन्फ्लामेटरी बाउल डिजिज मनाउँदैछौँ हामी संसारभरि नै। त यसै गरिकन 2 समाचार रहनेछ। समाचार पश्चातको समयमा हामी सुन्नेछौँ हाम्रो छड्के सलाम। छड्के सलाम अन्तर्गत कपालुटा धनकिरण गुरुङ ज्यूसँगको चाहिँ होइन, यो त अलिक पुरानै चाहिँ हाम्रो कुराकानी हो जुन धेरै अगाडि भइ पनि सकेको हो र आज भने हामी जुन गत सप्ताह केही सप्ताहदेखि सुन्दै आइरहेका छौँ छड्के सलाम, यस अन्तर्गत अनरेरी मेजर रिटायर्ड जुत बहादुर गुरुङ ज्यूसँग गरिएको कुराकानीको 6 भाग सुन्नेछौँ। त प्रिय श्रोताबृन्द, यो चाहिँ मैले जानकारी तपाईँको लागि राखिहालेँ कार्यक्रम अन्तर्गत के कस्ता सर सामग्री छन् भनेर, अनि तेस्रो घण्टामा भने मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला
जारी रहनेछ। ठिक 4 बजीसम्म यिनै विविध सरसामग्री सहित म तपाईँसँग रहनेछु र अब अहिले भने हामी अगाडि बढ्छौँ। अगाडि बढ्नु पर्दाखेरि तपाईँले पनि अब अहिले चाहिँ यो जुन इबोला आउटब्रेकको बारेमा सुन्दै पनि हुनुहुन्छ होला होइन, र WHO यानि कि वर्ल्ड हेल्थ अर्गनाइजेसनका अधिकारीहरूले चाहिँ नि इबोला आउटब्रेक चाहिँ जुन प्रकारले अहिले फैलिरहेको छ यसको विषयमा हामीलाई जानकारी पनि गराइरहेको छ होइन, र तपाईँले पनि विभिन्न प्रकारको चाहिँ नि यो हाम्रो न्युज आउटलेटहरूबाट सुन्दै हुनुहुन्छ होला यो इबोला आउटब्रेकको बारेमा। अहिलेसम्म 131 जना एटलिस्ट थोरैमा पनि यतिको चाहिँ मृत्यु भइसकेको कुरा चाहिँ समाचार माध्यमहरूले जनाइरहेका छन् होइन, र अब यहाँ चाहिँ नि तपाईँहरू सबैजनाले चाहिँ यो सुन्दै हुनुहुन्छ होला, पक्कै पनि यसको बारेमा चाहिँ नि जानकारी लिँदै हुनुहुन्छ होला, र यही कुराहरू नै अहिले समाचारहरूमा चाहिँ आइ पनि रहेका छन्। तपाईँले टिभी खोल्नुहुन्छ भने पनि रेडियो सुन्नुहुन्छ भने यो समाचारहरू चाहिँ आइरहेको छ। यो डेडली इबोला आउटब्रेक चाहिँ अहिले कन्टिन्युअली स्प्रेड भइरहेको छ, स्पेसली कङ्गोमा चाहिँ यो आउटब्रेक सुरु भएको हो होइन। अब यो आउटब्रेक कति छिटो फैलिन्छ भन्ने कुरा त अब पेन्डेमिक जुन कोभिड भयो त्यसबाट हामीले थाहा पनि पाइसकेका छौँ होइन, त्यस कारण गर्दाखेरि हामी अलिकति सतर्क पनि रहनुपर्छ भन्ने कुरा पनि अहिले चाहिँ नि आइरहेको छ। जे होस् अब यो इबोला आउटब्रेकको बारेमा जानकार भइरहनु राम्रो कुरा हो होइन, र यो हुन त होइन यसमा चाहिँ अब भनौँ न कति छिटो फैलिने कहाँ कहाँसम्म फैलिने भन्ने कुरा त अब हेर्दै जानुपर्छ अगाडि होइन, तर पनि यो चाहिँ एकदमै चिन्ताको विषय अहिले भएको छ भनेर वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि भनेको छ। एकदमै चिन्ताको विषयमा हामी चाहिँ चिन्तनमनन गरिरहेका छौँ भन्ने कुरा पनि सुनिरहेका छौँ हामीले होइन, र एटलिस्ट 500 चाहिँ सस्पेक्टेड केसेस अफ इबोला हुनसक्ने कुरा पनि हामीलाई जानकारी मिलेको छ, यद्यपि 131 जनाको चाहिँ नि मृत्यु इबोलाको कारणले भएको भन्ने कुराहरू चाहिँ अहिले समाचार माध्यमहरूले हामीलाई जानकारी गराइरहेको छ। हेर्दै जाउँ अगाडि के कसो हुन्छ। इबोला भन्ने कुरा त अब नयाँ एउटा स्ट्रेन त पक्कै पनि होइन, सन् 1976 इबोला पहिलोपटक आइडेन्टिफाई भएको रहेछ, त्यति बेला 318 केसहरू रिपोर्ट गरिएको थियो र 88% तीमध्ये 88% चाहिँ प्राणघातक भएको थियो। सुडानमा मात्र यसको 282 केस देखिएको थियो। त्यसपश्चात 1995 देखियो 315 केस, जसमध्ये 81% प्राणघातक थियो। अनि सन् 2000 425 केसेस देखियो युगान्डामा इबोलाको है। अनि सन् 2014 सन् 2016 वेस्ट अफ्रिकन एपिडेमिकको रूपमा चाहिँ नि आयो, जति बेला चाहिँ 28,610 केसेसहरू भएको थियो र त्यसमध्ये 11,308 जनाको चाहिँ मृत्यु भएको थियो। यो चाहिँ लाइबेरिया, सेरालियोन र गिनेमा भएको थियो। अनि 2018 कुरा गर्नुपर्दा 3,524 केसेस देखिएको थियो, 66% मृत्युदर यहाँ देखिएको थियो भने अहिले सन् 2026 एटलिस्ट 500 सस्पेक्टेड केसेस भनेर भनिएको छ, त्यसमध्ये 131 जनाको मृत्यु भएको कुरा पनि हामीले अहिले लेटेस्ट न्युजहरूबाट पाइरहेका छौँ। र यो चाहिँ खतरनाक एउटा चाहिँ नि भनौँ आउटब्रेक हुनसक्छ अथवा एउटा चाहिँ सङ्क्रमण हुनसक्छ, यसमा चाहिँ अलिकति हामी सबजना अलिकति सतर्क रहनुपर्ने कुरा चाहिँ सचेत रहनुपर्ने कुरा चाहिँ WHOले हामीलाई जानकारी गराइरहेको छ। यो भर्खरै न्युजहरूमा आइरहेको कुरा मैले तपाईँसँग सेयर गरेँ। अहिलेको लागि अब भने अगाडि एउटा गीत सुनाइहाल्छु, आज मिठा मिठा लोक भाकाहरू सुन्ने समय हो। यसर्थमा कल्याण आले र शीला आले गाउनुभएको एउटा गीत छ। यो गीतको साथसाथमा हामी अगाडि बढ्छौँ, त्यस पश्चात पनि हामी हेल्थ सेगमेन्टमा भेट्नेछौँ है।

केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर त आदरणीय श्रोता पनि बिएस गोर्खा रेडियोलाई नै यतिखेर सुन्दै हुनुहुन्छ। यो बेलामा तपाईँको लागि कार्यक्रम दिवा कोसेली अन्तर्गत अब भने हामी अगाडि चाहिँ हेल्थ सेगमेन्टमा चर्चा परिचर्चा गर्छौँ स्वास्थ्यको बारेमा नै।

त आज हेल्थ सेगमेन्ट अन्तर्गत कुरा गर्दैछु म इन्फ्लामेटरी बाउल डिजिजको बारेमा, यानि कि आइबिडी भनेर पनि यसलाई भन्ने गरिन्छ, किनभने आज चाहिँ विशेष गरिकन आइबिडीलाई चाहिँ विश्वभरि नै मनाइँदैछ विश्व आइबिडी दिवसको रूपमा। यसकारण गर्दाखेरि आज चाहिँ हामी इन्फ्लामेटरी बाउल डिजिजको बारेमा नै कुरा गर्छौँ, किनभने आज विश्वभरि यस विषयवस्तुमा चाहिँ नि चर्चा परिचर्चा गर्दै यस विषयवस्तुप्रति सबैको ध्यान आकर्षण गराउने जनचेत वृद्धि गर्ने काममा सारा विश्व लागि परेको छ र हाम्रो योगदान पनि अब हेल्थ सेगमेन्ट मार्फत यसको बारेमा जानकारी फैलाएर हामीले दिने कोसिस गरिरहेका छौँ। आइबिडी यानि कि इन्फ्लामेटरी बाउल डिजिज, र यो इन्फ्लामेटरी बाउल डिजिजको बारेमा जनचेतना अभिवृद्धिको लागि हरेक साल 19 मेको दिनमा विश्व आइबिडी दिवस मनाइने गरिन्छ। दुनियाँभरिमा नै लगभग 1 करोडभन्दा बढी मान्छेहरू चाहिँ आइबिडीबाट पीडित छन्। यस अन्तर्गत क्रोन रोग र अल्सरेटिभ कोलाइटिस जस्ता स्थितिहरू पर्दछन् जसले चाहिँ पाचन तन्त्रलाई प्रभावित गर्छ, र 50 भन्दा अधिक देशहरूका रोगीहरूको समूहले यस दिन जागरूकता बढाउनको लागि र आइबिडीसँग जुझिरहेका मानिसहरूको समर्थन गर्नको लागि एकजुट भएर यो दिनलाई मनाउने गर्दछन्। दुनियाँभरिमा नै यो दिन चाहिँ सम्पूर्ण रूपबाट चाहिँ आइबिडीलाई समर्थन छ भनेर देखाउनको लागि दुनियाँभरिका बिल्डिङहरूमा चाहिँ एकदमै बैजनी रङको जुन प्रकाश जगमाउने गर्दछ, जुन चाहिँ आइबिडीको एउटा चाहिँ सूचक रङको रूपमा पनि लिइन्छ, र यो हरेक साल चाहिँ मनाइने अन्तर्राष्ट्रिय आइबिडी दिवस यानि कि विश्व आइबिडी दिवसमा आज हामी आइबिडीको बारेमा नै केही कुराकानी गर्दैछौँ। र आइबिडी दिवसको इतिहासको पनि अलिकति कुरा गर्न चाहन्छु। यसलाई चाहिँ हामीले सन् 2010 जानुपर्छ यसको सुरुवातको कुरा गर्नुपर्दाखेरि, जति बेला संयुक्त राज्य अमेरिकामा पाचन रोग सप्ताह भएको थियो जस दौरान चाहिँ पहिलो पटक आइबिडी दिवस मनाइएको थियो। र युरोपियन फेडरेसन अफ क्रोन एन्ड अल्सरेटिभ कोलाइटिस एसोसिएसनले चाहिँ यो बाउल इन्फ्लामेटरी डिजिजको विरुद्ध लडाइँलाई समर्थन गर्नको लागि, जागरूकता बढाउनको लागि र यस क्षेत्रमा अनुसन्धानलाई बढावा दिनको लागि यस दिनको सुरुवात गरेको थियो, र आज यो दिन चाहिँ 5 महाद्वीपहरूमा 50 भन्दा बढी देशहरूको प्रतिनिधित्व गर्ने चाहिँ सङ्गठनले चाहिँ सञ्चालन गर्ने गर्दछ, र यसको समन्वय चाहिँ इन्टरनेसनल फेडरेसन अफ क्रोन एन्ड अल्सरेटिभ कोलाइटिस एसोसिएसनद्वारा गर्ने गरिन्छ। हरेक साल यो मनाइन्छ र प्रत्येक साल अझ यो महत्त्वपूर्ण हुँदै गइरहेको छ, र दुनियाँभरिमा नै आइबिडीको साथमा जीवन जिउने दैनिक चुनौतीहरूको बारेमा जागरुकता बढाउनको लागि चाहिँ यो दिन विशेष मानिन्छ। र यसपटकको थिम यानि कि सन् 2026 थिम चाहिँ आइबिडीको कुनै सीमा छैन र देखभालसम्म सबैको पहुँच भन्ने चाहिँ आइबिडी 2026 विषयवस्तु छ अथवा थिम छ भनेर फरक नपर्ला। त आउनुहोस् आज यही आइबिडीको बारेमा हल्का केही जानकारी तपाईँसँग म सेयर गर्न गइरहेको छु हेल्थ सेगमेन्ट अन्तर्गत। द इन्फ्लामेटरी बाउल डिजिज आइबिडी भनेर भनिन्छ, यो के हो त भन्दाखेरि सबैभन्दा पहिला चाहिँ इन्फ्लामेटरी बाउल डिजिज अन्तर्गत हामीले चाहिँ 2 मुख्य प्रकारको यो बाउल सम्बन्धी रोग क्रोन रोग र अल्सरेटिभ कोलाइटिसको बारेमा चाहिँ हामीले थाहा पाउनुपर्छ है। यो आइबिडी चाहिँ आन्द्राहरूलाई प्रभावित गर्ने वाला क्रोनिक इलनेसको समूहलाई सन्दर्भित गर्ने गर्दछ। यसले आइबिडी ती रोगहरूको लागि चाहिँ सन्दर्भ ती रोगहरूको सन्दर्भमा कुरा गरिन्छ आइबिडी, जसले चाहिँ पाचन तन्त्रमा दीर्घकालीन असर पुर्याउँछ यसलाई सुन्नाएर है। यसमा चाहिँ आन्द्राहरू सुन्निने एउटा चाहिँ समस्या दीर्घकालीन रूपमा रहन्छ। र आइबिडीको मुख्य प्रकारमै लगिने भने क्रोन रोग र अल्सरेटिभ कोलाइटिस हो। क्रोन रोग चाहिँ सानो आन्द्रा तथा ठुलो आन्द्राको साथसाथमा मुख, अन्न प्रणाली, पेट र यसले चाहिँ गुदा यानि कि जुन एनस छ यसलाई पनि प्रभावित गर्दो रहेछ, जबकि अल्सरेटिभ कोलाइटिसले चाहिँ मुख्य रूपबाट चाहिँ नि ठुलो आन्द्रा र
मलाशयलाई प्रभावित गर्ने गर्दछ। आयुर्वेदिक त्यति बेला हुन्छ जब शरीरको प्राकृतिक रक्षा प्रणाली गल्तीले चाहिँ यसले चाहिँ आफ्नै हेल्दी सेल्सबाट भनौँ न होइन स्वास्थ्य कोशिकाहरू जुन चाहिँ आन्द्राको कोशिकाहरू छन् यसमा हमला गर्न सुरु गर्छ जसबाट चाहिँ सुन्निन थाल्छ यो आन्द्राहरूको पर्खाल र यो आफै ठिक हुँदैन पनि है। यस कारण गर्दाखेरि यसमा चाहिँ विभिन्न प्रकारको चाहिँ नि लक्षणहरू हुन्छ। यसमा चाहिँ एकदमै पेट दुख्ने स्पेसली यो सुरुवातको समयमा एकदमै पेट दुख्ने अनि रगत आउने दिशा गर्दाखेरि डायरिया हुने ग्यास आदि समस्याहरूको सामना गर्नपर्ने हुन सक्छ है। र यसबाट चाहिँ फेरि अन्य समस्याहरूमा चाहिँ पाचन तन्त्रलाई पनि यसले प्रभावित गर्छ। पूर्ण रूपमा पाचन प्रक्रियाले राम्ररी काम नगरेर यो चाहिँ अरूको अरू समस्याहरू पनि यसबाट उत्पन्न हुन सक्छ जसबाट स्थिति जानलेवा पनि हुनसक्छ। यस्तोमा यदि लामो समयसम्म यस प्रकारको लक्षणहरूको सामना गरिरहनु परेको छ भने लगातार समय समयमा उल्टी आउने पखाला लाग्ने एसिडिटी हुने या रगत दिशामा आउने समस्याहरूले चाहिँ घेरेको छ भने एकपटक आन्द्राको जाँच गराइहाल्नु पर्छ किनभने यसलाई राम्ररी भनौँ पहिचान नगरिकन उपचार गरिएन भने यसले अझ धेरै समस्या निम्त्याउन सक्छ। प्रिय श्रोताहरू आइबिडी यानि कि हाम्रो इन्फ्लामेटरी बाउल डिजिजको बारेमा कुरा गरिरहेकी छु र इन्फ्लामेटरी बाउल डिजिज आइबिडी र इरिटेबल बाउल सिन्ड्रोम आइबिएसमा चाहिँ के फरक छ त भन्ने कुरा पनि अलिकति म तपाईँसँग सेयर गरिहाल्न चाहन्छु। र आइबिडी र आइबिएस सुन्दाखेरि उस्तै पनि सुनिन्छ फेरि दुइटै बाउलसँग सम्बन्धित समस्या भएको हुनाले यो एउटै त होइन कतै भन्ने खालको भ्रम पनि हुनसक्छ है। यस कारण गर्दाखेरि यसको विषयमा अलिकति मैले तपाईँहरूसँग यसको डिफ्रेन्सेसहरू के छ त्यो चाहिँ सेयर गर्न चाहेँ। आइबिडीमा चाहिँ नि यो

अनि आइबीडीको कारक तत्व चाहिँ प्रतिरक्षा प्रणाली र दीर्घकालीन सुजनसँग सम्बन्धित हुन्छ भने आइबिएस चाहिँ यो आन्द्रा र मस्तिष्कको परस्पर क्रिया सम्बन्धी समस्याहरूसँग जोडिएको हुन्छ। अनि आइबिडीले चाहिँ शरीरमा कस्तो प्रभाव पार्छ भन्दा यसले समग्र स्वास्थ्यलाई प्रभावित गर्न सक्छ र जटिलताहरूलाई जन्म दिन सक्छ, जबकि आइबिएस चाहिँ यो मुख्य रूपबाट जीवनको गुणवत्तालाई प्रभावित गर्छ यसले, न कि समग्र स्वास्थ्यलाई। अनि आइबिडीको लक्षणमा चाहिँ रक्तस्राव हुन्छ, एनिमिया हुन्छ, वजन कम हुने, ज्वरो आउने हुन्छ भने आइबिएसमा चाहिँ पेट फुल्ने, पेट दुख्ने, मलत्यागमा बदलाव अथवा परिवर्तन आदि इत्यादि देखिन्छ। यसरी आइबिडी र आइबिएसमा फरक फरक प्रकारको चाहिँ नि चाहिँ लक्षण पनि देखिन्छ, अनि साथसाथमा फरक फरक यसको चाहिँ स्थिति पनि हो भनेर चाहिँ यसरी हामीले क्लियर हुनुपर्छ आइबिडी र आइबिएसको बिचमा। आदरणीय श्रोतावृन्द, अब भने यति नै गर्दै एउटा छोटो विश्राममा तपाईँलाई लिएर जान चाहन्छु र यस सँगसँगै हामी अगाडि बढ्छौँ कार्यक्रममा। फेरि पनि यो छोटो साङ्गीतिक विश्राम पश्चात हामी आइबिडीको बारेमा नै कुरा गर्नेछौँ। अहिलेको लागि समुराई र उषा किरण अधिकारीले गाउनु भएको यो एउटा मिठो लोक भाका तयार छ है त।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

श्रोता ब्रेन म्युजिकल ब्रेक पश्चातको यो समयमा अब फेरि पनि हामी लाग्दैछौँ आइबिडीको विषयमा कुरा गर्नको लागि, किनभने आज विश्वभरि नै हामी मनाउँदैछौँ इन्फ्लामेटरी बाउल डिजिजको दिनलाई, र यसबारेमा जनचेतना अभिवृद्धि अनि यस विषयमा चाहिने जानकारीहरू र यस विषयमा काम गर्ने जति पनि समूहहरू छन् उहाँहरूको चाहिँ सम्मानमा अनि यस चाहिँ फिल्डको लागि, यो रोगको लागि जति पनि अहिले चाहिँ रिसर्चहरू भइरहेका छन् त्यसलाई चाहिँ भनौँ पुस्ट गर्नको लागि पनि आजको दिनमा विशेष विशेष कार्यक्रमहरू भएर आजको दिनमा सबैजनाले चाहिँ एकत्र भएर चाहिँ एकमुष्ट रूपबाट चाहिँ यस रोगको विरुद्ध लडाइँलाई अगाडि बढाउने कोसिस गर्दछौँ। र आइबिडीको बारेमा जागरुकताको महत्त्व पनि किन छ त भन्दाखेरि दुनियाँभरिमा लाखौँ मानिसहरू यसबाट प्रभावित छन् र कयौँ मामला त वर्षौँसम्म पनि निदान हुन सक्दैन। शीघ्र निदानबाट जटिलताहरूलाई चाहिँ 50% कम गर्न सकिन्छ र जीवनको गुणवत्तामा उल्लेखनीय सुधार गर्न सकिन्छ। लगातार पखाला लाग्ने, वजन कम हुने, रक्तस्राव जस्तो चेतावनी सङ्केतहरू जुन छन् यसको बारेमा मानिसहरूलाई समयमा नै थाहा भयो भने उनीहरूले समयमा नै चिकित्सा सहायता प्राप्त गर्न सक्छन् होइन। र यसकारण गर्दाखेरि जागरुकता बडो जरुरी पनि छ, जसले चाहिँ नियमित जाँचलाई पनि प्रोत्साहित गर्छ, जसबाट तेजीको साथमा यस्ता रोगहरू निदान हुने अनि अझ राम्रो उपचार परिणाम निस्कने र अस्पतालको चक्कर लगाउने जुन क्रम छ त्यसमा कमी आउने कामहरू चाहिँ हुन्छन्। यसकारण गर्दाखेरि जागरुकता फैलाउनु अत्यन्तै जरुरी छ र यो जागरुकता फैलाउनाले बिमारीहरूलाई एक्लोपन पनि अलिकति कम महसुस हुन्छ र आफ्नो बिमारीसँग कसरी चाहिँ आफूले चाहिँ त्यसलाई सुल्झाउने अथवा कसरी आफ्नो बिमारीसँग हामी व्यवहार गर्ने भन्ने कुरामा पनि अधिक सहयोग मिल्छ। सही जानकारीबाट मानिसहरूले राम्रो जीवनशैली अपनाउन सक्छन्, उपचार योजनाहरूलाई नियमित रूपबाट पालन गर्न सक्छन् र बिमारीलाई चाहिँ बारम्बार हुने जति पनि प्रकोपहरू छन् त्यसको प्रकोपलाई रोक्न सक्छन् होइन, जसबाट उनीहरूलाई स्वास्थ्य र अधिक आरामदायक जीवन जिउनमा मदत मिल्दछ। यसर्थमा पनि आइबिडीको बारेमा जागरुकता एकदमै जरुरी छ, जुन चाहिँ आजको दिनको विशेष विशेष उद्देश्य हो भन्दा फरक नपर्ला। आइबिडीको लक्षण र चेतावनीको कुरा गर्नुपर्दाखेरि लगातार पखाला हुने, पेट दुख्ने, पेटमा ऐठन हुने अनि दिशामा रगत आउने अनि वजन कम हुने, कुनै अन्य कारण बिना थकान हुने, ज्वरो आइरहने, भोकमा कमी अनि रक्त अल्पता यानि कि एनिमियाको समस्या हुने। अनि आइबिडीको कारण र जोखिम कारक तत्त्वहरू के छन् त भन्ने विषयवस्तुमा पनि अब कुरा गरौँ है त। हुन त आइबिडीको एकदमै सठिक कारण पुरैसँगले अहिलेसम्म ज्ञात भएको छैन, तर के मानिन्छ भने प्रतिरक्षा प्रणालीमा परिवर्तन, आनुवांशिकता र पर्यावरणीय कारकहरूको मिश्रणको परिणामस्वरूप नै आइबिडी हुन्छ। यी जोखिम कारकहरूलाई बुझ्ने र पत्ता लगाउनाले, छिटै पत्ता लगाउनाले यसको प्रबन्धनमा धेरै नै मदत मिल्न सक्छ। जस्तो कि जोखिम कारक तत्त्वहरूमा सबैभन्दा पहिला त असामान्य प्रतिरक्षा प्रतिक्रिया भइहाल्यो, जुन अटोइम्युन भनेर भनिन्छ, अटोइम्युन डिजिजको रूपमा पनि यसलाई लिन सकिन्छ। पारिवारिक इतिहास, आनुवांशिक, जसको परिवारमा चाहिँ यस्तो आइबिडीको समस्या भइरहेको छ अथवा भइसकेको छ भने त्यस परिवारका सदस्यहरूमा पनि हुनसक्ने सम्भावना बढेर जान्छ। अनि धुम्रपान गर्नाले आइबिडी हुने खतरा बढ्छ, अस्वस्थकर खाना अनि तनाव, केही सङ्क्रमणहरू, वातावरणीय कारण र उमेर पनि यसमा जोखिम कारक तत्त्वहरू हुन्। उमेर अक्सर यो चाहिँ युवावस्थाबाट नै सुरु हुँदो रहेछ। त आइबिडीको लक्षण र कारक तत्त्वहरूको मैले कुरा गरिहालेँ होइन, र यसै गरिकन अब यसबाट चाहिँ नि बस्नको लागि के कस्तो प्रकारको चाहिँ नि काम गर्न सकिन्छ, के कस्तो कुराबाट चाहिँ प्रिभेन्ट गर्न सकिन्छ भन्ने कुरा गर्नुपर्दाखेरि नर्मली स्वास्थ्यकर जीवनशैलीलाई अप्नाउनु अत्यन्तै जरुरी छ। आइबिडीलाई सधैँ रोक्न त सकिँदैन, तर आन्द्राको राम्रो स्वास्थ्यलाई बनाइराख्नाले यसबाट बारम्बार हुने हमलाहरूलाई कम गर्न सकिन्छ र समग्र स्वास्थ्यमा सुधार गर्नमा पनि मद्दत मिल्छ। जस्तो कि सन्तुलित भोजन गरेर सजिलोसँगले पस्ने खालको आहार विहारहरू गर्ने, दिनभरिमा पर्याप्त मात्रामा पानी पिइरहने, धुम्रपान नगर्ने, तनावको स्तरलाई नियन्त्रित गर्ने, नियमित रूपबाट शारीरिक गतिविधि राख्ने, राम्रो निन्द्राको दिनचर्या बनाइराख्ने अनि यस्तो खाद्य पदार्थहरूबाट बस्ने जसले चाहिँ लक्षणलाई अझ खराब गर्न सक्छ अथवा ट्रिगर गर्न सक्छ है। यो चाहिँ यो आइबिडीबाट बस्ने र आइबिडी भएको छ भने त्यस त्यो लक्षणहरू ट्रिगर नहुन दिनको लागि गर्न सक्ने उपायहरू मैले कुरा गरेँ। अब आइबिडीको लागि निदान र परीक्षणको कुरा गर्नुपर्दा यसमा चाहिँ रगत परीक्षण गरिन्छ, दिशा परीक्षण गरिन्छ, कोलोनोस्कोपी गरिन्छ, एन्डोस्कोपी, बायोप्सी, सिटी स्क्यान वा एमआरआई र क्याप्सुल एन्डोस्कोपी गर्ने
पनि गरिन्छ र यसको उपचार र प्रबन्धन विधिमा चाहिँ दबाईहरूको प्रयोग गरिन्छ जसमा चाहिँ विशेष गरिकन सुन्निएको जुन एरिया छ त्यसलाई नियन्त्रित गर्नको लागि प्रतिरक्षा प्रणालीको अति सक्रियतालाई कम गर्नको लागि र पीडा र यो झाडा पखाला जस्तो लक्षणहरू नियन्त्रित गर्नको लागि दबाईहरूको प्रयोग गर्न सकिन्छ है र यसै गरिकन बायोलोजिकल थेरापी पनि गरिन्छ यो चाहिँ एक उन्नत उपचार हो जसले चाहिँ प्रतिरक्षा प्रणालीका ती विशिष्ट भागहरूलाई लक्षित गर्छ जसले चाहिँ इन्फ्लेम गराउँछ आन्द्रालाई सुन्नाउँछ होइन जसको माध्यमबाट गम्भीर मामलाहरूलाई चाहिँ राम्ररी नियन्त्रण गर्न सकिन्छ र अन्त्यमा सर्जरी यदि दबाईहरू असरदार भएनन् र जटिलताहरू उत्पन्न भयो भने सर्जरीको सल्लाह दिइन्छ यसमा चाहिँ आन्द्राको क्षतिग्रस्त भागलाई हटाइन्छ जसबाट लक्षणहरूबाट राहत मिल्छ कार्यक्षमतामा सुधार आउँछ र केही मामलाहरूमा चाहिँ दीर्घकालिक राहत पनि यसले प्रदान गर्न सक्छ यानि कि त्यो पूर्ण रूपमा निको भएको स्थितिमा पनि पुर्याउन सक्छ त आइबिडी यानि कि इरिटेबल बाउल सिन्ड्रम भनेको आइबिएस भइहाल्यो आइबिडी चाहिँ इन्फ्लामेटरी बाउल डिजिज को बारेमा आज मैले कुरा गरेँ किनभने आज चाहिँ पर्न गएको छ वर्ल्ड आइबिडी डे र यस विषयवस्तुमा चाहिँ कुरा गरेर केही भए पनि यसबाट जानकारी तपाईँहरूलाई चाहिँ मिल्छ कि भन्ने मेरो चाहिँ एउटा कोसिस रहेको थियो पक्कै पनि तपाईँले सुनेर साथ दिनुभयो होला केही न केही कुराहरू तपाईँले थाहा पाउनुभयो होला भन्ने मलाई लाग्छ र एट द एन्ड अफ द डे नर्मली हाम्रो स्वास्थ्यलाई राम्रो गर्नको लागि हामीले चाहिँ एकदमै हेल्दी रहनुपर्छ हेल्दी लाइफस्टाइल अप्नाउनुपर्छ भन्ने कुरा त हरेक पटक हामीलाई भनिएको पनि हुन्छ सुनेका पनि हुन्छौँ हामीले होइन र स्पेसली हामीले जुन खानेकुराहरू खान्छौँ त्यस्तै प्रकारको चाहिँ हाम्रो स्वास्थ्य बन्छ यस अर्थमा स्पेसली हामीले चाहिँ राम्रो खानेकुराहरू खान जरुरी छ स्वस्थ खानेकुराहरू खानु जरुरी छ स्पेसली आन्द्राको माइक्रोबायोमलाई राम्रो राख्नको लागि चाहिँ प्रोबायोटिकयुक्त खाद्य पदार्थहरू जस्तो कि दही केफिर फर्मेन्टेड साग सब्जीहरूको चाहिँ प्रयोग गर्नुपर्छ अनि यसै गरी प्याज लसुन अनि केरा र होल ग्रेन जस्ता प्रोबायोटिक खाद्य पदार्थ पनि आन्द्राको स्वास्थ्यलाई सहायता गर्नको लागि राम्रो मानिन्छ है यो कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ हामीले शरीरमा पानीको कमी हुन नदिने अनि हेल्दी फ्याट यानि कि ओमेगा थ्री फ्याटी एसिड सहित को स्रोतहरू जस्तो कि एभोकाडो नट्स अनि होल ग्रेनहरू भयो अनि अलिभ ओइल आदि इत्यादिलाई पनि सही मात्रामा आफ्नो डायटमा सामेल गर्नाले पनि धेरै हदसम्म मद्दत मिल्छ यसबाट छुटकारा पाउनको लागि यति भन्दै अहिलेको लागि अब म तपाईँलाई 2 बजेको समाचारतर्फ लान्छु एउटा मिठो गीतको साथमा काली पनि देखेँ मैले गोरी पनि देखेँ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बेलायती रक्षा मन्त्री ल्यूक पोलार्डले सन् 2022 मा सेनालाई सहयोग गर्नेहरूको पहिचान सम्बन्धी जानकारी चुहाउँदा हजारौं अफगानी भागेर बेलायती आउनु परेको लगायत आफूहरूले सिक्दै आएको पाठबारे संसदीय समितिले जानकारी दिनुभएको छ। डिफेन्स सेलेक्टिभ कमिटिमा बोल्दै मन्त्री पोलार्डले गोप्य सूचना उल्लंघनको विषय सही नहुने समेत बताउनु भएको छ।
4: The Afghan data breach in 2022 refers to the accidental disclosure of a database containing personal details of approximately 25,000 Afghan applicants and their family members looking to relocate to the UK after the Taliban's return to power. Defence Procurement Minister Luke Pollard told MPs what's being done to prevent similar events from happening.
5: We have put in place, as this government, rather than the previous government, improvements to data protection, data handling and record keeping. That includes implementing new IT systems that would make it impossible to be able to send entire data sets out from the MOD systems. Previously, these records were being kept on Excel spreadsheets, which I think we all recognise is not ideal.
4: Efforts to resettle people in direct response to the breach were estimated by the MOD to cost around £850 million. The extent of the breach only became publicly known last year after a super injunction to prevent media coverage had been lifted, with Labour coming into power during the same period.
5: When we took over and were made aware of the super injunction, it was our sense that we need to continue the spirit of the super injunction due to the risk that was applied to, at the time, the individuals on the data set. Mm. As a result, I mean, to be honest, it's pretty unpalatable for me as a parliamentarian, especially as someone who had spent the previous 2 years asking questions of a government that was not giving me the answers.
4: Mr. Pollard says the UK will honour its obligation to eligible Afghans, with around 38,000 now relocated and around 9,000 remaining.
3: निर्वाचन आयोगले गत फागुन 21 गते भएको प्रतिनिधिसभा चुनावको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार सरकारले चुनावका लागि 6,71,92,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएकोमा चुनाव सम्पन्न गर्न 4,96,78,00,000 रूपियाँ भन्दा बढ़ी खर्च भएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा एक मतदाता बराबर करिब 263 रूपियाँ खर्च भएको उल्लेख छ। आयोगले गत फागुन 21 को चुनावमा 1,99,03,089 मतदाता रहेको जनाएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा यति बेला महको शिकार भइरहेको छ। वैशाख जेठ भीर मौरीको मह शिकारका लागि उत्तम याम मानिन्छ।
6: अक्करे भीरमा जोखिम मोलेर शिकारीहरू भीर मौरीको मह शिकार गर्न व्यस्त छन्। पछिल्लो समय मह शिकार पर्यटनको पनि हिस्सा बन्न थालेको छ। पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा महशिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ। बागलुङको गलकोट 10 पाण्डव खानीको रौमुआमा गएको शनिबारदेखि महशिकार सुरु भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताउनु भएको छ। क्लबको आयोजनामा सोमबार महशिकार उत्सव गरिएको छ। महशिकार अवलोकनका लागि ठूलो संख्यामा मानिसहरू रौमुआ पुगेका थिए। आउँदो बिहिबारसम्म रौमुआमा महशिकार गर्ने योजना छ। यो याममा 1,500 देखि 2,000 लिटरसम्म महशिकार हुने अनुमान छ। क्लबले महशिकारबाट भएको आमदानी सामाजिक काममा खर्च गर्दै आएको छ। महको आमदानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन्। भीर मौरीको मह प्रति किलो 2,000 बिक्री हुँदै आएको बुढाले बताउनु भयो। महशिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि समावेश गरिएको छ। रौमुआका भीरमा प्रशस्त भीर मौरी पाइने गलकोट 10 का पूर्व वडाध्यक्ष तिलक घरतीले बताउनु भयो। यहाँ स्थानीयवासीले पुस्तौंदेखि महशिकार गर्दै आएका छन्। बागलुङको ताराखोला गाउँपालिका 5 जुल्फे सामुदायिक वनको मारो भीरमा पनि सोमबारदेखि महशिकार शुरू भएको छ। सोमबार झण्डै 60 लिटर महशिकार भएको वन उपभोक्ता समितिका सचिव नारायण घरतीले बताउनु भयो। यो ओडाको ठूलो भीर सामुदायिक वनमा केही दिनपछि महशिकार गर्ने योजना छ। हरेक वर्ष यही याममा ताराखोलामा भीर मौरीको मह शिकार हुँदै आएको छ। कास्की म्याग्दी लमजुङ लगायत जिल्लाका पहाड़ी भेगमा पनि भीर मौरीको महशिकार गर्ने गरिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि इरानमाथि सैन्य आक्रमण गर्ने योजना खाड़ी मुलुकको अनुरोधमा रोकेको बताउनु भएको छ। उहाँले गम्भीर वार्ता भइरहेको पनि बताउनु भएको छ। भोलिका लागि योजना बनाएको आक्रमण रोकिए पनि छोटो सूचना दिएर ठूलो आक्रमण गर्न सक्ने चेतावनी समेत दिनुभएको छ।
7: Two or three days, a short period of time, because they think that they are
2: getting very close to making a deal. And if we can do that where there's no nuclear weapon going into the hands of Iran, I think, and if they're satisfied.
3: Yo, BFBS, Gorkha Radio.

हजुर, मैले हत्ते गरेर के गर्ने, स्वरूपराज आचार्य र लक्ष्मी मल्लिकले गाउनुभएको यो गीत अहिले सुन्नुभयो। कार्यक्रम दिएको सिलको यो दोस्रो चरणको यात्रा यही गीत सँगसँगै सुरु भएको छ र गीतको लागि हाम्रो अनुरोधकर्ता श्रोता हुनुहुन्थ्यो हाम्रो दिदी खेलमती लिम्बुज्यू ग्रेसबाट आउने हाम्रो श्रोता। एकदमै उहाँले चाहिँ यो गीतलाई सुनेर इन्जोय गर्नुभयो होला। यो गीत सुन्ने सुनाउने इच्छा उहाँले राख्नुभएको थियो गत घन्टामा र मैले यस गीतलाई अहिले ओपनिङ सङको रूपमा तपाईँहरूसँग सेयर गरिहालेँ र इन्जोय गर्नुभयो होला तपाईँहरूले पनि। विशेष गरिकन दिदी खेलमती लिम्बुले पक्कै पनि इन्जोय गर्नुहोला भन्ने मैले आशा गरेको छु यतिखेर। त्यसैको साथसाथमा कार्यक्रम हाम्रो दिवाको शैलीको यो यात्रा फेरि पनि सुरु भइसक्यो, अगाडि बढिसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक मैले वेलकम ब्याक भन्न चाहेँ र कार्यक्रममा अगाडि लिएर जान चाहेँ। अब भने अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरू त छँदैछ। यसको अलावा हाम्रो अगाडिको चाहिँ प्रस्तुतिमा अनरी मेजर रिटायर जुत बहादुर रुङज्यूसँग गरेको कुराकानीको छैटौँ भाग तपाईँले सुन्न सक्नुहुन्छ दाजु युवराज राईको प्रस्तुतिमा, र यो तपाईँसँग म सेयर गर्नेछु कार्यक्रमको यो दोस्रो चरणमा। त अब चाहिँ यो जानकारी तपाईँसँग सेयर गर्दै अगाडि मैले तपाईँलाई लिएर गइहाल्छु है। त अब भने हाम्रो अर्को एउटा मिठो गीततर्फ, र यो गीतको कुरा गर्नुपर्दा यो गीत चाहिँ अहिले हामीलाई यो गीत सुनाउनको लागि अनुरोध गर्ने श्रोता आउनुभएको छ बहिनी धनु गुरुङ, र उहाँले चाहिँ यो गीत जुन छ सुन्न सुनाउन चाहनुभएको छ र म अहिले अब राखिहाल्छु उहाँको अनुरोधमा यस गीतलाई। कटर कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मटरमा, राम थापा र तारा थापाले गाउनुभएको पुरानो लोकभाका हो, सुनाउँछु है त यतिखेर अब।

0: तपाईँलाई प्रोसेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Right, left, left. Solid team on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर बीएफएस गोर्खा रेडियोलाई सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई नमस्कार. कार्यक्रम छड्के सलामबाट र यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ क्युजीको एक्स गोर्खा मेजर जित बहादुर गुरुङ र उहाँको आर्मी डेजको कुराहरू सुनिरहेका छौँ. र पेन्सन जाँदा अन्यजी उहाँले चाहिँ अब यो ऱ्याङ्क लिएर जानुभयो. 1964 भर्ती हुनुभयो. 1998 उहाँ चाहिँ बिगड अफ गोर्खासबाट चाहिँ अवकाश प्राप्त गर्नुभयो र आज बेजिङ स्टकमा बसेर उहाँको स्टोरीहरू हामीले रेकर्ड गरेका छौँ. सब यो छैटौँ एपिसोडमा यहाँलाई फेरि वेलकम गर्न चाहन्छु.
3: ल थ्याङ्क यू तपाईँलाई.
2: हजुर अब यो अलिकति अनेरी मेजरको कुराकानी गर्न चाहिँ चाहन्छु. यो अनेरी पाएपछि के हुन्छ साहब? अलिकति तपाईँले पेन्सन बढी पाउँछ के छ यसको चाहिँ खास प्रिभिलेज?
3: पहिला चाहिँ अनेरी ऱ्याङ्क नभएर लेफ्टेनेन्ट अनेरी जिसिओ भन्थ्यो.
2: हजुर
3: लेफ्टेनेन्ट अनेरी क्याप्टेन भन्थ्यो. अनि त्यसमा चाहिँ अलिकता पेन्सनमा अलिकता सुविधा धेरै थियो भनौँ न अलिकता थियो.
2: हजुर
3: नाउ म नेपालमा पेन्सन आइसकेर चाहिँ यो रेजिमेन्ट एसोसिएसन नेपाल भन्ने अहिले छ काठमाडौँमा त्यो चाहिँ मैले दर्ता गरेर चाहिँ कुराकानी गरेर चाहिँ के भनेको भने यो अनरी भन्ने किन अनरी हुने हामी त मेजरबाट झरे जस्तो भयो होइन भनेर त्यति बेला त्यो कमान्डर बिजियान थियो जिटिआर एकजना साहब थियो अनि उहाँले कुराकानी गरेर चाहिँ त्यो पछाडि चाहिँ फेरि के भयो भने त्यो जिसिओ भन्ने हटाएर अनरी मेजर भयो. अनि जब त्यो अनरी मेजर भनेर त्यो समयमा भयो नि त्यो समय भएको चाहिँ फेरि अनरी मेजर भनेर मेजरबाट अनरी मेजर भनेर पेन्सन पाउने भयो मेजरको. हामीलाई चाहिँ के गर्यो भने अनरी मेजर अहिले अनरी मेजर भन्यो हामीलाई पैसा नपाउने गरायो.
2: ए
3: सो अहिले हामीले अनरी मेजर भनेर पैसा पाउँदैन.
2: राइट
3: तर जो जो त्यति बेला डिसिजन भयो नि अनरी मेजर भनेर पहिला चाहिँ अनरी लेफ्टेनेन्ट जिसिओ अनरी लेफ्टेनेन्ट अनरी क्याप्टेन जिसिओ भन्ने थियो जिसिओ तर त्यो जिसिओ भन्ने हटाएर अनरी मेजर किनभने मेजरबाट कसरी झर्ने भनेर त्यो मिलाएको मेजरै गरेको तर अनरी गर्यो. सो अनरी मेजरको चाहिँ पैसा जो त्यति बेला डिसिजन गरेदेखि चाहिँ अनरी मेजरको पैसा पाउँथ्यो.
2: ओके अनि अब तपाईँ 1998 अवकाश प्राप्त गर्नुभयो. यो कादुरी त्यो चाहिँ कति सालमा लाग्नुभयो फेरि?
3: कादुरी भन्दा पहिला चाहिँ म पापा न्यू गिनीमा गएको थियो कि
2: हजुर
3: अपरेसन म्यानेजर भएर 2 वर्षको लागि गएको तर त्यो 6 महिनापछि चाहिँ त्यहाँ काम सुरु गर्दा
2: हजुर
3: त्यहाँ चाहिँ एउटा गोर्खाली फोर्स भर्ना गर्ने भन्ने कुरा थियो एकदमै ठुलो कुरा. सिङ्गापुर पुलिस जस्तो
2: रिटायर्ड
3: भएर सिङ्गापुर पुलिस जस्तै बनाउने पछि रेक्रुटबाटै गर्ने भन्ने कुरा थियो तर त्यो चाहिँ हङकङ कम्पनीले गर्न लागेको थियो. तर के भयो भने 6 महिनापछि त्यहाँ लडाइँ भयो. लडाइँ हुँदाखेरि चाहिँ मैले पनि त्यहाँ लडाइँको लागि त्यो हतियारहरू लियो भनेर आरोप लाग्यो. आरोप लाएर के गरेर मलाई त ठुलो कुरा त गरेन एकपल्ट मलाई क्वेसन गर्न आयो अफिसमा चाहिँ त्यो भन्दा उता गरेन तर म चाहिँ फेरि फर्केर चाहिँ म उनीहरूले 2 वर्षको कन्ट्राक्ट हुनाले 2 वर्षकै मलाई महिनावारि पैसा झारिदियो अनि म चाहिँ त्यहाँ आउँदाखेरि चाहिँ फेरि म कडौरीले चाहिँ एकैचोटि खास चाहिँ मेरो छोराको चाहिँ बिहाको हेर्न गएको थियो हेराउने मान्छे त्यो जगमान लामा जगमान गुरुङमा गएको त उसले त एकैचोटि मलाई हेरेर त होइन तपाईँ त 1 हप्ताभित्र ठुलो नोकरी आउँदैछ तपाईँ भने त नोकरीको त कुरै थिएन हामी होइन
2: यसो हात हेर्ने
3: चिनो हेर्ने चिनो हेर्ने भनेर भन्दाखेरि चाहिँ ए होइन छोराको मिलाउनु पऱ्यो यहाँ भनेको त होइन त्यो छोराको नि मिलाउँला नि तर तपाईँको त अहिले म ठोस गरेर भन्छु त्यस्तो पनि कुरा गरेँ उसले है
2: हात हेरेर
3: होइन त्यो चिनो हुन्छ कि हाम्रो कागजी चिनै हुन्छ नि अनि चिनो हेरेर गर्दाखेरि त
2: छोराको चिनो देखाउँदा तपाईँको उभा आयो त्यहाँ
3: होइन मेरो चिनो छोराको जुदाउँदा फेरि के हुन्छ भने बाउ र आमाको चिनो बाउ र आमाको चिनोले फेरि चेप्छ कि भन्ने हुन्छ कि फेरि बुहारी आउँदाखेरि बुहारीलाई पनि के हानि पर्छ सबैको हेर्नुपर्छ मेरो फेरि छोरीको पनि हेर्नुपर्छ फेरि सो इट्स ऑल मिल्नु पर्यो नि त गर्दाखेरि त त्यो भन्ने बित्तिकै चाहिँ मलाई अब 1 हप्तापछि त म त मेरो घर बनाउँदै थियो किनभने मेरो पेन्सन चाहिँ 8,000 रुपियाँ थियो गोर्खा मेजरको महिना
2: 8,000 रुपियाँ
3: थियो
2: 1998
3: अनि मेरो श्रीमतीको चाहिँ मेडिकल खर्च मात्रै किनभने 22,000 थियो होइन त्यो त रेकन्साइल गर्न त मलाई गाह्रो पर्यो
2: तर 8,000 ठुलै पैसा होला त्यति बेला
3: होइन त्यो पनि साह्रो त होइन तर के भयो भने मेडिकल फेरि हाम्रो वेलफेयरबाट पनि थिएन कि
2: आजभोलि
3: त थिएन त्यहाँ त्यसले गर्दाखेरि के गरेको भने त्यहाँ एउटा जग्गा किनेको थियो मैले किनेको मेरो श्रीमतीले किनेको थियो मैले चाहिँ 2 करोडको लोन लिएर त्यो 6 तला बिल्डिङ बनाएको हगि
2: काठमाडौँमा
3: त्यो चोक्कैमा रिङ रोडमा बनाएर त्यो बालबाट उठाएर चाहिँ मेरो श्रीमतीको मेडिकल हेर्नु पर्यो नि त होइन नभए त अफोर्ड गर्न नसक्ने भयो. यो त पछि साजन बलराम राई मरेपछि 2000 सालमा बल्ल सुधार आएको नि त्योभन्दा पहिला त एउटा गोर्खा मेजरकै 8,000 थियो भने अरूको त झन् के होला लो हगि त्यति साह्रो थियो क्या त्यो. त्यसले गर्दाखेरि चाहिँ त्यो पछाडि चाहिँ बल्ल अहिले अहिले पछाडि त मेडिकलहरू पनि धेरै राम्रो भएको छ पहिलाको भन्दा, तर 2000 सालसम्म पनि थिएन. सो एनिवे ल मलाई आएर चाहिँ के भन्यो भने लु तपाईँ चाहिँ कोटोरीमा काम गर्न आउनु पर्यो भनेर स्वयं उहीँ आयो थियो लिन आएको थियो होइन. अनि के कसो भन्दाखेरि लु तपाईँ गरी इन्टरभ्यू जानु पर्यो भनेर फेरि इन्टरभ्यू गयो पोखरामा चाहिँ. अनि इन्टरभ्यू हुने बित्तिकै लु के गर्ने भन्दाखेरि लु ठिकै छ भनेर म चाहिँ त्यहाँ 2002 सालदेखि चाहिँ म काम सुरु गरेको थिएँ कटोरी.
2: यो होरेस कादोली चाहिँ खास को व्यक्ति हो सर?
3: यो कटोरी फ्यामिली भन्ने चाहिँ यसको कहानी गर्दाखेरि चाहिँ यिनीहरूको पहिला चाहिँ यो इराकमा इराकको ज्युजहरू रहेछ यिनीहरू. अनि दुई भाइ चाहिँ गएर बम्बईमा चाहिँ एउटा क्लर्क काम गर्ने, त्यो कागजपत्र जग्गा जमिनको काम गर्ने गर्दा गर्दा बम्बईबाट पैसा अलिक कमाएर फेरि यिनीहरू चाहिँ उहाँ साङ्घाईमा पुगेरछ, चाइनाको साङ्घाईमा पुगेर पनि पैसा कमाउँदै थियो, राम्रो हुँदै थियो. त्यहाँ चाहिँ बक्सर रेभोल्युसन भन्दाखेरि त्यहाँबाट खेद्दियो होइन, खेदेर हङकङमा आएको थियो. हङकङमा आउँदा गर्दा तिनीहरूले चाहिँ अलिअलि गर्दा गर्दा फेरि जापानिजहरू आयो नि त. जापानिज आए सबै खेद्दाखेरि त्यहाँ मान्छेले पेनिसुला होटल भन्ने छ नि हङकङमा, त्यो पेनिसुला होटल उनीहरूले किनेको रहेछ, रिस फ्याक्टर हो नि त. सबै भाग्दाखेरि त उनीहरूले चाहिँ रिस लिएर चाहिँ किन्यो, कति जमिनहरू किन्यो. त्यही भएर चाहिँ उहाँले चाहिँ बिजुलीमा हो हङकङ चाइना लाइट एन्ड पावर कम्पनी चाहिँ उहाँहरूको 90% जति सेयर छ भनेपछि कति आउला. अनि उहाँले चाहिँ पछि होटल को पनि एक्सपेन्स गर्यो वर्ल्ड वाइड. अनि बिजुली चाहिँ त्यहाँ चाइनामा पनि चाइनाबाट बिजुली गरेर गर्छ. त्यो पैसा गरेर चाहिँ हामीलाई चाहिँ 1969 त्यति बेला ब्रिगेडियर बनेट भन्ने थियो, पछि मेजर जनरल बनेट भयो, उसले चाहिँ होइन गोर्खालीहरूलाई कडोरी फार्ममा ट्रेनिङ गराउँ भनेर त्यहाँबाट सुरुवात भएको. हाम्रो मान्छेहरू अब पेन्सी जाने बेलामा कडोरी फार्ममा कोर्स गराउने भनेर सुरु भएको. त्यहाँबाट भन्दै त्यो कनेक्सन हुँदाखेरि हरिश चाहिँ भाइ भयो कान्छा, कहिले बिहा गरेन. अनि लरेन्स भन्ने चाहिँ त्यो मेन दाइ हो, तर ऊ हो पैसा कमाउने चाहिँ. भाइले चाहिँ फेरि त्यो गरिबहरूलाई के जति चाइनाबाट भागेर आउनेहरूलाई ट्रेनिङ गराएर उनीहरूलाई केही पैसा पनि दिएर त्यसरी त्यति बेला न्यू टेरिटरिज त खाली थियो नि त एकदमै होइन. त्यसरी गरेर चाहिँ हरिश चाहिँ बाहिर सबैले देख्ने भयो, लरेन्स चाहिँ पैसा कमाउने नदेख्ने भयो नि त होइन. त्यही भएर अहिले यो किताब लेख्दाखेरि नि मलाई मैले सर माइकल उनीहरूको ठुलो त्यो लरेन्सको छोराले चाहिँ किनभने कान्छा त बिहा गरेन जै होइन यो सबै राम्रो छ जो लरेन्सको पनि केही नाम देखेन भनेर भन्दाखेरि ठिकै पनि हो किनभने लरेन्सले कमाएपछि होइन हामीले चाहिँ. तर हरिश भन्ने चाहिँ हामी सबै देख्ने त हरिशलाई हो, जहाँ पनि नेपाल आउने सबै हरिश थियो होइन, लरेन्स त आउँथेन नि त. त्यसले गर्दाखेरि चाहिँ हामीले हरिश कोडोरी भन्ने चाहिँ एकदम चिनेको ब्रिगेडियर गोर्खासले चाहिँ. अनि उहाँ चाहिँ अपाङ्ग भए पनि विलचेयरमा भए पनि हेलिकप्टरमा आएर सबै हेरेर यताउता गरेर चाहिँ सहायता दिनुपर्ने चाहिँ सहायता गर्ने मान्छे हरिश.
2: हाम्रो त्यो क्याम्पको छेउमा थियो नि धनगर क्याम्प छेउमा हाम्रो डिपो स्कुल भन्थ्यो, पछि हरिश कादरी लिएर हरिश कादरी स्कुल नै भयो त्यो त्यो. अनि त्यहाँ वर्षमा एकपटक आउँथ्यो, अब त्यो साना साना हाई स्कुल चक्लेट लिएर आउनुहुन्थ्यो कि विलचेयरमा, अनि त्यो एकदमै खुसी लाग्थ्यो.
3: हो होइन त्यो हरिश त्यहाँ हुँदाखेरि चाहिँ फेरि उसलाई सुसार गर्ने चाहिँ इन्जिनियरको मान्छेहरू खटाएको थियो होइन. अनि एकपल्ट दिल थापा हो कि भन्ने हाम्रो छ्यानब्बेवाला हो, उसले हेर्थ्यो कि सबै. अनि एकपल्ट चाहिँ म म्यानिङ अफिसर हुँदाखेरि चाहिँ उसलाई विलचेयरमा लास्ट दसैँ पेरोन ब्यारेकमा उहाँ आउनुभएको थियो, मैले उहाँलाई हेरेको कि विलचेयरमा सबै. अब एकदम अप्ठ्यारो क्या यसरी थियो कि, अब नबोल्ने होइन, कम्युनिकेट गर्न गाह्रो क्या. तर त्यो एकजना उसलाई हेर्ने मान्छेले चाहिँ लो यसो यसो भनेर कम्युनिकेट गर्थ्यो क्या उसलाई चाहिँ दसैँको पार्टीमा. त लास्ट दसैँ भन्दा पनि वान लास्ट दसैँ बिफोर बोलाएको त्यहाँ.
2: हाम्रो मेजर ज्योत बहादुर गुरुङ साहबसँग कुराकानी गरिरहेको छ. हामी चाहिँ 6 एपिसोडको पहिलो पार्टमा छौँ. अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा र उहाँले चाहिँ यो कादुलीमा के प्रोजेक्टहरू गर्नुभयो, उहाँ चाहिँ टेक्निकल डाइरेक्टर हुनुहुन्थ्यो र त्यति बेला 20 वर्ष नोकरी गर्नु संक्षिप्तमा हामी कुराकानी गर्नेछौँ.

0: सहकार रेडियो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। हामीसँग अनरी मेजर ज्युत बहादुर गुरुङ साहब हुनुहुन्छ, क्विन्स गोर्खा इन्जिनियरको चाहिँ एक्स गोर्खा मेजर, अनि उहाँकै आर्मी डेजको कुराकानी गरिरहेको छौँ। साहब फेरि वेलकम छ हजुरलाई।
1: हेलो, थ्याङ्क यू।
0: अनि छोराको विवाह त 8 वर्ष कि 9 वर्षपछि मात्रै भयो भनेर लेख्नु भएको छ, के भयो, किन त्यसरी फेरि रोकियो त?
1: त्यो यस्तो, त्यो अब आज भोलिको छोराछोरी छिटो बिहा गर्न मान्दैन, अनि लो गर्ने अलिकता पछि गर्ने भन्ने, अब त्यो त्यो पनि त्यस्तो हो कि उसले पनि अलि अहिले किन बिहा गर्ने बाबु भन्यो होइन, अब फेरि यतातिर फेरि त्यसले बिहा गर्दैन भन्दा यता मिलाउँ भने पनि फेरि त्यसले गर्न नमानेपछि गाह्रो पर्ने। छोराछोरी आजभोलि त मेरो मात्रै होइन, अरूको पनि, पहिला हामी जस्तो होइन 20 वर्ष कति 25 वर्षमा बिहा गर्ने त
0: मान्दैन,
1: त्यो त आजभोलि त त्यो मान्दै मान्दैन। अनि ऊ चाहिँ फेरि बाहिरै बसेको हुनाले चाहिँ होइन, नेपालमा हुने भए त त्यसलाई लो बिहा गर भन्ने हुन्थ्यो अघि, ऊ चाहिँ अब त्यो हङकङतिर कता कता बस्यो, त्यहीँ काम गर्ने भयो, त्यसले गर्दाखेरि चाहिँ त्यो ढिलो भएको कारण चाहिँ त्यो हो कि।
0: अनि फिल्ड डाइरेक्टरको काम चाहिँ के हुन्थ्यो, अनि तपाईँले कडुलीमा काम गर्दा चाहिँ के के प्रोजेक्ट गर्नुभएछ?
1: यो भन्नाले चाहिँ म पहिला सुरुमा चाहिँ 2002 सालदेखि 2010 सालसम्म चाहिँ टेक्निकल डाइरेक्टर थियो, अनि मेरो काम चाहिँ के हो भने त्यति बेला चाहिँ हाम्रो मेन डेप्युटी डाइरेक्टर चाहिँ मेजर हरिबहादुर थापा हुनुहुन्थ्यो, इन्जिनियरको हो कि। अनि मेरो मेन काम चाहिँ के हो भने डाँडा काँडामा चाहिँ यो झोलुङ्गी पुलहरू है कि, झोलुङ्गी पुलहरू बनाउने अनि बिजुलीहरू बनाउने अरे बिजुलीहरू गर्ने, अनि त्यसमा चाहिँ त्यति मात्र होइन पानीहरू, जस्तै पानी भन्नाले कस्तो हो भने खाने पानी चाहिँ तपाईँको अब माथिबाट तल झार्न त सहिलो भयो नि, त्यसलाई ग्राभिटी होइन, तर हामीले चाहिँ के पनि गर्नु पर्यो भने तलबाट नि माथि तान्नु पर्यो नि, अनि सोलरले इलेक्ट्रिकले अनि विन्ड चाहिँ धेरै राम्रो भएन, त्यसरी चाहिँ त्यो आइडियाहरू गर्यो, हाइड्रो पावर भयो। हाइड्रो पावर म जाँदाखेरि चाहिँ त्यस्तै 10-15 किलोवाट मात्रै थियो, मैले छोड्दाखेरि 150 किलोवाटसम्म भयो, अहिले चाहिँ करोडौँ प्रोजेक्टहरू गर्छ अहिले चाहिँ होइन। त्यो मेरो काम चाहिँ के हो भने हाउ डु वी मुभ इट फरवर्ड हगि, अनि नयाँ कुरा ल्याऊ भने, किन इन्जिनियर भएपछि धेरै सजिलो हुन्छ नि, अनि फेरि त्यो गर्नको लागि त फेरि तपाईँले मान्छे पनि भर्ना गर्नु पर्यो नि त होइन। पहिलाको चाहिँ अलिकता अलि लेस क्वालिफाइड मान्छे थियो, हामीले फेरि सिभिल इन्जिनियरहरू इलेक्ट्रिक इन्जिनियरहरू लिएको पछाडि चाहिँ अहिले एकदमै राम्रो भएको छ त्यहाँ कडौरीमा चाहिँ सोध्याफो। अनि त्यो मेन कुरा चाहिँ हामीले चाहिँ प्रोजेक्टहरू चाहिँ डाँडा काँडामा एकदमै रिमोट इलाका मात्रै गर्ने। त्योभन्दा पनि ठुलो कुरा अर्को के थियो भने कडौरीले चाहिँ तालिम गराउँथ्यो, जस्तै उमेरमा चाहिँ तपाईँको 25 वर्ष नकाटेको मान्छेहरूलाई, तपाईँको केही नपढेको मान्छे, डक कर्मी सी कर्मी सबै फ्रीमा होइन, अहिले 3 वर्षसम्मको फार्मेसी कोर्सहरू गराउँछ, नर्स कोर्सहरू गराउँछ, हेर्नुहोस् त माथि माथि गरिबको नानीहरूलाई लिएर आएर उनीहरूलाई फ्री कस्टमा पढाइदिने भनेको एकदमै ठुलो कुरा हो। अनि त्यही मान्छेहरू कता कता गएर अहिले कति राम्रो राम्रो नोकरी गरिरहेछ। सो द्याट कडौरी इज नट अबाउट जस्ट प्रोजेक्ट मात्र होइन। अनि अरू अरू फेरि अर्को कडौरी भनेको हामी चाहिँ के हो भने KAAA कडौरी एग्रिकल्चर एड एसोसिएसन एग्रिकल्चर भन्ने मात्र हो, तर मुख्य कुरा हाम्रो चाहिँ के हो भने इन्जिनियरिङ प्रोजेक्ट। नाउ अर्को चाहिँ फेरि के छ भने KCF भन्ने छ, कडौरी च्यारिटेबल फाउन्डेसन, त्यसको झन् 10 गुणा धेरै पैसा छ बजेट। त्यो चाहिँ फेरि के हो भने हामीले गएर बनाउँदैन, कडौरीले चाहिँ हामीले गएर त्यो सबै रेखी गरेर डिजाइन गरेर हाम्रै मान्छे लगेर बनाउने हो। KCFको चाहिँ एउटा हस्पिटल बनाउनु छ भने त्यो हस्पिटलको डिजाइन कति हो भनेर त्यसको बाद चाहिँ पैसा दिने हो। अनि त्यसमा पनि म धेरै इन्भल्भ भयो, जस्तै गोर्खामा कान नसुन्ने अपाङ्ग के भनौँ न बोल्न न भुङ्गाहरू मान्छेहरूलाई को स्कुलहरू बनाइदिने, जस्तै यो स्पाइनल इन्जुरी भएको मान्छेहरूको ठुलो हस्पिटल 13.5 करोडको पनि, सो त्यो चाहिँ उनीहरूलाई पैसा दिने हो। म चाहिँ फेरि इन्जिनियर भएको हुनाले ठ्याक्कै जाने हो, समय समय जाने हो, चेक गर्ने हो, महिनावारी के हुँदैछ प्रोग्रेस रिपोर्ट दिनु पऱ्यो नि, किनभने त्यत्रो त्यत्रो पैसा हालेको त फेरि चेक एन्ड ब्यालेन्स गर्नको लागि चाहिँ त्यस्तो थियो। सो द्याट कडौरी भनेको त एकदमै राम्रो, उहाँहरूले चाहिँ फेरि आफ्नो नामहरू बाहिर गर्न माग्दैन, हामीले केही लेख्यो भने उनीहरू पर्मिसन माग्नुपर्छ,
0: त्यही
1: भएर मैले चाहिँ अहिले यो कडौरीको लेख्दाखेरि चाहिँ उहाँ पठाएर चाहिँ स माइकललाई चाहिँ स माइकल यु नो आइम राइटिङ दिस आर्टिकल सो इफ यु हेभ गट एनिथिङ भन्नाले उसले त्यही उसको दुईटा बाउको विषयमा अलिकति कुरा गर्यो, अनि अर्को एउटा नट रिलेटेड टु द्याट अर्को कुरा गर्यो, अदरवाइज आइ एम ह्याप्पी विथ द्याट भनेर हामीले पब्लिस गर्यो।
0: अब इन्जिनियरमा भर्ती हुनुभयो एज अ स्यापर, अनि यत्रो पद चाहिँ पाउनुभयो त्यो ठिकै छ, इन्जिनियरले गर्दा नै तपाईँ कटोरीमै जानुभयो, पहाड पहाड घुम्नुभयो होला, के लाग्छ सर?
1: वेल त्यो भनेको त मलाई अब मेरो, अनि त्यो पछाडि फेरि जब 2016 सालमा मेरो डेप्युटी डाइरेक्टर काम सक्यो नि, मलाई 2010 त 16 सम्म त डेप्युटी डाइरेक्टर भयो नि त मेरो प्रमोसन, अनि त्यो पछाडि फेरि काम छाडेर चाहिँ खास कस्तो भयो भने कडौरी फ्यामिली आएको थियो अनि मलाई फेयरवेल दिएको थियो कि, माउन्टेन उसमा चाहिँ सिल्भर ट्याङ्कर दिएर चाहिँ आएर अनि मलाई कसरी भएको भने कटोरीको श्रीमती लेडी बेटीले चाहिँ ए जो वाट यु डुइङ भनेको थियो मलाई वेल आई डोन्ट नो वाट आइम गन टु डु भने बट यु कान जस्ट यु नो सिट अराउन्ड भने उसको बुढालाई बोलाएको सर माइकललाई बोलायो अनि माइकल वी कान जस्ट लेट हिम गो भनेर फेरि ल्याभेन्डर कर्नल ल्याभेन्डर साहब थियो नि त त्यहाँ सेकेन्ड सेकेन्डको होइन उसलाई बोलायो उसलाई बोलाउने बित्तिकै आई थिङ्क वी निड टु ह्याङ अन टु हिम भन्ने कुरा भयो अनि एकैचोटि उताबाट त के आयो भने मलाई सल्लाहकार बनायो हगि अनि सल्लाहकार पनि कस्तो भयो भने जति नोकरी गर्ने आफ्नो फिट छ भने दिमागले काम छ भने गरेर दिएको नोकरी अनि मेरो काम के भयो भने भुइँचालोको घरहरू बनाउने गरेँ कि मैले 800 घर बनाएँ तर अरू अरू कामहरू धेरै परेर अहिले मेरो त फिटफाट त थियो तर त्यसले गर्दाखेरि चाहिँ के हो भने मैले चाहिँ 2022 सालमा डिसेम्बर महिनामा राजीनामा गरेर आएको मैले
0: ए अहिले चाहिँ भनेपछि केही छैन अब तपाईँको फुल्ली रिटायर्ड
1: फुल्ली रिटायर्ड त्यही अघि भयो भने त्यो किताबतिर लागेको छु मैले त्यो किताब लाग्ने अब किताबको लेखेर चाहिँ धेरै पैसा आउँदैन तर रेकर्डहरू चाहिँ हुन्छ
0: अब इङ्ग्लिसमा हुन्छ कि नेपालीमा ट्रान्सलेसन गर्नुहुन्छ कि इङ्ग्लिसमा
1: अब त्यो चाहिँ पछि डिमान्ड कति हुन्छ त्यो अनुसार किनभने किताब बनाउनु पैसा लाग्छ नि त फेरि त्यस कारणले गर्दाखेरि अहिले जस्तै अस्ति मानिलिउँ न अस्ति शुक्रबारको दिन चाहिँ पल्टनमा गयो होइन पल्टनमा गएर मैले पहिला अलिकति सेटअप गरेको थिएँ त्यहाँ सानो कतिको प्रोग्रेस छ भनेर जाँदाखेरि चाहिँ त्यतिकै रहेछ क्या हिस्ट्री अब मैले सानो एउटा अब कोठा मागेर इन्जिनियर पल्टनमा पनि हिस्ट्री चाहिँ अनि मेरोमा भएको इन्फर्मेसन उनीहरूकोमा छैन पहिला पल्टन कसरी जन्मियो को थियो अनि मैले यति साह्रो कि एउटा गोरा कोपरल के 1948 गोरा कोपरल इन्स्ट्रक्टर त्यसलाई अहिले बुढेसकालमा लगेर चाहिँ 96 हङकङमा लगेर त्यो फ्ल्याग लोवर गर्ने बेलामा के अब 67 सक्यो भन्ने बेलामा त्यो कोपरल मेहु भनेर पनि यहाँबाट लगेर गएको मैले मेरो फोटो पनि छ कि उसको गर्दाखेरि त त्यति बेला पनि अलिकति सानो कुरा मात्र हो सानो कुरा ठुलै कुरा हो त्यति बेला चाहिँ यो पल्टनबाट आउँदाखेरि चाहिँ इम्पोर्टेन्ट पल्टन अब त्यो इङ्ग्लिस नेपाली इङ्ग्लिस केही पनि नबुझ्ने हाम्रो इन्जिनियर ट्रेनिङ सिकाउनु पर्ने अनि इन्स्ट्रक्टर भयो गोराहरू जुनियर एनसियो होइन गर्दा उनीहरूले फेरि नेपाली नजान्ने अनि त्यहाँ चाहिँ धुनदान के भएर तपाईँको पेरोन साहबको किताबमा हेऱ्यो भने एकदमै नमिलेर दसैँको बेलामा चाहिँ कालरातीको दिनमा त्यो गोर्खालीहरूले गोरालाई पिटिदिएको कि ठुलो पिटेको त्यो सबै रेकर्डमै छ किनभने त्यो त भन्न मिल्यो किनभने त्यो द्याट्स इन द रेकर्ड अनि के गर्ने भन्दाखेरि चाहिँ चारजना चाहिँ यो इन्डियन मद्रास स्यापस माइनसको उर्दूमा सिकाउने भनेर लिएर आएको कि चारजना त्यो चारजना उर्दूको मेरोमा फोटो छ अनि तिनीहरू चाहिँ दुईजनाले चाहिँ लोकल बिहा गरे एउटै त्यहीँ बस्यो अनि तिनजना चाहिँ फर्केर गयो एउटा जमदार र तिनजना हलदार
0: हजुर साथलाई धेरै धेरै धन्यवाद तर हामी चाहिँ यो कार्यक्रमको 6th एपिसोडमा छौँ अब झन्डै 2 एपिसोड जति कुरा हुन्छ होला र साथ यो एपिसोडमा पनि हजुरले टाइम दिनुभयो धेरै धेरै धन्यवाद
1: ल तपाईँलाई पनि धन्यवाद
0: हजुर मेजर साहबलाई धेरै धेरै धन्यवाद यो एपिसोडको लागि अब हामी 7th एपिसोडमा फेरि अर्को हप्ता भेट्नेछौँ र मलाई पनि आजको यो एपिसोडबाट बिदा दिनुहोस् हस् त नमस्ते
2: King of the march. Let's salute. One, two, three, four, five, come, three.
3: कार्यक्रम छड़के सलाम
4: किन र साइला आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
5: लु लु हुन्छ
6: ओए केटी हो हाँ भन्न आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछ्याउरा तान्छ विचार गर है
7: ल ल तैँले चिन्ता नलिन

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले शर्मालाई शपथ खुवाउनु भएको हो। शपथ लिए लगत्तै प्रधान न्यायाधीश डाक्टर शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको छ। यसअघि आज नै संसदीय सुनवाई समितिले शर्मालाई सर्वसम्मत रूपमा प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले भने अदालतमा गुटबन्दी दरपीट विवाद तथा चर्चित मुद्दाका फैसलाबारे प्रश्न उठाएका थिए। शर्मा विरूद्ध सुनवाई समितिमा 16 उजुरी परेको थियो। आजको सुनवाईमा शर्माले नेपो बेबीको आरोप खण्डन गर्नुभएको थियो।
4: आफ्नो योग्यता क्षमताले एउटा अवधि पूरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत अदालतको न्यायाधीशको रूपमा नियुक्ति पाएको थिए। त्यहाँ आफ्नो कार्य सम्पादन सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण चाहिँ पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छु। यो एउटा चाहिँ अब एउटा मलाई के लाग्दछ भन्दाखेरि चाहिँ अब यो सबैजनाले एउटा एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अरू केही मलाई लागेको छैन।
3: संवैधानिक परिषदले गएको वैशाख 24 गते चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदले पहिलो वरियताकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद भुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेपछि विवाद र बहस चर्किएको थियो। यो दिन प्रधानमन्त्री वीरेन्द्र शाहको जोडबलमा चारजनाले शर्माको नाम रोजेपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विमति सहित नोट अफ डिसेन्ट लेख्नु भएको थियो। शर्मा प्रधान न्यायाधीश भएसँगै सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा पनि तोडिएको छ। प्रधान न्यायाधीश भएसँगै शर्माले 6 सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। 2027 असार 4 पर्साको वीरगंजमा जन्मिएका शर्मासँग कानून क्षेत्रको लामो अनुभव छ। उहाँले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज पनि हुनुहुन्छ। उहाँ 2052 सालदेखि कानून व्यवसायमा सक्रिय हुनुभएको हो। 2076 सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश पनि बनेका शर्माले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशको काम पनि गर्नुभएको थियो। शर्माले संवैधानिक इजलास, न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतको सूचना प्रविधि समितिमा पनि काम गर्नु भएको छ। संवैधानिक परिषदले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरिएको प्रक्रिया विरूद्ध सर्वोच्च प्रशासनले रिट दायर नगरेको लगायतका विषयमा आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएशनले आन्दोलन तत्काल नरोक्ने बताएको छ। नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डाक्टर विजय प्रसाद मिश्र,
5: यो बारको आन्दोलन डाक्टर शर्मा प्रधान न्यायाधीश नहुँदै उहाँको सिफारिस उपर अध्यादेश उपर परेको रिट निवेदन दर्पित भयो, दर्पित उपर परेको निवेदन दर्ता भएन भन्ने विरोध स्वरूप भएको हो। अर्कोतिर अध्यादेश बाट मुलुकलाई शासन चलाउन खोजियो, त्यसमाथि यो सिफारिस भयो त्यस उपर अदालतको प्रशासनको रवैया के कस्तो छ भन्ने बारेमा हामीले इकाइहरूसँग सुझाव मागेका छौँ। प्राप्त सुझाव अनुसार अगाडिको बाटो तय हुन्छ, अहिले सुझावकै क्रममा छौँ।
6: भनेको आन्दोलन अहिलेलाई चाहिँ रोकिन्छ?
5: यो आन्दोलन भनेको डाक्टर शर्मा विरुद्धको होइन, न्यायपालिका सुचारू सञ्चालित हुनुपर्छ, बिना व्यवधान रिट निवेदनहरू अदालतमा आउने सबै प्रकारका मुद्दाहरू दर्ता हुनुपर्छ, त्यहाँ कुनै पनि प्रकारको हैरानी उच्चाटन दिनु हुँदैन भन्ने माग सहितको आन्दोलन हो। त्यसले गर्दा हामीले सुझाव लिन्छौँ, सुझाव लिइसकेपछि न्यायपालिकालाई जिम्मेवार, उत्तरदायी, पारदर्शी रूपमा सञ्चालन होस् भन्ने अभिलाषा राखेर हामी विभिन्न फोरमहरूमा कुराहरू गर्छौँ, त्यस अनुसार कार्यक्रम तय गर्छौँ।
6: डाक्टर शर्मा प्रधान न्यायाधीश भइसके पछाडि बार बेन्चको सम्बन्ध अब कसरी अगाडि बढ्ला?
5: यो बेन्च सधैँ दबावमुक्त, प्रभावमुक्त, सरकारी छायामुक्त, स्वच्छ, भ्रष्टाचार रहित, विकृतिविहीन, जनताको न्याय पक्ष हुनुपर्छ भन्ने हाम्रो अहिलेको होइन, स्थापना कालदेखिको माग हो। बार भनेको एउटा आन्दोलनको रूप हो, आन्दोलनको नाम हो, त्यसले गर्दा निरन्तर चलिरहने कुरा हो। यो प्रधान न्यायाधीशमा को आउनुभयो को जानुभयो भन्ने कुरा होइन, बार भनेकै आन्दोलन हो, यो चलिरहन्छ।
6: अनि उहाँबाट अपेक्षा केही राख्नु भएको छ तपाईँहरूले नयाँ नेतृत्वबाट?
5: हाम्रो अपेक्षा भनेको स्वच्छ न्यायपालिका, विधिको शासन, अनि हस्तक्षेप मुक्त, भ्रष्टाचार मुक्त, छिटो छरितो, जनताले खोजेको सेवा पाउने स्वच्छ न्यायपालिका हो त्यो हाम्रो। उहाँबाट मात्र होइन, सधैँ हिजो पनि आज पनि भोलि रहने माग हो।
6: अनि उहाँकै सिफारिसको विरुद्धमा रिट पर्न पाएन भनेर बार आन्दोलनमा उत्रने, उहाँ नै प्रधान न्यायाधीश भएर आइरहने, बार र बेन्चको बीचमा अब राम्रो सम्बन्ध होला भनेर कसरी अनुमान गर्ने?
5: यो हाम्रो व्यक्तिगत झगडा होइन, सैद्धान्तिक कुरा हो। सैद्धान्तिक कुरा सधैँ चलिरहने कुरा हो, हाम्रो व्यक्तिगत रूपमा त्यस्तो केही पनि छैन।
6: बारको तर्फबाट उहाँलाई भरपूर सहयोग हुन्छ?
5: यो बारको तर्फबाट हाम्रो उहाँलाई मात्र होइन, सबैसँग हाम्रो एउटै लाइन हुन्छ, त्यो भनेको विधिको शासन, संविधानवाद, स्वच्छ प्रशासन, जनताको सेवा, विकृतिविहीन न्यायपालिका। त्यहाँ पात्र को छ भन्ने हाम्रो सरकारको कुरा होइन, विधि विधान नमिचियोस्, जस्तता नमिचियोस्। आज जे पद्धतिबाट उहाँ आउनुभयो अब त्यो पद्धति स्थापना भयो भने अरू अरू सम्भावित श्रीमानहरू जो प्रधान न्यायाधीशमा जानुहुन्छ त्यति बेलाको मार्ग पनि यही मार्ग जाँदाखेरि न्यायपालिकालाई के कस्तो असर पर्छ, कार्यपालिकातर्फ आसक्त भएर बस्नुपर्छ कि पर्दैन, त्यो सबै कुरा हामीले हेर्नुपर्छ, हामी हेर्दैछौँ।
6: भित्री अलिकति कुराहरू त यहाँले प्रत्यक्ष नभने पनि भनिहाल्नुभयो, उहाँलाई जसरी प्रधान न्यायाधीश बनाइयो अब यो प्रक्रिया प्रति र उहाँको छनौट प्रति उहाँ प्रधान न्यायाधीश भइसके पछाडि चित्त खुस छ कि छैन बारको?
5: हामी सधैँ बेन्चलाई सफा सुगर अदालती प्रक्रिया स्वच्छ बनाउन लाग्ने जमात हौ, त्यही अनुसार लाग्दछौ। हाम्रो व्यक्तिगत चित्तको केही अर्थ छैन र न्यायपालिकाको चित्त, न्यायपालिका सधैँ स्वच्छ सफा स्निग्ध हुनुपर्छ भन्ने कुरा छ, यहाँ हाम्रो व्यक्तिगत रूपमा के पनि छैन।
3: नेपाली कांग्रेसबाट स्वतन्त्र हुँदै यसपालि राजसभाबाट सांसद बनेका नेता अमरीश सिंहले मधेश विस्फोटको अवस्थामा पुगेको चेतावनी दिनुभएको छ। वर्तमान सरकारको कार्यशैलीप्रति संसदमै आक्रोश पोखेका सांसद सिंहले मधेशको भावना तत्काल सच्याउन नसके विस्फोट हुने चेतावनी दिनुभएको हो। आज विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंह,
2: जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन, किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेसल प्याकेजको घोषणा हामी सोचेका थियौँ। मधेसको सरकारमाथि अधिकार पनि थिएन भने सबभन्दा बढी भोट मधेसले दिएको थियो। तर मधेस सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ, न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ, यस्तो राज्य चल्दैन।
3: सांसद सिंहले नयाँको नाममा संसदीय परम्परा नभत्काउन समेत चेतावनी दिनुभएको छ।
2: परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छन्। परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ। हामी पाँचौँ चोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसदको औचित्य समाप्त हुन्छ, पार्लियामेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लियामेन्ट्री सिस्टम अङ्गीकार गरेका छ, जहाँ अल पार्लियामेन्टर्स इक्वल हुन्छ, प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि सांसदले जनताको कुरा सरकारले राखिन्छ र सम्पूर्ण मन्त्रालयमा। यो म 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ? नयाँको नाममा सबै चिज भत्काउने होइन, त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चेन्ज गरौँ न।
3: अर्थमन्त्री डाक्टर सोनी बाग्लेले विपक्षी दलहरूलाई आफ्नै दस्तावेज अनुमोदन गराउनका लागि अर्को चुनाव कुर्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नहरूको जवाब दिँदै अर्थमन्त्री बाग्ले,
7: हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका 100 आधारहरू भनेर वाचा पत्रमा उल्लेख गरेका थियौं, त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरालाई मान्ने हो भने त्यसैमा टेकेर आएका 100 शासकीय सुधारको मार्गक्षेत्र, हाम्रो नीति तथा कार्यक्रम र अहिले बजेट अथवा विनियोजन विधेयक, यो विनियोजन विधेयक होइन, ठूलो अन्यल पाएँ मैले, विनियोजन विधेयक यो होइन, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो, त्यो अन्यल चाहिँ नरहोस्। त्यति मात्रै अन्यल नरहँदा पनि धेरै कुराहरू सर्लङ्ग हुन्छ भन्ने मलाई लाग्दछ। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कोर्नु पर्ला।
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिबारे सर्वोच्च अदालतले आउँदो सोमबार छलफल गर्ने भएको छ। देउवा लगायतले आफूहरू विरूद्ध जारी गरिएको पक्राउ पूर्जी विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। सरकारले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ। अब खबर फटाफट।
8: तनहुँका 10 स्थानीय तहमध्ये डडेलोका हिसाबमा देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा। देवघाटमा पछिल्ला 10 वर्षमा 46 पटक बन डडेलो। यस वर्षको वसन्त ऋतुमा हिमालारोहणका लागि 79 देशका

हजुर, झन्झन राम्री भइछौ, कुन साबुनले मुख धोइछौ। प्रजापति पराजुली र देवी घरती मगरले गाउनुभएको यो मिठो चड्के रोइला फाका सुनाउँदै कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो अन्तिम चरणको यात्रालाई मैले शुभारम्भ गरेकी छु। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि स्वागत अभिवादन गर्न चाहन्छु, वेलकम ब्याक भन्न चाहन्छु। प्रिय श्रोता वृन्द, यहाँहरू सबै सबैलाई लिएर अगाडि बढ्न चाहन्छु कार्यक्रम अन्तर्गत। आज सोमबार होइन, आज मङ्गलबारको दिन हो र मङ्गलबारको दिन हामी सधैँ नै मिठा मिठा लोक भाकाहरू सुन्छौँ र आज पनि थुप्रै लोक भाकाहरू मेरो यो प्लेलिस्टमा तयार छ। तपाईँहरू सबैलाई यी लोक भाकाहरू सुनाएर मनोरञ्जन दिलाउने मेरो काम अगाडि जारी नै रहनेछ। लोकगीत सङ्गीत भन्ने बित्तिकै तपाईँ हामी सबैलाई ज्यादै नै मनपर्ने एउटा जनर हो अफ म्युजिक होइन। स्पेसली नेपाली लोकगीत सङ्गीतको कुरा गर्दाखेरि त हामी आफ्नै ठाउँ, आफ्नै गाउँ, आफ्नै परिवेशमा पुग्ने गर्छौँ। यस्ता गीत सङ्गीतहरू सुन्दाखेरि एकैछिन हामी चाहिँ नेपाल पुग्ने गर्छौँ। यसर्थमा पनि यस्ता गीत सङ्गीतहरू हामीलाई मनपर्छन्, एकदमै हामी रिलेट गर्न सक्छौँ भनेर भनौँ न होइन। र यस्ता मिठा मिठा लोकगीत सङ्गीतहरू को सिलसिला आज मङ्गलबारको दिनको यो प्रहस्तीमा जारी नै रहनेछ। यसर्थमा यहाँहरू सबैलाई अगाडि पनि यस्तै गीत सङ्गीतहरू सुनाउँदै लिएर जानेछु। बद्री पङ्गिनी र कला पङ्गिनीको आवाजमा एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, फेरि पनि अब यसलाई सुनेर मनोरञ्जन लिनतर्फ लागिहालौँ।

0: Express Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोतावृन्द, घर कता हो बहिनीको प्रकाश धुतराज र शान्ति श्री परियारले गाउनुभएको यो मिठो गीत सुन्नुभयो तपाईँ सबैले, इन्जोय पक्कै गर्नुभयो होला यसलाई। र आज मिठा मिठा लोक भाकाहरू हामी सुनिरहेका छौँ। यही सिलसिलामा अझ यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरू म तपाईँको लागि राख्दै अगाडि बढ्ने तयारीमा रहेकी छु। तपाईँहरू सबैले साथ दिनुहोला। आजबाट चाहिँ नि नाइफ क्राइम अवेरनेस विक 2026 पनि चलिरहेको छ, र यो चाकु अपराध जागरुकता सप्ताह भनेर भनिएको छ प्रिय श्रोताहरू। र यो सप्ताहमा चाहिँ समुदायलाई एक ठाउँमा ल्याउने अनि चाकुबाट हुनेवाला हिंसा नाइफ क्राइमको विरुद्ध उठ्ने र युवाहरूलाई यसको खतराको बारेमा शिक्षित गर्ने एउटा अवसरको रूपमा यो सप्ताहलाई लिन सकिन्छ, जसमा पुलिस, स्थानीय परिषदहरू र स्कुलहरू सबै मिलेर काम गर्ने गर्दछन्। अब आजभोलि यो नाइफ क्राइमहरू धेरै भइरहेको हामीले सुन्छौँ पनि होइन, र यस कारण गर्दाखेरि यस्तो क्राइमहरूलाई, यस्तो कुराहरूलाई चाहिँ अलिकति डिमोटिभेट गर्नको लागि के गर्न सकिन्छ, कसरी यस्तो चाहिँ अपराधहरू हुनबाट चाहिँ बचाउन सकिन्छ, जोगाउन सकिन्छ, कसरी चाहिँ यस्तो घटनाक्रमहरूलाई कम गर्न सकिन्छ भन्ने विषयवस्तुमा यी मुद्दाहरूमा ध्यान आकर्षण गराउने अनि सेल्फ अवेरनेस गराउने, सचेत गराउने आदि इत्यादि कुराहरूमा ध्यान केन्द्रित गर्नको लागि यो सप्ताह चाहिँ नाइफ क्राइम अवेरनेस विकको रूपमा लिएको छ। त यस अन्तर्गत स्कुलहरूमा कार्यशालाहरू गरिन्छ, वर्कसप्सहरू, सामुदायिक सुरक्षाका कार्यक्रमहरू आदि इत्यादि कामहरू गरिन्छ। अनि यसै गरिकन पुलिसहरूले चाहिँ आम जनताहरूसँग आफ्नो हतियार छ भने सरेन्डर गर्ने अपिल गर्छ, ताकि समुदायहरूलाई सुरक्षित बनाउन सकियोस्। यो एउटा चाहिँ एन्टी नाइफ अभियान हो, जसले युवाहरूलाई यो सन्देश दिन्छ कि तपाईँ महत्त्वपूर्ण हुनुहुन्छ र जीवन बदल्न सक्नुहुन्छ। यसर्थमा चाकुको जुन एउटा प्रयोग छ आपराधिक कार्यहरूमा नगरौँ र यसमा हामी संलग्न नहौँ भन्ने खालको चाहिँ नि यो एउटा सन्देश यसले दिन्छ। र यसमा चाहिँ सबैजनाले बुझ्नु पनि पर्छ, कति नाइफ क्राइम्सहरू भइरहेको हामी पाउँछौँ, हामी देख्छौँ, हामी सुन्छौँ समाचारहरूमा, त्यसबाट विभत्स रूपमा चाहिँ नि मानिसहरूको जीवन चाहिँ प्रभावित भएको, नाइफ क्राइमको भिक्टिम पनि अनि नाइफ क्राइमको पर्पेट्रेटर पनि दुवैजनालाई चाहिँ नकारात्मक त्यसको प्रभाव पर्छ होइन। एकजनाको अब भनौँ जीवज्यानको नै क्षति हुनसक्छ भने अर्को सम्पूर्ण जीवन अब आपराधिक कार्यमा संलग्न भए पश्चात त्यहाँनिर पुलिस हुन्छ, त्यसपछि एउटा कोर्टको कुराहरू हुन्छ, त्यसपछि एउटा सजायको कुराहरू हुन्छ, र फेरि एउटा क्रिमिनल रेकर्ड बन्ने बित्तिकै यो जिन्दगीभरको लागि त्यो एउटा कालो धब्बाको रूपमा पनि लाग्छ। यसर्थमा पनि यो नहोस्, यस्तो सिचुएसन नहोस् भन्नको लागि यस प्रकारको नाइफ क्राइम अवेरनेस विक अन्तर्गत यस प्रकारका सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ। र यो चाहिँ एकदमै स्कुल लेभलदेखि नै यो नाइफ क्राइमको बारेमा जानकारी गराउने र यसको चाहिँ भनौँ न नकारात्मक प्रभावहरूको बारेमा जानकारी गराउने र यसलाई चाहिँ हतोत्साही गर्नको लागि विभिन्न प्रकारका कुराहरू, विभिन्न इन्फर्मेसनहरू, विभिन्न कार्यशालाहरू गर्ने यो कामको लागि पनि यो सप्ताह बडो महत्त्वपूर्ण छ प्रिय श्रोताहरू। र आज पनि हामी यो नाइफ क्राइम अवेरनेस विकको बारेमा कुरा गरिरहेका छौँ, र यसै गरिकन तपाईँहरू सबैको लागि आजका विशेष विशेष दिनहरूको बारेमा मैले कुरा गरिरहँदाखेरि चाहिँ नि यो कुरा गरेकी छु। तपाईँहरू सबैलाई चाहिँ जानकारी मैले समय समयमा के कस्ता कुराहरू छन्, अब कुनै विशेष अवेरनेस विकहरू छन् भने, अवेरनेस डेजहरू छन् भने त्यही

0: SBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

त प्रिय श्रोतावृन्द, बडो चर्के एउटा गीत कौडा भाका भन्ने बित्तिकै अलिकति अपबिट नै हुन्छ। राजु गुरुङ र मिलिन राईले गाउनु भएको थियो। यसैको साथसाथमा अब हामी पनि कार्यक्रमको अन्तिम चरणमा आइसक्यौँ। आज लोकगीत सङ्गीतहरू सुन्ने सुनाउने क्रममा मैले मिठा मिठा यी प्रस्तुतिहरूलाई तपाईँको सेवामा राखेँ। पक्कै पनि तपाईँहरू सबैले इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु। अब भने म अगाडि बढ्छु। अब 4 बज्ने 8-4 बजे बिबिसी नेपाली सेवाको कार्यक्रम, अनि 4:15 बजेबाट इभिनिङ सो लिएर हाम्रो दिदी रूपा राणा तपाईँको सेवामा आउनुहुनेछ। म भने कार्यक्रमलाई यहीँ नै सम्पन्न गर्न चाहन्छु। आशिष अविरल र अञ्जु पन्तले गाउनुभएको यो गीत अन्तिम कोसेलीको रूपमा टक्राउँदै भोलि दिउँसो 1 बजेसम्मको लागि बिदा लिन्छु। भोलि दिउँसो 1 बजेबाट फेरि पनि कार्यक्रम लिएर हाजिर हुन्छु। त्यति बेलासम्मको लागि नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
4: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
3: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
5: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
3: अनि कङ्गोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको WHOद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
6: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन WHOले 6 टन औषधि सहितका सामग्री पठाएको छ। WHOले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि PPE सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो सहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट BBC संवाददाता थोमस मकवाना भन्छन्,
7: This current strain of the virus does not have a vaccine, but
6: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन। तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पतालभन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCले आफू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। ICCले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई ICC र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। काङ्ग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यका कारण भाउ बढाउन जरुरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा भारतमा महँगी बढ्ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्यान्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागु औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्यान्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 जना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं सञ्चार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 जना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो BBC नेपाली सेवा हो।
3: साझा पखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिस अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरुद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड दिएका थिए।
4: नेपालको संविधान नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद न्यायपालिकाको स्वतन्त्रता विधिको शासन शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त मानव अधिकार नागरिकता मौलिक अधिकार अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
3: झन्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 जनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिस गरेको थियो। सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरुद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवाद बारे आफ्नो टिप्पणी नरहेको बताए।
4: न्याय प्रशासनमा चाहिँ 2 किसिमबाट हुन्छ, एउटा सम्पादन र पूरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी रिट दर्ता गर्ने दर्पित गर्ने दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रियाहरू त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही पनि गर्न चाहिँ
3: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरुद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौँ।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
3: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर, यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो 1-2-3
2: 5-7 पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्रायः जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 जनाको न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 जनामध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
3: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
3: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनीभन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ,
5: त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको सङ्केतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
3: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशज्यूले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि, र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
5: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ। र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर त्यसले अगाडि बढ्नु।
3: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्य। अब अर्को प्रसङ्ग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रु 25,000 रुपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
8: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
3: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसङ्ग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रुपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,00,000 भन्दा बढिरहेको हिसाबमा प्रति मतदाता 263 रुपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतकमध्ये 1 जना युगान्डाका छन् भने बाँकी कङ्गो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: कङ्गो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसिआले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट बन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कङ्गोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औँल्याएको छ। छिमेकी रुवान्डा र युगान्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन सुरु गरेका छन्। रुवान्डाले कङ्गो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगान्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजातिमध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

SBS गोर्खा रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

कञ्चनपुन मगरले गाउनु भएको यो मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताले. यहाँ सबैलाई गुड आफ्टरनुन. अब बिस्तारै बिस्तारै हामी गुड इभिनिङतिर पनि प्रवेश गर्दैछौँ. तर अहिले बेला यतामा चाहिँ मौसम एकदमै राम्रो भएको बेला चाहिँ 9 बजे 10 बजेसम्म चाहिँ उज्यालो रहन्छ र तपाईँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरू सबैलाई आफ्नो समयअनुसार अभिवादन पनि टक्राउन चाहन्छु. है अल द वे 7 बजेसम्म हाम्रो बसाइरहनेछ. अहिले चाहिँ 4 बजेर 25 मिनट गएको छ यहाँ बेलायतमा. नेपालमा हो भने 9 बजेर 10 मिनट गएको छ अनि ब्रुनाईमा 11 बजेर 25 मिनट जाँदा तपाईँहरूले सुन्दै हुनुहुन्छ. म योगराज राई केही वर्षको विश्राम वर्ष त होइन दिनको विश्रामपछि तपाईँहरूको सेवामा आएको छु. है त आदरणीय श्रोता आरामै हुनुहुन्छ होला अनि यहाँहरू सबैलाई साथको लागि जस धन्यवाद पनि दिन चाहिँ चाहन्छु. मिठा मिठा गीतहरू तपाईँहरूको सेवामा दुईवटा मैले प्रस्तुत गरेँ बिबिसी नेपाली सेवाको कार्यक्रमपछि. आजको कार्यक्रममा पहिलो आवर मिठा मिठा गीतहरूबाट हामी इन्टरटेन गर्नेछौँ र सेकेन्ड आवरमा चाहिँ हामी कुराकानी गर्नेछौँ किरात राई यखाको चाहिँ त्यस उहाँको वौली साकेला हुँदैछ यहाँ बेलायतमा यो आउँदो 23rdमा चाहिँ र तपाईँहरू चाहिँ किरात राई हाउस ग्याम्बल्स ल्यान्ड वकिङमा आउन चाहिँ सक्नुहुन्छ. त्यहाँको पोस्ट कोड GU23 6HSमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ. एकदम र हाम्रो चाहिँ प्रेसिडेन्ट साहब हुनुहुन्छ मेजर रिटायर दिल कुमार राई र उहाँ अनि कार्यकारी त्यस अध्यक्ष हुनुहुन्छ अनि क्याप्टेन रिटायर सुमन चन्द्र राई हुनुहुन्छ. उहाँ चाहिँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ अनि यो साकेलाको चाहिँ उभेवाला साकेलाको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ. उहाँले थुप्रै वर्ष गरिसक्नुभयो र उहाँहरूसँग चाहिँ जस अपडेट लिनेछौँ. उहाँहरू चाहिँ जस किरात राई हाउसमा नै हुनुहुन्छ. सायद उहाँहरूले त्यसको लागि प्रिपेयर पनि गर्दै हुनुहुन्छ होला. त्यहाँबाट चाहिँ लाइभ हुन्छ भने र तपाईँलाई जानकारी गराएको छु. आशा छ उहाँ साहबहरू त्यहीँ नै हुनुहुन्छ होला. उहाँहरूसँग कुराकानी गर्नेछौँ 5 बजेको समाचारपछि अनि करिब 5 बजेर 45 मिनट जाँदा चाहिँ हाम्रो सुन्दरी तामाङ बहिनी हुनुहुन्छ. उहाँसँग म कुराकानी गर्नेछु. विन्चेस्टरमा हुनुहुन्छ. उहाँ चाहिँ यो बिसिसी युके लन्डन ब्रान्च आमा समूहको चाहिँ उपाध्यक्ष हुनुहुन्छ. उहाँसँग कुराकानी गर्दैछु. यो वर्षको अब यो गोर्खा कप त आउँदो 24 मेमा हुँदैछ आइतबारको दिन. त्यो दिन मौसम पनि एकदमै राम्रो छ. यो साकेलाको लागि पनि मौसम राम्रै नै देखिन्छ. तर सन्डे चाहिँ एकदमै पर्फेक्ट वेदर देखाएको छ. घाम लाग्ने देखाएको छ र उहाँसँग म कुराकानी गर्नेछु. र उहाँले चाहिँ त्यहाँ च्यारिटी स्टल राख्दै हुँदो रहेछ गुम्बाको लागि र त्यहाँ चाहिँ चिया कफी सफ्ट ड्रिङ्क सेल रोटी अनि चाहिँ ड्रिङ्क्सहरू हुन्छ. र तपाईँहरूले त्यहाँ जानुभयो भने त्यहाँ चाहिँ त्यस बेसी झुकेको झन्डा पनि हुन्छ भन्दै हुनुहुन्थ्यो. र उहाँसँग चाहिँ कुराकानी गर्नेछु. गत वर्ष पनि उहाँले गर्नुभएको रहेछ. तर कतिपय जस त्यहाँ आउनेहरूले चाहिँ तपाईँको दोकान देखिएन हामी पनि आउँथ्यौँ भनेर गुनासो भन्दा पनि एउटा प्रतिक्रिया दिनुभएको थियो अरे. त्यसले गर्दा उहाँसँग म कुराकानी गर्नेछु. अब त्यहाँ बेलायतबाट धेरै मानिसहरू आउनुहुन्छ. लास्ट इयर 15,000-16,000 जति आउनुभएको थियो होला. यस पटक चाहिँ 22,000 टिकट मात्रै उहाँले प्रिन्ट गरेको छौँ भन्दै हुनुहुन्थ्यो. र अस्ति त्यहाँ चाहिँ प्रेस कन्फरेन्स भएको थियो. म पनि त्यहाँ गएको थिएँ अस्ति शनिबार र त्यहाँ त्यो कुराहरू चाहिँ गर्नुभएको थियो. धेरै कुरा पनि थाहा भयो र त्यहाँको फिचर तपाईँले सुनिसक्नु भएको छ. एक दुईवटा फोटोहरू त्यहाँ फेसबुक पेजमा अपलोड भएका चाहिँ छन्. तपाईँले हेर्नु पनि भयो होला. हजुर यिनै छन् आदरणीय श्रोताहरूको जानकारी चाहिँ. अब अल्लाहले नानी केसी बोलको गीत ले गाउनु भएको शब्द सङ्गीत झलक माग गन्धर्वको रहेको छ. यो गीत हामी सुन्नेछौँ. है त तपाईँहरूको पनि रिक्वेस्टको गीतहरू छ भने यसो जानकारी गाउनु होला. इन्टरनेट आज एकदमै स्लो छ. यो फेसबुक खोलेको कति मिनट भइसक्यो स्टिल अन भएको छैन. यहाँ हाम्रो इन्जिनियर भाइहरू पनि आउनु भएको छ. हाम्रो चाहिँ सुजन भान्जा अनि जेसन उहाँले सर्ट आउट गर्दै हुनुहुन्छ.

हजुर गोर्खा रेडियो हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. मद्दत समूहको मन्थली जेनरल मिटिङ हुँदैछ. हाम्रो चाहिँ क्याप्टन विशाल विष्णु श्रेष्ठ साहब हुनुहुन्छ. उहाँ चाहिँ ट्रस्टी हुनुहुन्छ मद्दत समूहको. उहाँले जहिले पनि इमेल गरेर पठाउनुहुन्छ, आज पनि पठाउनु भएको छ. 27 मेमा हुँदैछ है वेनेसडे. प्रत्येक महिनै वेनेसडे उहाँले गर्नुहुन्छ. दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुन्छ. सन मार्क्स हल नर्थ क्याम्प फानबुरामा उहाँले गर्दै हुनुहुन्छ है. तर त्यसमा चाहिँ गेस्ट स्पिकर हाम्रो क्याप्टन महेन्द्र लिम्बु साहब पनि वेलफेयर अफिसबाट आउँदै हुनुहुन्छ. एडब्ल्युसीको अर्डसरको हुनुहुन्छ र उहाँले चाहिँ गोर्खा भेटर्न्सहरू अनि लेडिजहरू उहाँको परिवारहरूलाई लागु हुने कुराहरू चाहिँ त्यहाँ अपडेट गराउनु हुनेछ. विशेष गरेर वेलफेयर सम्बन्धी नै उहाँहरूको पाहुनदार सम्बन्धी नै कुराहरू त्यहाँ बेसिकली चाहिँ अपडेट चाहिँ गर्नुहुन्छ उहाँले. त्यसले गर्दा तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ. केही नयाँ अपडेटहरू आएको छ भने घरमा त्यतिकै बसिराख्नुभन्दा पनि अलिकति फ्रेस पनि हुन्छ. तपाईँहरू बाबाआमाहरू त्यो एरियाको जान चाहिँ सक्नुहुन्छ. अनि अर्को चाहिँ अब यो एक्सिडेन्ट्सहरूको कुराहरू छ. भेटर्न्सहरू चाहिँ यो एक्सिडेन्टमा निकै कुराहरू कन्सन्ट्रेसन गर्नुपर्ने कुराहरू हुन्छ. त्यसले गर्दा फेटल एक्सिडेन्ट्सहरूको बारेमा पनि त्यहाँ चाहिँ भेटर्न्सहरूको लागि विशेष गरेर त्यहाँ त्यो कुरामा अपडेट गराइन्छ. अनि रोड सेफ्टी अनि चाहिँ यो क्रसिङ गर्दा चाहिँ के कुरामा ध्यान दिनुपर्छ त्यो कुराहरूमा तपाईँहरूलाई जानकारी गराइनेछ है. त गर्दा त्यहाँ टी कफीको पनि व्यवस्था हुनेछ र म्याक्सिमम चाहिँ एटेन्डेन्सको उहाँहरूले अपेक्षा गर्नुभएको छ. अब कार्यक्रम गरेपछि निकै दुःख हुन्छ. अब सबै आएर भने जस्तो कार्यक्रम गर्न सकेन भने त्यो पनि उपलब्धिमूलक हुँदैन. किराँत पुमा राई यो तुप खाबा खङ्ला हजुर यो चाहिँ राईको जीवले प्रनाउन्स गर्न निकै साह्रो परेको रहेछ. एनिवे किराँत राई पुमाको चाहिँ उहाँको उभौली साकेलाई सेलिब्रेसनको कुरा हो. यो स्याटरडे 6 जुनमा हुँदैछ है. त हजुर 11 बजेबाट कार्यक्रम चाहिँ आरम्भ हुन्छ. 11 बजेभन्दा पनि 10 बजेबाट किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा त्यहाँको पोस्टको G23 6HSमा र ठुलो सेन्ट्रल्ली चाहिँ अब 23 तारिक हुँदैछ. मेको 23 तारिक र त्यो दिन र तपाईँहरू जो आउनुहुन्छ भेटाउँला र त्यहाँबाट हाम्रो 2 साफहरूसँग आज प्रत्यक्ष कुराकानी गर्ने प्लान पनि रहेको छ है. त र पोइन्ट अफ कन्ट्याक्ट POC भन्छ. सेक्रेटरी मिस्टर शिवधोज पुमा राईज्यूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा हाम्रो मेजर रिटायर भूपजित राई साहेबलाई पनि तपाईँ ले कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ हजुर. अनि आज चाहिँ 6 बजेको समाचारपछि 3 पार्टमा चाहिँ तपाईँले होल्स मिलिट्री ब्याङ्क सम्बन्धी कुराकानी सुन्न सक्नुहुन्छ. हाम्रो दिपेश राईसँग हाम्रो शिरिष बहिनीले कुराकानी गर्नुभयो कि यो मलाई पनि राम्रो आइडिया भएन. गर्दा 3 पार्टमा तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है. त र सुन्दरी तामाङ बहिनीको अन्तर्वार्ता चाहिँ 5 बजेर करिब 45 मिनट जाँदा हामी सुन्नेछौँ. त्यति बेला सुन्ने प्रयास गर्नुहोला है. त हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट. अस्ति चाहिँ तमुदीको चाहिँ गोर्खाको प्रेस कन्फरेन्समा आउनुभएको थियो. एकदम भेटघाट भयो, उहाँसँग कुराकानी भयो र उहाँको अर्को हस्पिटालिटीको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. एउटा राम्रो स्कार्फ पनि बनाउनु भएको रहेछ. त्यहाँ फोटो मैले फेसबुक पेजमा राखेँ जस्तो पनि लाग्छ. पुरै फोटो त राखेको छुइनँ दिदीलाई. त्यसको लागि धेरै धेरै धन्यवाद. खुसी लाग्यो. यहाँ छोटो भोइस म्यासेज यहाँ प्ले गर्न चाहिँ अहिले एकछिन म प्ले गर्नेछु. आज इन्टरनेट एकदमै स्लो भइरहेको छ. हुन त हाम्रो एकदमै यो इन्टरनेट धेरै नै स्लो भएको र हेरौँ यो छुट्टै समाधान चाहिँ हुन्छ होला जस्तो मलाई लाग्छ. कैलाश भाइको पनि त्यहाँ जस टेक्स देख्दैछु. हजुर हाम्रो चाहिँ विगत खासको कलाकार थुप्रै हुनुहुन्छ यहाँ बेलायतमा र उहाँहरूको चाहिँ एउटा गीतहरू हामीले आर्काइभ गरेको छ. एउटा भन्दा पनि सबै गीतहरू सकेसम्म होइन. अब आज कति गीतहरू पहिलाको चाहिँ हामीले आर्काइभ गरेको छौँ. अलिकति नयाँ गीतहरू त्यति अपडेटेड छैनन्. अलिकति हाम्रो विगत खासको कलाकारको गीतहरू अलिकति कम्ती नै बजेको हामीलाई पनि फिल भएको छ र तपाईँहरूले पनि गीतहरू निकाल्नु भएको छ, गाउनु भएको छ, सङ्गीतबद्ध गर्नुभएको छ, लेख्नु भएको छ भने यसो जानकारी गराउनु होला है. त सर्वप्राच आचार्य र दिपा लामाले गाउनुभएको गीत हाम्रो भरत लोरुङ नम्बरी हुनुहुन्छ. स्विन्डनवासी एक्सक्युजेको सदस्य हुनुहुन्छ. उहाँले लेख्नुभएको गीत राख्दैछु. डिआर अत्तुको सङ्गीत यो गीत सुनौ.

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनुभएको

ईश्वर सिंह र अस्मिता अधिकारीले गाउनु भएको यो फुलके झोला बोलको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रममा हुनुहुन्छ, 4:49 गइसकेपछि राम्रो लिस्नर्सले भन्दै हुनुहुन्थ्यो तपाईँले यो टाइम चाहिँ भनेको भनेकै गर्नुहुन्छ भनेर भन्दै हुनुहुन्छ, अलिक कम गर्नु होला भनेर भन्दै हुनुहुन्थ्यो। आज चाहिँ एकपटक मात्रै भनेको छ है सायद सुन्दै हुनुहुन्छ भने, तर अब टाइम भन्यो भने कतिपय तपाईँहरूलाई यति बजेछ भन्ने पनि हुन्छ होइन, त्यो पनि हाम्रो आशय हो। तर तपाईँको प्रतिज्ञालाई पनि जस वेलकम गर्न चाहिँ चाहन्छु है त। हजुर, हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ र उहाँले मिठो कविता लेख्नुहुन्छ, उहाँको भोइसको त म फ्यान भइहाल्यो। यो गोर्खा कपको एउटा चाहिँ यहाँको प्रोमो जस्तो पठाउनु भएको रहेछ, अब गोर्खा कपमा सबै नै गइन्छ त्यसैले गर्दा यो प्रोमो म प्रस्तुत गर्न चाहन्छु। अब कतिपय श्रोताले यसो प्रोमो गर्नाएर पनि पठाउने गर्नुहुन्छ, तर अब हामी त्यसरी चाहिँ लिँदैनौँ। तर यो एउटा एक्सेप्सनल भएको कारणले गर्दा यो सबैको लागि जानकारी हुन सक्छ र यो म प्ले गर्न चाहिँ चाहन्छु। तर यो मेरो कम्प्युटर एकदमै स्लो भइरहेको छ, म यो प्ले गर्न चाहिँ चाहन्छु है त। यो घुमेको घुमेकै छ, आशा छ प्ले हुन्छ होला। आज एकदमै स्लो भइरहेको छ यो कम्प्युटर चाहिँ, घुमेको घुमेकै छ।

हजुर, तमुझी युकेको 24 संस्करण गोर्खा कप यही आउँदो 24 तारिक मे आइतबार क्विन्स एभेन्यू अल्डरसोटमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत गर्दछौँ। सो दिनमा विश्वव्यापी विभिन्न चर्चित क्लबका उत्कृष्ट खेलाडीहरू र लेडिज खेलाडीहरूको प्रतिस्पर्धात्मक अत्यन्त रोचक खेलहरू रहनेछ भने आकर्षक व्यापार व्यवसायका स्थलहरू, प्यारासुट डिस्प्ले, धौलागिरी, नौमती बाजा, विभिन्न ज्ञानवर्धक कार्यक्रमहरू, साथै बालबालिकाहरूको लागि अत्यन्त मनोरञ्जनात्मक फनफेयर गेमहरूको व्यवस्था गरिएको छ। साथमा आफ्नो इष्टमित्र साथीभाइहरूलाई भेट्ने एउटा सुनौलो अवसर र स्थल रहनेछ। यहाँहरू सम्पूर्णलाई यही आउँदो 24 तारिक मे क्विन्स एभेन्यू अल्डरसोटमा तमुधी युकेको अत्यन्त रोचक कार्यक्रम गोर्खा कपमा आउनुभए कार्यक्रमको शोभा बढाइदिनु हुनलाई हामी हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।

हजुर, जो जो गोर्खा कप आउनुहुन्छ पक्का पनि हाम्रो भेटघाट हुनेछ, र म चाहिँ 23 तारिकबाटै आउट हुन्छु। 23 तारिक चाहिँ अब किराँत राय एकाको साकेला हो, ग्याम्बल्स ल्यान्डमा आउनु होला, त्यहाँ पनि इन्जोय गराउँला, र त्यसपछि त्यतै अब होटलतिर बसेर फेरि भोलि चाहिँ गोर्खा कपमा चाहिँ जानेछौँ। र गोर्खा कप एकदमै यसपटक चाहिँ वेदर राम्रो छ है त, गर्दा तपाईँहरूले अस्ति हाम्रो चाहिँ हाम्रो क्याप्टेन हुनुहुन्छ दीपक राज घले साहब, र सधैँ चाहिँ तपाईँले पानीको लागि छाता लिएर आउनु होला, यसपटक चाहिँ घामको लागि छाता लिएर आउनु सक्नुहुन्छ भन्दै हुनुहुन्थ्यो, र गर्दा र त्यो चाहिँ जानकारी गराउन चाहन्छु। अनि यसपटक चाहिँ केटाकेटीहरूको लागि पनि नानीहरूको लागि पनि त्यहाँ खेलाउने ठाउँ चाहिँ बेग्लै ठाउँमा हुन्छ, 3 पाउन्ड भन्दै हुनुहुन्थ्यो टिकटको लागि चाहिँ, र तपाईँहरू आफ्नो नानीहरू लिएर त्यहाँ खेलाउन चाहिँ सक्नुहुन्छ। अनि खाना चाहिँ यो खानाको कुरा पनि उठाएको थिएँ, इनफ्याक्ट मैले नै उठाएको थिएँ, र त्यसमा चाहिँ खाना चाहिँ सबै रेस्टुरेन्टहरूले जति जति ल्याउनुहुन्छ र त्यो चाहिँ एउटै दाम सबै रेस्टुरेन्टको लागि चाहिँ एउटै दाम छ भनेर भन्दै हुनुहुन्थ्यो, र त्यो प्राइस पनि अलिकति जस महँगो भयो भन्ने कुराहरू चाहिँ आएको थियो, त्यसले गर्दा त्यसलाई पनि सायद तपाईँहरूले सामान्य गर्नुभएको छ होला भनेर चाहिँ त्यो सबै खानाको मेन्यू पनि त्यहाँ पढेर सुनाउनु भएको थियो, त्यो त मैले सबै सम्झिन सकिनँ। तर उहाँहरूको भनाइअनुसार चाहिँ यसपटक यो भनौँ न गोर्खा कपमा चाहिँ सबै रेस्टुरेन्टहरूमा खानाको भाव चाहिँ एउटै हुन्छ भनेर उहाँहरूले भन्नुभएको छ है, विच इज गुड हो, र अलिकति महँगो कति छ के छ भनेर उहाँले त्यो प्राइस नै नेगोसिएट गर्नुभएको रहेछ, त्यो पनि उहाँले जानकारी गराउनु चाहिँ भएको थियो। 4:53 गएको छ, र 5 बजेपछि ग्याम्बल्स ल्याम्पतिर जाउँ भनेको हाम्रो मेजर रिटायर दिल कुमार राई, कार्यकारी अध्यक्ष हुनुहुन्छ किराँत राई युकेको, अनि क्याप्टेन सुमन चन्द्र राई हुनुहुन्छ, उहाँ चाहिँ वरिष्ठ उपाध्यक्ष से कोअर्डिनेटर हुनुहुन्छ, उहाँहरूको फोन कन्ट्याक्ट भएको छैन, त्यति साह्रो फोन कन्ट्याक्ट त्यहाँ राम्रो छैन, आज कुराकानी गर्ने भनेर हाम्रो 2 दिन अगाडि त कुरा भएको थियो, सायद उहाँहरू चाहिँ त्यहाँ काममा एकदमै व्यस्त हुनुहुन्छ होला, त्यहाँ विशेष गरेर झार काट्ने अब टाइडी अप गर्ने त्यो कुराहरू चाहिँ त्यहाँ हुन्छ, र त्यहाँ यसपटक चाहिँ अल्टरनेटिभ कार पार्कको पनि व्यवस्था छ भनेर भन्दै हुनुहुन्थ्यो, किनकि लास्ट इयर चाहिँ एकदमै धेरै मान्छेहरू आउनुभयो अनि कार पार्कको चाहिँ एकदमै समस्या त्यहाँ थियो, र तर त्योभन्दा अगाडि चाहिँ जस 2 पटक हुन्थ्यो गर्दा त्यति साह्रो हुन्थेन, लास्ट इयर चाहिँ कम्बाइन गर्न थालेपछि धेरै त्यहाँ जस भिडभाड रहेको थियो, यसपटक आशा छ त्यो उहाँले समस्याको समाधान गर्ने पक्षमा पनि हुनुहुन्छ होला। हजुर, उहाँसँग कन्ट्याक्ट भयो भने 5 बजेको समाचारपछि उहाँसँग कन्ट्याक्ट गर्नेछौँ। अनि 5 बजेर कहिले 45 मिनट जाँदा चाहिँ सुन्दरी तामाङ बहिनी हुनुहुन्छ, र बिसिसी युके लन्डन ब्रान्च आमा समूहको चाहिँ उपाध्यक्ष हुनुहुन्छ, उहाँले चाहिँ गोर्खा कपमा चाहिँ एउटा यो च्यारिटीको लागि स्टल राख्दै हुनु रहेछ, कफी चिया रोटी अनि यो क्रोसन अनि पानी ड्रिङ्क्सहरू, र पानीको चाहिँ 1 पाउन्ड भन्दै हुनुहुन्थ्यो अनि ड्रिङ्क्सको चाहिँ 2 पाउन्ड भन्नुभएको छ, लाग्यो भरे तपाईँले अन्तर्वार्तामा सुन्न सक्नुहुन्छ। गुम्बाको लागि यो कार्यक्रम अथवा यो चाहिँ उहाँले यो च्यारिटी इभेन्ट गर्दै हुनुहुन्छ। अब भने नवराज थापा र स्मृति शाहले गाउनुभएको यो गीत म राख्न चाहिँ चाहन्छु, र यही गीत राख्दै हामी समाचारतर्फ जानुपर्छ होला। हजुर, इन्जोय द सङ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सर्वोच्च अदालतको प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बन्नु भएको छ। आज साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले शर्मालाई शपथ खुवाउनु भएको हो। शपथ लिए लगतै प्रधान न्यायाधीश डाक्टर शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको छ। यसअघि आज नै संसदीय सुनवाई समितिले शर्मालाई सर्वसम्मत रूपमा प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले भने अदालतमा गुटबन्दी दरपीट विवाद तथा चर्चित मुद्दाका फैसलाबारे प्रश्न उठाएका थिए। शर्मा विरूद्ध सुनवाई समितिमा 16 उजुरी परेको थियो। आजको सुनवाईमा शर्माले नेपो बेबीको आरोप खण्डन गर्नु भएको थियो।
4: अब आफ्नो योग्यता क्षमताले चाहिँ एउटा चाहिँ एउटा अवधि पुरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत पुनरावर्तन अदालतको न्यायाधीशको रूपमा चाहिँ नियुक्ति पाएको थिएँ। त्यहाँ आफ्नो कार्य सम्पादन चाहिँ सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण चाहिँ पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छु। यो एउटा चाहिँ अब एउटा मलाई के लाग्दछ भन्दाखेरि चाहिँ अब यो सबैजनाले एउटा एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अरू केही मलाई लागेको छैन।
3: संवैधानिक परिषदले गएको वैशाख 24 गते चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदले पहिलो वरियताकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेपछि विवाद र बहस चर्किएको थियो। यो दिन प्रधानमन्त्री वीरेन्द्र शाहको जोडबलमा चारजनाले शर्माको नाम रोजेपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विमति सहित नोट अफ डिसेन्ट लेख्नु भएको थियो। शर्मा प्रधान न्यायाधीश भएसँगै सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा पनि तोडिएको छ। प्रधान न्यायाधीशसँगै शर्माले 6 वर्षसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। 2027 असार 4 पर्साको वीरगंजमा जन्मिएका शर्मासँग कानून क्षेत्रको लामो अनुभव छ। उहाँले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज पनि हुनुहुन्छ। शर्मा 2052 सालदेखि कानून व्यवसायमा सक्रिय हुनुभएको हो। 2076 सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश पनि बनेका शर्माले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशको काम पनि गर्नुभएको थियो। शर्माले संवैधानिक इजलास, न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतको सूचना प्रविधि समितिमा पनि काम गर्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिबारे सर्वोच्च अदालतले आउँदो सोमबार छलफल गर्ने भएको छ। देउवा लगायतले आफूहरू विरूद्ध जारी गरिएको पक्राउ पूर्जी विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। रिटमाथिको प्रारम्भिक सुनवाईपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आउँदो सोमबारका लागि प्राथमिकतामा राखी छलफल गर्न आदेश दिएको हो। सो छलफलमा पक्राउ अनुमति प्रक्रिया कानूनसम्मत थियो कि थिएन भन्ने विषयमा बहस हुनेछ। जेन्जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई सरकारले मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेएनजी प्रदर्शनका क्रममा भदौ 23 र 24 गते अस्पतालमा भर्ना भएका घाइतेको आधारमा वर्गीकरण गरी आर्थिक सहयोग वितरण शुरू गरिएको हो। स्वास्थ्य आपतकालीन संचालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र उनीहरूको स्याहार सुसार गर्नेलाई मासिक 9,000 रूपियाँ उपलब्ध गराइनेछ। गम्भीर घाइतेलाई मासिक 9,000 र मध्यम घाइतेलाई मासिक 4,000 रूपियाँ दिने निर्णय गरिएको छ। सामान्य घाइतेलाई भने मासिक रकम नदिने बताइएको छ। जेएनजी प्रदर्शनमा घाइते भएका सबैलाई एकमुष्ट 35,000 रूपियाँ प्रदान गरिएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको परिचय पत्रका आधारमा घाइतेको वर्गीकरण गरिएको छ। घाइते भएका मध्ये 539 जनालाई विभिन्न 4 वर्गमा विभाजन गरिएको छ। 29 जना अति गम्भीर, 130 जना गम्भीर, 85 जना मध्यम र 295 जना सामान्य घाइते गरेर 539 जनालाई 4 वर्गमा विभाजन गरिएको हो। महोत्तरीको जलेश्वर कारागारबाट जेएनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी मध्ये 250 जना अझै फरार छन्। भदौ 24 गते कारागार तोडेर भागेका 576 जना मध्ये हालसम्म 326 जना फर्किसकेको जेल प्रशासनले जनाएको छ। फर्किनेमा 316 नेपाली र 10 भारतीय नागरिक छन्। जेल प्रशासनका अनुसार बाँकी फरार कैदीबन्दीको खोजी जारी छ। नफर्किनेहरू र उनीहरूलाई आश्रय दिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिइएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि खुला प्रतिस्पर्धा मार्फत 19 जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार आवेदक मध्ये एकजना महिला पनि छन्। उपकुलपति नियुक्तिका लागि गत वैशाख 25 गते दरखास्त आह्वान गरिएको थियो। सरकारले अध्यादेश मार्फत पूर्व उपकुलपतिहरूलाई पदमुक्त गरेपछि हाल सुदूरपश्चिम विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक गेकेराज पाठकलाई दिइएको छ।

हजुर, युकेश राईले गाउनुभएको यो सुदिङ गीत सुन्दै हुनुहुन्थ्यो। हामी गोधुली कार्यक्रमको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। केही बेरमै साकेला गीत राजेश पाल राई र मेलिना राईले गाउनु भएको हामी सुन्नेछौँ। जुन गीत चाहिँ हामी एकदमै नियमित श्रोता ग्रेस लन्डनबाट खेलमती लिम्बू दिदी आउनु भएको छ र उहाँको गीत म राख्नेछु। त्यसपछि निता कोइराई राई बहिनीले पनि एउटा साकेला गीत चाहिँ अनुरोध गर्नुभएको छ र त्यो गीत पनि हामी सुन्नेछौँ। र साकेलाको चाहिँ अब हामीले कुराकानी गरिरहेको छ, आउँदो 23 तारिक चाहिँ सेन्ट्रल्ली तपाईँहरूले चाहिँ किराँत राई ग्याम्बल्स ल्यान्डमा तपाईँ गएर इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो कैलाश भाइले यहाँ भिडियो पठाइदिनु भएको रहेछ र यहाँ हाम्रो निर्जला बहिनीले साङ्गीतिक प्रस्तुति गरिराख्नु भएको चाहिँ यहाँ पठाउनु भएको रहेछ। भाइलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है। त नन इन्टरनेट भएको प्रोग्राम जस्तो लाग्यो, तर यो आज इन्टरनेट एकदमै स्लो भएको कारणले गर्दा पुरा पुरा भिडियो यहाँ म देख्न चाहिँ सकेको छुइनँ। मिनी कालीकोटे राई बहिनीले पनि एउटा हिन्दी गीत मगाउनु भएको छ, आसपोर्टबाट त्यो गीत सुन्नेछौँ। निता बहिनीको मैले कुराकानी गरिहालेँ। हाम्रो चाहिँ भुवन दाई हुनुहुन्छ फानबाट, नमस्कार योग भाइ छ्याजालो भन्नुभएको छ, हजुरलाई पनि छ्याजालो, हजुरको अर्ग्यानिक प्रोग्राम सुन्दैछु, इन्जोय लिँदैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। भुवानी गुरुङ बिइएम हुनुहुन्छ र बिइएम हजुर यो चाहिँ मैले प्रायः छुट्याइरहेको रहेछु, दाइ क्षमा गर्नु होला। त थ्याङ्क यू भेरी मच। अनि आज कामतिरै हुनुहुन्छ कि घरतिर फर्किसक्यो, घरमा रेडियो सुन्दै हुनुहुन्छ? अनि भाइ जस गोर्खा कप आउनुहुन्छ होला त्यही बेला भेटाउँला, अनि साकेला पनि आउनुभयो भने त्यहाँ पनि भेटाउँला है। हुन त यो साकेला गोर्खा कपमा चाहिँ भेटघाट हुँदैन, कतिपय श्रोताहरू त्यहाँ भेट्ने है, हाम्रो चाहिँ दाजुभाइहरू अनि हाम्रो साथीहरू भन्यो, र त्यहाँ गएपछि भेटघाट हुँदैन किनकि धेरै ठुलो ठाउँ र विशेष गरेर अब जस त्यहाँ धेरै भएको कारणले गर्दा जस मान्छे भेटघाट गर्न चाहिँ निकै साह्रो साह्रो पर्ने हुन्छ। ल त भन्दै त्यहाँ आउनुभयो भने यसो हामी भेटघाट गराउँला है। त अब त्यो चाहिँ एक्सिडेन्टली भेटघाट भयो भने मात्रै, नत्र भने त्यो ठुलो ठाउँमा चाहिँ एकदमै साह्रो पर्छ। अब गोर्खा कपमा त कति मान्छेहरू अब जस बिजनेस प्रमोट गर्नको लागि आउनु भएको हुन्छ, कति फुटबल हेर्नको लागि, कति साथीभाइ भेट्नको लागि आएको चाहिँ हुन्छन् होइन, विभिन्न उद्देश्य लिएर आएको हुन्छन्। र अब हाम्रो छोराछोरी चाहिँ मेरो छोरा पनि सधैँ त जान्थ्यो, यसपटक पनि जान्छ होला। त्यहाँ चाहिँ त्यो एउटा वेट लिफ्ट भन्ने ठाउँ छ, त्यो त्यहाँ एउटा स्ट्यान्ड छ, त्यहाँ गएर जहिले पनि उसले पनि जस ट्राई गरिरहेको हुन्छ। गत वर्ष चाहिँ जस त्यहाँ प्राइज पनि हुँदो रहेछ र लास्टसम्म उसले लिड गर्दै थियो, पछि एकजना भाई आएर फेरि उहाँको अब उहाँ चाहिँ एकदमै जस एक्सपर्ट हुनुहुँदो रहेछ अलिकति धेरै उचाल्ने, उहाँले उचालिदिएर मेरो छोरा चाहिँ सेकेन्ड मात्रै भएको थियो। यसपटक पनि सायद त्यो स्टल त्यहाँ हुन्छ होला। हजुर, हाम्रो ललित साहब र सती दिदी, डियर भाइ नमस्कार, आशा छ हजुर आरामै हुनुहुन्छ होला। केही समयको अन्तरालपछि हजुरको मिठो प्रस्तुति फेरि सुन्न पाउँदा अत्यन्तै खुसी लागेको छ भन्नुभएको छ दिदी। अनि साहब थ्याङ्क यू भेरी मच, कार्यक्रम पनि निकै रमाइलो भइरहेको छ है भनेर भन्नुभएको छ। दाईलाई धेरै धेरै धन्यवाद। भाइ सधैँ नै नजिकबाट सुन्न पाइरहेको व्यक्तिलाई केही समय सुन्न नपाउँदा कहिलेकाहीँ मनमा प्रश्नहरू जन्मिने रहेछन् र त्यो सही कुरा हो। आशा छ हजुरको समय सुखमय र आनन्दसँग बित्यो होला। हामीलाई लाग्छ धेरै साथीहरू यो गोर्खा कपमा उत्साहपूर्वक पर्खाइमा हुनुहुन्छ भन्ने होस्। हस् त धन्यवाद सहित सबैको पल सुखमय रहोस् भनेर भन्नुभएको छ साप्रदीले। धेरै धेरै धन्यवाद। अब तपाईँहरू पनि कोही बेला अब तपाईँले सुनि त राख्नु हुन्छ, तर तपाईँले यो टेक्स्टहरू नगर्दा कता जानुभएको छ साप्रदी? जो जसले सधैँ हामीले सम्झिराख्नुहुन्छ त्यो चाहिँ त्यस्तो लाग्छ गर्दा जो साप्रदीले पनि त्यही कुरा सेयर गर्नुभयो, धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। हाम्रो दुईजना साहबहरू अहिले किराँत राई या ग्याम्बल्स ल्यान्डमा हुनुपर्ने हो, त्यहाँ सायद उहाँहरूले क्लियर गर्दै हुनुहुन्छ होला, त्यहाँ ठाउँहरू चाहिँ अब साफसफाई गर्दै हुनुहुन्छ होला। मैले दुवैजना साहबहरूलाई फोन गरेर उठेन आज कुराकानी गर्ने भनेर हाम्रो सल्लाह पनि भएको थियो, र जस त्यहाँ अलिकति रिसेप्सन पनि त्यति राम्रो छैन, त्यसले गर्दा पनि सायद उहाँहरू कतै काम गर्दै त्यो फोन एकातिर राख्नु भएको पनि हुनसक्छ, त्यो भएर पनि कहिलेकाहीँ फोन चाहिँ हुन सक्दैन गर्दा जस त्यो पनि हुनसक्छ है। त हजुर, आज कुराकानी नहोला जस्तो भयो भने भोलितिर हामी कुराकानी गर्नेछौँ र प्रिपरेसन कस्तो हुँदैछ, के एट्र्याक्सनहरू छ। हुन त अस्ति हाम्रो चाहिँ सुमन चन्द्र साहबसँग पनि कुराकानी गरेको थियौँ, फेरि नयाँ अपडेटहरू केही छ भने हामी कुराकानी गरौँ भन्ने हो, र जस पछि अथवा भोलितिर हामी कुराकानी गर्नेछौँ किनकि थर्ड आवरमा एकदमै बिजी छ। आज चाहिँ दिपेश राईसँग शिरीष बहिनीले यो हल्स मिलिट्री ब्याङ्किङ रहेछ, यो भनेको मलाई के हो मलाई पनि थाहा छैन, यस सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। र आज चाहिँ करिब 5:45 जाँदा सुन्दरी तामाङ बहिनी हुनुहुन्छ, च्यारिटी स्टल राख्दै हुनुहुँदो रहेछ यहाँ गोर्खा कपमा, बिसिसी युके लन्डन ब्रान्च आमा समूहको चाहिँ उपाध्यक्ष हुनुहुन्छ, उहाँहरूसँग गरेको कुराकानी र लास्ट इयर त होइन त्योभन्दा प्रिभियस इयर कि कति त्यो भनौँ न गुम्बाको लागि उहाँले च्यारिटीको लागि 11,000 पाउन्ड उठायौँ भनेर भन्दै हुनुहुन्थ्यो, त्यो त ठुलो अमाउन्ट हो र यसपटक पनि र उहाँहरूले त्यहाँ राख्दै हुनुहुन्छ। तपाईँहरू गएर पानी अब गोर्खा कपमा 2-1 पाउन्ड भनेको एकदमै सस्तो, अनि सफ्ट ड्रिङ्क 2 पाउन्ड भनेको रिजन
सस्टेनेबल नै हो जस्तो मलाई लाग्छ. हजुर, अरि भाइले पनि एउटा गीत मगाउनु भएको छ फेल्थमबाट, त्यो गीत पनि हामी सुन्नेछौँ. अब उहाँसँग कन्ट्याक्ट हुन सकेन, त्यसले गर्दा म तपाईँहरूकै रिक्वेस्टको गीतहरू क्यारी अन गर्छु. यति बेला चाहिँ हाम्रो खेलमती लिम्बू दिदी ग्रेसबाट आउनुभएको छ, उहाँले अनुरोध गर्नुभएको गीत म सुनाउने छु. है त, राजेश पाल राई र मिलिना राईले गाउँदै हुनुहुन्छ. त्यसपछि हाम्रो नीता कोही राई बहिनी ग्रेसमै हुनुहुन्छ, उहाँको गीत हामी सुन्नेछौँ.

मेलिना राई र राजेश पालवाले गाउनु भएको यो साकेलाको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो चाहिँ खेलमतीले म दिँदै हुनुहुन्छ ग्रेस लन्डनबाट, उहाँले सुन्ने चाहना राख्नु भएको थियो, पक्कै पनि सुन्नुभयो होला। अब नेक्स्ट निकेश राई, मेलिना राई र साथीहरूले गाउनु भएको गीत, निकेश राईको शब्द सङ्गीत राईको गीत चाहिँ फेरि पनि हाम्रो चाहिँ ग्रेस लन्डनबाटै नीता कोइ राई बहिनीले अनुरोध गर्नुभएको छ। सबै सबैलाई साकेलाको उभौलीको शुभकामना व्यक्त गर्दै यो गीत सुनाउन चाहनु भएको छ। यो गीत सुनाऊ र आज यो उभौली साकेलाको बारेमा दुईजना साँपहरूसँग कुराकानी गर्नुपर्ने थियो। भर्खर हाम्रो क्याप्टन रिटायर सुमन चन्द्र साहबले फोन गर्नुभएको थियो, एकदमै बिजी भइयो अनि आज कुराकानीको लागि चाहिँ फेरि अलिकति टाइम सार्नुपर्छ होला अर्को दिनतिर भन्दै हुनुहुन्थ्यो र उहाँले अहिले एकदमै फिल्डमा चाहिँ जस काम गर्नुहुन्छ गर्दै हुनुहुन्छ त्यसले गर्दा पनि अलिकति टाइम नमिलेको कुरा जानकारी गर्नुभएको थियो र क्वाइट राइटली ठिकै छ र उहाँहरूको ठुलो ठाउँ छ त्यहाँ चाहिँ प्रिपेयर गर्नुपर्ने हुन्छ र हामी भोलितिर भयो भने कुराकानी गर्नेछौँ खबर गर्छु भन्नुभएको छ। जो जो साकेला नाच्नको लागि रेडी हुनुहुन्छ 23rdमा चाहिँ तपाईँहरू किरात राई याको चाहिँ जस उमा जान सक्नुहुन्छ ग्याम्बल्स ल्यान्डमा, त्यहाँको पोस्ट कोड GU236HSमा जान सक्नुहुन्छ है त। र यो पोस्ट कोड तपाईँलाई थाहा छैन भने तपाईँहरूले गुगलमा गएर किरात राई हाउस हान्नुभयो भने त्यहाँ चाहिँ पोस्ट कोड दिन्छ र यो चाहिँ वकिङमा पर्दछ है त, ठुलो ठाउँ छ। तपाईँहरू मजाले दिनभरि साकेला नाच्न चाहिँ सक्नुहुन्छ अनि 24th गोर्खा कप भइहाल्यो, 24th संस्करण नै यसपटक हुँदैछ। यसपटक निकै त्यहाँ चाहिँ इन्टरनेटहरू पनि जस उहाँहरूले चाहिँ त्यहाँ ल्याउँदै हुँदो रहेछ, तपाईँहरूले 5 मिनट जति चलाउन सक्नुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो तर ठुलो ठाउँमा निकै साह्रै पर्छ अनि नानीहरूको लागि त्यहाँ खेल्ने ठाउँ पनि यसपटक ल्याउँदै हुनुहुन्छ, इन्जोय गर्नु होला। अनि रेस्टुरेन्टमा खानाहरूको दाम चाहिँ एउटै छ भनेर भन्नुभएको छ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

ब्रोकङको चाहिँ प्रस्तुतिमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। सेकेन्ड आवरमा प्रवेश गरेका छौँ, केही जानकारी सुनौ। त्यसपछि हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट, उहाँले अनुरोध गर्नुभयो गीत सुन्नेछौँ। एउटा प्रोमो ब्रेक अनि छोटो गीत, अनि त्यसपछि हामी कुराकानी गर्नेछौँ सुन्दरी तामाङ बहिनी र उहाँले चाहिँ यो आउँदो गोर्खा कपमा चाहिँ वेदर एकदमै ब्युटिफुल छ है, त्यसले गर्दा तपाईँहरू मजाले चाहिँ जान सक्नुहुन्छ, दिनभरि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ, साथीभाइ भेटघाट गर्न सक्नुहुन्छ, त्यहाँको माहौलमा जुम्न सक्नुहुन्छ, अनि फुटबल पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसपटक चाहिँ मेन तर्फ चाहिँ 38 टिम, उहाँहरूको 40 टिम बनाउने यसपटकको चाहिँ जो प्लान पनि रहेछ, तर 2 टिम आउनुभयो भने इन्क्लुड गर्नुहुँदो रहेछ। यसपटक चाहिँ त्यो प्यारासुट जम्पिङ छैन, त्यही कारणले गर्दा पनि उहाँले चाहिँ बनाउनु भएको रहेछ। अनि भेटरन तर्फ चाहिँ 16 टिम अनि लेडिजको चाहिँ 2 टिम खेल्दै हुनुहुन्छ र 56 भएको छ अहिलेसम्म, 123 गेम उहाँहरूले खेल्दै हुनुहुन्छ त्यो दिन। अनि नानीहरूको लागि एकदमै खेल्ने ठाउँहरूको राम्रो व्यवस्था गरिँदैछ, तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त। हजुर यो छ चाहिँ, अनि वेदर पनि एकदमै पर्फेक्ट वेदर छ, केही जानकारी राखौँ त्यसपछि बहिनीको गीत हामी सुन्नेछौँ है त। र यो आउँदो 23 मेको दिन चाहिँ वुलविच आर्मी क्याम्पमा चाहिँ भार्सेली परिवारको वार्षिक भेटघाट हुँदैछ र एड्रेस SE18 4BQ तपाईँहरू जान सक्नुहुन्छ। हा हा रोड वुलेज लन्डन रहेछ है त, हा हा रोड एचएएचए कस्तो मजाको नाम रहेछ होइन, त्यहाँ जान सक्नुहुन्छ। र सम्पर्क व्यक्ति गिरीपुन्ज्यूलाई 07397541 84 सम्पर्क गर्न सक्नुहुन्छ, कुनै जानकारीहरू तपाईँले एक्स्ट्रा लिन चाहनुहुन्छ भने है त। हाम्रो नम्बरको 1991 इन्टेकवाला नम्बरहरूको चाहिँ इन्टेकको 87 नम्बरहरू 35th चाहिँ एनिभर्सरी सेलिब्रेसन गर्दै हुनुहुन्छ हिमालयन ओएसिस 20 स्टेसन रोडमा SV97NR 23 मेदेखि जान सक्नुहुन्छ। नम्बरी साहबहरू बहिनीहरू 1 बजे त्यहाँ पुग्न चाहिँ सक्नुहुन्छ है त, र अनि मजाले इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। हजुर यो थियो चाहिँ जानकारी। अरू चाहिँ 7th गोर्खा राइफल्स रेजिमेन्टल एनुअल रियुनियन हुँदैछ 30 मेको दिन हो, फ्रिम्ली कम्युनिटी सेन्टरमा, त्यहाँको पोस्टकोड GU16 9AR तपाईँहरू जान सक्नुहुन्छ। 12 बजेबाट 6:30 बजेको कार्यक्रम राख्नु भएको छ र तपाईँहरू जानुहोला, इन्जोय गर्नुहोला है त। र अर्को 31 मेमा चाहिँ 10K रन इन रिडिङ रेडिङमा हुँदैछ, रिडिङ भन्दा पनि रेडिङ र नेपाल रन युकेले आयोजना गर्दैछ र यो चाहिँ सन्डे 31 मेको दिन हो, डिन्टन पास्टर लेका रेडिङमा यो कार्यक्रम हुँदैछ र अस्ति हाम्रो अशोक चापाकाईज्यू हुनुहुन्छ र उहाँसँग मैले यस सम्बन्धी कुराकानी गरेका थियौँ। 13 बुढा सुब्बा गोल्ड कप चाहिँ हुँदैछ र यो हुने चाहिँ कहिले हो, 12 जुनमा रहेछ है त, र तपाईँहरू जान सक्नुहुन्छ। त्यसमा चाहिँ जस 18+ चाहिँ मेन अनि भ्याटर्न्स 37+ अनि सुपर भ्याटर्न 45+को चाहिँ हुनेछ र प्राइज 1900 मेनलाई, रनर अपलाई चाहिँ 900, भ्याटर्नको चाहिँ विनरलाई 1100, रनर अपलाई 500 अनि सुपर भ्याटर्नको चाहिँ 250 विनरलाई अनि रनर अपमा 150 रहेको छ। थुप्रै थुप्रै एट्र्याक्सनहरू छ, तपाईँहरू जान सक्नुहुन्छ, इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त। र यो हुने ठाउँ चाहिँ कहाँ हो, यहाँ ठक्कै मैले उदाहरण यो चाहिँ एड्रेस देख्न सकेको छुइनँ, फेलथाममा रहेछ, टुडोर पार्क स्पोर्ट्स सेन्टर फेलथाममा र पार्क स्पोर्ट्समा है त सेन्टर होइन, TW137EF तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त। हजुर यति भन्दै अब हाम्रो मिनी कालीकोटे राई बहिनीको गीततर्फ सुनाउँ, इन्जोय गर्नुहोला। उदित नारायण जाएर अल्का याग्निक आउँदै हुनुहुन्छ।

0: हजुर ब्युटिफुल अहिलेको एकदमै जस हिट गीत भन्दा सायद फरक नपला चलचित्र मिज्यूबाट यो गीत हामीले सुन्दै थियौँ। श्रीकृष्ण बम्मल्ल र अनि मेलिना राईले गाउनु भएको श्रीकृष्ण बम्मल्लकै शब्द अनि सङ्गीतमा रहेको गीत हामीले सुन्यौँ। अल द वे फेल्तामबाट हरि राई भाइ हुनुहुन्छ र उहाँ स्वयं पनि राम्रो कलाकार हुनुहुन्छ र उहाँले गाउनुभएको उहाँले अनुरोध गर्नुभएको गीत चाहिँ फेल्तामबाट चाहिँ हामीले सुन्यौँ। सबैलाई यो गीत चाहिँ जस अनुरोध गर्न चाहनु मलाई सुनाउन चाहनुभएको थियो फेल्तामको उहाँबाट उहाँले अनुरोध गर्नुभयो भनौँ न। हजुर यो आउने चण्डी नाचमा भेटाउँला है दाई हजुरलाई एकदम भेट्न मन लागेको छ भनेर भन्नुभएको छ। थ्याङ्क यू भेरी मच र तपाईँ पनि आउनुहुन्छ भने तर अघि मैले भन्दै थिएँ अब यो फेल्ताम के अरे यो चाहिँ अब साकेला र गोर्खा कपमा भेट्न एकदमै साह्रो पर्छ र हामी कतिपय साथीहरूसँग लो साकेलामा भेटाउँला है गोर्खा कपमा भेटौँ है भनेर भन्यो। आखिर फेरि फोनमै कुराकानी गर्नुपर्ने हुन्छ किनकि त्यहाँ रिसेप्सन त्यति राम्रो हुँदैन गर्दा चाहिँ डिपेन्ड त्यही नै छाँदैछु। तर हजुर यति भन्दै अब भने सुन्दरी तामाङ बहिनीसँग हामी कुराकानी गर्नेछौँ। छ बजेको समाचारपछि भने हाम्रो दिपेश राई भाइसँग चाहिँ शिरीष बहिनीले गर्नुभएको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। होल्स मिलिट्री ब्याङ्क सम्बन्धी गर्नुभएको कुराकानी हो र पदम थापा बाबाले भर्खरै फोन गर्नुभएको थियो प्लम स्ट्रिटबाट एउटा गीत मगाउनु भएको छ त्यो गीत पनि हामी सुन्नेछौँ र बाबालाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। अब हाम्रो सुन्दरी बहिनीसँग कुराकानी गरौँ। उहाँ चाहिँ बिसिसी युके लन्डन ब्रान्चको चाहिँ आमा समूहको उपाध्यक्ष हुनुहुन्छ। उहाँले चाहिँ उहाँ अनि उहाँको टिमले चाहिँ यो गोर्खा कपमा चाहिँ सन्डे उहाँले एउटा च्यारिटीको लागि इन्स्टल राख्दै हुनुहुन्छ त्यस सम्बन्धी म कुराकानी गर्दैछु। हेलो बहिनी नमस्ते।
1: नमस्कार दाई हजुर अनि जति पनि यो विवेश सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि एक मुष्टामा नमस्कार।
0: ओके यो गोर्खा कपको दिन चाहिँ तपाईँले एउटा स्टल राख्दै हुनुहुन्छ च्यारिटीको लागि त्यसको बारेमा भनिदिनुहोस् न।
1: हामीले चाहिँ यो 24 मेमा गोर्खा कपमा सानो चिया कफीको इन्स्टल राख्दैछौँ। यो चाहिँ पिसिसी गुम्बा लन्डन ब्रान्चको च्यारिटीको लागि हो। यो बुद्धिस्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च भन्छ। यो चाहिँ लन्डन अक्सबिचमा छ यो गुम्बा चाहिँ। अनि यो गुम्बा चाहिँ भर्खरै हामीले गत मेमा खरिद गरेको हो दाई। एक वर्ष हुन लाग्यो। अनि यसमा चाहिँ हामीले अब मसला चिया अनि कफी यसको साथमा हाम्रो क्रोसन र मफिन अनि बिस्किटहरू हुन्छ दाई।
0: राइट अनि एउटा कफीको चाहिँ कति पर्छ एक कपको अनि चियाको चाहिँ कति पर्छ?
1: हामीले चाहिँ अहिले यो च्यारिटीको लागि भनेर हामीले 2 पाउन्ड राखेको छौँ दाई। चिया पनि कफीको पनि 2 पाउन्ड राखेको छ। अनि यसमा चाहिँ एउटा क्रोसन र एक कप टी अथवा कफीको चाहिँ 3 पाउन्ड राखेको छौँ दाई।
0: त्यो चाहिँ तपाईँले त्यही बनाउने हो कि थर्मसमा लिएर बेच्ने हो कस्तो हो भने?
1: यो चाहिँ हामीले गुम्बा अलसट गुम्बाबाट बनाएर हामीले लान्छौँ। त्यहाँ पकाउँदै तातो चिया कन्टेनरमा लाएर लगेर हामीले चाहिँ त्यहाँ गोर्खामा इन्स्टलमा हामीले राख्नेछौँ र बेच्नेछौँ। हामीले त्यहीँ चाहिँ पकाउँदैन तर गुम्बा हाम्रो नजिकै भएको हुनाले चाहिँ हामीले गुम्बामा पकाउँदै लगेर बेच्नेछौँ दाइ।
0: पहिला पनि यसरी गर्नुहुन्थ्यो तपाईँहरूले च्यारिटीको लागि कफी चिया बेच्नु भएको थियो गोर्खा कपमा?
1: हजुर दाइ यो चाहिँ हामीले यो चोटिसँग चाहिँ 3rd टाइम हो। योभन्दा पहिले पनि हामीले 2 वर्ष कन्टिन्यू गऱ्यौँ। पहिले चाहिँ अलिकति हामीले अलिक धेरै भेराइटिजहरू पनि राखेको थियौँ। अनि यसपालि चाहिँ अलिक अब धेरै कुराहरूको अलिकति अब रेस्ट्रिक्सन आएको हुनाले अब यो च्यारिटीको कुरा पनि भएको हुनाले हामीलाई यो तमुदीले यो सानो अवसर एकदमै राम्रोसँगले हामीलाई प्रदान गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसपालि चाहिँ हामीले चिया कफी र बिस्किट अनि क्रोसन अनि त्यसमा सेलरोटी पनि हुनेछ। त्यति मात्रै राख्नेछौँ। त्योभन्दा धेरै चाहिँ हुने छैन। हाम्रो स्थान पाउनको लागि चाहिँ आदरणीय दाई दिदीहरू तमुदी होल तमुदीलाई एकदमै हामी धन्यवाद दिन चाहन्छौँ र विशेष गरेर यसमा हाम्रो आमा अध्यक्ष तिलमाया गुरुङ दिदी हुनुहुन्छ। उहाँको पहलबाट चाहिँ हामीले स्टल राख्ने मौका पाएको छौँ र उहाँहरूलाई सम्पूर्ण टिमलाई उहाँहरूको टिमलाई एकदमै धन्यवाद दिँदै हामीले चाहिँ यो मौका पाएको छौँ र हामीले यसपालि चाहिँ चिया कफी अनि सेलरोटी पनि हुन्छ त्यसमा। त्यति मात्रै छ दाइ हाम्रो यसपालि चाहिँ मेन्युहरूमा धेरै छ। अनि यसमा पानी पनि छ अनि सफ्ट ड्रिङ्क पनि छ है साँच्चै मैले त्यो पनि भन्नुपर्छ है। पिउने पानी छ।
0: पानीको चाहिँ कति हो सफ्ट ड्रिङ्कको चाहिँ कतिमा बेच्नुहुन्छ?
1: पानीको हामीले 1 पाउन्ड राखेको छौँ अनि सफ्ट ड्रिङ्कको पनि 1 पाउन्ड राखेको छौँ दाइ।
0: ए सस्तो पो रहेछ त है।
1: हजुर यो चाहिँ यो फेरि हामी सबै यो हाम्रो दान गर्नुहुने दानदाता दिउहरूले चाहिँ सबैले गुम्बाको लागि भनेर उहाँले चाहिँ हामीलाई दिनुहुन्छ। हामीले अहिले कलेक्ट गर्दैछौँ अनि सबै हाम्रो दाताज्यूहरूले दिनुभएको अनि यो चाहिँ लगेर हामीले उहाँहरूले त्यहीँ नै ल्याइदिनुहुन्छ अनि हामीले चाहिँ यसलाई चाहिँ बेच्नेछौँ। त्यो भएर हामीले यसमा कुनै फाइदा गराउने होइन। यो चाहिँ नाफामूलक होइन। यो चाहिँ नितान्त च्यारिटीको लागि हुनाले उहाँहरूले पनि त्यसरी नै च्यारिटीको लागि दिनुहुन्छ अनि जतिमा किन्नुहुन्छ यो त्यति 100% फेरि गुम्बाको लागि जान्छ। र यसमा चाहिँ एउटा कुरा म अब एउटा कुरा पनि एड गर्न चाहन्छु दाइ, यो चिया कफी बिस्किट्स र यो पानी ड्रिङ्कहरू जति पनि खानुहुन्छ पिउनुहुन्छ हजुरहरूले, अब कफीको 2 पाउन्ड चियाको 2 पाउन्ड तिरेर खानुहुन्छ, तर यसमा चाहिँ 100% चाहिँ गुम्बाको लागि जान्छ। चिया मात्रै खाने पैसा मात्रै तिर्ने होइन, यसमा चाहिँ तातो तातो चिया पनि पिउनु पाउनुहुन्छ, साथै हजुरहरूले चाहिँ पुण्य कमाउने एउटा अवसर पनि पाउँछ भनेर त्यो हाम्रो एउटा उद्देश्यले चाहिँ यो राख्न खोजेको हो, राख्दैछौँ दाइ।
0: त्यो अब च्यारिटी भनेपछि स्टलको फी तिर्नु पर्छ कि पर्दैन?
1: यो चाहिँ हामीलाई अघि नै मैले भनिहालेँ हजुरहरूलाई, यो तमुदी युकेले चाहिँ हामीलाई फ्रीमा दिनुभएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले थोरै राखे पनि अनि हाम्रो जति पनि त्यहाँ आएर खानुहुने हाम्रो कस्टमरज्यूहरूले पनि उहाँहरूले पनि पुण्य कमाउनुहुनेछ, अनि सबैको यो चाहिँ पुण्यको लागि नै हो। अनि यसमा चाहिँ अहिले फेरि के छ भने यो महिना चाहिँ एकदमै दान गर्यो भने यसको पुण्य फल चाहिँ लाखौँ टाइम चाहिँ यो चाहिँ फल पाउँछ भन्ने यो महिना परेको छ, यसलाई चाहिँ साकादावा भनिन्छ दाइ। यो बुद्धिज्ममा चाहिँ
0: पहिला चाहिँ देखिराख्नु भएको रहेछ, कति जति उठाउन सफल हुनुहुन्छ त पहिलाको रेकर्ड हेर्दा चाहिँ, अब यसपटकको त अब हुन बाँकी नै छ।
1: हजुर, पहिलो साल चाहिँ हामीले धेरै भेराइटिजहरू धेरै राखेको थियौँ, अलिकति अब त्यसमा हामीले चटपटे पनि थियो, सेलरोटी हामीले त्यहीँ नै पोलेर बेचेको थियौँ, अनि आलुदमहरू थियो। त्यो साल चाहिँ हामीले जम्मा टोटल 11,000 पाउन्ड लगभग उठाउन सफल भएको थियौँ।
0: धेरै पो उठाउनु भएको रहेछ त।
1: एकदमै अब यहाँ चाहिँ हजुरहरूले चाहिँ अब जतिले सुन्दै हुनुहुन्छ, आएर तपाईँहरूको मन इच्छा सो इच्छाले चाहिँ अब 2 पाउन्डको चिया खाएर हजुरहरूले म 5 पाउन्ड दिन्छु भने पनि हामी एकदमै खुसीको साथ हामीले लिनेछौँ। अब कसै चाहिँ बिचरा अब कति आमा बाबाहरू कति चाहिँ अब पैसा भएर पनि अब त्यहाँनिर क्यास मेसिनहरूको पनि त्यो व्यवस्था हुँदैन थियो, त्यो भएर अलिकति अप्ठ्यारो परेको हुन्थ्यो। योचोटि चाहिँ हाम्रो फेरि क्यास मेसिन पनि छ हुन्छ, त्यस कारणले क्यासै हुनुपर्छ भन्ने पनि छैन, गर्दाखेरि हामीसँग त्यो तरिकाले गर्दा लास्ट इयरतिर चाहिँ हामीसँग क्यास मेसिन चाहिँ थिएन, अनि क्यास मात्रै तिर्नुपर्ने हुनाले पहिलो साल हामीले त्यति गऱ्यौँ भने लास्ट इयर अलिकति घटाएको थियौँ। फेरि हामीले हामीले सेलरोटी त थियो तर हाम्रो भेराइटिजहरूमा अलिक घटेको कारणले हामीले पोहोर लगभग 6,000 उठाउन सफल भएको थियौँ। हामीले पोहोर यसपालको जति मात्रै भन्दा अलिकति बढी थियो पोहोर चाहिँ, तर यसपाल चाहिँ अलिक धेरै घटाएको छौँ।
0: अनि यो तपाईँहरूको समूहमा चाहिँ को को हुनुहुन्छ त त्यो दिन चिया बेच्नेमा?
1: त्यो दिन चाहिँ हामी प्राय जसो हाम्रो गुम्बाको एक्जिक्युटिभ कमिटीहरू त हुने नै छ, यसमा अध्यक्ष हाम्रो गोपाल तामाङज्यू हुनुहुन्छ, उहाँ पनि हामीसँगै हुनुहुन्छ, अनि आमा अध्यक्ष दिलमाया गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ हामीसँग नै हुनुहुनेछ, तर उहाँ धेरै इन्भल्भ चाहिँ तमुदीमा हुनुपर्छ भनेर उहाँ बेला बेला आइराख्नुहुन्छ, तर तपाईँ हामीसँग भेटघाट चाहिँ भइरहेको हुन्छ। अनि हामी अरू चाहिँ सबै एक्जिक्युटिभ कमिटीहरू हामी प्राय जसो हुन्छौँ, र अरू धेरै भोलिन्टियरहरू पनि हामीसँग हुनेछ, हाम्रो धेरै भक्तजनहरू हुनुहुन्छ, उहाँहरू आएर हामीलाई अब सेटअप गर्नलाई बेच्नलाई सहयोग गर्नुहुनेछ उहाँहरूले।
0: ए, तपाईँहरूलाई फाइन्ड आउट गर्नको लागि तपाईँहरूको ठाउँ पुग्नको लागि त्यति हमे त पर्दैन होला, गोर्खाकोमा त कहिले काहीँ त त्यो पुरै स्टल पनि घुमिसकिँदैन है, कतातिर ठाउँ पाउनु भएको छ?
1: ठाउँको लोकेसनको चाहिँ अहिले हामीलाई त्यति धेरै यहाँ एक्ज्याक्टली यहीँ पर्छ भनेर त्यो लोकेसन चाहिँ आइपुगेको छैन, तर हाम्रो एउटा सानो टेन्ट हुन्छ, तर कहाँनिर हुन्छ भने त्यही त त्यसको लोकेसन आइपुगेको छैन, तर हाम्रो चाहिँ अगाडि चाहिँ बिसिसियुके लन्डन ब्रान्च भन्ने एउटा ब्यानर हुन्छ, त्यो ब्यानर हेर्दै हेर्दै आउनुपर्ने हुन्छ। हाम्रो जति पनि चिया कफीको पाराखी हाम्रो श्रोताहरूले चाहिँ अहिले सुन्दै हुनेलाई चाहिँ म श्रोता नै भन्न चाहन्छु होइन दाइ, सायद त्यसमा हामीले एउटा बुद्धिस्ट झन्डा पनि राख्छौँ होला, त्यो हेर्दै आउनुभयो भने चाहिँ हामीलाई पाउनुहुनेछ। तर अब अहिले चाहिँ मैले यही ठाउँमा चाहिँ लोकेसन त्यसको एक्ज्याक्टली यही ठाउँ भनेर चाहिँ मैले भन्न सक्दिनँ, तर हजुरहरूले हामीलाई त्यही भित्र नै पाउनुहुनेछ। अनि यसपालि यो मैले यसरी बिहेबेसमा यो जानकारी दिनुको मुख्य उद्देश्य पनि गत वर्षतिर चाहिँ पछि पछि भेटे अब चिन्जान भएको साथीभाइहरू नाताहरू इष्टमित्रहरू सबै भेट्दाखेरि चाहिँ हाम्रो यस्तो थियो नि भन्दा हो कहाँ थियो हामीले थाहा पाएन, हामी पनि आउने थियो नि एक कप चिया खाएर 1 पाउन्ड भयो भने हाम्रो पनि एउटा पुण्यको काममा जाने थियो, त्यस्तो थाहा पाएको भए त हामी पनि आउने थिएँ भन्ने कुरा सुनेर नै अनि मलाई चाहिँ त्यो मनमा आयो यसपालि, त्यही भएर यो सानो जानकारी लिनको लागि हजुरहरूसम्म आएँ भाइ।
0: डेफिनेटली ल बहिनी, त्यो दिन मौसम एकदमै राम्रो छ, अब चिया कफी त छँदैछ, अब ड्रिङ्क र पानी पनि धेरै राख्नु होला, यसपटक निकै खपत हुन्छ जस्तो मलाई लाग्छ।
1: हजुर, राख्नेछौँ दाइ, चिया र सफ्ट ड्रिङ्कहरू चाहिँ एकदमै धेरै हुनेछ, गत वर्ष त हामीलाई त कति धेरै त्यहीँ पनि डोनेसन धेरै आएको थियो,
0: राइट राइट ओके,
1: पानी त धेरै त्यहीँ नै ल्याइदिनु भएको थियो हाम्रो दाजुभाइहरूले, त्यसमा हेरेर त्यो दिनको सिचुएसन हेरेर र त्यो दिन कति आउँछ त्यो अनुसारकै हामी हजुरहरूलाई सेवा सुविधामा चाहिँ हामी एकदमै तत्पर रहनेछौँ दाइ।
0: ओके ल त बहिनी, एकदमै पुण्य कामको लागि च्यारिटी गर्दै हुनुहुँदो रहेछ, तपाईँको च्यारिटी राम्रो होस्, धेरै पैसा सङ्कलन गर्न सफल हुनुहोला भन्न चाहन्छु। यति नै सोधेँ, गोठाकोमा भेटौँला बहिनी है त।
1: हजुर दाइ, अनि यसमा अलिकति एउटा सानो कुरा जोड्न मन लाग्यो मलाई, कति हाम्रो धर्ममित्रहरू, अब म फेरि धर्ममित्रहरूमा गएँ, जति पनि यो आस्था राख्नुहुन्छ, विश्वास राख्नुहुन्छ, यो गुम्बा भनेको चाहिँ यस्तो रहेछ कि दाइ, हामीलाई अब दुःख पर्दा सुख पर्दा एउटा मनको भारी बिसाउने चौतारी हो। अनि हाम्रो लन्डन वरिपरि हुनुहुने हाम्रो भक्तजनहरूलाई चाहिँ कतिलाई धेरैलाई थाहा रहेनछ, अनि यो चाहिँ कहाँ पर्छ भनेर उहाँहरूले चाहिँ यो बिएफएस सुनेर पनि थाहा पाउनुहुन्छ होला भन्ने आशा लागेको छ। अनि यो चाहिँ अक्सब्रिजमा पर्छ, लन्डन अक्सब्रिजमा, अनि यसको पोस्टकोड रहेको छ UB10LQ। त्यहाँ एनी टाइम जान सक्नुहुनेछ र गुम्बामा भिजिट गर्न सक्नुहुनेछ। अनि हाम्रो त्यहाँ दुईजना खेन्पो गुरुहरू दुईजना हुनुहुनेछ, विद्वान गुरुहरू, अनि उहाँहरूबाट चाहिँ सेवा सुविधा, हजुरहरूको मनमा लागेको कुरा, जिज्ञासादेखि लिएर दुःख सुख सबै उहाँहरूसँग सामु राख्न सक्नुहुनेछ। थ्याङ्क यू दाइ, गोर्खा कपमा भेटौँला
0: हजुर। सुन्दरी तामाङ बहिनी विन्चेस्टरवासी हुनुहुन्छ, बिसिसी युके लन्डन ब्रान्च आमा समूहको चाहिँ उपाध्यक्ष हुनुहुन्छ। उहाँले चाहिँ चियाको इन्स्टल, त्यसमा चाहिँ रोटी, सफ्ट ड्रिङ्क अनि पानीको पनि राख्दै हुनुहुँदो रहेछ, र त्यस सम्बन्धी हामीले कुराकानी गर्यौँ। बहिनीले भने यस्तै गोर्खा कपमा भेट्ने बाचा राख्दै कार्यक्रमबाट विदा मागे। हस्त, नमस्ते।

मेलिना राईले गाउनुभएको गीत सुरु भइसकेको छ. शब्द सङ्गीत हाम्रो चण्डिका राईजी हुनुहुन्छ, बुलफोर्डमा बसोबास गर्नुहुन्छ, उहाँले लेख्नु भएको गीत. र भर्खर हामीले यो इन्स्टलको कुराकानी सुन्दै थियौँ. हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबाट, र चिया पिउनको लागि, चाय टीको लागि म पनि उहाँहरूको चाहिँ स्टलमा जान्छु भन्नुभएको छ. धेरै धेरै धन्यवाद. अनि हाम्रो ललित साँप र सती दिदीको लागि पनि बहिनीले एउटा गीत राखिदिनु होला, बाबा आमा भनेर भन्नुभएको छ, र त्यो गीत चाहिँ अर्को हारमा म राख्नेछु. धनु बहिनी थ्याङ्क यू भेरी मच है त. See you on 24th.

0: साथे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: लाइन बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो हो
3: सर्वोच्च अदालतको प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बन्नुभएको छ। आज साझा सिद्ध निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले शर्मालाई शपथ खुवाउनु भएको हो। शपथ लिए लगतै प्रधान न्यायाधीश डाक्टर शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको छ। यसअघि आज नै संसदीय सुनवाई समितिले शर्मालाई सर्वसम्मत रूपमा प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो। सुनवाईका क्रममा शर्माले न्यायिक सुधार सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले भने अदालतमा गुटबन्दी दरफिट विवाद र चर्चित मुद्दाका फैसलाबारे प्रश्न उठाएका थिए। शर्मा विरूद्ध सुनवाई समितिमा 16 उजुरी परेको थियो। आजको सुनवाईमा शर्माले नेपो बेबीको आरोप खण्डन गर्नुभएको थियो।
4: आफ्नो योग्यता क्षमताले एउटा अवधि पूरा गरेर न्यायाधीशको रूपमा उच्च अदालत पुनरावर्तन अदालतको न्यायाधीशको रूपमा नियुक्ति पाएको थिए। त्यहाँ आफ्नो कार्य सम्पादन सम्पन्न गरेर संविधानले त्यो पदको नै रिक्तता गरेको कारण चाहिँ पुनः कानुन व्यवसायमा फर्केर पुनः नियुक्ति पाएर आएको छौँ। यो एउटा चाहिँ अब एउटा मलाई के लाग्दछ भन्दाखेरि चाहिँ अब यो सबैजनाले एउटा एउटा आफ्नो धारणा बनाउने सम्म कुरा हो जस्तो लाग्छ। त्योभन्दा अब केही मलाई लागेको छैन।
3: संवैधानिक परिषदले गएको वैशाख 24 गते चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदले पहिलो वरियताकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद भुइँयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेपछि विवाद र बहस चर्किएको थियो। यो दिन प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा चारजनाले शर्माको नाम रोजेपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विमति सहित नोट डिसेन्ट लेख्नु भएको थियो। शर्मा प्रधान न्यायाधीश भएसँगै सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा पनि तोडिएको छ। प्रधान न्यायाधीश भएसँगै शर्माले 6 वर्षसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। 2027 असार 4 वर्षाको बीरगंजमा जन्मिएका शर्मासँग कानून क्षेत्रको लामो अनुभव छ।
5: उहाँले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नु भएको छ। शर्मा पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिज पनि हुनुहुन्छ। शर्मा 2052 सालदेखि कानून व्यवसायमा सक्रिय हुनु भएको हो। 2076 सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश पनि बनेका शर्माले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशको काम पनि गर्नुभएको थियो। शर्माले संवैधानिक इजलास, न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतको सूचना प्रविधि समितिमा पनि काम गर्नुभएको छ।
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिबारे सर्वोच्च अदालतले आउँदो सोमबार छलफल गर्ने भएको छ। देउवा लगायतले आफूहरू विरूद्ध जारी गरिएको पक्राउ पूर्जी विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनवाईपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आउँदो सोमबारका लागि प्राथमिकतामा राखी छलफल गर्न आदेश दिएको हो। सो छलफलमा पक्राउ अनुमति प्रक्रिया कानूनसम्म थियो कि थिएन भन्ने विषयमा बहस हुनेछ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा यति बेला महको शिकार भइरहेको छ। वैशाख जेठ भीर मौरीको मह शिकारका लागि उत्तम याम मानिन्छ।
6: अक्करे भीरमा जोखिम मोलेर शिकारीहरू भीर मौरीको मह शिकार गर्न व्यस्त छन्। पछिल्लो समय मह शिकार पर्यटनको पनि हिस्सा बन्न थालेको छ। पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह शिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ। बागलुङको गलकोट 10 पाण्डव खानीको रौमुआमा गएको शनिबारदेखि मह शिकार शुरू भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताउनु भएको छ। क्लबको आयोजनामा सोमबार मह शिकार उत्सव गरिएको छ। मह शिकार अवलोकनका लागि ठूलो संख्यामा मानिसहरू रौमुआ पुगेका थिए। आउँदो बिहिबारसम्म रौमुआमा मह शिकार गर्ने योजना छ। यो याममा 1500 देखि 2000 लिटरसम्म मह शिकार हुने अनुमान छ। क्लबले मह शिकारबाट भएको आमदानी सामाजिक काममा खर्च गर्दै आएको छ। महको आमदानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन्। भीर मौरीको मह प्रति किलो 2000 बिक्री हुँदै आएको बुढाले बताउनु भयो। मह शिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि समावेश गरिएको छ। रौमुआका भीरमा प्रशस्त भीर मौरी पाइने गलकोट 10 पूर्व वडाध्यक्ष तिलक घरतीले बताउनु भयो। यहाँ स्थानीयवासीले पुस्तौंदेखि मह शिकार गर्दै आएका छन्। बागलुङको ताराखोला गाउँपालिका 5 जुल्फे सामुदायिक वनको मारो भीरमा पनि सोमबारदेखि मह शिकार शुरू भएको छ। सोमबार झण्डै 60 लिटर मह शिकार भएको वन उपभोक्ता समितिका सचिव नारायण घरतीले बताउनुभयो। यो ओडाको ठूलो भीर सामुदायिक वनमा केही दिनपछि मह शिकार गर्ने योजना छ। हरेक वर्ष यही याममा ताराखोलामा भीर मौरीको मह शिकार हुँदै आएको छ। कास्की, म्याग्दी, लमजुङ लगायत जिल्लाका पहाडी भेगमा पनि भीर मौरीको मह शिकार गर्ने गरिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि इरानमाथि सैन्य आक्रमण गर्ने योजना खाडी मुलुकको अनुरोधमा रोकेको बताउनु भएको छ। खबर यति नै, नमस्कार।

0: हजुर, यसमा फुनले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ। यो थर्ड आवरमा चाहिँ तपाईँले तिनवटा पार्टमा चाहिँ दिपेश राईसँग चाहिँ हाम्रो शिष बहिनीले गर्नुभएको कुराकानी छ, होल्स मिलिट्री ब्याङ्क सम्बन्धी, र त्यो कुराकानी म सुनाउँदैछु तिनवटा पार्टमा, र बिचबिचमा गीतहरू त छँदै नै छन्। फर्स्ट पार्ट सुनाऊ, दिपेश राईसँग बहिनी शिषले गर्नुभएको यो कुराकानी।
1: बिएफबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोता बहिनी। यतिखेर र आज भने अब एउटा कुराकानी जुन चाहिँ बडो इन्फर्मेटिभ पनि हुनेवाला छ, यसलाई लिएर म हाजिर भएकी छु। र यसको लागि आजको हाम्रो पाहुना दिपेश राई हुनुहुन्छ। उहाँ चाहिँ होल्स मिलिट्री ब्याङ्कबाट आउनुभएको छ, रिलेसनसिप म्यानेजर हुनुहुन्छ उहाँ, अनि साथसाथमा ग्लोबल को चेयर हुनुहुन्छ आर्म्स फोर्सेस नेटवर्कको। स्पेसली आज हामी यो होल्स मिलिट्री ब्याङ्कको बारेमा कुरा गर्छौँ। यसबाट चाहिँ मिलिट्री पर्सनलहरूले चाहिँ कस्तो प्रकारको सुविधा पाउनुहुन्छ यस विषयवस्तुमा कुरा गर्छौँ, अनि फाइनेन्सियल रिजिलियन्सको बारेमा कुरा गर्छौँ, जुन चाहिँ सधैँ नै चाहिन्छ, त्यसमाथि पनि अहिलेको यो करेन्ट सिनारियोमा त अझ बढी हामी चाहिँ यस विषयमा चाहिँ जानकार हुनुपर्छ र यसलाई प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ पर्सनली पनि मलाई। यस विषयवस्तुमा पनि हामी उहाँबाट केही टिप्स लिनेछौँ है। त आजको लागि सबैभन्दा पहिला मैले हाम्रो भान्जा दिपेश राई ज्यूलाई चाहिँ स्वागत गर्न चाहे। तपाईँलाई धेरै धेरै स्वागत छ बिएफबिएस गोर्खा रेडियोमा, एन्ड थ्याङ्क यू फर योर टाइम।
2: सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद, अनि आज हाम्रो होल्स मिलिट्री ब्याङ्क साथै मलाई यो अपर्च्युनिटी दिनुभएकोमा, अनि आई वाज लुकिङ फोर्ड टु कमिङ एन्ड सिइङ यु। सो आज यो हाम्रो ड्रिम पनि एउटा पुरा भयो हजुरलाई भेट्नुको लागि, सो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: हजुर, त सबैभन्दा पहिला चाहिँ मैले दिपेशलाई आफ्नै बारेमा कुरा गरिदिनको लागि मैले अनुरोध गर्न चाहेँ। हुन त अब आज चाहिँ रिलेसनसिप म्यानेजर अफ होल्स मिलिट्री ब्याङ्क त्यो चाहिँ क्यापासिटीमा आज हाम्रो साथमा कुरा गर्नको लागि आउनु भएको छ, तर पनि एज अ होल अब आफ्नो पनि अलिकति मिलिट्री ब्याकग्राउन्ड स्पेसली फ्यामिली ब्याकग्राउन्डको कुरा गर्नुपर्दा छ जस्तो लाग्छ मलाई, मैले भान्जा नै भनिसकेँ गर्दाखेरिमा। लेट अस फाइन्ड मोर अबाउट दिपेश पहिला, त्यसपछि हामी अरू कुराकानी गर्छौँ है। त प्लिज टेल अस अबाउट योरसेल्फ।
2: हुन्छ, थ्याङ्क यू दिदी हजुर। म चाहिँ एउटा गोर्खा मिलिट्री फ्यामिलीबाट आएको हो। हाम्रो बाबा, हाम्रो बाजे, साथै हाम्रो फ्यामिली मेम्बर्सहरू चाहिँ ब्रिटिस मिलिट्री कम्बाइन्ड भनौँ न, झन्डै 80 साल टु 100 सालसम्मको उहाँहरूको कन्ट्रिब्युसन गएको छ। अनि त्यस कारणले गर्दाखेरि अहिले अब होल्स मिलिट्री ब्याङ्किङमा कार्यरत गर्दाखेरि चाहिँ हाम्रो मिलिट्री लाइफ कस्तो हुन्छ, अब हाम्रो गोर्खा कायदा कस्तो हुन्छ, हाम्रो बियोन्ड गोर्खा कम्युनिटी, हाम्रो ब्रिटिस मिलिट्री लाइफ कस्तो हुन्छ, उहाँहरूको डिप्लोइमेन्ट्सहरू भयो, फ्यामिली, त्यसको बारेमा धेरै एउटा अनुभव पाएको हो। अनि ब्रुनाईमा म जन्मेको हो, हङकङ, ब्रुनाई, नेपाल, युके, अब ग्रोअप गर्दाखेरि धेरै एउटा क्याम्प्सहरूमा पनि बसियो, अनि त्यसले गर्दाखेरि चाहिँ मेरो एउटा पर्सेप्सन अनि एउटा भिजन हाम्रो गोर्खा मिलिट्री साथै ब्रिटिस मिलिट्रीको लागि चाहिँ एउटा डिफ्रेन्ट सर्ट अफ पर्सपेक्टिभले हेर्नु पायो भनौँ न, एउटा फ्यामिली पर्सपेक्टिभ, फ्यामिली अथवा सन अफ अ मिलिट्री होइन, मिलिट्री चाइल्ड भनौँ। त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ मेरो ब्याकग्राउन्ड। हालचालमा चाहिँ म लन्डनमै बस्छु, र हाम्रो यो होल्स मिलिट्री ब्याङ्क चाहिँ नेटवेस्ट ग्रुप अम्ब्रेलामा पर्छ, र म यो नेटवेस्ट ग्रुप अम्ब्रेलामा चाहिँ 2011 नै काम गर्न थालेको। र जर्नीस भन्दाखेरि चाहिँ म चाहिँ प्राइभेट ब्याङ्किङमा र एफ्लुएन्ट ब्याङ्किङमा ज्यादा काम गरेँ। म फोक्सनबाट सुरु गरेँ मेरो नेटवर्थ ब्याङ्कको जर्नी चाहिँ, अब लन्डनमा गएर फुलम, चेल्सी, नाइस ब्रिज, हाई नेटवर्थ क्लाइन्ट्सहरूसँग मिङ्गलिङ गर्नु पाएँ। त्यसपछि कुट्स, फेमसली नोन फर क्विन्स ब्याङ्क, अनि त्यसपछि चाहिँ म होल्समा अहिले 4 साल भयो काम गरेको छ।
1: भनेपछि यात्रा त 2011 अहिलेसम्म धेरै लामो भइसकेको छ है। यसो हिसाब गर्दाखेरि 1.5 decade
2: हजुर,
1: 2026 ओके भनिसकेपछि लट अफ एक्सपिरियन्स अन्डर यर बेल्ट राइट।
2: थ्याङ्क यू हजुर।
1: अब आफूले अघि भने जस्तै होइन दिपेश, अब 80 साल पुरानो फ्यामिली हिस्ट्री इन मिलिट्री इट सेल्फ होइन, अनि हुन त मिलिट्री ब्याङ्क भनिसकेपछि मोरलेस अलिअलि त्यसमा त कनेक्सन त भए नै, तर फुल्ली मिलिट्रीमा चाहिँ आर्मीमा चाहिँ कसरी गएन त दिपेश, त्यसो मलाई, किनभने फ्यामिली हिस्ट्री नै त्यत्रो लामो रहेछ, त्यस कारण गर्दाखेरि फेरि अब आर्मीको छोराहरू प्रायः अब त्यतातिर उन्मुख हुने जाने त्यो एउटा चलन पनि चलिआएको छ नि त। सो वाट मोटिभेटेड यु टु pursue this path?
2: हजुर, म चाहिँ केन्ट युनिभर्सिटीबाट जब मैले ग्रेजुएसन गरेँ तब मैले चाहिँ सायद अब भनौँ न त्यसपछि नै मैले ग्रेजुएसन हुनुभन्दा अलिकति अगाडि नै काम पाइहालेको थिएँ मैले सागामा काम गर्न थालेको थिएँ त्यसपछि चाहिँ मलाई चाहिँ एउटा सिभिलियन लाइफको एउटा हुन्छ नि अनुभूति के गर्न सकिन्छ र कसरी अगाडि बढ्न सकिन्छ स्पेसली हाम्रो ब्याकग्राउन्डबाट जुन चाहिँ हजुरले भनिहाल्नुभयो एउटा पर्सेप्सन छ कि तपाईँ गोर्खा फ्यामिलीबाट आउनु भएपछि चाहिँ कि त मिलिट्री हुनु पर्यो कि नभए पनि त्यस्तै ब्याकग्राउन्डमा जानु पर्यो तर मैले चाहिँ जब मेरो डिग्री कम्प्लिट गरेँ त्यति बेला चाहिँ मैले के ठाने भने चाहिँ एउटा गोर्खाको छोरा हो म तर मलाई अरू नै केही इन्डस्ट्रीमा गरौँ अब एउटा फेसन चाहिँ अब ब्याङ्किङतिर नै लाग्यो अनि त्यस सागामा काम गरेपछि चाहिँ मैले लगभग साढे एक साल दुई साल पछि चाहिँ मैले ब्याङ्किङमा काम सुरु गर्न थालेँ अनि अहिले चाहिँ म चार्टर्ड ब्याङ्कर हो बाई ट्रेड सो हजुर त्यो त्यसले पनि अब मद्दत गर्यो हजुर
1: गुड गुड किनभने अब बाउ बाजेले जुन बाटोमा हिँड्नु भएको छ त्यसमा नै हिँड्नुपर्छ भन्ने पनि छैन होइन त्यो बाटो त धेरै हिँडिसक्यो धेरै पुरानो भइसक्यो वी हेभ टु समटाइम्स ट्राई टु फाइन्ड अ न्यू पास्चर एज वेल
2: हजुर रेस्पेक्ट चाहिँ एकदम हुनुपर्छ उहाँहरूको कारणले गर्दाखेरि नै अब हाम्रो छोराछोरीहरू हामी त छोराछोरी भयौँ उहाँहरूको सेक्रिफाइसेसहरू कमिटमेन्ट्स उहाँहरूको अब बाबा मम्मी दुईजनाको इक्वल सपोर्ट इक्वल सेक्रिफाइसेसले गर्दाखेरि नै एउटा छोरा भनौँ छोरी भनौँ उहाँहरू एउटा कुनै पोजिसनमा अथवा कुनै ठाउँमा पुग्न सक्नुहुन्छ हजुर अनि तर अहिले अब मिलिट्रीमा काम गर्न नसके पनि नगरे तापनि अब अहिले मिलिट्री ब्याङ्किङमै नै सर्भिस गरिरहेको छु हजुर त्यो पनि
1: एउटा अब यही कुरा गरिरहँदाखेरि लौ न त अब यो होल्स मिलिट्री ब्याङ्कको बारेमा नै अलिकति बताइदिनुहोस् न त किनभने अब हुन त नेट वेस्ट ब्याङ्कको अम्ब्रेला मुनिबाट भन्नुभएको छ होइन तर पनि अब हामीले नसुनेको नाम के हो है फेरि मिलिट्रीहरूको लागि नै भनेर डेडिकेटेड ब्याङ्क interesting so I want to know more about it
2: Holds Military Bank say 1809 हाम्रो यो लगभग 200 साल पुरानो ब्याङ्क हजुर यो ब्याङ्क चाहिँ पहिला अब धेरै मल्टी फेसेट्स ब्याङ्क हो किनभने होल्स मिलिट्री ब्याङ्कले चाहिँ आर्मी नेभी आरएएफ हाम्रो डिप्लोमेट्सहरू हुनुहुन्छ र स्पेसल गभर्मेन्टल भनिन्छ जस्तै अब उहाँहरूको स्पेसल गभर्मेन्टमा कार्यरत गर्नु गभर्मेन्ट अर्गनाइजेसनमा गर्नुभएकोहरूलाई चाहिँ यो पहिलादेखि नै 200 साल भयो र हामीले होल्स मिलिट्री ब्याङ्कमा मिलिट्री मात्रै सर्भिङ पर्सनल मात्रै नभएर भेटरन्सहरू हाम्रो मिलिट्री च्यारिटिजहरू अर्गनाइजेसन्सहरू र साथै मिलिट्रीको सपोर्ट गर्नुपर्ने मिनिस्ट्री अफ डिफेन्सको जति पनि हाम्रो सेक्टरमा काम गर्नुहुन्छ उहाँहरूलाई पर्सनल ब्याङ्किङ साथै बिजनेस ब्याङ्किङ पनि हामीले एउटा सर्भिस सेवा पुगाइरहेको छौँ र यसको स्ट्रक्चरमा भन्नुपर्दाखेरि चाहिँ नेटवेस्ट ग्रुपको अम्ब्रेलामा भयो होल्सले चाहिँ सबै प्रोडक्ट्सहरू चाहिँ आरबिएसको युज गर्छ तर ब्रान्ड चाहिँ होल्सकै हुन्छ र यो चाहिँ एउटा हाम्रो सेपरेट एन्टिटी हो तर अन्डर द सेम अम्ब्रेला एब्सोल्युटली किङ जोर्ज द फर्स्ट थर्ड बाट सुरु भयो र हाम्रो अफिसहरू चाहिँ लन्डनमा ड्रमन्समा जुन जहाँ चाहिँ म बेस्ड छु 1717 त्यो अफिस खोले त्यो ब्याङ्क खोलेको थियो ड्रमन्स ब्याङ्क र यो पनि उयोमै पर्छ नेटवर्क ग्रुपकै अम्ब्रेलामा पर्छ सेन्ट एन्ड्रु स्क्वायर एडिनबरोमा र साथै हाम्रो फानबरोमा पनि सेन्टर अफ एक्सलेन्स फाउलर एभेन्यूमा छ
1: हजुर र आई वुड लाइक टु नो मोर अबाउट इट होइन यसको बारेमा अझै पनि हामी श्रोताहरूलाई जानकारी गराउँछौँ र म आफै पनि यसको जानकारी लिन चाहन्छु तर हामी एउटा छोटो ब्रेक यहाँ लिन्छौँ त्यसपछिबाट हामी कुराकानीलाई अगाडि बढाउँछौँ है त्यति
2: हुन्छ धन्यवाद

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर तपाईँ आदरणीय श्रोतावृन्द बिएफबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा मेरो साथमा हुनुहुन्छ होल्स मिलिट्री ब्याङ्कबाट दिपेश राई, र उहाँ चाहिँ त्यहाँ अहिले रिलेसनसिप म्यानेजर ग्रुपमा कार्यरत हुनुहुन्छ, एट द सेम टाइम ग्लोबल को चेयर हुनुहुन्छ आर्म्स फोर्सेस नेटवर्कको पनि। र आज चाहिँ होल्स मिलिट्री ब्याङ्कको बारेमा उहाँले केही जानकारी हामीलाई गराउँदै हुनुहुन्छ। स्पेसली अब यो चाहिँ ब्याङ्कको स्ट्रक्चर त तपाईँले अलिकति भनिहाल्नुभयो ब्रेकभन्दा अगाडि, अब मैले के सोध्न चाहेँ भने यसको चाहिँ सुविधाहरू के कस्तो प्रकारको चाहिँ यसको सर्भिसेसहरू छन् मैले यो सोध्न चाहेँ। स्पेसली अब यो मिलिट्री ब्याङ्क भन्ने बित्तिकै मिलिट्रीहरूको लागि भन्ने मैले बुझेँ, तपाईँको सर्भिसेसहरू कसरी चाहिँ मिलिट्री स्पेसिफिक अझ भनौँ गोर्खा स्पेसिफिक कसरी छ यो सर्भिसेस, हामीले कस्तो खालको सुविधा यसबाट लिन सक्छौँ सेवाहरू कुरा गरौँ न त है।
1: हुन्छ, यो चाहिँ अब एउटा एउटा स्पेसलिस्ट ब्याङ्क भयो, हामीले चाहिँ मिलिट्री क्लाइन्ट्सहरूलाई मात्रै हेर्छौँ, सिभिलियनहरूलाई हेर्दैनौँ। त्यस कारणले गर्दाखेरि अघि मैले भने नै हालेँ 1809 1809 सालदेखि हामीले यो ब्याङ्क खोलेर यो ब्याङ्कको सेवाहरू प्रदान गरिरहेको छौँ। र नियोन्सेस भन्छ नि जुनलाई, जो तरिकाहरू हुन्छ, कायदाहरू हुन्छ मिलिट्रीको, यो चाहिँ हामीले थ्रु एन्ड थ्रु हाम्रो एक्सपिरियन्स छ। र हाम्रो ब्याङ्कमा जति पनि हामीले हाम्रो म जस्तै रिलेसनसिप म्यानेजरहरू ब्याङ्क म्यानेजरहरूदेखि लिएर असिस्टेन्टहरू हुनुहुन्छ, हाम्रो चाहिँ लगभग 90% मिलिट्री ब्याकग्राउन्डको हुनुहुन्छ, कि त मिलिट्री स्पाउस, कि त फ्यामिली, कि त चाइल्ड म जस्तै, अथवा भेटरन्सहरू एक्स मिलिट्रीहरू हुनुहुन्छ। र यो सर्भिस चाहिँ कहिले चाहिँ तपाईँको काम लाग्छ भने, जब चाहिँ अब कुनै कुराहरू उहाँहरूलाई थाहा हुँदैन, हाम्रो मिलिट्री क्लाइन्ट्सहरू बिजी हुनुहुन्छ, उहाँहरूको डे टु डे जब भयो, डिप्लोइमेन्ट्सहरू भयो, फ्यामिली लाइफहरू भयो, र उहाँहरूको प्लानिङ गर्ने, उहाँहरूको एउटा फाइनेन्सियल को रिजिलियन्सको लागि, जुन जुन हाम्रो यो आर्थिक डिगोपना पनि भनौँ न एउटा नेपालीमा भन्दाखेरि, त्यसको लागि के गर्दा राम्रो हुन्छ भनेर चाहिँ हामीले त्यो सेवा फाइनेन्सियल रिभ्यू मार्फत हामीले पहुँचाउँछौँ। र फाइनेन्सियल रिभ्यूको अर्थ चाहिँ के हो भन्दाखेरि, एउटा यसलाई होलिस्टिक अप्रोचले हेर्नु पर्यो, एकै कोनाबाट होइन, धेरै एङ्गलबाट हेर्दाखेरि चाहिँ तपाईँको प्लान के छ पछि। अब अहिले मिलिट्रीमा हुन्जेलसम्म त तपाईँलाई सबै कुराहरू होइन सबै कुराहरू दिनुहुन्छ मिलिट्रीले, अब सब्सिडाइज रेन्टदेखि लिएर तपाईँको धेरै कुराहरू बेनिफिट्सहरू हुन्छ। तर हजुर जब अलिक एज पुग्नुहुन्छ, त तपाईँ रिटायरको लागि जब निस्किनुहुन्छ, रिटायर भइसकेपछि हजुरको के प्लान छ, के हो त्यसको लागि, तपाईँको के सपोर्ट होइन छ, हजुरले के प्लान गर्नुभएको छ भन्दाखेरि चाहिँ, यसरी फाइनेन्सियल रिभ्यूको थ्रुबाट चाहिँ सबै कुराहरू एउटा रिभ्यू गरेर चेक गरेर उहाँहरूको, हजुरले यस्तो गर्नुभयो भने यस्तो हुन्छ, यस्तो गर्नुभयो भने एउटा अप्सन हामीले प्रदान गर्छौँ। र गोर्खा कम्युनिटीमा भन्नु पर्दाखेरि चाहिँ, हाम्रो गोर्खा कम्युनिटी मलाई लाग्छ धेरै पछाडि हुनुहुन्छ यो जति पनि सहुलियतहरू बेनिफिट्सहरू हामीले होल्सबाट प्रदान गरेको छौँ, यसको लागि उहाँहरूले चाहिँ एकदम धेरै जानकारी नभएकोले नै गर्दाखेरि आज यो एउटा इनिसिएटिभ लिएर म आएको हो हजुरको। अनि यसको लागि चाहिँ तपाईँले ब्याङ्कमा गएर ब्याङ्क म्यानेजरसँग कुरा बुझेर फाइनेन्सियल रिभ्यू गर्नुभएको छ कि छैन त्यो, अनि त्यो सर्भिसहरू चाहिँ हामीले
0: अब सर्भिसेसको नै कुरा गर्नुपर्दाखेरि चाहिँ यसको एक्सेस कसरी, अब आम रूपमा के अरे हाई स्ट्रिटमा भएको ब्याङ्कहरू त विनो ट्रेडिसनल पाराबाट होइन, तर अब मैले अघि पनि भने होल्स मिलिट्री ब्याङ्क भनेर मैले आफैले पनि भर्खरै सुन्दैछु भनिसकेपछि म जस्तै कति हुनुहुन्छ होला जसलाई थाहा छैन स्पेसलिस्टमा होइन, द्याट इट एक्जिस्ट एन्ड इट हेज स्पेसिफिकली टेलर्ड सर्भिसेस फर गोर्खा फ्यामिलीज, गोर्खा फ्यामिलीज भनेर मिलिट्री फ्यामिलीज एन्ड इभन फर भेटरन्स भन्नुभयो नि त होइन, त्यो कारणले गर्दाखेरि कसरी थाहा पाउने, कसरी एक्सेस गर्ने, त्यो कुरा पनि अलिकति बताइदिनुहोस् न।
1: हजुर, अब एक्सेसको लागि चाहिँ भन्नुपर्दाखेरि हजुरले हामीलाई डाइरेक्टली इमेल पनि गर्न सक्नुहुन्छ, अथवा हाम्रो वेबसाइटमा पनि गएर होल्स मिलिट्री ब्याङ्किङ .co.uk गएर चेक पनि गर्न सक्नुहुन्छ, त्यहाँ कन्ट्याक्ट असमा चाहिँ हजुरले क्लिक गरेर इमेल पठाउनु भयो भने हामीले हजुरलाई कन्ट्याक्ट गर्नेछौँ। 48 घन्टादेखि होइन 2-3 दिनभित्रमा हजुरलाई हामी कन्ट्याक्ट गर्छौँ। अनि हजुरको के प्रब्लम अथवा हजुरको के क्वेसन, हजुरको के कन्सर्न, अथवा हजुरलाई के चाहिन्छ, के सर्भिस चाहिन्छ, त्यो अनुसारले हामी पहिला हजुरको केस हामीले अब भनौँ न रिक्वेस्ट हामीले डिस्कस गर्नेछौँ। त्यसपछि हाम्रो सबै डिजिटल ब्याङ्किङबाट चाहिँ हजुरले एकाउन्ट खोल्न सक्नुहुन्छ। अनि हजुरले भनिहाल्नुभयो यो टेलर्ड सर्भिस हो, यसको लागि हजुरले अब ऱ्याङ्क अनुसार हुन्छ, हजुर यति सोल्जर्स लेभलको हुनुहुन्छ भने हजुरलाई सिनियर पर्सनल ब्याङ्करले हेर्नुहुन्छ, जुन चाहिँ हाम्रो ब्याङ्किङ सेक्टरमा पर्छ। हजुर यदि सर्जेन्ट लेभल प्लस हुनुहुन्छ भने हजुरको अब ओभियसली तपाईँ सर्जेन्ट लेभलमा स्पेसली गोर्खा मा हुनुहुन्छ भने हजुरको अब धेरै टाइम भइसकेको हुन्छ सायद गोर्खा रेजिमेन्टमा हजुरको फाइनेन्सियल जरुरत जो हुन्छ त्यो अलिकति कम्प्लेक्स हुनसक्छ त्यस कारणले गर्दाखेरि सर्जेन्ट लेभल माथिलाई चाहिँ हाम्रो ब्याङ्क म्यानेजरहरूले डाइरेक्टली नै उहाँहरूलाई सपोर्ट गर्नुहुन्छ र उहाँलाई पोर्टफोलियोमा राख्नुहुन्छ अनि यसमा चाहिँ हजुरले अब 24/7 ब्याङ्कलाई जति बेला पनि हजुरले कल गर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एउटा सर्भिस हामीले फ्रीमा प्रदान गर्छौँ जुनै देशमा भए पनि नाइजेरियामा ब्रुनेईमा युकेमा नेपालमा बिहानको 2 बजी रातिको 3 बजी जति बजी पनि हजुरले चाहनुहुन्छ हजुरलाई चाहिँ ब्याङ्क एउटा हाम्रो ब्याङ्कले हजुरको फोन उठाउनेछ किन भन्दाखेरि हामीले जुन यो मिलिट्री लाइफको एउटा उयो हुन्छ डिप्लोइमेन्ट्सहरू हुन्छ अब एउटा जरुरत हुन्छ त्यसलाई नै मध्यनजरमा गरेर यो सर्भिसहरू हामीले प्रदान गर्छौँ
0: ओके हजुर अनि अराउन्ड द वर्ल्ड अराउन्ड द ग्लोब डिफ्रेन्ट टाइम जोन हुन्छ
1: एकदमले
0: गर्दाखेरि इट मेक्स सेन्स यो ब्याङ्कले यति राम्रो टेलर सर्भिस दिइरहेको छ भने यसको पनि केही अब फीहरू छ कि केही कस्टहरू छ कि किनभने अब कुनै पनि सर्भिस अब फ्रीमा त पाइँदैन आजको समयमा स्पेसली त्यो प्रश्न हाम्रो श्रोताहरूको मनमा उठ्नु स्वाभाविक पनि होला होइन सो क्यान यू एक्सप्लेन द्याट
1: हजुर यो चाहिँ हजुरको मैले अहिले जति पनि प्रोडक्ट भनौँ कि अब सेवा भनौँ सर्भिसको लागि चाहिँ यो चाहिँ 0 pound हजुरको यो कुनै पनि फी छैन यदि हजुरले इन्सुरेन्सहरूदेखि लिएर अरू के चाहिन्छ अथवा अब त्यो कुराहरू चाहिँ कस्तो भन्दाखेरि हजुरको फाइनेन्सियल रिभ्यू गर्दाखेरि चेक गर्दाखेरि हजुरलाई केही चाहिन्छ केही सपोर्ट चाहिन्छ जसले गर्दाखेरि चाहिँ हजुरको एउटा पैसा सेभिङ होस् अथवा हजुरको प्रोटेक्सन होस् अब हजुरको केही अथिन काल केही परिहाल्यो भने तपाईँले चाहिँ तपाईँको पैसा खर्च नहोस् भनेर हामीले त्यो सर्भिसहरू सजेसन गर्दाखेरि चाहिँ त्यसमा चाहिँ पैसा अब सर्भिसहरू त अब हुन्छ नि स्पेसल इन्सुरेन्सहरू भयो त्यो त फ्री हुँदैन तर यो ब्याङ्किङ सर्भिस अनि हजुरको यो टेलिफोन सर्भिस जुन मैले भने अनि तपाईँको एक्सेस टु यो ब्याङ्क म्यानेजर चाहिँ यो सर्भिसहरू चाहिँ अब प्राइभेट ब्याङ्किङ नै भनौँ न हजुरले अब कुनै प्राइभेट ब्याङ्कमा जानुभयो भने त यो त पैसा चाहिन्छ तर यसमा चाहिँ हामीले पैसा त्यसमा चाहिँ छैन किनभने होल्स मिलिट्री ब्याङ्क अथवा नेटवर्क ग्रुपले चाहिँ आर्म्ड फोर्सेस कमिन्ट साइन गरेको छ अनि हामी चाहिँ गोल्ड अवार्ड होल्डर पनि हो इम्प्लोइ रेकग्निसन स्किम फर मिनिस्टर अफ डिफेन्स त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ कमिसन बेसिसमा काम गर्दैन हामी चाहिँ एउटा रिलेसनसिप बेसिसमा काम गर्छौँ अनि हाम्रो जुन पनि ब्याङ्कको एउटा स्ट्रक्चर छ बिजनेस स्ट्रक्चर यो चाहिँ हाम्रो त्यो सेवा
0: हुन्छ ओके र अब भने अब जस्तो कि मिलिट्री पर्सनहरूलाई नै स्पेसिफिकली सेवाको लागि यो ब्याङ्क छ भनेर दिपेशले अघिदेखि भन्दै आएको कुरा हो होइन यसैमा चाहिँ अब हुन त यो कुराहरू गर्नु र त्यसको एउटा इक्जाम्पल दिएर चाहिँ श्रोताहरूलाई बुझाउनु अलिक फरक हुन्छ नि सो इज देयर एनी क्लासिक इक्जाम्पल वेयर बाई यो ब्याङ्कले चाहिँ नि मिलिट्री पर्सनललाई चाहिँ सपोर्ट गरेको होस् अनि त्यसबाट चाहिँ सेवाग्राही जो छ होइन सर्भिस जसले लिनुभएको छ उहाँलाई चाहिँ पक्का उहाँको जुन एउटा उहाँको गोल चाहिँ मिट भएको छ सजिलो भएको छ कुनै यस्तो इक्जाम्पल हामीसँग सेयर गर्नुहोस् न त
1: हजुर इक्जाम्पल त धेरै छन् अब कुनै एउटा नै एउटा निकाल्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ मोटो चाहिँ वेयर एभर यु सर्भ वी सर्भ तपाईँहरू जहाँ कार्यरत हुनुहुन्छ हामी त्यहाँ हुनेछौँ सेवाको लागि भन्ने मोटो छ यो मोटोमा कुरा गर्दाखेरि चाहिँ हाम्रो एउटा क्लाइन्ट हुनुहुन्थ्यो जुन चाहिँ क्लाइन्ट हुनुहुन्थ्यो भन्दा पनि नयाँ इन्डिभिजुअल हुनुहुन्थ्यो उहाँले चाहिँ हाम्रो बारेमा सुन्नुभएर मलाई फोन गर्नुभयो साइप्रसबाट उहाँले भन्नुभयो दिपेश मैले मेरो दुईवटा मेरो नानी मेरो वाइफ यहीँ हुनुहुन्छ साइप्रसमा म रिटायर हुन आँटेको छु तर मलाई चाहिँ एउटा घर किन्नु पर्नेछ युकेमा हेर्नुहोस् है उहाँ साइप्रसमा हुनुहुन्छ हामी युकेमा छौँ अनि उहाँको बाउ आमा बाबा मम्मीले चाहिँ एउटा घर चुज गर्नुभएछ उहाँले अफर पनि हाल्नुभएछ उहाँलाई चाहिँ सुरुमा चाहिँ उहाँको फ्यामिलीले एउटा ब्रोकरकोमा पठाउनु भएछ तर अब अभियसली उहाँ फिजिकली हुनुहुन्न त्यहाँ उहाँ त साइप्रसमा हुनुहुन्छ अनि कसरी चाहिँ ब्रोकरले एप्लिकेसन गर्छ त है ब्रोकरले डिक्लाइन गर्दैछ हेर्नुहोस् है त्यो गर्दाखेरि उहाँले मलाई कन्ट्याक्ट गर्नुभयो न्यू उहाँलाई हामीले कहिले चिनेको पहिला थिएन हाम्रो डिजिटल ब्याङ्किङको थ्रुबाट उहाँको एकाउन्टहरू खोलियो हामीले चाहिँ कस्तो गर्छ भने यो चाहिँ डिफ्रेन्सिएसन भनौँ न एउटा हामीले चाहिँ थाहा हुन्छ कि उहाँ बिएफपिओ कोर्टमा बस्नुहुन्छ साइप्रसमा उहाँको एड्रेस थाहा भयो हामीको त्यहाँ हामी जान्छौँ पनि उहाँको थाहा भएर हामीले चाहिँ मोर्गेज एडभाइजरलाई तुरुन्तै उहाँकोसँग एपोइन्टमेन्ट गराइदिउँ. एपोइन्टमेन्ट भयो, एप्लिकेसन सबमिट भयो, ब्याङ्कले हामीले अफर पनि त्यति बेला नै जम्मा जम्मी चार दिन जति लाग्यो अफर पाउनुको लागि, चार दिनभित्रमा सबै. अनि अफर पाएपछि त उहाँको अब सोलिसिटरसँग डिलिङ गरेर र यसको आउटकम के भयो भन्दाखेरि, उहाँ जब साइप्रसबाट रिटायर अब उहाँ आउनुभयो युके अनि रिटायर हुन आँट्नु भएको थियो, उहाँको वाइफ दुइटा सानो छोराछोरी उहाँ आफ्नो चाबी लिएर घरमा बस्नु भएर मलाई एउटा राम्रो उहाँले इमेल पनि पठाउनु भयो र त्यो चाहिँ मेरो लागि ठुलो कुरा हो. एउटा एक्जाम्पल भनौँ, त्यस्तो खालको एक्जाम्पल धेरै छन् तर त्यो चाहिँ मलाई एउटा भन्नु मन पर्यो किनभने सिचुएसन धेरै प्रकारका हुन्छन् तर यो ब्याङ्क जुन ब्याङ्क भनेको त ठुलो कुरा हो, मनी म्याटर्स. त्यो ब्याङ्कले चाहिँ बुझ्नु पर्यो कि तपाईँ मिलिट्रीमा हुनुहुन्छ, तपाईँ डिप्लोइड हुनुहुन्छ, तपाईँलाई सेवा तपाईँलाई सर्भिस चाहिन्छ, तपाईँलाई कसरी सर्भिस मात्रै नदिएर उहाँले चाहिँ बेस्ट आउटकम कस्तो हुन्छ भनेर त्यो गर्दाखेरि चाहिँ यो चाहिँ एउटा हाम्रो एकदम
0: हजुर
1: चाहिँ वेयर एभर यु सर्भ वी सर्भ भनौँ न.
0: हजुर, त्यो मोटो अनुसार त्यो काम पनि भएको देखियो है. एनिवे अब

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk। गोरखा रेडियो।

0: BFBS Gurkha Radio. प्रिय श्रोताबिन गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर हामीसँग हुनुहुन्छ दिपेश राई र उहाँ चाहिँ आज होल्स मिलिट्री ब्याङ्कबाट आउनुभएको छ हामीलाई धेरै यस ब्याङ्कको बारेमा उहाँले जानकारी पनि गराउनुभयो यसको सर्भिसेसहरूको बारेमा पनि जानकारी गराउनुभयो र अब आफै नै अब भनौँ न यस्तो यति धेरै सालको अनुभव भएको एउटा ब्याङ्कमा काम गरेर फाइनेन्सियल एउटा वृत्तमा काम गरेर चाहिँ आफ्नो एउटा पोर्टफोलियो बनाइसकेको यस्तो व्यक्तित्व हामीसँग हुँदाखेरि अब फाइनेन्सियल रेजिलियन्सको कुरा त गर्नै पर्यो अलिकति टिप्स त हामीले लिनै पर्यो है त्यो कारण गर्दाखेरि फाइनेन्सियल रेजिलियन्स भनेको हामीले धेरै सुन्छौँ वाट इज फाइनेन्सियल रेजिलियन्स एक्चुअली अनि किन जरुरी छ किन सबै मान्छेले यही कुराहरू गरिरहेका छन् भन्ने कुरा सोध्न मन लाग्यो मलाई
1: हजुर हुन्छ थ्याङ्क यू फाइनेन्सियल रिजिलियन्स हजुरले भनिहाल्नुभयो अघि सोसियल मिडियामा धेरै व्यक्तित्वहरूबाट धेरै अब अर्गनाइजेसनहरूबाट उठेको सब्जेक्ट हो यो चाहिँ एउटा एकदम सादापनमा भन्दाखेरि एउटा वेग सब्जेक्ट छ एकदम ठुलो सब्जेक्ट छ जसलाई चाहिँ अठाउनु एउटा पर्सपेक्टिभ चाहिन्छ र एउटा भ्यू पनि चाहिन्छ तर निटी ग्रिटीमा भन्दाखेरि हाम्रो गोर्खा कम्युनिटी हाम्रो मिलिट्री कम्युनिटीमा फाइनेन्सियल रिजिलियन्स भनेको के हो भन्दाखेरि चाहिँ फाइनेन्सियल रिजिलियन्स भनेको चाहिँ तपाईँको एबिलिटी हो तपाईँको यो आर्थिक दिगोपन भनेको चाहिँ तपाईँले यदि केही परिआए भने अनएक्सपेक्टेड इभेन्ट्समा जस्तो कि अब अनएक्सपेक्टेड इभेन्ट्स भन्दाखेरि के हो भन्दाखेरि चाहिँ अब यदि बिमार पर्नुभयो अथवा इन्जुरीहरू भयो सडन पोस्टिङ्सहरू भयो डिप्लोइमेन्ट्सहरू भयो इमर्जेन्सीहरू भयो फ्यामिलीमा कुनै चेन्जेस भयो अथवा तपाईँ मिलिट्रीबाट सिभिलियन लाइफमा जानुहुन्छ तपाईँको लाइफ कस्तो हुन्छ तपाईँको फाइनेन्सहरू कस्तो हुन्छ तपाईँको आर्थिक स्थिति कस्तो हुन्छ र यो आर्थिक स्थिति बलियो मजबुत बनाउनु नै फाइनेन्सियल रिजिलियन्स हो यो रिजिलियन्स चाहिँ तपाईँको डिगोपन तपाईँ कसरी अटिन सक्नुहुन्छ अहिलेको क्लाइमेटमा अब हामीले न्युजहरू सुन्दै नै आएको छौँ बिबिसीमा सुन्नुभयो सिएनएनमा सुन्नुभयो अहिलेको क्लाइमेट भन्दाखेरि एकदम च्यालेन्जिङ क्लाइमेट छ यसमा पनि अब पोलिटिकल सिचुएसनदेखि फाइनेन्सियल सिचुएसनमा हामीले हेर्नु भने एकदम भोलिटिलिटी छ मार्केटमा भोलिटिलिटी भनेको उदाउ चढाउ हजुर त्यसको कारणले गर्दाखेरि अहिलेको समयमा हजुरले अघि सुरुवातमा भनिहाल्नुभयो यो चाहिँ अझै इम्पोर्टेन्ट कुरा हो र यो कुराको लागि यो कुरा नै एउटा बुझ्नु नै एउटा एउटा दिमागमा लिनु नै यो ठुलो कुरा एउटा फर्स्ट स्टेप भनौँ न फाइनेन्सियल रिजिलियन्सको कि तपाईँले सोच्नु पर्यो बुझ्नु पर्यो कि यो आर्थिक दिगोपन भनेको के हो फाइनेन्सियल रिजिलियन्स भनेको के हो
0: र अब यो बुझिसकेपछि चाहिँ नि कसरी हामी फाइनेन्सियली रिजिलियन्ट बन्ने त वाट आर द स्टेप्स द्याट वी क्यान टेक होइन यो कुरा गर्न मन लाग्यो मलाई अनि साथसाथमा होल्सले कसरी मद्दत गर्न सक्छ होइन कसरी चाहिँ हामीलाई सपोर्ट गर्न सक्छ यो पनि सुनाइदिनुहोस् न त
1: हुन्छ अब यसमा चाहिँ अलिकति संक्षिप्तमै भन्नु पर्यो तपाईँको पैसा तपाईँको सेभिङ्सहरू साइडमा हुनु पर्यो इमर्जेन्सी केसेसको लागि हाम्रो नेपाली कम्युनिटीमा अब मैले नेपाली क्लाइन्ट्सहरूलाई गोर्खा क्लाइन्ट्सहरूलाई पनि हेर्छु हाम्रो पोर्टफोलियो हुनुहुन्छ भन्दाखेरि चाहिँ धेरैजनाको हुनुहुन्छ सेभिङ्स गर्नु एउटा उयो के भनौँ एउटा कल्चर छ तर धेरैजनाहरूको धेरै कुराहरू पनि युनो अपार्ट फ्रम सेभिङ्स उहाँहरूको हुन्छ नि एउटा सोच्नेपन कस्तो हुन्छ भने पैसा कमाउने नेपाल पठाउने अथवा पैसा कमाउने यो गर्ने अथवा पैसा नै नहुने क्या सेभिङ नहुने तपाईँको राइट इन्सुरेन्स हो कि छैन मोर्गेज गर्नुभयो घर किन्नुभयो तर तपाईँले त्यो घरको लागि तपाईँको त्यो जुन बोरोइङ एमाउन्ट छ अथिनकाल केही भइहाल्यो भने होइन हस्बेन्ड वाइफले किन्नुभएको छ भने हस्बेन्डको मात्रै इन्सुरेन्स भएर भएन अहिलेको जमानामा वाइफले पनि काम गर्नुहुन्छ वाइफको पनि हुनु पर्यो होइन अथिनकाल के भने तपाईँको राइट इन्सुरेन्स हो कि छैन तपाईँले मन्थलीमा मन्थली पैसा कति कमाउनुहुन्छ र कति खर्च हुन्छ त्यो पनि हामीले एउटा कुराहरू हेर्नुपर्छ सानो तिनो कुरा हो यो तर एकदम महत्त्वपूर्ण कुरा हो किनभने यस्तो डाइरेक्ट डेबिटहरू स्ट्यान्डिङ अर्डरहरू कति पैसा जाँदैछ यो सर्भिस मलाई चाहिन्छ कि चाहिँदैन त्यो पनि हेर्नु बिल्सहरू भयो अनि तपाईँको कुनै पनि मान्छेले अब गाडी किन्दाखेरि त क्रेडिट कार्डबाट किन्दैन तर कतिपय मैले देखेको छु कि उहाँहरूले एकदम हाई इन्ट्रेस्टबाट क्रेडिट कार्डबाट अथवा लोन लिएर हाई इन्ट्रेस्टबाट तिर्नुहुन्छ किनभने अर्जेन्टली चाहिएको हुन्छ तर यो रिभ्यू गर्नु पर्यो यसलाई हेर्नु पर्यो हजुर यसलाई चाहिँ यो चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि अघि मैले भनिहालेँ फाइनेन्सियल रिभ्यू हजुरको एउटा चेक गर्नु पर्यो आफ्नो ब्याङ्कमा गएर सोध्नुहोस् तपाईँले कि मेरो फाइनेन्सियल रिभ्यू गरिदिनुहोस् आइडियाजहरू अब तपाईँले भन्नुहोस् मैले यस्तो यस्तो गरिरहेको छु उहाँले सोध्नुहुन्छ यदि हजुरको ब्याङ्कले गर्नु सक्दैन अथवा उहाँले सपोर्ट मिल्दैन भने होल्स जहिले पनि एउटा तयार छ सपोर्टको लागि.
0: यो कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने मोरलेस हामी अलिक सेफ साइडमा नै हुन्छ होला फाइनेन्सियल, मतलब त्यसमाथि पनि अहिलेको अघि भने जस्तै अहिलेको क्लाइमेट इज क्वाइट भोलाटाइल यस्तो बेलामा. तर फेरि अब स्पेसली अब नेपाली सोसाइटीको कुरा गर्नुपर्दा मान्छेहरू चाहिँ बढी इन्भेस्ट गर्नमा नै उन्मत्त हुन्छन् होइन, स्पेसली अब प्रपर्टीको कुरा गर्नुपर्दा धेरै मान्छेहरूले आफ्नो सेभिङ्सहरू सबैलाई प्रपर्टीमा नै हालिराख्नु भएको छ. सो हाउ रिस्की इज द्याट?
1: अब इन्भेस्टमेन्ट भन्नुहुँदाखेरि चाहिँ एभ्री इन्भेस्टमेन्ट हेज अ रिस्क. यो क्यापिटल इज इट रिस्क भन्छौँ हाम्रो हाम्रो टर्ममा. तपाईँको जुन तपाईँको साउ इन्भेस्ट गर्नुहुँदैछ त्यो चाहिँ तपाईँको रिस्क हुन्छ हेर्नुहोस् जुनैमा पनि. अब ब्रिक एन्ड मोल्टर्स भन्छ जुन चाहिँ हाम्रो यो घरहरूको लागि अब ढुङ्गाले बनेको ब्रिकले बनेको त्यो चाहिँ अब एउटा हजुरको फाइनेन्सियल सिचुएसन र हजुरको फाइनेन्सियल प्लानिङ के छ. हजुरलाई त्यो प्रोपर्टीमा इन्भेस्ट गर्नुभयो अहिले हजुरलाई त्यो पैसा कहिले चाहिन्छ त्यो रिभ्यू गर्नु पर्यो तपाईँको ब्याङ्क म्यानेजरसँग होइन. तपाईँलाई यदि आज इन्भेस्ट गर्नुभयो अबको दुई सालको लागि मोर्गेज लिएर तपाईँले पैसा पनि हाल्नुभयो मोर्गेज पनि लिनुभयो तर दुई सालभित्रभित्रमा तपाईँलाई त्यो सबै पैसा चाहियो अथवा आधी पैसा चाहियो अथवा केही भइहाल्यो सबै पैसा इन्भेस्ट गर्नुभयो भने त्यस्तो हुन्छ. र यसमा चाहिँ के इम्पोर्टेन्ट हुन्छ भने डाइभर्सिफिकेसन. तपाईँले तपाईँको इन्भेस्टमेन्ट डाइभर्सिफाई गर्नु भनेको मतलब एउटा यति पैसा यति यति पैसा यति यति पैसा अलिकति सेभिङमा राख्नु पर्यो अलिकति फाइनेन्सियल हुन्छ नि अब केही अतिनकाल केही परिहाल्यो भने अलिकति क्यासमा राख्नु पर्यो अलिकति इन्भेस्टमेन्टमा अलिकति मोर्गेजमा अथवा अलिकति प्रोपर्टीमा हजुरको पोर्टफोलियो त्यसरी चाहिँ डाइभर्सिफाई हुन्छ हजुर. अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँको एउटा हुन्छ नि एउटा अतिनकाल केही परिहाल्यो
0: भने
1: एउटा भने अर्को छ अथवा यो मलाई एक सालभित्रमा अथवा दुई सालभित्रमा पैसा चाहियो भने मेरो क्यास पनि छ तर सबै पैसा सबै आफ्नो साटसुटै पारेर लोन लिएर मोर्गेज गरेर हाम्रो मैले धेरै देखेको छु. तर त्यति बेला चाहिँ मैले उहाँहरूलाई एउटा केही वेकअप कल दिन चाहन्छु भने तपाईँले यदि पैसा चाहियो दुई वर्षभित्रमा तपाईँको मोर्गेज दुई वर्षसम्म ग्यारेन्टिड फिक्स रेटमा छ तपाईँले बेच्नुभयो भने तपाईँले रिडेम्सन कस्टको पनि पैसा तिर्नु पर्यो. अब धेरै कुराहरू मिस गर्नुभयो भने तपाईँको क्रेडिट रेटिङमा धक्का पर्छ. यदि तपाईँको आफ्नै घर हो सबै फुल्ली क्यासबाट तिर्नु भएको छ नि तपाईँले त्यो घर अब आधी आधी त सेल गर्नु सक्नु हुँदैन एकैचोटि सेल गर्नु पर्यो है. त्यस कारणले गर्दाखेरि जुनै पनि डिसिजन लिनुभन्दा अगाडि ठुलो अब बाइङ अ प्रोपर्टी इज नट अ स्मल डिसिजन इट्स अ बिग डिसिजन होइन तपाईँको ब्याङ्क म्यानेजरसँग ब्याङ्कमा गएर हजुरले रिभ्यू गर्नुहोस् कि मैले यस्तो कुरा गर्दैछु यस्तो कुराको लागि कसरी आइडिया के आइडिया हो भनेर सोध्नुहोस् उहाँहरूकोबाट आइडिया लिनुहोस् अनि मात्रै तपाईँको एउटा डिसिजन लिनुहोस्. अब अहिले युकेको अस्ति मैले हाम्रो यता चार्टर्ड ब्याङ्कर भनिहालेँ मैले जुन हामीले पढ्नुपर्छ त्यो चाहिँ हरेक महिनामा मैले एक्जाम टेस्ट गर्नुपर्छ हरेक महिनाको टेस्ट हुन्छ अनि मात्रै हजुरले चार्टर्ड ब्याङ्करको टाइटल युज गर्न सक्नुहुन्छ. गर्दाखेरि अस्ति नै चाहिँ छजना मध्ये एक युकेमा चाहिँ कस्तो रहेछ भने छजना मध्ये एकजनाले मात्रै सेभिङ अकाउन्ट हुँदो रहेछ अरू पाँचजनाको सेभिङ अकाउन्ट हुँदैन रहेछ युकेमा. अनि त्यतिमा पनि एकजनाले मात्रै हजुरको सेभिङ एकाउन्टमा त्यो गर्दाखेरि त्यो चारजना मध्ये एकजनाले मात्रै 200 पाउन्डसम्मको सेभिङ एकाउन्ट सेभिङमा पैसा राख्नु हुँदो रहेछ उहाँहरूले युकेमा जुन हाम्रो युके फाइनेन्सियल रिभ्यू गर्दाखेरि 30% हाम्रो जति पनि ब्रिटेनमा हुनुहुन्छ जुनै पनि कल्चरको जुनै पनि उहाँहरूले चाहिँ आफ्नो सेभिङबाट अथिनकाल केही भइहाल्यो भने उहाँहरूले आफ्नो जीवन जुन निर्वाह गर्छ मन्थली कस्ट हुन्छ डे टु डे कस्ट हुन्छ त्यो गर्न सक्नु हुँदैन रहेछ. अनि त्यो गर्दाखेरि त्यसको उपाय चाहिँ के हो टिप्स हजुरले भन्नु भन्नु अघि 369 रुल्स हुन्छ. 3 महिनाको तपाईँको इन्कम तपाईँको सेभिङमा राख्नुहोस् त्यतिसम्मको कि त अब तपाईँ बेसिक काम गर्नुहुन्छ भने तपाईँ यदि अब अलिकति हाई अर्नर हुनुहुन्छ भने 6 महिनाको अनि यदि तपाईँ छ अब कुनै पनि के भन्छ सेल्फ इम्प्लोइड भनौँ अथवा पार्टनरसिपमा काम गर्नुहुन्छ सेल्फ इम्प्लोइड हुनुहुन्छ भने 9 महिनाको राख्नु पर्यो किनभने जे पनि हुनसक्छ. यो पैसा तपाईँले साइडमा राख्नुभयो भने चाहिँ अथिनकाल केही परिहाल्यो आइहाल्यो भने तपाईँले 3 महिनासम्म 6 महिनासम्म अथवा 9 महिनासम्म सर्भाइभ गर्नु सक्नुहुन्छ. त्यतिमा चाहिँ हजुरले अर्को काम खोज्नु सक्नुहुन्छ अथवा अर्को उपाय खोज्नु सक्नुहुन्छ.
0: मेक सेन्स होइन. र यो कुरा गर्ने हो भने त एकदमै धेरै अझै समय जान्छ होला होइन. टिप्सहरू त अझै पनि कति छ होला दिपेशसँग हामीसँग सेयर गर्नको लागि. बट अगेन देयर विल अलवेज बी अनदर टाइम. त्यस कारण गर्दाखेरि आजको लागि चाहिँ अब ऱ्यापअप गर्नुपर्छ होला हामीसँग समय धेरै नभएको कारणले गर्दाखेरि. अन्त्यमा अब छुटिनुभन्दा अगाडि हाम्रो श्रोताहरूको लागि राख्नै पर्ने मैले सोध्न छुटाएको दिपेशले केही भन्न चाहनुहुन्छ भने
1: हुन्छ अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने अब हाम्रो गोर्खा फ्यामिलीहरूलाई चाहिँ उहाँहरूले चाहिँ रेस्पोन्सहरू दुईवटा हुन्छ युकेमा पनि भयो नेपालमा पनि भयो जुनले गर्दा चाहिँ एक्स्ट्रा प्रेसर पनि क्रिएट गर्नुसक्छ अनएक्सपेक्टेड कस्टहरू हुनसक्छ होइन अर्जेन्ट फ्लाइटहरू भयो हाम्रो अब भिजा रिन्युअल गर्नुपर्ने भयो घरहरू मुभमेन्ट गर्नु पर्यो पर्ने हुन्छ कोही कोही डिलेड पोस्टिङहरू हुन्छ फ्यामिली इस्युजहरू हुन्छ त्यसको लागि चाहिँ हामी अझै आर्थिक दिगोपना हुनु जरुरी छ फाइनेन्सियली रिजिलियन्ट हुनु जरुरी छ र यसको लागि चाहिँ सेभिङ बफर हुनु पर्यो हजुरको एउटा मैले अघि भनिहालेँ प्लानिङ फाइनेन्सियल रिभ्यू हुनु पर्यो म त्यही भन्न चाहन्छु धन्यवाद
0: थ्याङ्क यू सो मच दिपेश अनि नयाँ नयाँ कुरा भयो भने फेरि पनि हामी कुरा गर्नेछौँ नयाँ नयाँ कुराहरू मात्र होइन अब हामीलाई चाहिँ टाइमली म्यानरमा यस्तो कुराहरूलाई रिभाइज गरिरहनु जरुरी छ किनभने मान्छेको बानी कस्तो हुन्छ बिर्सिने बानी हुन्छ नि त है आज सुन्यो ओके आई विल डु दिस भनेर भन्ने हुन्छ तर फेरि दुई चार दिनपछि दुई चार हप्तापछि बिर्सिन्छ क्या सो त्यो गर्नको लागि पनि फ्युचरमा पनि दिपेशलाई म फेरि दुःख दिइहाल्छु र अन्टिल नेक्स्ट टाइम म
1: धेरै धेरै धन्यवाद थ्याङ्क यू
2: हजुर निकै इन्फर्मेटिभ इन्टरभ्यू तपाईँले सुन्दै हुनुहुन्थ्यो यसको साथसाथै समय सकेको छ र भोलि भेट्ने बाचा राख्दै र अन्तमा सुधा राईले गाउनुभएको गीत छोड्दै मैले बिदा मागेँ हेभ अ लभली इभिनिङ बाई बाई

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: जेन्जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई सरकारले मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ।
4: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेएनजी प्रदर्शनका क्रममा भदौ 23 र 24 गते अस्पतालमा भर्ना भएका घाइतेको आधारमा वर्गीकरण गरी आर्थिक सहयोग वितरण शुरू गरिएको हो। स्वास्थ्य आपतकालीन संचालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र उनीहरूको स्याहार सुसार गर्नेलाई मासिक 9,000 रूपियाँ उपलब्ध गराइनेछ। गम्भीर घाइतेलाई मासिक 9,000 र मध्यम घाइतेलाई मासिक 4,000 रूपियाँ दिने निर्णय गरिएको छ। सामान्य घाइतेलाई भने मासिक रकम नदिने बताइएको छ। यस्तै जेएनजी प्रदर्शनमा घाइते भएका सबैलाई एकमुष्ट 35,000 रूपियाँ प्रदान गरिएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको परिचय पत्रका आधारमा घाइतेको वर्गीकरण गरिएको छ। घाइते भएका मध्ये 539 जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ। 29 जना अति गम्भीर, 130 जना गम्भीर, 85 जना मध्यम र 295 जना सामान्य घाइते गरेर 539 जनालाई चार वर्गमा विभाजन गरिएको हो।
3: निर्वाचन आयोगले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार सरकारले चुनावका लागि 6,71,92,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएकोमा चुनाव सम्पन्न गर्न 4,96,78,00,000 रूपियाँ भन्दा बढ़ी खर्च भएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा एक मतदाता बराबर करिब 263 रूपियाँ खर्च भएको उल्लेख छ। आयोगले गत फागुन 21 चुनावमा 1,89,03,089 मतदाता रहेको जनाएको छ। अब खबर फटाफट।
5: तनहुँका 10 स्थानीय तहमध्ये डडेलोका हिसाबमा देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा। देवघाटमा पछिल्ला 10 वर्षमा 46 पटक वन डडेलो। यस वर्षको वसन्त ऋतुमा हिमालारोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिए। सगरमाथा आरोहणका लागि मात्र 55 देशका 494 आरोहीलाई अनुमति। बागमती सफाई महाअभियान 14 वर्षमा प्रवेश। हालसम्म बागमतीबाट निकालिएको 22,000 मेट्रिक टन भन्दा बढी फोहोर व्यवस्थापन। दाङ तुल्सीपुरको राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा। सबैभन्दा बढी उत्तरतिर पश्चिममा रानी जरुवा र पूर्वतिर पक्की घरहरू बनेको पाइएको प्राविधिक टोलीको निष्कर्ष। विस्तृत प्रतिवेदनपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने। यसअघिका 2 आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम गरेको काभ्रेपलाञ्चोकको महाबारिट गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु पालिका बन्यो। 13 स्थानीय तहमध्ये 11 पालिकाको बेरुजु 0% कायम। र विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही जेठ 12 देखि 15 गतिसम्म काठमाडौँमा हुँदै। सम्मेलनमा 40 देशका पशुपालक तथा खुला चरण क्षेत्रमा पशुपालन सञ्चालन गर्ने महिलाहरूको सहभागिता रहने।
3: यो आलू लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय बनेको हो। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
6: स्थानीय किसान केशवले जेटीएसमा अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
7: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा पनि काम गर्थेँ पहिला। अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्छौँ।
6: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
7: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
8: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्न पाएका छैनन्।
6: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
9: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलुको आलु खेती छ र यो वर्ष पानी परेको हुनाले 2-3 पटक पानी परेको हुनाले आलुको चाहिँ पालन गर्ने 10-15% बढ्छ भन्ने अनुमान।
6: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5 देखि 2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
0: BFBS Gurkha Radio.

0: आदरणीय श्रोताहरु, अब हामी सिधै यहाँबाट नाम्चे बजारतिर जाउँ, जहाँ हाम्रा साथीहरू जो 13 जनाको टिम 11 अप्रिलको दिन त्यसतर्फ जानु भएको थियो र अहिलेलाई लाइनमा मैले कन्ट्याक्ट गर्न सफल भएको छु। पहिला टुआजियर हालमा रेन्जर्समा हुनुभएको विजय राणा भाइ, उहाँको टिम अहिले के कसो गर्दैछ त्यो बुझ्न म चाहन्छु। सबभन्दा पहिला विजय राणा भाइलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत छ। नमस्ते। ओके विजय भाइ, भनिदिनुहोस् तपाईँहरू नेपाल आएको केही समय भयो र यो एभरेस्ट एक्सपेडिसनमा हुनुहुन्छ 13 जनाको टिम, अहिले के गर्दै हुनुहुन्छ भनिदिनुहोस् न प्लिज।
1: अहिले चाहिँ हामी रिसेन्टली अस्ति एक 5 डेजको चाहिँ हाम्रो क्याम्प रोटेसन सकेर चाहिँ अहिले हामी नाम्से बजारमा हिजो रेस्टको लागि, समिट पुसको लागि चाहिँ प्रपर रेस्टको लागि चाहिँ हामी नाम्से बजारमा फ्लाइ ब्याक भएर चाहिँ सबैजना अहिले यहाँ बसिरहेको छ।
0: अहिले वेदर कस्तो छ त्यहाँ?
1: अहिले तपाईँलाई मैले भिडियो कल गरेर देखाउन सकु भने चाहिँ अहिले चाहिँ एकदमै बादल आएर कुहिरो आएर सबै नाम्चे ढाकिएको छ, घरहरू देखिएको छैन भनौँ। भिजिबिलिटी चाहिँ 10 मिटर मात्रै भइरहेको छ अहिले नाम्चेमा चाहिँ।
0: कहिले असाध्यै खुल्ने, कहिले यस्तो एकदमै डम्ब हुने हुन्छ, त्यही तपाईँको पार्ट अफ द ट्रेनिङ जस्तो भयो। सो अहिलेसम्मको तपाईँको क्लाइमेटाइजेसन ट्रेनिङ कस्तो भइरहेको छ त?
1: हजुर, क्लाइमेटाइजेसन ट्रेनिङ अहिलेसम्म राम्रै नै भयो, अहिले सबै टिमले सक्सेसफुली नै गरिरहेको छ भनौँ त, सबै टिमहरू स्वास्थ्य नै रहिरहेको छ। अस्ति 5 दिनको उसमा चाहिँ हामीले क्याम्प 1, क्याम्प 2 र क्याम्प 3 टच गरेर चाहिँ सबैजना सक्सेसफुल्ली क्याम्प 3 टच गरेर तल आएर बेस क्याम्पमा आएर चाहिँ हिजो चाहिँ नाम्चे बजारमा आएको थियो र सबैजना अहिले रेस्ट गरिरहेको छ भनौँ एक्चुअल समिटको लागि।
0: ओके, रेस्ट पनि बन्जाको छ मैले सुने, हाम्रो कता कताबाट जानकारी पाएँ तपाईँ हेयर कटमा हुनुहुन्छ भनेर सुने हो।
1: हजुर सायद मेरो जो साथीले हाम्रो लिडरले भन्नुभयो होला।
0: ज्यू ज्यू ज्यू मसाजमा हो कि हेयर कटमा हो विनोद, क्यान यु ट्राई हिम भन्नुभयो मलाई। ओके
1: एनी
0: ओके ल एकछिन हेयर कट चाहिँ एकछिन बन्द गर्नु होला। कस्तो छ नाम्चे बजार, त्यहाँको माहौल के छ भन्नुहोस् न प्लिज।
1: माहौल एकदम रमाइलो छ, मान्छेहरू क्लाइम्बरहरू जति पनि एक्सप्लोरेसन आउनेहरू चाहिँ सबै बेस क्याम्पमा बसेको छ अहिले प्राय। तर नाम्चे बजारमा जस्तो प्राय जस्तो इबिसी ट्रेकरहरू उहाँहरूको चाहिँ अहिले धेरै क्राउडेड भइरहेको छ नाम्चे बजार।
0: उसले बेलुकाको समय त नाम्चे बजार झन्डै ठमेल जस्तो भइरहेको छ होला कि?
1: थमेलाई जतिले भन्नु मिल्छ दाइ, तब किन जस्तो टुरिस्टहरू वेस्टर्नरहरू इभन हाम्रो नेपाली प्लिज दाजुभाइहरू सबै आएर चाहिँ अहिले निकै रमाइलो भएको छ नाम्चे।
0: ओके, अस्ति फोटो देखाएको थिएँ त्यो बेस क्याम्पको, एभरेस्ट बेस क्याम्पको एकदम भरि भराउ, इट्स लाइक अ सिटी र टाउन जस्तो भइरहेको छ भनेर फोटो देखाएको थिएँ।
1: अहिले सायद सिजन पनि एक्सप्लोरेसन सिजन पनि भएर होला र ट्रेकिङ गर्ने सिजन पनि भएर होला, म्याक्सिमम् टुरिस्टहरू नेपाली दाजुभाइ बहिनीहरू सबैजना आएर चाहिँ निकै नै क्राउडेड भइरहेको छ।
0: बिग पपुलेसन भन्नु पर्यो अहिलेलाई, होइन त?
1: हजुर।
0: ओके, अब तपाईँहरूको मोराल अप छ, सुरुमा जाँदाखेरि तपाईँहरूको त्यो त्यहाँ चाहिँ अलि अब्स्ट्रक्सन थियो, ठुलो हिम पहिरोले गर्दाखेरि बाटो रोकिएको थियो, त्यो पनि क्लियर भएछ र नेपाल सरकारले पनि आज मात्रै मैले देखेँ अब माथि जानको लागि अब चढाइको लागि बाटो खुला गरेको भनेर समाचार देखेँ, तपाईँहरूले पनि खबर पाइसक्नु भएको छ?
1: हजुर हजुर, सुरुमा आउँदाखेरि चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ ग्लेसियर आएको भएर चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ बाटो खुलेको थिएन सायद, त्यहाँनिर चाहिँ केही नभए पनि 5 दिन जस्तो लाग्यो होला त्यहाँ हाम्रो क्याबिङ गाइडहरूले बाटो खोल्नको लागि। र अनि हिजो भर्खर मात्रै हाम्रो 3 जना गाइडहरूले सक्सेसफुली सबमिट माउन्ट एभरेस्ट सबमिट गर्नुभएको भनेर सूचना पाएको थियो, अनि त्यसपछि चाहिँ बाटो खुल्यो भनेर चाहिँ हामीले पनि राम्रो सब गुड न्युज पाइरहेको छ र सायद हामी पनि अब सायद अब त्यसको लागि गुड वेदर खुलेर बस्नेछौँ हामी।
0: ओके, अब जहाँ जहाँ रोपहरू राख्नुपर्ने, ल्याडर राख्नुपर्ने राखिसकेको छ, बाटो खुल्यो भन्दाखेरि गुड न्युज। अब अहिलेलाई माथि गर्ने विन्डो चाहिँ हामी नदिउँ, जहाँले लेट्स किप इट टु आवर सेल्फ एट द मोमेन्ट। तर अब तपाईँहरू फेरि बेस क्याम्पमा कहिले जानुहुन्छ नाम्चेबाट?
1: नाम्चेमा हाम्रो 3 nights 4 days रेस्ट छ, अब आज हिजो आएको थियो, हिजो फर्स्ट नाइट भयो, अब अझै 2 nights बाँकी छ, त्यसरी हामी पर्सि जान्छौँ उतै।
0: नाम्चेको जनजीवन कस्तो हुन्छ त्यहाँ? व्हाट डू यू एक्चुअली डू? रेस्ट गर्ने, किताब पढ्ने, परिवारसँग कन्ट्याक्ट गर्ने हो कि के हो त? गीत सुन्ने हो कि के हो त?
1: बेसिकली त्यही नै हो, नर्मली नाम्चे आउने, खाना खाने, मिठो मिठो खाना खाने, आफ्नो ज्यान अलिकति तन्दुरुस्त पनि स्ट्रेन बढाउने, स्ट्रेन गेन गर्ने, अनि दिनभरि क्याफेमा कफी खाने, केक खाने, त्यस्तै नै छ भन्नुहुँदै।
0: संसारको न्युज हेर्ने, किनभने के भन्छ आजकल नेटले गर्दाखेरि सबै कनेक्ट छ क्यारे, होइन त?
1: हजुर।
0: ओके, उसै तपाईँहरू बेला बेलामा बसेर यसो गेमहरू खेल्ने, साथीभाइहरूको बिचमा यसो एक अर्कालाई ब्यान्टर गर्ने, त्यही त हो नि, होइन र?
1: हजुर, रेस्ट त्यही नै छ दाइ, मोस्टली स्लिप भनौँदै पढाउने, किन भन्दाखेरि प्रिभियस 1 month चाहिँ हाम्रो त्यति राम्रोसँग एउटा क्लाइमेटाइजेसन गर्दाखेरि हाई अल्टिट्युडमा निन्द्रा राम्रोसँग पुगिरहेको हुँदैन, त्यही अब अहिले लो एटिट्युडमा चढेर नाम चाहिँ पुरै आएर चढ्दाखेरि चाहिँ त्यति बेला चाहिँ अब प्रिमस चाहिँ आफ्नो निन्दा राम्रोसँग पुर्याउने अनि अलिकति ज्यानलाई चाहिँ स्वस्थ राख्ने.
0: ओके, अनि अब बेस क्याम्पबाट नाम चाहिँ आउँदा कति टाइम लाग्छ र जाँदा अलिक बढी लाग्छ होला, त्यसको टाइमिङ के छ त?
1: हामी अस्ति आउँदा हिजो आउँदा चाहिँ हिलिमा आयौँ, हामी बेस क्याम्पदेखि लोबुचेसम्म चाहिँ हाइक डाउन गऱ्यो. हाइक डाउनबाट त्यहाँबाट चाहिँ लोबुचेदेखि चाहिँ हेलीबाट चाहिँ 6 मिनट्सको राइड हो नाम्चे नाम्चेसम्म चाहिँ. वेयरएज अब हाइक गरेर नाम्चेदेखि माथि एबिसीसम्म हाइक गरेर जाने भने चाहिँ एक्स्ट्रा 5 दिन चाहिँ अझै लाग्छ.
0: अझै लाग्छ. ओहो, आई डोन्ट थिङ्क यु वान्ट टु डु द्याट. यो कन्जर्भ गरेको इनर्जीलाई फेरि बेस क्याम्पमा गएर त्यहाँबाट देन यु गो अप, होइन त?
1: हजुर, हाम्रो मेन उद्देश्य भनेको नै त्यही हो. हेली हाम्रो लिडर्स साहबले सायद राम्रो डिसिजन लिनुभएको थियो हेलीमा तल आउने, रेस्ट गर्ने अनि फेरि हेलीमा नै एबिसी ब्याग जाने भनेर.
0: सो यु आर लोडिङ युर सेल्फ विथ इनर्जी, कार्बोहाइड्रेट, सबै चिज. मेनली के के खाना खाइरहनु भएको छ अहिले?
1: अहिले हाम्रो टिममा स्टाफ रायन मेकरको छ, ऊ चाहिँ एउटा न्युट्रिसन हो हाम्रो टिमको लागि. उसले चाहिँ न्युट्रिसन प्लान गर्छ इच्छा इन्डिभिजुअलको लागि, अनि त्यही अनुसारको चाहिँ अब न्युट्रिसन हामीले लिइरहेको हुन्छ, खानेकुराहरू लिइरहेको हुन्छ. म्याक्सिमम् कार्बोहाइड्रेटहरू, कार्ब्सहरू, प्रोटिनहरू, तिनीहरू त्यस्तै कुराहरूले चाहिँ हाम्रो जानमा न्युट्रिसन इन्टेक गरिरहेको छ भनौँ न.
0: अनि अलिअलि लाइट एक्सर्साइज होला, होइन? फेरि आइडल हुन्छ, हल्का यसो वकिङ अबाउट, सो नाम चाहिँ बजारहरू घुम्ने, अलिअलि सपिङ गर्ने, त्यही त होला नि, होइन त?
1: हजुर, अहिलेको फर्ममा एक्सर्साइज भनेको चाहिँ त्यस्तो प्रपर जिम एक्सर्साइज, रनिङ एक्सर्साइज खालको गरेको छैन. नर्मली अहिले भनेको चाहिँ वाकिङ अराउन्ड दि नाम चाहिँ होइन, त्यतिकै बस्ने, वाकिङ अराउन्ड गर्ने, त्यतिकै त्यसरी नै हाम्रो उसको फिजिकल.
0: अनि घर परिवारसँग कन्ट्याक्ट कति भइरहेको छ त?
1: हजुर, बेसकमा कहिले कहिले नेट पाउँदा चाहिँ गरिन्थ्यो, अब नाम चाहिँ म अहिले अलिक राम्रो नेट चल्छ, आफ्नो मोबाइल डेटा चल्छ, त्यति बेला अब मजाले कल गरिरहेको छ भनौँ.
0: सो यु आर कलिङ अल द फ्यामिली मेम्बर्स, को को? अस्ति तपाईँले भन्नुभएको थियो, तपाईँले गीत पनि सुनाइदिनु भएको थियो, होइन? उहाँले सुन्न पाउनु भएको छ कि भएको छैन त?
1: मैले उहाँलाई भनेको त सायद उहाँले मिस गर्नुभयो कि क्या हो, सुन्नु भएन भनेर भन्नुभयो, तर मेरो मिसेसले चाहिँ हजुर सुने भनेर भन्नुभएको थियो.
0: ओके, अनि बहिनीको नाम के रे? मैले ठ्याक्कै बिर्सेँ.
1: मनिषा
0: घिसिङ ल, what do you want to say to her now? अहिले तपाईँ नाम चाहिँ भन्नुहुन्छ, म काठमाडौँमा स्टुडियोमा छु. आजको यो थर्सडेको इभिनिङमा के भन्न चाहनुहुन्छ उहाँलाई?
1: मेरो मिसेसलाई के भन्न चाहन्छु नि, अब मिसेस एकदम धेरै सपोर्टिभ, यो एक्सप्रेसनको लागि चाहिँ उहाँले धेरै सपोर्ट गर्नुभएको छ मलाई. साह्रै तिनीहरू अफ चाहिँ अफ एन्ड डाउनहरू भएको बेला चाहिँ उसले चाहिँ अब एउटा राम्रो प्रोत्साहन गरेर चाहिँ ल चिन्ता नलिने, यता नगर्नु, दुःख नगर्नु भनेर चाहिँ राम्रोसँग सपोर्ट गरिरहेको छ भनौँ, फ्यामिली घर परिवार केयर गरिरहेको छ भनौँ मलाई.
0: ओके, उहाँको सपोर्टले तपाईँ त्यहाँ हुनुहुन्छ. अब यो बेलामा तपाईँलाई मन परेको, बहिनीलाई मन परेको गीत पनि सुनाउने हो, कुनै मनमा छ?
1: हजुर, उहाँकै एउटा मनपर्ने गीत छ, नाम बिर्सिहाले.
0: ल, मलाई लेखेर पठाउनु.
1: ए हुन्छ, म तपाईँलाई लेखेर गीत पठाइदिन्छु.
0: ल ठिकै छ, ल अनि बहिनीको नम्बर पनि दियो, युकेको नम्बर दिनु पनि म, अथवा जहाँको पनि म कन्ट्याक्ट गर्नेछु. इन द मेन टाइम हाम्रो मित्रहरूको किशोर थापाजी हुनुहुन्छ, होइन भाइ? होइन, उहाँ कस्तो हुनुहुन्छ?
1: अहिले उहाँ राम्रो हुनुहुन्छ, क्याम्पमा अलिकति सफर गर्नुभएको थियो, अलिकति बिरामी हुनुभएको थियो, त उहाँले अहिले
0: हेलो सुनाइदिनु होला. र अब अहिलेलाई म बिदा लिन चाहन्छु. बिफोर आई से बाय बाय टु यू फ्रम स्टुडियो इन काठमाडौँ, कसैलाई के भन्न चाहनुहुन्छ? आफ्नो पल्चन, तपाईँको टु आजका सदस्यहरू, साथीभाइ, गुरुजी साहेबहरू र नम्बरीहरू, गाउँलेहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर, सबैलाई, सबै समूहलाई नै म के भन्न चाहन्छु भने तपाईँको धेरै धेरै सपोर्टको लागि धेरै धेरै धन्यवाद. अनि म स्वास्थ्य छु र अब अहिले रेस्ट मोडमा छु, र केही दिनमा चाहिँ अब समिट, माउन्ट एभरेस्ट समिट गर्नेछु, र सक्सेसफुली समिट गरेर चाहिँ तपाईँहरूलाई चाहिँ गुड न्युज सुनाउनेछु.
0: गुड गुड, ठ्याक्कै बेस क्याम्पमा आएपछि मलाई फोन गरिहाल्नुहोस् है. वाट्सएपमा आजकल सजिलो छ, वेन एभर यु हेभ द विन्डो एन्ड द कनेक्टिभिटी प्लिज डु कन्ट्याक्ट मी. र अब अहिलेलाई यति नै गरौँ, र अफकोर्स जाँदा जाँदै तपाईँको टिम लिडर मेजर जो एडमसन साहबलाई पनि धेरै धेरै धन्यवाद भन्नुहोस्, र अल द बेस्ट सम्पूर्ण टिमलाई हामी सबैको तर्फबाट, होल ब्रिगेड अफ गोर्खा, अल द लिसनर्स एन्ड बिएबिएस टिम भनेर बिदा लिन चाहन्छु है त.
1: हस्, धन्यवाद.
0: ओके, ल बाई बाई.
2: गोर्खा रेडियो.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु काम। तानमा चाहिँ म चोलो बुन्छु, कोट बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी लानुहुन्छ कहिले काहीँ, आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। यता घर बेटी आन्टीहरूले पनि बुन्नुहुन्छ, रुममेट हुनुहुन्छ मेरो दुईजना साथीहरू, उनीहरूले पनि बुन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। एकजना मेरो रुमको साथी र म चाहिँ नियमित भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
3: तेह्रथुमको फेदाब गाउँपालिका 5 समदुकी सबिना लिम्बू सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाई र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। आफ्नै कोठामा ढाका बुन्ने उहाँले ढाका बुनेर हुने आमदानीले आवश्यक खर्च टार्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्छ्याम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाई खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
4: तान बुनेरै घरको ऋण पनि छिन्यो, अब अनि तान बुनेर अहिलेसम्म चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे, अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ। अब कान्छा छोरा यहाँ पढ्दैछ, अब यसले 12 एक्जाम दियो, खर्चहरू मै भोर्छु तान बुनेर। अलिक ठुल्ठुलोहरू उसको बाबुले अहिले सारी नै बन्दैछु। अहिले तान नबन्दा त दुःख थियो नि, कति दुःख थियो, साथी चिन्थिन, अनि केही नहुँदा साथीले पनि कसैले पत्याउँदैन रहेछ, हेर्दैन रहेछ होइन।
3: ढाकाको राजधानी थुममा ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ बजार र आसपासका गाउँका अधिकांश घरमा ढाका बुनकर भेटिन्छन्। ढाका बुनकरहरूले आफ्नै घर र कोठामा बुनेका ढाका कपडा स्थानीय पसल मार्फत देश विदेशका विभिन्न ठाउँसम्म पुग्ने गरेको छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। काम विशेष र घुमघामको सिलसिलामा म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रुमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा।
5: तेह्रथुमको ढाका चाहिँ अब जस्तो यो हामी अब लिम्बुनी ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ। नेपाल मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। अब यसको लागि चाहिँ तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ। यसलाई जसरी पपुलराइज गरेका छ होइन, अनि सबैलाई स्वीकार बनाएको छ, जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन। त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। आउँदाखेरि यहाँनिर केही न केही साथीभाइहरूलाई आफ्नो परिवारलाई गिफ्ट बोक्ने गरेको पनि छ, र अब अहिले चाहिँ म नियमित आइराखेको छु। किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेह्रथुममा, र हामीले यो यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ। त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ।
3: जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा निम्ति आइएका पाहुनालाई ढाकाकै केही न केही सामग्री मायाको चिनोको रूपमा प्रदान गर्ने प्रचलन पनि बढ्दै गएको छ। त्यस्तै देश विदेशमा रहेका आफ्ना आफन्तलाई कोसेलीको रूपमा पनि ढाकाकै सामान पठाइदिने संस्कृति पनि बढ्दो क्रममा छ। पत्रकार महासंघ तेह्रथुमका सचिव कृष्ण विदुखी गौतम,
6: मुख्य कोसेलीमा के तेह्रथुमको भन्दा ढाका, ढाकाका विभिन्न प्रकारको अब ढाकाको झोला, अन्त झोला पनि बन्छ, झोलाहरू पर्सहरू पनि कोसेलीको रूपमा हामीले पठाउने काम गरिरहेछौँ। अब केटा मान्छेहरूलाई भने सर्ट भनौँ, टाई भनौँ, कोटहरू त्यस्तो चाहिँ हामीले पठाइरहेछौँ।
3: तानको सहायतामा हातले बुनेर तयार गरिने तेह्रथुमे ढाका कपडा स्वदेशमा मात्र होइन विदेशमा पनि प्रसिद्ध छ। नेपाली रहे बसेका विभिन्न मुलुकहरूबाट समेत तेह्रथुमे ढाका कपडाको माग आउने गरेको सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाका कपडाको व्यवसाय गर्दै आउनु भएकी अनिता एमसङले बताउनु भयो।
7: मेरो स्टाफहरू हुनुहुन्छ, उहाँले बनाएर ल्याइदिनुहुन्छ, धेरै हङकङ जान्छ अनि युके अनि फ्याटा फुट्टा चाहिँ अस्ट्रेलिया जापानतिर नै जान्छ। ढाकाको सबै आइटम, कोट साडी, मेन चाहिँ साडी होइन, अनि अहिले के भन्छ वर्क गरेको ब्लाउजहरू भयो होइन।
3: तेह्रथुमे ढाका कपडाबाट साडी, चोली, मेखली, कुर्ता सुरुवाल, पछ्यौरा, कोट, टोपी, मफलर, रुमाल, पर्स, जुत्ता, चप्पल जस्ता सामग्री बनाइन्छ। सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दा बढी ढाका कपडाका पसल सञ्चालनमा छन्। ढाका उत्पादक समाजका अध्यक्ष भीम लुआगुन,
8: समग्र जिल्लाभरि म्याङलुङ मात्रै नभएर बाटराईमा, बसन्तपुर होइन, लालीगुराँस अनि फेदाप, छत्तर सबै पालिकामा लगभग सोरुमहरू छन्। दुई वर्ष अगाडितिर चाहिँ हामीले एकचोटि सबै हामीले पनि डाटा सङ्कलन गरेका थियौँ होइन। बुन्ने नै चाहिँ हामीले त्यतिखेर एक्ज्याक्ट त लगभग 5,000 भन्दा चाहिँ माथि नै सङ्कलन गरेका थियौँ। तेह्रथुम जिल्लाबाट बाहिर खपत हुने त लगभग अब एक वर्षमा कम्तीमा नभएको नि 5 करोडको चाहिँ जान्छ बाहिरसँग।
3: परम्परागत रूपमा खाडीको कपडा बुन्ने गरेका तेह्रथुमका महिलालाई सन् 1983 ताका ढाका बारे अध्ययन गर्न तेह्रथुम आएकी बेलायती नागरिक सुशी डान्समोरले धागोको रङ छनोट र आकर्षक बुट्टा बनाउने सम्बन्धी सिप सिकाएपछि तेह्रथुमे ढाकाले व्यावसायिक मोड लिएको पाइन्छ। तेह्रथुमे ढाकाको प्रवर्धनका निम्ति तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको छ। त्यस्तै ढाका बुनकरहरूको सम्मान स्वरूप सदरमुकाम म्याङलुङमा कोशी प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको संयुक्त लगानीमा ढाका बुनिरहेको महिलाको स्तम्भ समेत निर्माण गरिएको छ। तेह्रथुमे ढाका कपडाको ब्रान्डिङ र लेबलिङको लागि म्याङलुङ नगरपालिका प्रक्रियामा रहेको नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले बताउनु भयो।
9: तेह्रथुम जिल्ला ढाकाको राजधानीमा अहिले ढाकाको प्रोसेसिङलाई हामीले राम्रो गतिमा लानको लागि ढाकाको ब्रान्डिङ मेड इन तेह्रथुम भनेर लेख्नुको लागि ढाकाको ब्रान्डिङलाई उद्योग मन्त्रालयमा चाहिँ फरवर्ड भइसकेको छ। त्यसको परिपत्र आउने बित्तिकै अब यो सालदेखि ढाकाको चाहिँ ब्रान्डिङमा चाहिँ ढाकाको मेड इन तेह्रथुम भनेर लेखिन्छ। त्यस पछाडि अब गुणस्तरमा चाहिँ लेभल 2 को ट्रेनर ल्याएर उनीहरूलाई चाहिँ उत्पादनमा चाहिँ क्वालिटी क्वान्टिटीमा चाहिँ राम्रो किसिमको उत्पादन लक्ष्य राखेको हुनाले आगामी सालदेखि चाहिँ नै यो ढाकाको वृहत उत्पादनको लागि र क्वालिटी क्वान्टिटीको लागि कभरेज गर्नको लागि हामीले योजना तर्जुमा गरेका छौँ।
3: तेह्रथुमलाई देश विदेशमा चिनाउने थुप्रै महिला दिदी बहिनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन समेत टेवा पुर्याएको तेह्रथुमे ढाकाको थप प्रवर्धनका लागि तेह्रथुमे ढाका महोत्सव जस्ता प्रवर्धनात्मक इभेन्टहरू भने समय समयमा गर्न आवश्यक देखिन्छ।

नेपालको एक प्रसिद्ध तीर्थस्थल हो हलेसी महादेव। यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम डिक्टेलदेखि करिब 9 कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छाप डाँडाबाट पूर्व नगरपालिकाको वडा नम्बर 7 महादेव स्थान हलेसी गाउँमा पर्दछ। हलेसी समुद्री सतहदेखि 4736 फिटको उचाइमा रहेको छ। हलेसी गुफाको प्राकृतिक भूबनोटको संरचना समेत विश्वमै अनौठो मानिन्छ। हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्ध मार्गीले दोस्रो लुम्बिनी अथवा मराठीको गुफा र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन्। हिन्दू धर्म बुद्ध धर्मको संगम स्थल मानिने हलेसी धाम करिब 26 रोपनीमा फैलिएको छ। गुरासे, तुवाचुङ, जायजुङ, मलाथुम्की

महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ। मोहनीले राक्षसलाई झुक्काएर भस्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ। त्यसैले यसलाई भस्मासुर गुफा पनि भनिन्छ। यहाँ रामनवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चार पटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्दछन्। हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ। गुफाको भौगोलिक स्वरूप कस्तो छ त आउनुहोस् यसबारे केही जानकारी लिउँ। महादेव स्थान चारमा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ। थुम्कोको टाकुरामा आकाशतिर फर्किएको एउटा ठूलो चट्टानको गुफा छ। त्यही गुफालाई हलेसी महादेव गुफा भनेर भनिन्छ। यसै गुफाको नामबाट यस गाविसको नाम महादेव स्थान रहन गएको हो। गुफाभित्र प्रवेश गरी करिब 300 फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजार भन्दा बढी मानिस अटाउन सक्छन्। गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकै ठाउँ अवस्थित छ। त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वती स्थान छ। सो स्थानमा पार्वतीले गणेशजीका लागि दुध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निसन्तानले सन्तान माग्ने चलन छ। गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ। त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मीहरू छिर्न नसक्ने किम्वदन्ती छ। यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, 33 कोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वका ढुङ्गाका प्राकृतिक मूर्ति समेत गुफाभित्र छन्। श्रोता, यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ। यस थुम्कोलाई कैलाश पर्वत भन्ने गरिन्छ। यो थुम्को परिधि झन्डै 1 किलोमिटर जति छ र उचाइ 200 फिट छ। यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ, यसलाई बसाहाथान भनेर चिनिन्छ, जुन गुफाको मुखमा बसाहालाई राखी महादेव आकाशमा निस्के भनेर भनिएको छ। त्यो वारपार छिचोलिएको गुफालाई बसाहाथान भनिन्छ। यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पुज्ने गरिन्छ। बसाहाथानको गुफा कैलाश पर्वत भनिने थुम्को फेदतिरबाट 300 छेडिएर जाँदै झन्डै 150 फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल जस्तो 90 डिग्रीको कोणमा ठाडै उठेर छिचोल्दै आकाशमा निस्किएको छ। 300 लम्बाई, 220 र ठाडो मुख गरी 90 फिट जति अग्लो छ। यो गुफाको मुखबाट एकैचोटि 8-10 जना सजिलैसँग पस्न सकिन्छ। यसको गर्भ झन्डै 45 फिट चौडा छ। आकाशतिरको मुख धेरै चौडा छ। यसको कुना काप्चाबाट पानी रसाएका छन्। एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुन ढुङ्गाका पग्लदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन्। त्यसबाट चुन मिश्रित चौलेनी रङको पानी टप्कने गर्दछ। भक्तजनहरू त्यहाँ दुध देउमाई भन्दै दुध थाप्छन्। भनाइ छ, भाग्यमानीको हातमा दुध चुहिन्छ, नभन्दै केहीका हातमा चौलेनी जस्तो चुन पानी खस्ने पनि गर्दछ। धर्मभीरु भक्तजन यसलाई कामधेनु दुध भन्छन् भने भौतिकवादीहरू उता महादेव थानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन्। महादेव थानको गुफा बसाहाथानको गुफाको आकाशपट्टिको मुख नजिकै नै उत्तरपट्टि खाल्डे आकारमा अवस्थित छ। यसको 70-80 फिट तल सतहमा मैदान परेको भाग छ। त्यहाँ नै बीचमा प्राकृतिक चोसे आकृतिमा हलेसी महादेवलाई देख्न सकिन्छ, जसलाई युगौंदेखि भगवान महादेव भनी पुज्ने गरिएको छ। यसको ठिक माथि गुफाको सिलिङमा चुन ढुङ्गा पक्लिँदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन्, जसबाट निरन्तर चौलेनी रङको पानी तप्किरहेको हुन्छ। माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किम्वदन्ती र जनविश्वास छ। मूर्ति वरिपरिका भाग मैदान परेको छ। यसलाई पहिले बाहिरबाट माटो ल्याइ पुरेर बनाइएको हुन सक्छ।

यस मैदानी भागमा एकैचोटि 20 रुद्रीहरू गर्न सकिन्छ। श्रोता, गुफाको सतहसम्म ओर्लनको लागि कृत्रिम 102 खुड्किलाहरू बनाइएका छन् जो भर्याङ जत्तिकै ठाडो कोणमा छ। गुफाका सिलिङ र भित्ताहरूमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू पनि देखिन्छन्। कहीँ मूर्तिहरू जस्ता बनेका छन्, कहीँ माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन्। दुलाहरूलाई पापद्वार, धर्मद्वार, जन्मद्वार, घोप्टेद्वार आदि भनेर पुज्ने र छिर्ने गरिन्छ। त्यस्ता द्वारबाट धर्मात्माहरू मात्र छिर्न सक्छन् र पापीहरू बीचमा अड्कन्छन् भन्ने धार्मिक विश्वास छ। अड्कनेहरूले आफ्नो पापको बारेमा ओकलेपछि मात्र छुट्छन् भन्ने भनाइ पनि छ। बसाह गुफा महादेव गुफादेखि करिब 100 मिटर पश्चिमतिर करिब 220 फिट लामो र 50 फिट चौडाइमा फैलिएको बसाह गुफा छ। श्रोता, एकैपटकमा 100 मानिस सजिलै भित्र बाहिर गर्न सकिने यस गुफाबाट करिब 210 फिट भित्र प्रवेश गरेपछि खुला र उज्यालो समतर भूभागमा पुगिन्छ, जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ। त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दुध माग्ने प्रचलन छ। दुध माग्दा भाग्यमानीको हातमा दुध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ। त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ। बसा गुफामा नन्दी भृङ्गीको मूर्ति, गौरी शङ्कर, गोमन साँप लगायतका प्राकृतिक मूर्तिहरू पनि छन्। महादेव गुफादेखि करिब 30 मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ। यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ।

हलेसी महादेव गुफाको उत्पत्ति प्रसंगको सन्दर्भमा विभिन्न कथा र किम्वदन्तीहरू रहेका छन्। इतिहासका अनुसार हलेसीको नाम नेपाल एकीकरण हुनु अघि यस भूमिमा किराती राजा होलैसुङले शासन गरेका थिए। सोही शब्द अपभ्रंश भई हलेसी बन्न गएको बताइन्छ। स्थानीय वासीका भनाई अनुसार पहिले सत्ययुगमा हलेसी मन्दिर वरिपरि जंगल रहेकोले त्यहाँ बाघ, भालु, घोरल, मृग, जरायु, कालिज, तित्रा आदि पशु पक्षीहरू प्रशस्त मात्रामा पाइने रहेछन् र त्यस जंगलमा त्यसै गाउँका स्थानीय वासी एक किरात जातका मान्छेले शिकार गर्न गएका रहेछन्। उनी दिनहुँ शिकार गर्न जान्थे र जीव जन्तुहरू मार्ने गर्थे। त्यो बेला हलेसी गुफा लहराले झेलिएर रहेको अवस्थामा भएकाले यस गुफाका बारेमा कसैलाई पनि थाहा थिएन। एक दिन एकजना किराती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ। त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तीको उज्यालो देखेर सिकारीको आँखा तिरमिराएर उनी बेहोस भएछन्। श्रोता, उक्त बेहोस भएका सिकारीलाई भगवान शंकरले दर्शन दिएपछि यस गुफाभित्र अन्य देवी देवताको पनि उत्पत्ति भएछ। यो देखेर त्यो सिकारीले त्यस मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने बनाइरहेको छ। अर्को प्रसंग रहेको छ, पुरानो धार्मिक मान्यता अनुसार यी दुवै गुफाहरू महादेवले भस्मासुर राक्षसबाट बस्नको लागि खनेका हुन् भन्ने किम्वदन्ती छ। भनिन्छ, एकपटक भस्मासुरले महादेवको घनघोर तपस्या गरेका रहेछन् र महादेव खुसी भई वरदान माग भन्दा उनले जसको थाप्लोमा म हात राख्छु त्यो चूर्ण होस् भन्ने वरदान मागेछन्। महादेवले तुरुन्तै तथास्तु भनी वरदान दिएछन्। भस्मासुरले यो वरदान सत्य छ कि छैन भनेर जाँच्न महादेवकै थाप्लोमा हात राख्न खोजेछन् अनि महादेव डरले त्राही त्राही माम भएर भागेछन्। भस्मासुरले पनि छाडेनछन्। महादेव हलेसीको चट्टानै फोडेरै जमिनभित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पालिराखेछन्। बसाहाले युद्ध गरेर भस्मासुरलाई निकै बेरसम्म अल्मल्याइदिएछन्। श्रोता, त्यतिन्जेलसम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजिकै जमिन छेडी पातालमा घुसेर लुकेछन्। यसरी त्यहाँ बसाहा थान र महादेव थान दुईवटा गुफा बनेको प्रसङ्ग आउँदछ। हलेसी महादेव पातालको गुफामा लुकेपछि विष्णु भगवानले मोहनी रूप लिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन्। एउटी रूपवती आइमै देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भस्म भएछन्। भस्म भएर रहेको हाडखोर आज पनि च्यास्मी भन्ने गाउँमा भएको र काला काला चट्टानलाई त्यहाँका आदिवासीहरू भस्मासुरको हाडखोर भनेर देखाउने गर्दछन्। हिन्दू धर्मको श्री स्वस्थानी व्रत कथा अनुसार सतीदेवीले आफ्नो बाबु दक्ष प्रजापतिले एउटा ठूलो महायज्ञ गरेका रहेछन्। जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन् र आफ्नो पिताले त्यस यज्ञमा नबोलाइकन पनि सतीदेवी गएकी रहेछन्। पिताको अपमान सहन नसकी सतीदेवीले तत्काल यज्ञ स्थलमा नै स्वयंलाई भस्म गरिदिन्। यज्ञमा हाम फालेर देहत्याग गरेको शरीरलाई महादेवले लिएर संसार डुलाउने क्रममा यहाँ सतीदेवीको अङ्ग दाहिने कुहुनो पतन भएको रहेछ। गुफासँग उपलब्ध कथा यस्तै छ, जुन गुफाको मुखमा बसालाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारी पारी चिचोलिएको गुफालाई बसा थान भनेर भनिन्छ। आदरणीय श्रोता, किराँत हिन्दू र बौद्ध धर्मावलम्बीको संगम स्थल हलेसी धाम नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो। ऐतिहासिक कालमा किराँतहरूका पूर्वज खोक्ची लिप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किम्वदन्ती छ। यहाँ वर्षेनी किराँतको चाड उभौली उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्दछन्।
अर्कातिर हिन्दू धार्मिक किम्वदन्ती अनुसार सत्ययुगमा महादेव भाङ धतुराले मातेर अर्धचेत भएको अवस्थामा भस्मासुर नाम गरेको राक्षसले मैले जसको टाउकोमा हात राख्छु त्यो जलेर भस्म होस् भन्ने वरदान मागेका रहेछन् र भाङमा लट्ठ महादेवले पनि विचारै नगरी तथास्तु भनेका रहेछन्। तर वरदान पाएपछि भस्मासुरले महादेवकै टाउकोमा हात राख्न खोज्यो। भस्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टान भित्र प्रवेश गरे र त्यही अलग भए। त्यसैले यहाँ महादेवको वास रहेको भनेर विश्वास गरिन्छ। त्यस्तै बौद्ध धर्म अनुसार यस भूमिमा सयौं वर्ष अघि महान बौद्ध गुरु पद्म सम्वतले वर्षौं तपस्या गरेको र बुद्धत्व प्राप्त गरेको भनेर भनिन्छ र यस भूमिलाई पवित्र भूमि मानिन्छ। बौद्ध धर्मावलम्बीहरू यस गुफालाई मराठी गुफाको नाममा पनि एक पवित्र स्थान मान्दछन्। त्यसैले पनि यहाँ वर्षेनी किराँत बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको हजारौं संख्यामा भीड हुन्छ। केही वर्ष अघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेव स्थान पुग्न लामी डाँडा विमानस्थलमै ओर्लिनु पर्ने बाध्यता हटेको छ। अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लागेको छ। अहिले मध्य पहाडी राजमार्गबाट सिधै जयराम बाहुनी डाँडा कदुवा ब्यासमिटार बडहरे दुर्छिम छाप डाँडा हुँदै हलेसी महादेवको दर्शन गर्न पुगिन्छ। यस मन्दिरमा विशेष गरेर शिवरात्रीका दिन भक्तहरूको निकै ठूलो घुइचो लाग्दछ। आदरणीय श्रोता, आज मैले खोटाङ जिल्लामा अवस्थित हलेसी महादेवको बारेमा चर्चा अनि परिचर्चा गरे। जिल्लामा रहेका केही ठाउँका नामहरू फरक पर्न गएमा म क्षमा प्रार्थी छु। यो लेख भने मैले एक स्वतन्त्र विश्वकोश अनलाइनबाट साभार गरेकी हुँ। श्रोता, आगामी दिनहरूमा यी यस्तै महत्वपूर्ण पर्यटकीय स्थल र तीर्थस्थलहरूको बारेमा यहाँहरूलाई जानकारी दिन आउने नै छु। तबसम्मको लागि यो निशा गुरुङलाई आज्ञा दिनुहोस्। नमस्ते, शुभ दिन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मासँग न्यायपालिका र कार्यपालिकाको सम्बन्ध बारे प्रश्न उठाउनु भएको छ। संसदीय सुनवाईका क्रममा सांसद अहियाल,
4: नेपालको न्यायिक इतिहासमा पहिलो पटक चौथो नम्बरको बरियातमा रहेका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको छ। यसले स्थापित वरिष्ठता र योग्यताको सिद्धान्तलाई कसरी आत्मसात गर्छ? के यसले भविष्यमा न्यायाधीशहरूमा कार्यक्षमता भन्दा राजनीतिक निकटता खोज्ने प्रवृत्तिलाई प्रोत्साहन दिँदैन? यो सिफारिसलाई कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको रूपमा हेरिएको छ। प्रधानमन्त्री संवैधानिक परिषदको यो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा कस्तो असर पार्छ? के तपाईँ प्रधान न्यायाधीश नियुक्ति भएपछि कार्यपालिकाका गलत निर्णयहरूमाथि निर्धक्क भएर अङ्कुश लगाउन सक्नुहुन्छ? अझै पनि सर्वसाधारणका लागि अदालत पहुँचभन्दा बाहिर र महँगो छ। लामो समय न्यायमा पहुँच आयोगको नेतृत्व गरिसक्नु भएको तर नतिजा कमजोर छ। यति बेला गर्न नसकेको काम अब 6 वर्ष कार्यकाल पाउँदैमा गर्नुहुन्छ भन्ने आधार के छ? प्रश्न पारिदिनुहोस्।
3: श्रम संस्कृतिका सांसदले लोकगीतका फुदा जोडेर सरकारको खोजी गरेका छन्। गएको चैतमा भोजपुरमा हुरीले उडाएका टहराबारे गृह मन्त्रालय पुगेर राहत दिन माग गर्दा पनि सुनवाई नभएको भन्दै सांसद ध्रुवराज राहीले सरकारको उपस्थिति खोज्नु भएको हो।
5: केन्द्र सरकार खोइ। सामान्य सभामुख महोदय, मैले धेरै अगाडि चैत 1 र 2 गते हावाहुरीले उडाएको जनताहरूको घरको विषयमा मैले सदनमा सरकारलाई अनुरोध गरेको थिएँ। आजसम्म पनि केन्द्रीय सरकारबाट कुनै राहत 65 वटा घरमा पुगेको छैन। 8 वटा स्कुलहरूको छानाहरू उडाएको मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ। गृहमन्त्रीलाई हामीले भेटेर भनेको थियौँ यो आवाजहरू, भोजपुरी जनताको आवाजहरू नसुनेको कुरा आज मैले उभौली साकेलाको शुभकामनासँगै म अब चाहिँ सुन्नुहुन्छ कि भनेर अनुरोध गर्न चाहन्छु।
3: सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा छान्न आदेश दिएको छ। मंगलबार न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोटीमा थुनामुक्त गर्न आदेश गरेको हो। पूर्व मन्त्री गुप्तालाई पोखराको लेचीबारी प्रकरणमा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। पर्यटकीय राजधानी घोषणासँगै पोखराको लेक साइड क्षेत्र 24 घण्टा नै खुलाको निर्णय गरिएको थियो, तर अहिले पर्यटन व्यवसायी र स्थानीयले यस्तो निर्णयले विकृति र अशान्ति बढ़ेकाले राति 2 बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न माग गरेका छन्। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
6: पोखराको मुख्य पर्यटकीय क्षेत्र लेक साइडलाई 24 घण्टा खुला गर्नुपर्ने माग यहाँका पर्यटन व्यवसायीको थियो। व्यवसायीको माग सुन्दै 2080 चैत 4 गते पर्यटन राजधानी घोषणा गरेकै दिन स्थानीय प्रशासनले पोखराको पर्यटकीय क्षेत्र लेक साइडलाई निश्चित मापदण्डका आधारमा 24 घण्टा खुला गर्ने निर्णय समेत गर्यो। तर अहिले आएर उक्त निर्णयको पर्यटन व्यवसायीले नै विरोध गरेका छन्। लेक साइड 24 घण्टा नै खुला हुँदा विकृति र शान्ति सुरक्षामा असर परेको भन्दै पर्यटन व्यवसायीले रातभर व्यवसाय सञ्चालनको निर्णय सच्याउन माग गरेका हुन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचार संहिता र मापदण्ड पूर्ण रूपमा पालना नहुँदा पर्यटकीय क्षेत्रमा बढ्दो हो हल्ला, ध्वनि प्रदूषण, अव्यवस्थित गतिविधि बढेको महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल बताउनुहुन्छ।
7: हामी स्थानीय बासिन्दा, हामी त्यहीँ बस्छौँ। त्यहीँ क्लबहरू, डान्स बारहरू विभिन्न छन्। रात्रिकालीन समयमा चाहिँ उहाँहरू रातभरि डान्स बारमा बिजी हुने ग्राहकको रूपमा अथवा कामदारको रूपमा, र बिहान हामी मर्निङ वाक जाँदाखेरि पनि 4, 5 बजे, 6 बजे मर्निङ वाक गएको अवस्थामा पनि स्थानीयहरूको घर पिँढीमा चाहिँ उहाँहरू एकदम मादक पदार्थ सेवन गरेर भनौँ न हामीले हेर्नै नसक्ने अवस्थामा चाहिँ भएको देखेको पनि।
6: पर्यटन व्यवसायको माग अनुसार नै सरकारले 24 घण्टा लेक साइड खुला गर्ने निर्णय गरेको थियो, तर होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो नीति प्रभावकारी नभएको बताउनुहुन्छ।
8: विदेशी पर्यटकहरू अथवा आन्तरिक पर्यटकहरू जो पोखरा आउनुहुन्छ उहाँहरू बीचमै खाना खाएर आउनुहुन्छ। राति 2 बजे खाना खान आवश्यक छैन। र हाम्रा छोराछोरी जुन चाहिँ यहाँका स्थानीय छोराछोरीहरू डिस्को क्लब दोरीमा गएर चाहिँ त्यहाँ बिगार्नुभन्दा बाहेकको यसको उपलब्धि कुनै पनि देखिएन. हामीले जब चाहिँ पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो त्यसमा उपहार स्वरूप चाहिँ चौबिसै घन्टा भनेर यसलाई चाहिँ यो पूर्व तयारी बिना नै जुन आवश्यकता थियो यसलाई गहन रूपमा छलफल गरेर यसलाई चौबिस घन्टा खुल्न आवश्यक हो या होइन भन्ने खालका बहस गरेर मात्रै यसलाई ल्याउन आवश्यकता थियो.
6: पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषदले यो निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासनमा केही दिन अघि ज्ञापन पत्र बुझाएको थियो.

0: भर्खरै सुन्दै हुनुहुन्थ्यो विक्रम गुरुङको शब्द र स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा संगीत भने स्वयं अरुण थापाकै रहेको थियो र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम
1: नेपालै।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस

खाटो लसुकु सजाजो नेपाली छिङे नचना दिलर जाजो सजिस निवास सुस बुखत तैछु न थौ युके बुखत दु एजाजी फटाफट बुखत हेतैछु न सिक्नु लागि आहा न सगु मेगु बुखदु थोचै अनला थो दुतिया मिगया बुखजुला ये 19 वडा गुहाली पुसय गोसाले ये महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा गुहाली योमरी वकलात्मक वस्तु देखिको प्रशिक्षण आइतबा कोचागुदु गुहाली पुसय नाय सनी शंकर महर्जने नाय सुजुगु उगुज्याजले 19 वडा नाय राजेश कुमार श्रेष्ठ मु पहा कथा सहायदिगु खासा पहा पि पुसय सल्लाहकार पि आनन्द बहादुर साई जफ मागुथे ये महानगर कमिटी नाय पञ्चनारायण महर्जन योमरी प्रशिक्षक रामदेवी पि सहायदिगु ख मु पाले से ये महानगरपालिका 19 वडा नाय श्रेष्ठ थपिन्छ सेकागु सिप्या त व्यवहारै छला सुला सम्बु देवा तजिलजिया

0: सुना मत सेबे इले यंगमारी पाखे आई आर्जन जुइसा कलात्मक गने दियो ख्या मायो बायो त्वा देवा झोला नेहा कम्फे बोले पर्यटक पाखे ओके या प्रचार प्रसार या नपना पन विश्वव्यापी करण जुगु खन पार बिन्स लोना दिगु ख दीर्घ नारायण महर्जन लस्कुस नोचुतया प्रमिला साइन यहाँ गोगु ज्याजोले नि गुम अप्रसिक बिन्द मु पाहा 19 वडा या नाय राजेश कुमार श्रेष्ठ ओतालिमे कजी शंकर महर्जन दसी पौना पन लुबन्दी छि ल लागु ख तालिमे अनुभव कनेगु झोले गय नेवाज यान उ तालिम काखना थपि दस्कन ले तागु ख ममता चन्द्र महत्व करा दिलेसा विजेता साई व भावना साई थगु अनुभव कना दिला थंकने विभिन्न वडा गोसाले थजागु युकु युकु हे ज्याजो त ज्याछनि अले दशव धमास्ति वगु से थजागु ज्याजो त जिउले ज्याजो यु लागि सके ज्याजो त ज्याछनि खला वा ओके जे सु प्रोडक्टिभ न जिउ खमगा जस्तै आ त यमरी देखिगु जिसुले आ त 19 वडा दियो थो ये या कोर थाजुलरि अनचोपी नेवादे स यमरी देखि मसगुला पका खै मखसी अले यमरी देख त 19 वडा त ति बजेट हे फ्याना देख मागुन पका मखसी अले थनछौ खवला गैर निवास मेसन तालिम क्या खुना तो उसको लेता को खोकना दिला मतलब तो सही थम को नहीं दुनी गए निवाते सो निवात है से की गु निवात तो जिले जी से की गु अलतर निवाते सो सही उगे बती सा उदासी पन के नहीं गु अजागो जो यावे संग तो कॉलेज शायद थोए तालीम को थोना वे का ममता चंद्र महत्व सही थी तो व्यापारी करने याना शायद रेस्टोरेंट तो खोले ना एनर्जी एंडी पैसा निवाते सो तो तालीम में लगी जगह तालीम का ही खा रहे थे ना सुनो मैं गु अजागो खोतो न जीफ ऐसा जी से ब्लेस छुजी माथे चोना सला ये महानगर पालिका येलो महानगर पालिका यो को यो को बजेट ढुमला अलि वेक अप सम बजेट देउले छेरा सा ओके बति सा वो पचा पचा वो देवा वो थेना से होला दी ओसी बे से एक मुष्ट रूप बरो थगु वडा से सु उद्योग चा के त हे अनचोपी नेवा ते त भयमाल सु आ चाहिँ बडा बडा ले यो को यो बजेट दुनी मला एरगा दे समझि मे से वो लाखौ बजेट बिराई गु म तर अन बडा चाहिँ सु उद्योग चा को स ठीक जुइले सा अले वो उद्योग चा गर्दै सुरा सा वो वडा सोपी मनोतला अबेको पिनोला आर्थिक रूप असि सशक्त जुइनी सा मला अले उली जग म खसे वो वडा सोपी मेपी मन देत न सको उदाहरण न जुइसो एसे अजागु ज्याया खला दसे मने लुगु कि मसा थजागु ज्याजु वाला गुली ज्यासनी गुलासनी निये जिस खाना सुनी मला अब येले चाहिँ यो कोया न सांस्कृतिक ज्याजु से ज्यासनी लाखौ लाख त्यवा चाहिँ फुका सांस्कृतिक ज्याजु यही एकछिन मेमी हाल अनि ज्याजु वाला सिडल तर के उपलब्धि छुले सा एजे थोक हसें पति सा बिसायन दी तना जी बिना प्यासें ज्याजु साख मा बिगु मिस्वे
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ

0: शिखर खनाले अस्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। अस्ट्रेलियन दूतावासको सहकार्यमा आयोजित नेपाली डायस्पोरा इन अस्ट्रेलियाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैर आवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको हो। उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले विद्यमान कानूनी संरचनाभित्र रहेर डायस्पोरासँगको सम्बन्ध थप सुदृढ़ बनाउने प्रयास भइरहेको स्पष्ट पार्नुभयो। प्रतिवेदन अनुसार सन् 2025 जूनसम्म अस्ट्रेलियामा नेपाली मूलका व्यक्ति 2,13,580 पुगेको अनुमान छ। अध्ययनमा सहभागी मध्ये 61.16% उच्च शिक्षाका लागि अस्ट्रेलिया गएको उल्लेख छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सबै उपाय अवलम्बन गर्ने बताउनु भएको छ। अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ एपीजीको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको हो। एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनु भएको हो। सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको भन्दै जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको बताउनुभयो। नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उहाँको भनाइ थियो। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोहरीमा छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोहरीमा थुना मुक्त गरेको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। पर्सा जिल्ला अदालतले विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जेठ 4 गते पर्साको बेरगंजबाट पक्राउ गरेर मंगलबार अदालतमा उपस्थित गराइएको हो। प्रहरीले सामाजिक सञ्जालमा अपशब्द बोलेको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। काठमाडौँ ट्राफिकले वैशाख 29 गतेदेखि आजसम्म 13,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेर 1 करोड़ बढ़ी जरिवाना असुलेको छ।
1: यो अवधिको कार्यवाहीबाट 1,18,00,000 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार कार्यवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने 629 जना छन् भने राइड शेयरिङ सम्बन्धी नियम उल्लंघन गर्ने 1,036 जना छन्। यसै गरी रातो बत्ती उल्लंघन गर्ने 1,282, तीव्र गतिमा सवारी चलाउने 778, लेन मिच्ने 540, सड़क फुटपाथ अतिक्रमण गर्ने 640, नो हर्न क्षेत्र उल्लंघन गर्ने 1,646 तथा एकतर्फी सड़कमा सवारी प्रवेश गराउने 762 चालक कार्यवाहीमा परेका हुन्।
0: यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय बनेको हो। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
2: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम्म अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
3: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला। अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामीले बिक्री सुरु गर्न सुरु गर्छौँ।
2: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या आउने गरेको उनीहरूको गुनासो छ।
3: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानु पर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
4: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
2: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिय
0: किसानहरू
5: BFBS गोर्खा रेडियो हो।

एफबी गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता, तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम घर संसारमा म सुनेको तर्फबाट। यो एक घण्टाको कार्यक्रम अवश्य पनि आजको दिनमा सुन्न सक्नुहुनेछ। अवश्य पनि यो समय मिठा मिठा गीत संगीत राख्ने नै छु र यसै गरी घरसँग सम्बन्धित घरको जे जति हो रहेको छ यसबारेमा पनि जानकारी रहनेछ। अब हामीले घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा, अब त्यसमा हाम्रो तीनवटा क्षेत्र हुन्छ, हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन, हाम्रो शारीरिक जीवन। यी तीनवटा क्षेत्रमा हामी स्वस्थ रह्यो भने पक्कै पनि हामी घरको परिवारमा स्वस्थ रहन सक्दछौँ। र यसै क्रममा आज चाहिँ आमाले बच्चालाई कठिनाइबाट बचाउने मात्र होइन लड्न सिकाउने हो, यस विषयमा पनि म राख्ने नै छु। अब नानीहरू भनेको भविष्यको कर्णधारहरू हुन्, उनीहरू भविष्य हुन् र उनीहरूबाट चाहिँ हामीले अवश्य पनि संसारलाई चाहिँ अवश्य पनि एउटा राम्रो ठाउँ हुनको लागि चाहिँ उनीहरूको अहिलेदेखि नै उनीहरूलाई शिक्षा दिएर राम्रो वातावरणमा हुर्काएर चाहिँ एउटा गुड ह्युमन बिइङ भएर चाहिँ उनीहरूले संसार चलाउन सक्दछन्। र अवश्य पनि यसैमा चाहिँ एउटा घरबाट नै सुरु हुन्छ सबै कुराको सुरुवात चाहिँ, केही क्षणमा रहने नै छ। तर त्योभन्दा अगाडि आउनु श्रोता लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी स्कूलका रेडियो सुन्ने हुनुहुन्छ। कार्यक्रम अहिले घर संसारमा छौ र अवश्य पनि आमाले बच्चालाई कठिनाईबाट बचाउने मात्र होइन लड्न सिकाउने हो, यस विषयमा पनि केही जानकारी म राख्ने नै छु। बालबालिकाले बाहिरी संसारमा जस्तो मूल्य मान्यता बोकेर जान्छन् त्यसको सिकाएको सुरुवात घरबाट हुन्छ र आमा बन्नुले एकै समयमा सबैभन्दा बलियो र सबैभन्दा कमजोर दुवै महसुस गराउनेछ भनेर कहिल्यै पनि कल्पना गरेको हुँदैन। तर छोराछोरीहरू आएपछि जीवनमा चाहिँ एउटा केन्द्रबिन्दु नै बदलिन्छ। हरेक निर्णय, हरेक काम, हरेक दिनचर्या, हरेक जोखिम एउटै प्रश्नको वरिपरि घुम्छ र यसैमा चाहिँ कस्तो संसार सिर्जना गर्ने हो र छोराछोरीहरू कस्तो हुनुपर्छ भन्ने विषयमा चाहिँ यो बुझेर चाहिँ हुर्किन एकदमै महत्त्वपूर्ण छ। उनीहरू बुद्धिमान, आत्मनिर्भर, अनुशासित, संवेदनशील र बोल्न नडराउने हुनुपर्छ। प्रसिद्धि र ह्वाट यो हाउसमा बसेर चाहिँ यतिकै विशेष बनाउन सकिँदैन र जिम्मेवारी चाहिँ बनाउनु पर्दछ र यसैमा छोराछोरीहरूले चाहिँ आफ्नो ओछ्यान मिलाउनु पर्छ, सरसफाइहरूमा पनि कामहरू गर्नुपर्दछ। संसार हाम्रो इच्छामा मात्रै अनुसार बदलिँदैन तर सिकाउने क्रमहरू हुनुपर्छ। उनीहरूलाई चाहिँ अवश्य जिम्मेवार भएर हुर्कन चाहिँ सिकाउनु पर्ने हुन्छ र यो चाहिँ आमाको सबैभन्दा एउटा ठुलो जिम्मेवारी पनि रहेको हुँदछ। आफ्नो बच्चाहरूको सुरक्षा गर्नुपर्दछ र यसैमा मार्गदर्शन दिनुपर्छ, गल्ती सुधार्नुपर्छ, उनीहरूको हेरचाह गर्नुपर्छ र बिस्तारै उनीहरूलाई यसमा चाहिँ इन्डिपेन्डेन्ट भएर छोड्न सिकाउनु पर्छ। अभिभावक हुनु भनेको बच्चालाई आफै सक्षम र स्वतन्त्र हुनको लागि तयार गर्नु हो। यो पीडादायी छ किनभने एक निश्चित बिन्दुपछि बच्चाहरू अब पूर्ण रूपमा तपाईँमा रहँदैनन्, उनीहरू चाहिँ पहिचानका एउटा व्यक्ति भएका हुँदछन्। र कार्यक्रममा अवश्य पनि यसबारेमा जानकारी रद्द गर्नेछ। अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

FBI scorecard video sunyer unsa shrutar aile hamikari krom yus samay ghar sansar mat sam rabish apni tabik samichama yura ghar ko sansar hamik kasari swachha banan saksam bani bishamarai kusam ra abish apni abo aile ko yis samay ma bani ki jankari mula kuraru matabik ko mat samarak nini su abo ghar ma hami abo nariwal pani apni khana saksam hai na ra abo khan banar ko kuraunsa ra ghar ma si koti patakaru right food aru right way mana खादा चाहिँ त्यो ले चाहिँ जानसम्म जाने जोखिमहरू पनि हुन्छ त्यसै कारणले गर्दाखेरि यी कुराहरू पनि एकदमै महत्त्वपूर्ण छ र अवश्य पनि यसैमा चाहिँ आज हामी चर्चा गरौँ यो समय अहिलेलाई नरिवल पानी कति समयसम्म राख्नुपर्छ त खोलेपछि चाहिँ भन्ने विषयमा खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छन् यसका पोषक तत्त्वहरू पनि कम हुन थाल्छन् हरियो नरिवलको पानी स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ नरिवल पानीमा भिटामिन बीका साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ जसले शरीरमा एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ त्यसै त्यसमा पाइने साइटोकोनिन्सको पनि यो एन्टी एजिङ र एन्टिकार्सिनोजेनिक तथा एन्टी थ्रोम्बोटिकहरूको रूपमा पनि काम गर्ने विभिन्न अनुसन्धानहरूले जनाएको छ विशेष गरी धेरै गर्मी हुने क्षेत्रमा नरिवल पानी धेरै रुचाइन्छ नेपालको तराई क्षेत्र लगायत काठमाडौँ र अन्य सहरहरूमा समेत यसको खपत राम्रै हुन्छ कतिपय स्वास्थ्यमा हामीले नरिवल पानी चाहिँ अस्पतालमा बिरामी भेट्न जाँदा पनि यसको प्याकहरू लैजाने गरिन्छ त अब के कसरी नरिवलबाट पानी निकालेर टाढा लैजानु राम्रो हुन्छ नरिवल फोरिसकेपछि त्यो पानी कतिसम्म बाहिर राख्नु मिल्छ त यस विषयमा अवश्य पनि म कुरा गर्ने नै छु अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

पीएफपी सरकार बीडी सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी छौं श्रोता घर संसारमा र म चर्चा गरिरहेको छु खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्न मिल्छ त भन्ने विषयमा अब यसै गरी खोलिसकेपछि नरिवल पानी धेरै लामो समयसम्म भण्डारण गरेमा बिग्रन्छन् यसका पोषक तत्वहरू पनि कम हुन थाल्छन् नरिवल खोल्ने बित्तिकै तुरन्तै पिएमा सबैभन्दा बढी फाइदाजनक मानिन्छ यदि 22-24 डिग्रीमा तापक्रम रहेको कोठामा राखिन्छ भने 2-4 घण्टासम्ममा यो बिग्रन्छ बिग्रिएपछि पिउँदा यसको स्वाद नमिठो हुनुका साथै स्वास्थ्यलाई फाइदाको सट्टा हानि गर्ने जोखिम पनि रहन्छ लामो समयसम्म ताजा राख्न अब के गर्ने त फ्रिजहरूमा राखिएको हो भने यो लगभग 24 घण्टासम्म राख्न सकिन्छ त्यसपछि यो अवश्य नै त हुँदैन तर पनि यसको स्वाद पोषण र ताजापन कम हुन थाल्छ त्यसैले यसलाई निकालेपछि जति सक्यो चाँडै पिउनु नै उपयुक्त हुन्छ यदि यसलाई प्याकेट बन्द बनाएर रेफ्रिजरेटरमा राखिएको हो भने लामो समय भण्डारण गर्न सकिन्छ यसलाई 1-2 महिनासम्म सजिलै राख्न सक्नुहुन्छ यद्यपि प्याक खोलेको 24-48 घण्टाभित्र यो प्रयोग गरिसक्नुपर्छ नरिवल पानी भण्डारण गर्ने सबैभन्दा सजिलो उपाय भनेको बलियो बिर्को भएको बोतल राखेर रा फ्रिजमा राख्नुपर्छ धेरै मात्रामा भण्डारण गरेको हो भने निकालेर पिउँदै फेरि त्यसै गरी राख्दै गर्न सकिन्छ तर बिर्को खोलेर रा धेरै बेर नराखी तुरन्त फेरि पहिलेकै जसरी राख्नुपर्दछ कार्यक्रम घर संसार सुन्दै हुनुहुन्छ श्रोता र अब भने फेरि पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि हामी कस्तो संकेत दिए देखिए चाहिँ नरिवल पानी खराब छ भनेर बुझ्ने भन्ने विषयमा राख्ने नै छु

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी सबै घर संसारमा छौँ र म चर्चा गरिरहेको छु नरिवल निकालेपछि कति समयसम्म राख्न सकिन्छ भन्ने विषयमा. अब कस्तो सङ्गीतदेखि नरिवल पानी खराब छ भनेर बुझ्ने त स्वाद अमिलो भएको छ भने बिग्रिएको भनेर बुझ्नुपर्छ. रङ परिवर्तन हुने नै र नराम्रो गन्ध आएको छ भने पनि त्यो पिउनु हुँदैन. कहिलेकाहीँ कुनै खराब कुरा मिसिएर पनि यो बिग्रिन सक्छ, त्यसलाई पनि राम्ररी ध्यान दिनुपर्दछ. अब यसरी बिरामी भेट्न जाँदा नरिवल पानी नलाने त भन्ने विषयमा अब एउटा सोच्न पनि सकिन्छ, तर यो बारेमा पनि म जानकारी राख्ने नै छु श्रोता तपाईँको समीक्षामा. त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: AM FM
1: online
0: apps
1: तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने
0: यो
1: BFBS
0: गोरखा रेडियो हो।

बीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी घर संसारमा छौँ र चर्चा गरिरहेको छु तपाईँको समक्षमा. अहिलेको लागि भने खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्न मिल्छ भन्ने विषयमा, र यसै गरी हामी यो बिरामी फेर्दा जाँदाखेरि नरिवल पानी नलाने त भन्ने विषयमा, अब यसमा आफू जान लागेको दूरी र आफ्नो ठाउँको तापक्रमलाई विचार गर्नु आवश्यक हुन्छ. यति सानो लागेको गन्तव्य नजिकै छ भने नरिवल पानी लैजान मिल्छ. यदि दूरी टाढा छ र धेरै गर्मी वातावरण भएको अवस्थामा चाहिँ चाँडै बिग्रिन सक्छ. अर्को महत्त्वपूर्ण कुरा भनेको यसरी लगेको नरिवल पानी जति सक्यो चाँडो पिउनु राम्रो हुँदछ. र अवश्य पनि श्रोता, आज कार्यक्रम घर संसारमा मैले चर्चा गरिसके खोलिसकेपछि नरिवल पानी कति समयसम्म राख्नु मिल्छ भन्ने विषयमा निकै नै जानकारीमूलक भएको छ भने म आशा गर्दछु. र यस्तै जानकारीमूलक कुराहरू म नेक्स्ट विक पनि ल्याउने छु. घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा भन्दै यो मिठो गीत पनि इन्जोय गर्नुहोस्. म सिने पनि आजको लागि बिदा लिनेछु. नमस्ते, बाई.

0: तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोर्खा रेडियो हो।
4: बोर्डरको विराटनगर 14 कोशी लोकमार्गमा एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख सन्तोष नेउपानेका अनुसार सड़कमा गुडिरहेको ग्यास बुलेट आईसीपी तर्फ मर्ने क्रममा साइकललाई ठक्कर दिएको हो। दुर्घटनामा विराटनगर 14 जतुवाका 45 वर्षीय शिवचरण ठाकुर र उहाँकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको हो। प्रहरीले ग्यास बुलेट र चालक भारतका रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जेएनसी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई सरकारले मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ।
5: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेएनजी प्रदर्शनका क्रममा भदौ 23 र 24 गते अस्पतालमा भर्ना भएका घाइतेको आधारमा वर्गीकरण गरी आर्थिक सहयोग वितरण शुरू गरिएको हो। स्वास्थ्य आपतकालीन संचालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र उनीहरूको स्याहार सुसार गर्नेलाई मासिक 9,000 रूपियाँ उपलब्ध गराइनेछ। गम्भीर घाइतेलाई मासिक 9,000 र मध्यम घाइतेलाई मासिक 4,000 रूपियाँ दिने निर्णय गरिएको छ। सामान्य घाइतेलाई भने मासिक रकम नदिने बताइएको छ। प्रदर्शनमा घाइते भएका सबैलाई एकमुष्ट 35,000 रूपियाँ प्रदान गरिएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको परिचय पत्रका आधारमा घाइतेको वर्गीकरण गरिएको छ। घाइते भएका मध्ये 539 जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ। 29 जना अति गम्भीर, 130 जना गम्भीर, 85 जना मध्यम र 295 जना सामान्य घाइते गरेर 539 जनालाई चार वर्गमा विभाजन गरिएको हो।
4: भैक्तीको मंगला गाउँपालिकाले 200 किसानलाई 1 करोड़ मूल्य बराबरको कृषि औजार वितरण गरेको छ। गाउँपालिकाले 50% अनुदानमा मिनी टेलर हलो मिल र थ्रेसर मेसिन वितरण गरेको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले 149 मिनी टेलर हलो 35 मिल र 11 धान थ्रेसर वितरण गरेको जानकारी दिनुभएको छ। कृषिको लागत घटाउन कृषकहरूको सजिलो र समय बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड़ दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनु भएको छ। कैलालीको धनगढ़ीमा लागू औषध र आत्महत्याका घटना भयावह बन्दै गएको तथ्याङ्कले देखाएको छ।
5: जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याङ्क अनुसार एक महिनामै लागू औषध सम्बन्धी 58 मुद्दा दर्ता भएका छन् भने दुई महिला सहित 98 जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट प्रहरीले 81 ग्राम 640 मिलिग्राम खैरो हेरोइन सहित अरू लागू औषध बरामद गरेको जनाएको छ। त्यस्तै वैशाख महिनामा मात्रै कैलालीमा 26 जनाले आत्महत्या गरेका छन्। तीमध्ये दुई बालक, चार बालिका, 14 महिला र 6 जना पुरूष छन्। 25 जनाले झुण्डिएर र 1 जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
4: बेलायती रक्षा मन्त्री ल्युक पोलर्डले सन् 2022 सेनालाई सहयोग गर्नेहरूको पहिचान सम्बन्धी जानकारी चुहिँदा हजारौं अफगानी भागेर बेलायत आउनु परेको लगायत आफूहरूले सिक्दै आएको पाठबारे संसदीय समितिलाई जानकारी दिनुभएको छ। डिफेन्स सेलेक्ट कमिटीमा बोल्दै मन्त्री पोलर्डले गोप्य सूचना उल्लंघनको विषय सह्य नहुने समेत बताउनु भएको छ।
6: The Afghan data breach in 2022 refers to the accidental disclosure of a database containing personal details of approximately 25,000 Afghan applicants and their family members looking to relocate to the UK after the Taliban's return to power. Defence Procurement Minister Luke Pollard told MPs what's being done to prevent similar events from happening.
7: We have put in place, as this government, rather than the previous government, improvements to data protection, data handling and record keeping. That includes implementing new IT systems that would make it impossible to be able to send entire data sets out from the MOD systems. Previously, these records were being kept on Excel spreadsheets, which I think we all recognise is not ideal.
6: Efforts to resettle people in direct response to the breach were estimated by the MOD to cost around £850 million. The extent of the breach only became publicly known last year after a super injunction to prevent media coverage had been lifted, with Labour coming into power during the same period.
7: When we took over and were made aware of the super injunction, it was our sense that we need to continue the spirit of the super injunction due to the risk that was applied to, at the time, the individuals on the data set. Mm. As a result, I mean, to be honest, it's pretty unpalatable for me as a parliamentarian, especially as someone who had spent the previous 2 years asking questions of a government that was not giving me the answers.
6: Mr. Pollard says the UK will honour its obligation to eligible Afghans, with around 38,000 now relocated and around 9,000 remaining.
4: Yo, BFBS.

मानिसको दिमागमा छ नि एक दिनमा हजारौं हजार विचारहरू उत्पन्न हुन्छन् रे भन्ने मान्यता छ, होइन? अब यो त दिमागमा आएका हजारौं विचार भयो, तर इन्ट्रेस्टिङ कुरा के भन्दाखेरि चाहिँ एउटा सकारात्मक सोचले तपाईँ हाम्रो शरीरको एनर्जी नै यति पोजिटिभ यति सकारात्मक हुन जान्छ रे, जसले गर्दाखेरि हामी अत्यन्तै निरोगी एकदमै उत्साहित हुन सक्छौँ रे। त्यस्तो सोचका साथ हामीले आफ्नो जीवनलाई अगाडि बढायौँ भने त सोच्नुहोस् त, जस्तो सोच त्यस्तै दिन, जस्तो दिन त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल। कति राम्रो कुरा। तपाईँको दिन अत्यन्तै सुन्दर होस्, तपाईँको रात उत्कृष्ट रहोस्, तपाईँको मन स्वच्छ रहोस्, तपाईँको विचार पवित्र रहोस्, तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मन सदैव प्रसन्न रहोस्। यिनै शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेको छु। हजुर, के छ तपाईँको हाल खबर? मस्तीमा हुनुहुन्छ होला, यस्तै खुसीमा दिन बिताउनु होला। आज पनि हाम्रो मनको आवाजको साथ हामी यात्रा गर्नेछौँ, रमाइलो यो साथ रहनेछ, त्यसैले साथै बस्नु होला। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ, अभिनन्दनका साथ यो गीत पनि तपाईँको नाममा समर्पित।

हजुर, अत्यन्तै सुन्दर गीत तपाईँले सुन्नुभयो मनका आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। आज पनि हामी रमाइला रमाइला कुराहरूको साथमा अगाडि बढ्नेछौँ, किनकि जीवनमा सधैँ खुसी मात्रै होइन, सधैँ अवसर मात्रै होइन, चुनौती पनि आउँछ। कहिलेकाहीँ त्यही चुनौतीबाट निस्किनलाई सानो आइडियाले पनि जीवनको डिरेक्सन नै बदलिदिन्छ, जीवनलाई सहज बनाइदिन्छ। यस्ता थुप्रै कुराहरू छन् जुन आज हामी गर्नेछौँ। एउटा प्रेरणादायी कुरा पनि छ, आफ्नो स्वास्थ्य आफ्नो सौन्दर्यका बारेमा पनि आफैले ख्याल राख्नुपर्छ, होइन। अब सबैजनाले केही न केही गर्न चाहन्छन्, व्यापार व्यवसाय आफ्नो केही होस् भन्ने हुन्छ नि त। सानो सानो पाइलाबाट घरबाटै बिजनेस स्टार्ट गर्न सकिन्छ कि, सानो सानो आइडियाका बारेमा पनि कुरा गरौँला। अनि एउटा मिठो मोरल स्टोरी पनि छ, यी सबै तपाईँले आज पाउनुहुनेछ मनको आवाजमा। यसको साथ साथै मिठा मिठा गीतहरू मैले तपाईँको लागि छानी छानी लिएर आएकी छु। यी सबै कुरा तपाईँको मनको लागि हुनेछ। यो मनको आवाज त्यो मनसम्म, त्यो मनको आवाज यो मनसम्म हुन्छ हजुर। र यो गीत तपाईँको लागि आउन सुनाऊ।

हेर्नुस् है, तपाईको मन सुन्दर पवित्र छ र तपाईको मन भित्रको भावना पनि त्यस्तै छ। कति राम्रो कुरा, बनोट राम्रो हुनका साथसाथै मन सुन्दर पवित्र हुनुको साथसाथै तपाईको स्वास्थ्य स्वस्थ छ भने झन् वा वा भइहाल्यो। त्यसमाथि पनि तपाईमा भरपूर क्षमता छ भने झन् डबल वावा भयो है। त्यसपछि तपाईँको रङ रूप सबै राम्रो छ र तपाईँको अनुहारको छाला पनि एकदम सुन्दर चम्किलो छ भने सुनमा सुगन्ध। हाम्रो अनुहारको स्किनलाई हेल्दी राख्नको लागि चाहिँ हामीले प्रत्येक बिहानी उठ्न साथै 2 ग्लास मनतातो पानी त पिउनु परिहाल्यो। पर्याप्त निद्रा त चाहियो चाहियो, चाहे जुनसुकै काममा होस्। यो 2 चिज त नियमित गर्नै पर्छ, सौन्दर्यको साथसाथै अरू काम गर्नको लागि पनि। यति गरिसकेपछि 1 चम्चा बेसन, 1 चम्चा दही, 1 चम्चा मह, 1/2 चम्चा बेसार र 1 चम्चा चन्दनको पाउडरलाई मिसाएर यसलाई पेस्ट बनाउनुहोस् र यो सिम्पल फेस प्याक तयार भयो। र यसलाई तपाईँले हप्ताको 2 चोटि आफूलाई फुर्सद भएको समयमा अनुहारमा लगाउनुहोस् र 15-16 मिनट राखेर रा यसलाई धुन सक्नुहुन्छ। यो सबैभन्दा एकदम नेचुरल, तपाईँको अनुहारलाई ग्लो ल्याउने, घरमै गर्न सकिने, पैसा पनि खर्च नहुने ब्युटी टिप हो। यसलाई प्रयोग गरेर आफ्नो अनुहारको छालालाई सुन्दर बनाउन सक्नुहुन्छ। यो त भयो एउटा ब्युटी टिप तपाईँको लागि, तर आत्मविश्वास सबैभन्दा ठुलो ब्युटी टिप हो मानिसका लागि, उसको जीवन।

0: FBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँले भर्खरै रेडियो अन गर्नुभएको हो भने चाहिँ यो हो BFBS गोर्खा रेडियो। सातै दिन चौबिसै घण्टा तपाईँ जहाँ बसे पनि यसले तपाईँसँग केही माग्दैन, बस दिइरहन्छ। माग्छ त केवल तपाईँको अलिकति माया। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। एउटा मानिस थियो होइन, ऊ चाहिँ 50 कटिसकेको थियो। अब गाउँ घरमा चाहिँ आँगन ठुलो हुन्छ होइन, अनि उसले चाहिँ के गरेछ भने त्यो आँगनको एउटा छेउमा चाहिँ एउटा बिरुवा लिएर आएर रोपेछ। सबैजनाले भनेछन् के भएको तपाईँ, यो उमेरमा आएर अब बिरुवा रोपेर कहिले ठुलो हुन्छ, कहिले बढ्ने र कहिले यो ठुलो भएर तपाईँलाई शीतल छहारी दिने, यसले यो रोपेर तपाईँलाई के फाइदा। मानिसहरूले चाहिँ उनलाई त्यसो भन्दा रहेछन्, तर उनले कसैको पनि कुरा नसुनिकन त्यो बिरुवालाई रोपे र हरेक दिन उनले त्यसलाई पानी हाल्न थाले, मलजल गर्न थाले, गोड्न थाले। उनको त्यो दिनचर्यामा समावेश भयो त्यो काम पनि। वर्षौँ पछि त्यही बिरुवा ठुलो रुख बन्यो, किनकि उनले मेहनत गरिरहे। उनले पानी हाल्न छोडेनन्, उनले त्यसको स्याहार सुसार गर्न छोडेनन्। मान्छेहरूले भनिरहे अब यी बुढा हुन थालिसके, कहिले यो रुख ठुलो हुने र यिनले यसको छहारीमा बस्न पाउने। मान्छेको भाग्यको कुरा कसलाई थाहा हुन्छ, मान्छेको उमेरको कुरा कसलाई थाहा हुन्छ, को कति वर्ष बाँच्छ भनेर, होइन। वर्षौँ बित्यो, ती बुढा बुढै भए, तर त्यही बिरुवा ठुलो रुख बन्यो जसको छहारीमा धेरै मानिसहरू बस्न पाए, धेरै मानिसहरूले त्यसको छाया लिन पाए, बुढाले पनि त्यो अनुभव गर्न पाए, किनकि उनी धेरै वर्ष पनि बाँचे र उनले आफ्नै जीवनमा आफूले रोपेको त्यो बिरुवालाई ठुलो रुख भएको पनि हेर्न पाए, त्यसको छहारीमा बसेर उनले शीतल खान पनि पाए। उनको त्यो मेहनत, उनको त्यो परिश्रमको प्रशंसा अरूले पनि गरे। कुनै दिन उनलाई के गरेको यस्तो के फाइदा भन्थे मानिसहरूले, तर त्यही रुखमुनि बस्ने मानिसहरूले उनलाई धन्यवाद दिइरहेका थिए। एउटा नियमितता हुन्छ नि, जुन प्रत्येक दिन नियमित रूपमा त्यो कार्यलाई गर्नाले चाहिँ त्यसको परिणाम, त्यसको असर, त्यसको रिजल्ट चाहिँ एकदमै राम्रो सुखद हुन्छ, राम्रो परिणाम आउँछ। त्यसैले एक दिन दुध उम्रेको जस्तो अनि अर्को दिन चाहिँ सेलाको जस्तो गर्नु हुँदैन। नियमित रूपमा एकदम निरन्तर काम गर्नुपर्छ भनेको सायद यही बुढाबाको कथाबाट हामीले सिक्न पाउँछौँ।

हामी भन्छौँ केही गर्न पाए हुन्थ्यो, हो केही न केही गर्न पाए हुन्थ्यो। हामी पनि भन्छौँ कोही ठुलो ठुलो व्यवसाय एकैचोटि आँट्छन्, कोही सानो सानो गर्छन्, कोही के गर्ने भनेर अल्मलेका हुन्छन् भने कोही अर्काको काम पनि गरिरहेका हुन्छन्। तर कहिलेकाहीँ चाहिँ हामीले अलिकति आइडिया लगाएर सानै सोचबाट, सानै कुराहरूबाट पनि आफ्नो बिजनेस स्टार्ट गर्न सक्छौँ। कसरी भन्दा, अहिले सोसल मिडियाको यस्तो समय छ होइन, जे पनि हामीले घरबाटै सुरुवात गरेर संसारभरि पुर्याउन सक्छौँ, इन्कमको बाटो जेनेरेट गर्न सक्छौँ। त्यसको लागि पनि उही अघि भने जस्तै संयम र धैर्यता हुनु पर्यो, मेहनत त गर्नै पर्छ होइन। त्यो एउटा नियमितता भएन काममा भने त्यसले सुख दिँदैन। हुनसक्छ तपाईँ हामीले घरमै बनाएको होम मेड रेमेडिजहरू हुन्छ नि होइन, घरमा बनाउन मिल्ने अचार हुन्छ, गुन्द्रुक हुन्छ, मस्यौरा हुन्छ, दाल हुन्छ, कति चिजहरू, दालमोठ हुन्छ, भुजियाहरू हुन्छ, यति धेरै सिप छ मानिसहरूको हातमा। उहाँहरूले अलिकति त्यो चिजलाई चाहिँ कसरी प्याकेजिङ गर्ने, कसरी लेबल टाँच्ने, कसरी त्यसलाई कति महिनासम्म राखेर खानुहुन्छ, त्यसको बारेमा अलिकति ज्ञान हासिल गरेर घरमा आफूले जानेको सिपलाई पनि व्यापारमा बदल्न सकिन्छ, बिजनेस बनाउन सकिन्छ। अहिलेको जमानामा सबैभन्दा पहिला आफ्नो क्षमता केलाउनु पर्यो, आफ्नो क्षमताको हतियार कुन चाहिँ तिखो छ त्यसलाई चाहिँ तपाईँले एउटा कापीमा लेख्नुहोला, अनि आफूले गर्न सक्ने आफूसँग भएको क्षमतालाई चाहिँ एउटा दुईटा जे छ त्यसलाई निकालेर यो आफ्नै घरबाट पनि बिजनेस सुरु गर्न सक्नुहुन्छ, दुई पैसा कमाउन सक्नुहुन्छ। आजकल त जे पनि बिजनेस, जे पनि करियर हुन्छ, सानो आइडियाले पनि जीवनलाई बदल्न सक्छ, त्यो करियरको रूपमा रूपान्तरण हुन सक्छ। त्यसकारणले मैले के गर्न सक्छु र कहिले पनि नभन्नु।

मैले कति देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मुलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि, अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घरमा थेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त, होइन? बुढाबुढीले सोध्छन् डराई डराई बिचरा, ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुपो लागेर बसे हुँदैन, अनि ती बुढाबुढी खुम्चिन्छन्। जति जति वृद्ध हुँदा गए बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ बुढाबुढीहरूलाई वातावरण बनाइदिउँ, जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ अनि हामीहरूसँग फुर्सद हुँदैन अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, अँ गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने 10 शङ्का 10 क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो, केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले, कुरा काट्दैन नि त, त्यस्तै लाग्छ मलाई चाहिँ, होइन? यो अब मेरो व्यक्तिगत धारणा हो, यो म गलत पनि हुन सक्छु, मेरो सोच तपाईँसँग नमिल्न पनि सक्छ अथवा मैले भनेको कुरा ठिकै पनि हुनसक्छ, मलाई थाहा छैन, मलाई लागेको कुरा मैले तपाईँसँग भनेकी मात्रै हो, मनको कुरा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

म यो साता महाकवि लक्ष्मी प्रसाद देवकोटाज्यूको संग्रहालय सँगै उहाँको संग्रहालय सँगै बनेको उहाँको छोरा पद्म देवकोटाको घरमा एउटा सानो कामले म त्यहाँ पुगेको थिएँ। प्राय मौका मिलेको बेलामा म जान्छु, गफसफ गर्छु अनि उहाँको घरमा चिया खाएर आउँछु। कवि लक्ष्मी प्रसाद देवकोटाज्यूको बुहारी पद्म देवकोटाज्यूको श्रीमती, उहाँको हात चाहिँ मिठो छ भन्नुपर्छ। उहाँले पकाउनु भएको चिया असाध्यै स्वादिलो, अत्यन्तै मिठो हुन्छ। अनि म जहिले पनि भन्छु चिया खाने बेला म तपाईँलाई जहिले पनि सम्झिन्छु, तपाईँको हातको चिया चाहिँ असाध्यै मिठो हुन्छ म भन्छु। उहाँ फुसुक्क हाँस्नुहुन्छ कि मिठो हुनु भन्नुहुन्छ, एकदम सरल उज्याली हुनुहुन्छ होइन। अब बिस्तारै बिस्तारै वृद्ध अवस्थाले छुँदैछ, तैपनि आफ्नो काम आफै गर्नुहुन्छ, पुटुपुटु सबै काम हँसिलो तरिकाले गर्नुहुन्छ। अनि हामी जान्छौँ, रमाइलो गफसफ हुन्छ, बसेर चिया खान्छौँ, रमाइलो गफसफ गऱ्यौँ, कविजीको बारेमा पनि कुरा गऱ्यौँ। उहाँ कविजीको चम्पा नामक उपन्यासको अलिअलि हामीले आफ्नो लागेको कुराहरू पनि व्यक्त गऱ्यौँ, धारणा व्यक्त गऱ्यौँ। अनि पद्म देवकोटाले चाहिँ आफ्नो पितालाई पनि कविजी भन्नुहुन्छ होइन, एकातिर नेपाली एकातिर अङ्ग्रेजी भएको कविताको पुस्तक पनि छापिएको रहेछ, त्यो चाहिँ मलाई दिनुभयो उहाँले, पागल र अन्य कविताहरू भनेर, यो पढ्नुहोस् है भनेर दिनुभयो। त्यो किताब पनि लिएर आएँ मैले होइन। अनि रमाइलो भयो, जे होस् म त्यहाँ पुगेँ।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा अलिकति त्यहाँ बसेर कुराकानी गरियो, रमाइलो लाग्यो र त्यही भेट त्यही रमाइलोपन मैले तपाईँलाई बाँडेकी हुँ होइन। धेरै कुरा त खास केही होइन र म उहाँले दिनुभएको त्यो कविताको किताबबाट पागल भन्ने जुन कविता छ त्यो अत्यन्तै चर्चित कविता पनि हो। त्यसको केही केही लाइन म तपाईँलाई सुनाउँछु। जरुर साथी म पागल, यस्तै छ मेरो हाल। म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु, आकाश भन्दा पाताला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन। म देख्दछु ढुङ्गालाई फूल, जब जल किनारका जल चिप्लाती कोमलकार पाषाण चाँदनीमा स्वर्ग कि जादु गर्ने मतिर हाँस्दा पत्रिएर नर्मिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झैं फूल झैं एक किसिमको चकोर फूल। म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग, एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न, जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल। जरुर साथी म पागल, यस्तै छ मेरो हाल। कस्तो राम्रो, कति गहिरो, कति मनलाई आनन्दित पार्ने खालको। त यति बेला उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दको यो गीत पनि तपाईँको लागि राख्छु मनको आवाज।

तपाईँ हामीलाई सबैले विश्वास नगर्न सक्छन्, गर्नै पर्छ भन्ने पनि छैन, तर केहीले गर्छन् पनि। तर अरूले जे गरे पनि आफूले आफैलाई विश्वास गर्न भने कहिल्यै छोड्नु हुँदैन। अरूले जेसुकी गरून् आफूले आफैमाथि विश्वास गरिन्छ भने कमसेकम आफूले आफैलाई माया गरिन्छ, आफूले आफैलाई विश्वास गरिन्छ, आफैले आफ्नो क्षमतामाथि विश्वास गरेर अगाडि बढ्न सकियो भने त अरूले पनि गरिहाल्छन् नि। यो आफूले आफैलाई विश्वास गर्न चाहिँ छोड्नु हुँदो रहेनछ। यस्तै साना साना आफ्ना राम्रा बानीहरूलाई चाहिँ सदैव आफूसँग राखेर अगाडि बढ्नु पर्ने रहेछ, त्यही बानी त्यही आफ्नो राम्रोपनको सहारामा। यस्तै साना साना राम्रा राम्रा सुरुवातले जीवनलाई सुन्दर बनाउँछ, राम्रो बनाउँछ, अनि अगाडि बढ्नलाई प्रेरणा पनि दिन्छ। अब आजलाई चाहिँ मैले तपाईँसँग बिदा पनि माग्नुपर्छ। तपाईँको मनमा पक्कै पनि केही कुराहरू छन्, यसो लेखिदिनु होला। तपाईँले जानेका कुराहरू पनि हुन सक्छन्, ती कुराहरू सुनेर म पनि त दङ्ग पर्छु नि, होइन? तपाईँको मनको आवाज मसम्म आइपुग्नका लागि mandira.dhungel3@gmail.com यो ठेगानालाई प्रयोग गर्नुहोला। म तपाईँको चिठी इमेल मेसेजको प्रतीक्षा गरिरहनेछु। हजुर, लेख्नुहोला है। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: मुस्ताङमा एआइडोन प्रविधिले वन गस्ती शुरू गरिएको छ. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चले खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गरिएको जनाएको छ. अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो पटक वन गस्तीमा एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याएको हो. मुस्ताङको कठिन भूगोल र उच्च स्थानका न्यून मानव बस्ती रहेका ठाउँमा वन अनुगमनका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो. एक क्याप संरक्षित वन तथा वन क्षेत्रहरूमा हुने विभिन्न प्रकारका गतिविधि नियन्त्रणका लागि प्रविधि प्रयोग गरिएको एक क्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभएको छ. एक क्याप जोमसोमले यासा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुगमन गरिरहेको छ. मैग्दीको मंगला गाउँपालिकाले 200 किसानलाई 1 करोड़ मूल्य बराबरका कृषि औजार वितरण गरेको छ. गाउँपालिकाले 50% अनुदानमा मिनी टेलर हलो मेल र थ्रेसर मेसिन वितरण गरेको हो. गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले 149 वटा मिनी टेलर हलो 35 वटा मेल र 11 थान थ्रेसर वितरण गरेको जानकारी दिनुभएको छ. कृषिको लागत घटाउन कृषकहरूको सजिलो र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो. मोरुङको विराटनगर 14 कोशी लोकमार्गमा एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा बापु छोरीको मृत्यु भएको छ. मोरुङ ट्राफिक प्रहरी प्रमुख सन्तोष नेउपानेका अनुसार सड़कमा गुडिरहेको ग्यास बुलेट आईसीपी तर्फ मोड्ने क्रममा साइकललाई ठक्कर दिएको हो. दुर्घटनामा विराटनगर 14 जतुबाका 45 वर्षीय शिवचरण ठाकुर र उहाँकी 13 वर्षीय छोरी गरिमा ठाकुरको मृत्यु भएको हो. प्रहरीले ग्यास बुलेट र चालक भारतका रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ. घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई तरौटीमा छाड्न आदेश दिएको छ. मंगलबार न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व पक्षका लागि थुनामा पछाउने आदेश बदर गर्दै तरौटीमा थुनामुक्त आदेश गरेको हो. पूर्व मन्त्री गुप्तालाई पोखराको लिचीबारी प्रकरणमा विशेष अदालतले थुनामा पछाउने आदेश दिएको थियो. अब खबर फटाफट.
4: तनहुका 10 स्थानीय तहमध्ये डडेलोका हिसाबमा देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा. देवघाटमा पछिल्ला 10 वर्षमा 46 पटक वन डडेलो. यस वर्षको वसन्त ऋतुमा हिमालारोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिए. सगरमाथा आरोहणका लागि मात्र 55 देशका 494 आरोहीलाई अनुमति. बागमती सफाई महाअभियान 14 वर्षमा प्रवेश. हालसम्म बागमतीबाट निकालिएको 22,000 मेट्रिक टन भन्दा बढी फोहोर व्यवस्थापन. दाङ तुल्सीपुरको राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा सबैभन्दा बढी उत्तरतिर पश्चिममा रानी जरुवा र पूर्वतिर पक्की घरहरू बनेको पाइएको प्राविधिक टोलीको निष्कर्ष. विस्तृत प्रतिवेदनपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने. यसअघिका 2 आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम गरेको काभ्रेपलाञ्चोकको महाबारित गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु पालिका बन्यो. 13 स्थानीय तहमध्ये 11 पालिकाको बेरुजु 0% कायम. र विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही जेठ 12 देखि 15 गतिसम्म काठमाडौँमा हुँदै सम्मेलनमा 40 देशका पशुपालक तथा खुला चरण क्षेत्रमा पशुपालन सञ्चालन गर्ने महिलाहरूको सहभागिता रहने.
3: नेपाली कांग्रेस स्वतन्त्र हुँदै यसपालि राजसभाबाट सांसद बनेका नेता अमरेश सिंहले मधेस विस्फोटको अवस्थामा पुगेको चेतावनी दिनुभएको छ. वर्तमान सरकारको कार्यशैलीप्रति संसदमै आक्रोश पुगेका सांसद सिंहले मधेसको भावना तत्काल सच्याउन नसके विस्फोट हुने चेतावनी दिनुभएको हो.
5: जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ,
2: भूगोलको लागि होइन, किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि कर्णाली भन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेसल प्याकेजको घोषणा हामी सोचेका थियौँ। मधेसको यो सरकारमाथि अधिकार पनि किन छ भने सबभन्दा बढी भोट मधेसले दिया छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात ठप्प भएको छ। भारतको नीतिगत कडाईले वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग यति बेला संकटमा परेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एक पटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो, तर नयाँ नियम अनुसार कागड भित्ता नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणको 18,000 तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट दिने र यदि परीक्षण असफल भए भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कडा प्रावधान राखिएको छ। नेपाली चियाको मुख्य बजार भारत हो। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल 10-14 दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रोकेर राख्ने पर्याप्त पार्किङ र पूर्वाधार पानी ट्याङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग G2G सम्वाद थाल्नु पनि नेपाल चिया उत्पादक संघको माग छ। हाल नेपालमा 170 वटा ठूला र 120 वटा साना तथा मझौला चिया बगान छन्। चिया उत्पादनमा 15,000 भन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाएका छन्। म्याग्दीको मंगला गाउँपालिकाले 200 किसानलाई 1 करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ। गाउँपालिकाले 50% अनुदानमा मिनी टेलर हलो मिल र थ्रेसर मिसिन वितरण गरेको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले 149 वटा मिनी टेलर हलो 35 वटा मिल र 11 थान थ्रेसर वितरण गरेको जानकारी दिनुभएको छ। कृषिको लागत घटाउन कृषकहरूको सजिलो र समयको बचतका लागि यान्त्रीकरणका कार्यक्रममा जोड़ दिएको गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनु भएको छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराको लेक साइड क्षेत्र 24 घण्टा नै खुल्लाको निर्णय गरिएको थियो, तर अहिले पर्यटन व्यवसाय र स्थानीयले यस्तो निर्णयले विकृति र अशान्ति बढ़ेकाले राति 2 बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न माग गरेका छन्। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
4: पोखराको मुख्य पर्यटकीय क्षेत्र लेक साइडलाई 24 घण्टा खुल्ला गर्नुपर्ने माग यहाँका पर्यटन व्यवसायको थियो। व्यवसायको माग सुन्दै 2080 चैत 4 गते पर्यटन राजधानी घोषणा गरेकै दिन स्थानीय प्रशासनले पोखराको पर्यटकीय क्षेत्र लेक साइडलाई निश्चित मापदण्डका आधारमा 24 घण्टा खुला गर्ने निर्णय समेत गर्यो, तर अहिले आएर उक्त निर्णयको पर्यटन व्यवसायले नै विरोध गरेका छन्। लेक साइड 24 घण्टा नै खुला हुँदा विकृति र शान्ति सुरक्षामा असर परेको भन्दै पर्यटन व्यवसायले रातभर व्यवसाय सञ्चालनको निर्णय सच्याउन माग गरेका हुन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तय गरिएका आचार संहिता र मापदण्ड पूर्ण रूपमा पालना नहुँदा पर्यटकीय क्षेत्रमा बढ्दो हल्ला ध्वनि प्रदूषण अव्यवस्थित गतिविधि बढेको महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल बताउनुहुन्छ।
5: हामी स्थानीय बासिन्दा हामी त्यही बस्छौँ, त्यही क्लबहरू डान्स बारहरू विभिन्न छन्। रात्रिकालीन समयमा चाहिँ उहाँहरू रातभरि डान्स बारमा बिजी हुने अब ग्राहकको रूपमा अथवा कामदारको रूपमा, र बिहान हामी मर्निङ वाक जाँदाखेरि पनि 4-5 बजे 6 बजे मर्निङ वाक गएको अवस्थामा पनि स्थानीयहरूको घर पिँढीमा चाहिँ उहाँहरू एकदम मादक पदार्थ सेवन गरेर भनौँ न हामीले हेर्नै नसक्ने अवस्थामा चाहिँ भएको देखिएको पनि।
4: पर्यटन व्यवसायको माग अनुसार नै सरकारले 24 घण्टा लेक साइड खुला गर्ने निर्णय गरेको थियो, तर होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो नीति प्रभावकारी नभएको बताउनुहुन्छ।
6: विदेशी पर्यटकहरू अथवा आन्तरिक पर्यटकहरू जो पोखरा आउनुहुन्छ उहाँहरू बीचमै खाना खाएर आउनुहुन्छ, राति 2 बजे खाना खान आवश्यक छैन, र हाम्रा छोराछोरी जुन चाहिँ यहाँका स्थानीय छोराछोरीहरू डिस्को क्लब दोरीमा गएर चाहिँ त्यहाँ बिगार्नु भन्दा बाहेक यसको उपलब्धि कुनै पनि देखिएन। हामीले जब चाहिँ पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो त्यसमा उपहार स्वरूप चाहिँ 24 घन्टा भनेर यसलाई चाहिँ यो पूर्व तयारी बिना नै जुन आवश्यकता थियो यसलाई गहन रूपमा छलफल गरेर यसलाई 24 घन्टा खोल्न आवश्यक हो या होइन भन्ने खालका बहस गरेर मात्र यसलाई ल्याउन आवश्यकता थियो।
4: पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषदले यो निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासनमा केही दिन अघि ज्ञापन पत्र बुझाएको थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

मेरो देश मनोज गजुरेलको जोसिलो भरिलो गीत सुन्दै हामी कार्यक्रम प्रभातकालीनमा आयौँ। श्रोता तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा। म धनराज उपस्थित भइसकेको छु सदा जस्तै। आज पनि तपाईँहरूसँगको तिन घन्टै बसाएका क्रममा आज पनि हामी विभिन्न कुराकानी चियो चर्चो गर्नेछौँ अनि त्यसका साथमा मिठा मिठा गीत सङ्गीतहरू सुन्दै अनि सुनाउँदै आजको हाम्रो बसाइलाई पनि मनोरञ्जनपूर्ण बनाउने हेतुका साथमा उपस्थित भइसकेको छु। हजुर, आज बुधबार 20 मई 2026 साल हो श्रोता। तदनुसार ज्येष्ठ 6 गते विक्रम सम्वत 2083 साल। र आज यसो क्यालेन्डर पनि हेर्दैछु म, र आज परेको रहेछ विश्व मौरी दिवस, वर्ल्ड बी डे। र अर्को त्यस्तै विश्व मेट्रोलोजी दिवस, यो चाहिँ वेट्स र मेजरमेन्ट सम्बन्धीको दिवस रहेछ। हामी समय मिल्यो भनेमा यी विषयहरूमा भरे केही क्षणमा चर्चा अवश्य नै गर्नेछौँ। दिनै पछि अब संसारभरि विभिन्न दिवसहरू परिराखेका हुन्छन्। अब कति हामीले भन्ने गर्छौँ, कतिले हामीले भन्ने गर्दैनौँ, छुने मात्रै गर्दछौँ। समय मिलेको खण्डमा अवश्य नै तपाईँहरूलाई छोटो जानकारी दिलाउनेछु। एउटा प्रेरक भनाइबाट कार्यक्रमलाई अगाडि बढाउँ। इफ यु वान्ट समथिङ सेड, आस्क अ म्यान। इफ यु वान्ट समथिङ डन, आस्क अ वुमन। यदि हामीलाई कुनै कुरा चाहिँ केवल सुनाउनु पर्छ भने पुरुषलाई भन्नुहोस्, तर यदि कुनै काम वास्तवमै सम्पन्न गराउन पर्छ भने महिलालाई भन्नुहोस् भन्ने कुरा चाहिँ मार्गरेट थ्याचरले भन्नुभएको रहेछ। र यो भनाइले चाहिँ महिलाहरू कामप्रति बढी जिम्मेवार, मेहनती र परिणाममुखी हुन्छन् भन्ने सन्देश दिन खोजेको हो भन्ने चाहिँ मैले बुझेँ श्रोता। यो मार्गरेट थ्याचर तपाईँहरूले चिन्नुभएकै छ, बेलायती पहिलो महिला प्रधानमन्त्री। थ्याचरले चाहिँ महिलाहरूले केवल कुरा मात्र होइन, व्यवहारमा काम पनि पुरा गरेर देखाउन सक्छन् भन्ने एक किसिमको भावना चाहिँ व्यक्त गरेकी हुन् भन्ने मलाई लागेको छ श्रोता। तपाईँहरूले के बुझ्नुभयो यो मार्गरेट थ्याचरको भनाइबाट? योबाट के प्रेरणा मिल्यो तपाईँलाई? यसो मौका मिल्छ भने यस्तो पो हुन सक्छ है भनेर भन्दै गर्नुहोस् है। छोटकरीमा इतिहासमा पनि जाउँ। आजका दिन सन् 1498 पोर्चुगिज अन्वेषक भास्को डिगामा चाहिँ भारतको कालीकट सहरमा पुगे र समुद्री मार्ग हुँदै भारत पुग्ने पहिलो युरोपेली बन्न पुगेका थिए। यस घटनाले चाहिँ युरोप र एसिया बीचको व्यापारमा ठूलो परिवर्तन ल्यायो, विशेष गरी मसाला व्यापारमा चाहिँ पोर्चुगलको प्रभाव यस पछाडि बढेको मानिन्छ। र पछि युरोपेली उपनिवेशको विस्तारको मार्ग पनि खुल्यो भन्ने कुराहरू चाहिँ हामीले इतिहासमा पढ्न सक्छौँ भने 1932 झरौँ। त्यस पछाडि एमिलिया एयरहार्ट न्युफाउन्डल्यान्डबाट एटलान्टिक महासागर एक्लै र नन स्टप पार गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरिन्। यो यात्रा पछाडि उनी एटलान्टिक महासागर एक्लै पार गर्ने पहिलो महिला बनिन्, एमिलिया एयरहार्ट। यो न्युफाउन्डल्यान्ड अमेरिकाबाट यता चाहिँ एटलान्टिक क्रस गर्ने भनौँ न 1932 सालमा श्रोता। हजुर, अब भी ओमाले गाउनु भएको गुलाबी साडी सुन्दै कार्यक्रममा अगाडि बढौँ।

गुलाबी साडी भियोमाको आवाजमा सुन्नुभयो श्रोता। अब आजको मौसम बारे छोटो चर्चा गरौं। सुरु गरौं ब्रुनाईबाट। ब्रुनाईमा अहिले बिहानको 7:16 गएको छ श्रोता, र अहिले सेरियामा 25 डिग्री सेल्सियस तापक्रम रहेको छ। 31 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भन्ने गरिएको छ। मेघगर्जनसहित वर्षा हुने सम्भावना चाहिँ अलिक न्यून नै छ श्रोता। घा अहिले आकाश उज्यालो छ, निलो आकाश हामीले यहाँबाट हेरिराखेका छौँ। मन्द गतिको हावा चलिरहेको छ। त्यसका साथमा नेपालमा बिहानको 5:02 गएको छ श्रोता। अहिले 21 डिग्री सेल्सियस तापक्रम रहेको छ, र काठमाडौँ उपत्यकालाई चाहिँ तुवालोले ढाकेको छ अहिलेको परिस्थितिमा। भने आज दिनभरिमा 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 28 डिग्री सेल्सियस अधिकतम तापक्रम हुने प्रक्षेपण गरिएको छ। र काठमाडौँमा पनि मेघगर्जनसहित पानी पर्ने र मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। काठमाडौँको श्रोताहरू, तपाईँहरू उठ्नुभयो, अब मर्निङ वाकका लागि तयारी गर्दै हुनुहुन्छ, रेडियो मोबाइल एपमा चाहिँ यसो अन गरेर कानमा हेडफोन लाएर इयरफोन लाएर वकिङ जाँदै हुनुहुन्छ भने तपाईँहरूलाई गुड मर्निङ अनि स्वागत छ आजको बसाइमा। बेलायतमा मध्यरातको 12:08 गएको छ श्रोता। 12 डिग्री सेल्सियस लन्डनमा छ अहिले तापक्रम, र अहिले छिटफुट वर्षा भइरहेको चाहिँ छ भन्ने मौसमी विवरण चाहिँ उपलब्ध गराइएको छ, र मन्द गतिको हावा चलिरहेको छ। त्यसका साथमा भने आज दिनभरिमा 11 डिग्री सेल्सियस लन्डनको लागि न्यूनतम तापक्रम रहनेछ भने 20 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ। अधिकतम तापक्रम र आज दिनभरि जस्तै हल्का बादल र मध्यम गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ भने दिउँसो पख भने बदली भई केही ठाउँमा पानी पर्ने सम्भावनाहरू रहेका छन्। सुन्दै हुनुहुन्थ्यो मौसमी विवरण पुरा भयो। अब एम्स्टर्डामतिर जाउँ वेग र जम्सीका साथमा।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com। EFBS गोर्खा रेडियो।

जुनी जुनी मेलिना राई अनि विशाल निरौलाले गाउनु भएको मिठो गीत सुनेको सुन्यो श्रोता हामीले। ब्रुनाईमा अहिले बिहानको 7:26 गएको छ। हिजोको इङ्ग्लिस प्रिमियर लिगको खेल हेर्नुभयो श्रोता तपाईँहरूले, त्यस पछाडि तपाईँहरूले रिजल्ट पनि पक्कै थाहा पाउनु भएको छ। थाहा नपाउनुहुने श्रोताका लागि एउटा एकछिन छोटो यो चर्चा गरिहालौँ। यो प्रिमियर लिग अन्तर्गतको नतिजाहरू, 22 वर्ष पछाडि आर्सेनल चाहिँ पहिलोपल्ट प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको छ। किनभने हिजो राति म्यान्चेस्टर सिटीलाई एएफसी बोर्नमाउथले 1-1 बराबरीमा रोकिएको कारणले गर्दाखेरि, सोमबार राति आर्सेनलले बर्नली विरुद्ध जित निकाल्दै शीर्ष स्थानमा 5 अङ्कको अग्रता बनाएको थियो, जबकि अझै एक खेल खेल्न बाँकी थियो। म्यान्चेस्टर सिटीसँग अझै 2 खेल बाँकी थिए, तर उपाधि होड जीवित राख्न अन्तिम को अघिको खेल जित्नै पर्ने दबाब थियो सिटीलाई। र यो तर यो पेप गार्डियोलाले चाहिँ त्यसमा सफल हुन सकेन। उनको टिम भनौँ चाहिँ भाइटालिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि जुनियर क्रुपीले पहिलो हाफमा गोल गर्यो भने अर्लिङ हालन्डले इन्जुरी समयमा बराबरी चाहिँ गोल फर्काए, 1 गोल फर्काएपछि गेम ड्र भयो। त्यस पछाडि यो सिटी र एएफसी बर्नमाउथले चाहिँ त्यतिमै रोकिनु पर्यो। त्यसको मतलब सिधै आर्सेनल चाहिँ 22 वर्ष पछाडि च्याम्पियन्स के अरे बन्न सफल भएको छ प्रिमियर लिगको। अब प्रिमियर लिगको अन्तिम तालिका यस्तो रहेको छ श्रोता। हिजो रातिको खेल पछाडि सबै खेल के अरे क्लबहरू, 20 क्लबहरूले चाहिँ 37 खेल खेलिसकेका छन्। त्यसमा सबैभन्दा बढी जित्नेको लिस्टमा आर्सेनल पर्यो। 37 खेलमा 25 खेल जित्यो, 7 ड्र भयो, 5 हार बेहोर्यो र जम्मा 82 अङ्कसहित पहिलो स्थान ओगटेर विजेता बन्न पुग्यो। भने त्यस पछाडि दोस्रो स्थानमा म्यान्चेस्टर सिटीले पनि 37 खेलमा 23 खेल जित्यो, 9 खेल बराबरीमा भयो र 5 खेल हार बेहोर्नु पर्यो भने र 78 अङ्कसहित दोस्रो स्थान ओगट्यो। त्यस पछाडि युनाइटेडको पाला आयो। म्यान्चेस्टर युनाइटेडले पनि 37 खेलमा 19 खेल जित्यो, 11 ड्र गर्यो र 7 हार बेहोर्यो र 68 अङ्कसहित तेस्रो स्थान ओगट्न सफल रह्यो। भिल्लाको पाला आयो, 37 खेलमा 18 जित्यो, 8 भयो र 11 हार्यो। त्यसले गर्दाखेरि उसले 62 अङ्कसहित 4 बनाउन सक्यो एस्टन भिल्लाले। भने लिभरपुलले 37 खेलमा 17 खेल जित्यो, 8 खेल बराबरी भयो र 12 खेल हारेर 59 अङ्कसहित 5 ओगट्न सफल रहेको थियो। एएफसी बोर्नमाउथले निकै राम्रो गर्यो यसपालि, 37 खेलमा 13 खेल जित्यो, 17 खेल बराबरी भयो, 7 खेल हार्यो र 56 अङ्कसहित टेबलको 6 ओगट्न सफल रहेको थियो। फुटबलका पारखी श्रोतालाई त यो त भन्नै परेन, तपाईँहरूले प्रत्येक खेल हेर्नुभएको छ, प्रत्येक क्लबको प्रत्येक अङ्क मोटामोटी थाहा छ। तपाईँहरू आफ्नो आफ्नो क्लबको फ्यानहरू हुनुहुन्छ, डाई हार्ड फ्यानहरू हुनुहुन्छ कति त, होइन अब लाइभ खेल हेर्न तपाईँहरू के अरे स्टेडियमै जाने गर्नुहुन्छ, साथी सङ्गीहरूसँग परिवारसँग पनि जाने गर्नुभएको छ, परिवारै पनि कुनै क्लबको चाहिँ फ्यान हुनुहुन्छ। ले गर्दाखेरि आर्सेनलका श्रोता फ्यान श्रोता तपाईँ हुनुहुन्छ भने तपाईँहरू सम्पूर्णलाई बधाई छ। 82 अङ्कसहित पहिलो स्थान च्याम्पियन हुनुभएको छ इङ्ग्लिस प्रिमियर लिगको 2026 र यो सँगै अब इङ्ग्लिस प्रिमियर लिगको सिजनको अन्त्य पनि भएको छ।
अब चाहिँ खेलाडीहरूले केही समय विश्राम लिन्छन्, अब किनबेचको विन्डोहरू खोलिन थाल्छन्, तपाईँहरूले होमवर्क गरिराख्नु भएको छ, कतिले फलाना चाहिँ उता जान्छ होला, यसले किन्छ होला, यतिमा जान्छ होला, फुटबल पण्डितहरू अब चाहिँ हामीले टिभी पत्रिकातिर देखिराखेका छौँ, सुनिराखेका हुन्छौँ, उहाँहरूले पनि अब प्रेडिक्सन गर्नुहुन्छ, यो चाहिँ खेलाडी यता जान्छ होला, यसले किन्छ होला, यतिमा जान्छ होला भन्ने हुन्छ, उहाँहरूको प्रोज एन्ड कन्सहरू नाप्नुहुन्छ, ले गर्दाखेरि अब यो पक्का फिल्डमा खेल्ने खेल सक्यो श्रोता, अब बिहाइन्ड द सिन हुने खेलहरू बिस्तारै सुरु हुन्छन्, खेलाडीले अब केही अबको खेलाडीहरूको समाचार भनेको चाहिँ उनीहरूले हलिडेमा गएर यो गरे त्यो गरे यहाँ गए त्यहाँ गए भन्ने कुराहरू चाहिँ अब हामीले सुन्न पाउनेछौँ। अब एउटा देउडा गीत सुनौ, यो चर्चा पछाडि जाद्रे राम्री सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनु भएको छ यो गीतलाई।

जाद्रै राम्री सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको गीत सुन्यो श्रोता हामीले ब्रुनाईमा. अब हर्नबिल स्कुलमा हाफ टर्म लाग्न आँटेको छ. अर्को हप्ता सोमबारदेखि हाफ टर्म लाग्छ र त्यसै अवसरमा चाहिँ आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले मे हाफ टर्म एक्टिभिटिजहरू ल्याएको छ र पहिलो एक्टिभिटी रहेको छ बुधबार 27 मेका दिन बिहानको 10 बजेदेखि 12 बजीसम्म मध्याहको अन्डर फाइभ प्यारेन्ट्स एन्ड टोडलर्स चाहिँ हुने भएको छ. $2 प्रति बच्चा लाग्छ श्रोता. चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ यो. सोही दिन नै फेरि मध्याहको 1 बजेदेखि 3 बजेसम्म चाहिँ युथ क्लब हुने भएको छ. यो चाहिँ स्कुलका नानीहरूका लागि, ठुला नानीहरूको लागि, विशेष गरी इयर वानदेखि आठसम्मका, एकदेखि आठसम्मका नानीहरूका लागि एम गरेर बनाइएको श्रोता. $4 प्रति बच्चा लाग्छ र यो पनि चिटच्याट कम्युनिटी सेन्टरमा नै हुन्छ भने 28 मेका दिन बिहिबार भोलिपल्ट चाहिँ 10 बजेदेखि 12 बजे फेरि अन्डर फाइभ प्यारेन्ट्स एन्ड टोडलर्स नै हुन्छ. $2 प्रति बच्चा नै हो. तर यो भने चिटच्याट कम्युनिटी सेन्टरमा नभएर मुमङको कम्युनिटी सेन्टरमा हुन्छ. तपाईँहरू जुनमा भ्याउनुहुन्छ, जुन नजिक पर्छ, जुन पाएक पर्छ, जुन दिन भ्याउनुहुन्छ तपाईँहरूले ती दुई दिनमध्ये अथवा दुवै दिन पनि जान सक्नुहुन्छ. अब डेभिड लिम्बूको पुरानो कुपी सुन्न जाउँ श्रोता.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

Ejun kiri pras na sakke ko git sunes rota hamile pras na sakke ko naya gitar hamile sunnama paiyeko chaina sarai dherai bhaisakyo asha garau chitai uhale pakkai pani lyaunu hunecha awa suru garau aaja ka lagi nepal rashtra bank dwara tokieko khula bazar baideshik binimay dar bhav ko jankari linaka lagi suruma america dollar ek ko kharid dar 154 रुपैयाँ 16 पैसा बिक्री दर 154 रुपैयाँ 76 पैसा युरो एकको खरिद दर 179 रुपैयाँ 12 पैसा बिक्री दर 179 रुपैयाँ 82 पैसा पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपैयाँ 66 पैसा बिक्री दर 207 रुपैयाँ 46 पैसा स्विस फ्रान्क एकको खरिद दर 195 रुपैयाँ 82 पैसा बिक्री दर 196 रुपैयाँ 58 पैसा अस्ट्रेलियन डलर एकको खरिद दर 109 रुपैयाँ 74 पैसा बिक्री दर 110 रुपैयाँ 17 पैसा कनेडियन डलर एकको खरिद दर 112 रुपैयाँ 14 पैसा बिक्री दर 112 रुपैयाँ 57 पैसा सिङ्गापुर डलर एकको खरिद दर 120 रुपैयाँ 33 पैसा बिक्री दर 120 रुपैयाँ 80 पैसा जापानिज येन 10 को खरिद दर 9 रुपैयाँ 69 पैसा बिक्री दर 9 रुपैयाँ 73 पैसा चाइनिज युआन 1 को खरिद दर 22 रुपैयाँ 65 पैसा बिक्री दर 22 रुपैयाँ 74 पैसा साउदी अरेबियन रियाल 1 को खरिद दर 41 रुपैयाँ 8 पैसा बिक्री दर 41 रुपैयाँ 24 पैसा कतारी रियाल 1 को खरिद दर 42 रुपैयाँ 29 पैसा बिक्री दर 42 रुपैयाँ 46 पैसा थाई भाट एकको खरिद दर 4 रुपैयाँ 72 पैसा बिक्री दर 4 रुपैयाँ 74 पैसा युएई दिरहाम एकको खरिद दर 41 रुपैयाँ 97 पैसा बिक्री दर 42 रुपैयाँ 14 पैसा मलेसियन रिङ्गिट एकको खरिद दर 38 रुपैयाँ 76 पैसा बिक्री दर 38 रुपैयाँ 91 पैसा कोरियन साउथ कोरियन वन 100 खरिद दर 10 रुपैयाँ 21 पैसा बिक्री दर 10 रुपैयाँ 25 पैसा डेनिस क्रोनर एकको खरिद दर 23 रुपैयाँ 97 पैसा बिक्री दर 24 रुपैयाँ 6 पैसा स्वेडिस क्रोनर एकको खरिद दर 16 रुपैयाँ 41 पैसा बिक्री दर 16 रुपैयाँ 48 पैसा हङकङ डलर एकको खरिद दर 19 रुपैयाँ

साठी पैसा, बिक्री दर 19.76 रुपया, कुवेती दिनार एक को खरीद दर 502.48 रुपया, बिक्री दर 543.43 रुपया, बहराइन दिनार एक को खरीद दर 408.80 रुपया, बिक्री दर 410.40 रुपया, ओमानी रियाल एक को खरीद दर 400.41 रुपया, बिक्री दर 401.97 रुपया। सुन्दै हुनुहुन्थ्यो आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी पुरा भयो। अब हामी फेरि गीत सुन्नतर्फ लाग्यौँ। बिर्स्यो कि परदेशी, राज सागर अनि मेली नराईले गाउनुभएको छ यो गीतलाई।

बिर्सियो कि परदेशीले राजसागर अनि मेलिना राईको मिठो युगल आवाजमा हामीले यो गीत सुने श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरूको लागि एउटा जानकारी यो प्राप्त भएको छ. आज हुने यो चिटचाट कम्युनिटी सेन्टरमा हुने प्यारेन्ट्स एन्ड टोटलर्स चाहिँ बन्द हुने भएको छ, आज नहुने भएको छ, सस्पेन्ड भएको छ. र यसले गर्दा पर्न गएको असुविधाप्रति आर्मी वेलफेयर सर्भिसले चाहिँ क्षमा याचना गरेको छ. कारण भने खुलाइएको छैन, सायद स्टाफको कमीले हो अथवा के हो त्यो भने खुलाइएको छैन. तर आज नजानुहोस्, बिहान 9 बजेदेखि भए जस्तो लागेको थियो, तपाईँले जाने प्लान गर्नुभएको थियो, क्यान्सल गर्नुहोला तपाईँको प्लान. आज चिटच्याट कम्युनिटी सेन्टरमा रहेको सफ्ट प्ले एरिया बिहानको 9 बजेदेखि 1 बजेसम्म, मध्याहको 1 बजेसम्म मात्रै खोल्ने भएको छ श्रोता. अरू बेला विकडेजमा चाहिँ 5 बजे, साँझको नै भनौँ, 5 बजेसम्म खुल्ने गर्दथ्यो भने आज भने नखोलिने भएको छ. बिहानको 9 बजेदेखि 1 बजे मात्रसम्म मात्रै साना केटाकेटीहरू जो चाहिँ स्कुल जाँदैनन् उनीहरूलाई चाहिँ तपाईँले लान चाहनुहुन्छ भने बिहान 9 बजेदेखि चाहिँ लान सक्नुहुनेछ, मध्याह्नको 1 बजेसम्म. अब हामी रमन थामीले गाउनुभएको स्वर्ग कि परी सुन्दै कार्यक्रमको पहिलो घण्टालाई बिट मार्नेछौँ श्रोता. यो पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि फेरि हाम्रो भेट हुनेछ.

0: कृषि मन्त्रालयले 1,44,000 बढ़ी मेट्रिक टन रासायनिक मल मौजदात रहेको बताएको छ। मन्त्रालयको कृषि विभाग महाशाखा प्रमुख सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले तत्काल रासायनिक मलको अभाव नरहेको पनि दावी गर्नुभएको हो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण टेण्डर भइसकेको मल आउन ढिलाइ भएको भन्दै उहाँले स्ट्रेट अफ हर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभएको छ। मलको भाव बढ़ेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्रांकारिक मलको उपयोग गर्न पनि आग्रह गरेको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात ठप्प भएको छ। भारतको नीतिगत कडाईले वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्दै आएको नेपालको चिया उद्योग यति बेला संकटमा परेको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार कागड भित्ता नाकाबाट भारतीय सीमावर्ती पानी ट्याङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमूना अनिवार्य भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणको 18,000 तिर्नु पर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट दिने र यदि परीक्षण असफल भए भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। नेपाली चियाको मुख्य बजार भारत हो। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल 10-14 दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रोकेर राख्ने पर्याप्त पार्किङ र पूर्वाधार पानी ट्याङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग G2G सम्वाद थाल्नु पनि नेपाल चिया उत्पादक संघको माग छ। हाल नेपालमा 170 वटा ठूला र 120 वटा साना तथा मझौला चिया बगान छन्। चिया उत्पादनमा 15,000 भन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाएका छन्। जेएनजी आन्दोलनको मौका छोपी गत साल भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 अझै फरार छन्। गत भदौ 23 र 24 गते मुलुकभर चलेको जेएनजी आन्दोलनको मौका छोपी भदौ 24 गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका 576 कैदी बन्दी मध्ये 326 फर्केका छन् भने 250 अझै फरार छन्। जेलर अशोक कुमार छेत्रीका अनुसार कारागार तोडेर भागेका कैदी बन्दीहरूलाई भोलिपल्टै फर्किन आह्वान गरे पनि आजसम्म 316 नेपाली र 10 विदेशी भारतीय सहित 326 मात्र फर्किएका छन्। जेलर छेत्रीले नफर्किने कैदी बन्दीहरूमाथि कारागार ऐन 2079 र अन्य नेपालको प्रचलित कानून बमोजिम कारवाही हुने तथा कैदी बन्दीहरूलाई लुकाउने वा आश्रय दिने उपर पनि कारवाही हुने बताउनु भएको छ। फरार कैदी बन्दीलाई तीनै तहका सुरक्षा कर्मीहरूले खोज तलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदीप यादवले जानकारी दिनुभएको छ। यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय बनेको हो। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
2: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली